14 दिन पूरा भएपछि दाउनेको पूर्वी खण्डमा ढलान सड़कबाटै यात्रा गर्न सकिनेछ। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहने बताएको छ। महाशाखाले गएको साँझ बुलेटिन जारी गर्दै हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको जनाएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: बेलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गर्नुभएको छ। अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै एकैपटक 1500 भन्दा बढ़ी पदमुक्त हुनेछन्। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आह्वान गरे पनि एकाध बाहेकले नछाडेपछि सरकारले 110 विद्यमान कानूनलाई परिमार्जन गर्दै एकमुष्ट 1594 जनाको नियुक्ति बदर गरिदिएको हो। यो सँगै नयाँ कानूनी व्यवस्थाले विभिन्न 110 विद्यमान कानूनलाई परिमार्जन गर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अब विभिन्न नियामक निकाय सार्वजनिक संस्था र राज्यका अन्य संयन्त्रमा कार्यरत 1594 सार्वजनिक पदाधिकारीहरू एकमुष्ट पदमुक्त हुनेछन्। उच्च सरकारी स्रोतका अनुसार यो अध्यादेश मार्फत राजनैतिक प्रकृतिका नियुक्तिलाई टुंग्याउन र पदमुक्त गर्ने विशेष व्यवस्था थपिएको छ। 110 कानून संशोधन हुँदा ती कानून अन्तर्गत नियुक्त भएका पदाधिकारीहरूको पदावधि स्वत सकिनेछ। नेपाल वायुसेवा निगम ऐन 2019 बमोजिम नियुक्त अध्यक्ष उपाध्यक्ष संचालक महाप्रबन्धक सहित 7 पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन 2019 अन्तर्गतका 2 संचालक र गोर्खापत्र संस्थान ऐन 2019 बमोजिमका अध्यक्ष तथा संचालक गरी 3 पद रिक्त हुने भएको छ। चलचित्र ऐन 2026 अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी 3 तथा संचार संस्था ऐन 2028 बमोजिम नियुक्त अध्यक्ष र संचालक गरी 2 पदमुक्त हुने भएका छन्। प्रेस काउन्सिल ऐन 2048 बमोजिम मनोनित अध्यक्ष र सदस्यहरू गरी 10 तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी 6 पद जाने भएको छ। दूरसञ्चार ऐन 2053 बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी 5 नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन 2053 बमोजिमका 4 सदस्य पदमुक्त हुने भएका छन्। विद्युतीय कारोबार ऐन 2063 बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका 6 पदाधिकारी तथा सूचनाको हक सम्बन्धी ऐन 2064 अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी 3 पद रिक्त हुने। विज्ञापन ऐन 2076 बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी 6 सुरक्षण मुद्रण सम्बन्धी ऐन 2081 अन्तर्गत नियुक्त 3 र सार्वजनिक सेवा प्रसारण ऐन 2081 बमोजिमका अध्यक्ष र सदस्य गरी 15 पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। शिक्षा ऐन 2028 अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी 23 पदमुक्त हुने भएका छन्। सरकारले देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर खाली गराउने अभियान शुरू गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले विशाल प्रदर्शन गरेका छन्। आफ्नो वासस्थान जोगाउन माग गर्दै हजारौं सुकुम्बासीहरू सड़कमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बन्यो। प्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकार विरूद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए। विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर उत्रिएका उनीहरूले संविधान अनुसार सबैलाई बाँच्न दिनुपर्ने र राज्य आतंक बन्द गर्नुपर्ने जस्ता नारा लगाएका थिए। प्रदर्शनमा सहभागीहरूले आफूलाई उचित विकल्प नदिई बल प्रयोग गरेर बस्ती हटाउने काम अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित गर्न खोज्नु मानवाधिकारको उल्लंघन भएको भन्दै तत्काल यस्तो अभियान रोक्न सरकारसँग माग गरेका छन्। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्दै आएका कानूनी तथा व्यवहारिक जटिलतालाई तत्काल सम्बोधन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बेपत्ताका परिवारमाथि राज्यले निरन्तर मानसिक यातना थोपरिरहेको ठहर गर्दै अदालतले विद्यमान विरोधापहासपूर्ण कानूनहरू संशोधन गर्न र आवश्यक नयाँ नियमहरू तर्जुमा गर्न स्पष्ट निर्देशन दिएको हो। न्यायाधीश द्वया सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले जारी गरेको परमादेश सहितको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ। बर्दियाका द्वन्द्व पीड़ित भगिराम चौधरी र अधिवक्ता वीरेन्द्र प्रसाद थपलियाले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। रिट निवेदकहरूले विद्यमान कानूनी अस्पष्टताका कारण पीड़ित परिवारको संविधान प्रदत्त न्याय र सम्पत्तिको अधिकार लगायत मौलिक हक कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना भएको दावी गरेका थिए। जर्मनीबाट करिब 5,000 सैनिक फिर्ता गर्ने काम आगामी 6-12 महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सोन फार्नेलले बताउनु भएको छ। मध्यपूर्व युद्धका कारण ट्रान्स एटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार हिजो जर्मनबाट 5,000 सेना फिर्ता गर्ने वाशिङटनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ। यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र शर्तहरूको मान्यतामा भएको हो, पार्नेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सन् 2025 डिसेम्बर 31 नेटोको सहयोगी जर्मनीमा 36,436 सक्रिय सेवामा अमेरिकी सैनिकहरू थिए भने इटलीमा 12,662 र स्पेनमा 3,814 अमेरिकी सैनिक थिए। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: SBS गोर्खा रेडियो हो।
2: साहेबान कदरदान मेहरबान, दिल थाम के बैठिए क्योंकि अब आपके सामने तशरीफ ला रही है आगरा की अजीम फनकारा मलिका हुस्न नूर नजर मोहतरमा मोहिनी।

0: सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्दै आएका कानूनी तथा व्यावहारिक जटिलतालाई तत्काल सम्बोधन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बेपत्ताका परिवारमाथि राज्यले निरन्तर मानसिक यातना थोपरिरहेको ठहर गर्दै अदालतले विद्यमान विरोधावासपूर्ण कानूनहरू संशोधन गर्न र आवश्यक नयाँ नियमहरू तर्जुमा गर्न स्पष्ट निर्देशन दिएको हो। न्यायाधीश द्वय सपना प्रधान मल्ल र हरिफुयालको संयुक्त इजलासले जारी गरेको परमादेश सहितको फैसला को पूर्ण पाठ हालै सार्वजनिक भएको छ। बर्दियाका द्वन्द्व पीड़ित भगीराम चौधरी र अधिवक्ता वीरेन्द्र प्रसाद थपलियाले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। रिट निवेदकहरूले विद्यमान कानूनी अस्पष्टताका कारण पीड़ित परिवारको संविधान प्रदत्त न्याय र सम्पत्तिको अधिकार लगायत मौलिक हक कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना भएको दावी गरेका थिए। कर्णालीमा 302 किलोमिटर सड़क कालोपत्र गरिएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 249.58% सड़क कालोपत्र तथा पक्की गरेको थियो। चालू आर्थिक वर्षको चैत मसान्तभित्र 53 किलोमिटर सड़क थप निर्माण भएको हो। प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार हुम्लामा कुनै पनि सड़क कालोपत्री भएको छैन। कर्णालीका 10 जिल्लामा 774 किलोमिटर सड़क ग्राभल भएको छ। गत आर्थिक वर्षसम्म 713 किलोमिटर ग्राभल गरिएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म 61 किलोमिटर ग्राभल भएको छ। पहिरोका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही वैशाख 16 गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारीमा इकु पहिरोका कारण अवरुद्ध राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो। नेपाली कांग्रेसले भोलि सोमबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो 1 बजे बस्ने बैठक कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुरालले जानकारी दिनुभयो। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। पर्सामा चालू आर्थिक वर्षको चैत महिनामा मात्रै घरेलु हिंसा सम्बन्धी 67 वटा उजुरी दर्ता भएका छन्। पर्सा प्रहरीको तथ्याङ्क अनुसार एक महिनामा दर्ता भएका 67 उजुरी मध्ये 64 वटामा मिलापत्र भइसकेको छ। जिल्लामा घरेलु हिंसा सम्बन्धी घटनामा दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा 46 वटा रहेको पर्सा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। महानगरभित्रबाट आएका 43 वटा उजुरीहरू मिलापत्र गराएर छिनोफानो गरिएको छ। वैदेशिक रोजगार ऐन 2064 बमोजिम नियुक्त भएका 10 जनाको पद रिक्त हुने भएको छ। नेपाल ट्रस्ट ऐन 2064 अन्तर्गत नियुक्त 3 जनाको पद पनि रिक्त हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 बमोजिमका 5 पदाधिकारी पदमुक्त हुने भएका छन्। श्रम ऐन 2074 बमोजिम नियुक्त 10 जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 अन्तर्गत नियुक्त 7 जनाको पद पनि जाने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 बमोजिम नियुक्त 4 जना र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अन्तर्गत नियुक्त 17 पदाधिकारी पदमुक्त हुने भएका छन्। यसरी 1594 पदाधिकारी पदमुक्त हुँदैछन्। सरकारले रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अघि बढाउने तयारी गरेको छ। त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। संकटालाई 4-2 हराउँदै आर्मी फाइनलमा पुगेको हो। जितसँगै आर्मीले फाइनलमा नेपाल पुलिसको सामना गर्नेछ। नेपाल पुलिस क्लब यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई 8-0 हराउँदै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको च्याम्पियन टोलीले नगद 5 लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले 3 लाख पाउनेछन्। उत्कृष्ट खेलाड़ीले 30,000 तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले 15,000 दरले पुरस्कार पाउनेछन्। अनुशासित टीमले 25,000 पाउने आयोजकले जनाएको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख 18 गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता शुरू भएको हो। प्रतियोगिता आज सकिँदैछ। चाँगु नारायण राष्ट्रिय ट्रेल रन नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले जित्नु भएको छ। नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भएको खुला 36 किलोमिटर दूरीको रनमा पुरूषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभएको हो। ट्रेल रनमा राजनले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गर्नुभयो। सुनमायाले निर्धारित दूरी पूरा गर्न 2 घण्टा 27 मिनट 14 सेकेण्ड खर्चिनुभयो। दुवै समूहमा शीर्ष 5 स्थानमा रहनेलाई नगद पुरस्कार दिइएको छ। पहिलो हुनेलाई 1 लाख, दोस्रो हुनेलाई 75,000, तेस्रो हुनेलाई 50,000, चौथो हुनेलाई 25,000 र पाँचौंलाई 10,000 नगद पुरस्कार दिएको हो।
1: रेडियो बीएफबीएस कुलकर्मा रेडियो हो।

0: परदेशको सन्देश कार्यक्रम शुरू भयो. सञ्चालक विनोद कार्यक्रमलाई लिएर यो साता पनि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार. कार्यक्रममा हार्दिक स्वागत छ.
1: हजुर हजुर, एक हप्ताको अन्तराल पछि हामी आइसकेका छौँ यहाँहरूको सेवामा र यहाँहरू सबै हार्दिक स्वागत छ, नमस्कार पनि छ. भर्खरै उभौली पर्व पनि सकियो, तर यस्तो अब एक महिनासम्म त मजाले हाम्रो किराँत बन्धुहरूले मनाउनुहुन्छ. बुद्ध जयन्ती पनि सकियो र एकदमै रमाइलो पनि भयो भन्नुपर्छ.
0: चारैतिर विशेष गरी हात्ती वनमा यो कार्यक्रम हुन्छ होइन, काठमाडौँ भ्यालीमा र गाउँ घरको त कुरै नगरौँ है, चारैतिर भइहाल्छ, विदेशमा पनि हुन्छ. सायद उहाँले यो विकेन्डमा पनि रमाइलो गर्नुहुन्छ होला. जहाँ जहाँ हाम्रो यो कार्यक्रम विकेन्डमा सुन्नुहुन्छ, यानि कि शनिबार आइतबार, यदि तपाईँहरूले उभौली कार्यक्रम मान्दै हुनुहुन्छ भने मङ्गलमय शुभकामना छ. बुद्ध जयन्ती त गयो, यो पनि विभिन्न एक्टिभिटिजको साथमा सकियो होला. बिसिसी युके भन्ने छ कि बहिनी संस्था एउटा
1: होइन,
0: ब्रिटिस कम्युनिटी युके का साथीहरूले भव्यताका रूपमा मनाउनु होला. त्यसको अब भनौँ न अब हाँगाबिङा बढ्दैछ. केन्टमा पनि छ है, केन्टका अस्ति मेरा मित्र आउनु भएको थियो नि, उहाँले पनि बुद्धको मूर्ति स्थापना गर्ने कुरा गर्दै हुनुहुन्थ्यो होइन. त्यो पनि अब छिटै पुरा होस्, नेपालबाट लानेरे के बहिनी बुद्धको ठुलो मूर्ति, अनि फेरि त्यहाँ चाहिँ प्राण प्रतिष्ठा पनि गर्नुपर्छ होइन. प्राण प्रतिष्ठा गरेर बल्ल त्यो चाहिँ प्रयोगमा आउँछ, यानि कि पूजा आजा सुरु हुन्छ बहिनी. अनि अब यही बेला हो चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा मनाउने नेपालभरि मनाइयो होला भन्ने आशा गर्दै अब हामी लागौँ आजको यो आउने दिनका कार्यक्रमहरू के छन् त्यतिर पनि ध्यान दिनुपर्छ बहिनी
1: होइन.
0: गर्दाखेरि किराँत समाज सुधार चाहिँ दिवस रहेछ 24 गते यो महिना, अनि गोरखकाली पूजा पनि आउँदैछ. चाडपर्वहरू बिस्तारै बिस्तारै आउँछन् कि बहिनी
1: होइन.
0: जब यो हिउँद सकेर स्प्रिङ अनि साथसाथमा यानि कि स्प्रिङ भन्नाले कुन महिना कुन सिजन पर्यो,
1: वसन्त ऋतु
0: होइन. त्यसपछि चरा चुरुङ्गीहरू पनि नाच्न थाल्छन् होइन, बच्चा कुर्न थाल्छन्, अनि फेरि वर्षा ऋतु हुन्छ. नागपञ्चमी आएपछि त फेरि चाडपर्वको लर्को लागिहाल्छ होइन. ओके, यो त भयो चाडपर्वको कुरा र दिनको कुरा मैले गरेँ भने अरू सबै ठिकै छ भने.
1: हजुर दाजु, एकदमै ठिक छ दाजु. र अहिले अब यो मौसम भनेको अलिकति हुरी बतास पनि चलिरहेको छ होइन दाजु, र हामी सबै सजग हुनु आवश्यक छ. चैत्र महिनामा हुरी बतास आउने हो होइन दाजु, तर वैशाख यो एन्ड हुँदाखेरि पनि होइन अन्त अन्ततिर पनि हुरी बतास एकदमै आइरहेको छ र पानी पनि परिरहेको छ दाजु,
0: अलिअलि तलमाथि भइरहेको छ. पहिला चाहिँ हरेक दुई दुई महिनामा सिजन चेन्ज हुन्थ्यो होइन, हाम्रो 6 सिजन भनेर भन्छौँ नि होइन. तर अहिले चाहिँ अलिक कता कता छिटो हो कि कता ढिलो हो कि भइरहेको छ. तर पनि अब यो बेलामा विवाहको मौसम पनि थियो नि होइन, चारैतिर विशेष गरी काठमाडौँमा भ्यालीमा चाहिँ पञ्चे बाजा र पार्टी प्यालेसहरू बुक भएका थिए होइन. व्यथाका साथमा सकी नसकी भन्नुपर्छ होइन. अब बिहा भनेपछि छोरीको विवाह विशेष गरी होइन, बाबामालाई चट्टारो र चाहिँ अब इज्जत पनि जगाउनु पर्ने होइन. फलानुको पार्टीमा त गएको थिएँ, आफूले पनि बोलाउनु पर्ने, कति गाह्रो छ कि बहिनी होइन.
1: र अहिले त अब हेर्नुहोस् न, गहना पनि होइन जोड्न अलिकति गाह्रो गाह्रै धेरै महँगो भइसकेको छ होइन दाजु.
0: यो समाज भने तपाईँ हामी नै रहेछ के, धेरै परे जानु पर्दैन होइन. अब नबोलाए पनि नहुने, बोलाए पनि गाह्रो होइन. त्यसले गर्दाखेरि छिटो छ नि त, मलाई त बेलायतीको लाग्यो के बहिनी. यो विवाहमा कति उहाँहरूको चाहिँ सक्नेले त अब भव्य 5-स्टार होटलमै गर्छन्, तर जेनरली उनीहरूको विवाह भने कस्तो हुन्छ भने नि बहिनी, मिति तोकिदिन्छन् ल हाम्रो विवाह हुँदैछ भने साथीभाइलाई दिन्छन् के बहिनी होइन. अनि त्यसपछि के हुन्छ भने ल अब हामी चाहिँ नयाँ जीवन सुरु भयो, उहाँहरूको आफ्नो परिवार साथीभाइ नजिकको मान्छेलाई हामीसँग यो छ यो छैन, जस्तो कि फ्रिज छैन, वासिङ मसिन छैन, डिस वासर छैन, कार्पेट छैन, सोफा छैन भनेपछि उनीहरूले 15-20 लिस्टहरू मेन मेन कुराहरूको लिस्ट राखिदिन्छन् के बहिनी होइन. अनि साथीभाइ आफै बिचमा चाहिँ सल्लाह गरेर ल कार्पेट हामी किनिदिन्छौँ
1: होइन,
0: यो चाहिँ म दिन्छु भनेर लिस्ट फेरि ब्याक पठाइदिन्छन् तिमीले किन्नु पर्दैन भनेर होइन. नयाँ जीवनको सुरुवात हो के बहिनी होइन. अनि त्यति भएपछि उनीहरू नयाँ जीवनको सुरुवात गर्न सजिलो भयो होइन, अलिकति डिनर ड्रिङ्क्सहरू किनेर पुगिहाल्यो, सानो पार्टी हुन्छ, चर्चमा जान्छन्, औठी साट साट गर्छन्, दर्ता गर्छन्, एन्ड अफ स्टोरी एकै दिनमा भइन्छ होइन। अनि नयाँ जीवन सुरु गर्नेहरूलाई पनि एउटा फ्रेस स्टार्ट होइन, फ्रेस म्यान्डेट भने जस्तो हुन्छ, बोझ हुँदैन के बहिनी, परिवारलाई पनि बोझ हुँदैन, कसा पनि बुझ्दैन, अनि त्यो चाहिँ फेरि सबैले चाहिँ पालै पाला पुरा गर्छन् के बहिनी, कति राम्रो होइन त,
1: एकदमै राम्रो दाजु। र एकजना हाम्रो दाजुले भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो नेपालीहरूको त होइन एकदमै खाजा त्यसपछि खाना हुन्छ नि दाजु, स्न्याक्सहरू टन्नै हुन्छ, खाना पनि टन्नै हुन्छ, उहाँ चाहिँ त्यस्तै हुन्छ होला भनेर जानुभयो अरे, केही नखाइकन जाँदाखेरि त ओन्ली ड्रिङ्क्स मात्रै रहेछ अरे होइन, अनि भोक लागेर घर आएर चाहिँ चाउ चाउ उमालेर खाएँ भन्दै हुनुहुन्थ्यो कि,
0: त्यो पनि फेरि वान राउन्ड ड्रिङ्क मात्रै हुने हुन्छ कतै, त्यसपछि आफै किनेर खानुपर्ने हुन्छ होइन, पबमा होइन रेस्टुरेन्टतिर हुन्छ, रेस्ट इज योर ओन बन्दोबस्त होइन। एनिवे हामीले अरूको कुरा गऱ्यौँ, हाम्रो त अब यो चलन छ, चलन भन्ने भिजी पनि भएन, भिज्दा पनि गाह्रो, तर बिस्तारै बिस्तारै चाहिँ परिवर्तन गर्नुपर्छ, सजिलो छरितो चाहिँ गर्नै पर्छ भन्ने कुरा हो, धुरी चाहिँ नचढो भन्ने कुरा हो होइन त। अब ठेगाना दिइहाल्नुहोस् न त।
1: हजुर श्रोता, ठेगाना यस प्रकार छ, र कार्यक्रममा भाग लिने श्रोतालाई पनि धन्यवाद छ सुरुवातमै अन्दाजु, र हामीले गत हप्ता प्रश्न राखेका थियौँ नि, प्रश्नको उत्तर लिनको लागि हामीलाई 7 श्रोताले फोन गर्नुभएको थियो, हजुर एकदमै धेरै श्रोताले नै फोन गर्नुभएको थियो भन्नुपर्छ,
0: राम्रै भएछ त,
1: हजुर हामीले गीति प्रश्न राखेका थियौँ र त्यो प्रश्नको हामी एकछिनमा छिनो खानु पनि गर्नेछौँ श्रोता। हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, इमेल आइडी छ bfpsgorkha@bfps.com, बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, HQBGN BFPO4, हाम्रा सम्पर्क नम्बर छन् 54285054337364 र 54339330।
0: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो, फोन गर्नुहोला, भनौँ न अब अघि हामीले विवाहको कुरा गऱ्यौँ, बेलायततिर यस्तो हुन्छ भनेर होइन, अरू देशमा के हुन्छ मलाई थाहा भएन होइन, म बेलायतमा बसेँ हुनाले त्यहाँको चलन कुरा गरेँ, तपाईँलाई पनि थाहा छ र यो चाहिँ राम्रो यो ठिक भनेर भन्नुहुन्छ भने कार्यक्रममा आउनु होला, किनभने इन्टरेक्सन हो कि बहिनी होइन, यही भन्दै अब हामी अगाडि बढौँ। आज तपाईँले प्रश्न चाहिँ सजिलो भन्नुभयो जस्तो लाग्यो मलाई हो।
1: हजुर हजुर, हाम्रा 7 श्रोताले चाहिँ अलिक पुराना पुराना गीतहरू मजाले सुन्नु हुँदो रहेछ दाजु, धेरै श्रोताको सहभागिता हुन्छ होला भन्ने चाहिँ हामीले सोचेका थियौँ है, तर 7 श्रोताले भाग लिनु भएको छ, 7 मिलाउनु भएको छ,
0: अलिकति ट्विस्ट थियो नि आज, उसमै गाह्रो गाह्रो प्रश्न चाहिँ मैले सोचिरहेको छु है त।
1: हजुर हजुर,
0: भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ, आदरणीय श्रोताहरू, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चाम लेस्टर युकेबाट, उहाँको नेपालको घरको ठेगाना ताप्लेजुङ होइन तपाईँ
1: नि,
0: ओके, ताप्लेजुङको हामीले बेला बेलामा रिपोर्टहरू गर्छौँ, हाम्रो कृष्ण फोरम बोलिम्बु त्यहाँको रिपोर्टर हुनुहुन्छ, बडो राम्रो रिपोर्ट गर्नुहुन्छ गाउँघरको कुरा होइन, यहाँले सुनेर प्रतिक्रिया दिनुहोला भने अब उहाँको पत्रतर्फ गइहाल्नु, छोटो र मिठो पत्र लेख्नु भएको छ, परदेशको सन्देश कार्यक्रमका सञ्चालक आदरणीय दाई विनोद अनि स्नेही छोरीहरू दिदी सुजन बाला, बहिनी निशा, मीना र अन्य बहिनीहरू, यसै गरी रेडियो नेपालका आदरणीय सञ्चालक सञ्चालिका ज्यूहरू, सम्पूर्ण बिएबिएस काठमाडौँको परिवार, युके ब्रुनाईलाई पनि सम्झना गर्नुभएको छ, सबैमा साइन अनुसारको अभिवादन, अटुट सम्झना, दैनिक नमस्कार छ, अल द वे फ्रम युके युनाइटेड किङडम लेस्टरबाट भन्नुहुन्छ उहाँ।
1: हजुर हजुर, झार पनि फुलिएको छ अहिले होइन दाजु,
0: यस्तो
1: रमणीय ठाउँबाट हामीलाई पत्र लेख्नु भएको छ कृष्ण दाजु, यहाँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार पनि छ।
0: ओके, झार फुलेको कुरा गर्दाखेरि गजब हुन्छ, मलाई त्यो सम्झना आउँछ क्या, एकताली म यस्तै समरमा गइरहेको थिएँ, जङ्गलको बाटो आयो कि होइन, माथि चाहिँ एकदम हराभरा छ, मुनि चाहिँ एकदम निलो रङको त्यो बैजनी भन्छ नि बहिनी होइन, भुइँ भरिरहेछ, म त कार्पेट बिसेछ कि के हो भन्छु, त्यो चाहिँ एक प्रकारको फुल हुन्छ होइन, त्यो निलो देखेँ, बैजनी देखेँ, गजब के भाइ होइन, कहीँ कहीँ पहेँलो हुन्छ, नेपालमा पनि त्यस्तो झार भए त हुन्थ्यो भने के भएन, त्यो मेरो एउटा कल्पना मात्रै हो। एनिवे उहाँ लेख्नुहुन्छ, मेरो परिचय कृष्ण चामलिङ याङछेन होइन, हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे निसोम चार पितले धारा हो, त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना चहार्दै हिँड्ने क्रममा उहाँले बेलायतको

0: ब्रिटिस मिलिट्री हस्पिटल बहिनी बीएमएच भन्थ्यौँ हामी होइन, मेरो दुई छोरा पनि ती जन्मेका होइन, अनि अहिले त त्यो हस्पिटल छैन रे, झन्डै 24-25 तला अग्लो हस्पिटल थियो। धेरै गोर्खाली परिवारहरूको चाहिँ बच्चनमा चाहिँ जो त्यहाँ फ्यामिली लिएर जानुभयो होइन, 1960, 70, 80, 90, 2000 पनि होइन, त्यस यानि कि 1996 भन्नुपर्छ होइन, त्यहाँ जन्मिनेहरू धेरै चाहिँ ब्रिटिस मिलिट्री हस्पिटलमा जन्मेको भन्ने कुरा हामी चाहिँ ठोकुवाका साथ भन्न सक्छौँ कि बहिनी। कोही कोही चाहिँ फ्यामिली लाइनसम्म पनि जन्मे होला नि, त्यो अर्कै कुरा हो होइन, किनभने त्यहाँ पनि मेडिकल सेन्टर थियो होइन, इमर्जेन्सी पनि भयो होला, तर चाहिँ सबै चाहिँ त्यही जन्मिने एउटा चाहिँ एउटा ठाउँ हो अथवा त्यो हस्पिटल हो बहिनी। ओके, गर्दाखेरि आजकल त जे भए पनि चार धुरे गाउँले भने चाहिँ बिएमएच वाला पनि गरेको हुन्छ नि, जम्प घटेर त पनि होइन, त्यो पनि हुन्थ्यो, बडो रमाइलो हुन्थ्यो होइन। खोजखाज गर्नुहोस् है तपाईँहरू, लेख्नुहुन्छ अहिले बेलायतको कर्मभूमिमा कर्म चुद्दैछु भनेर भन्नुहुन्छ। यसरी परिस्थिति बस टाढा रहनु परे पनि गाउँघर साथीभाइको सम्झना सदा मनभरि लिएर हिँडिराखेको छु। मलाई विशेष गरी चिन्नुहुने जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू भन्नुभएको छ बहिनी,
1: र हाम्रो कृष्ण राईले धनवीर पुन दाजुलाई पनि सम्झिनुहुन्छ बेला बेलामा, उहाँहरूले पनि सम्झिनुहुन्छ फेरि है
0: मजाले, अनि समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टा त छैन नि यहाँ त, सोल्टिनीलाई लेख्नुहुन्छ, सोल्टिनीहरूलाई म कुशलै छु है, नमरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ।
1: वाउ, अब अहिले साकेला सिली पनि नाच्दै हुनुहुन्छ होला होइन दाजु, अब विकेन्डमा मजाले रमाइलो गर्दै हुनुहुन्छ होला हरेक विकेन्डमा, सो सोल्टिनीहरू त्यहाँ साकेलामा पनि भेट्नुहुन्छ होला होइन,
0: सोल्टाहरू चाहिँ रिसाउँदै हुनुहुन्छ होला होइन, हामीलाई त नसम्झिने सोल्टिनीहरूलाई मात्रै भनेर होइन, एनिवे रमाइलो हो। र उहाँले आफ्नो पत्रलाई अन्त गर्नुभएको छ, भन्नुहुन्छ तपाईँहरूकै रोजामा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ भन्नुभएको छ।
1: अब हामीले चाहिँ राखेका छौँ साकेला गीत नै है दाजु, किन भन्दाखेरि उभौली पर्व पनि सुरु भइसकेको छ, करिब एक महिना उहाँहरूले बनाउनुहुन्छ, मिलिरा राई र निकेश राईले गाउनु भएको एकदमै मिठो साकेला गीत राख्छौँ।
0: ओके, त्यो दिन के भन्छ यहाँ विभिन्न ठाउँमा कार्यक्रम भयो, त्यो अलिअलि हामीले कभर गऱ्यौँ होइन, अब तपाईँहरूले गरेका अब आउँदा दिनका कार्यक्रमहरू चाहिँ युके र ब्रुनाईको रेडियो स्टेसनले पनि कभर गरोस्, हाम्रो कामना त्यही छ। अब गीततर्फ लागौँ त, ओके, गीत यस्तो छ।

0: हजुर सोई ढोले सोई हैन त बहिनी
1: हजुर हजुर अर्को ढोले खोई
0: अर्को ढोले कहाँ कहाँ होला त है
1: हजुर
0: एउटा भए त पुगिहाल्यो नि धेरै किन्छ तर धेरै ढोलेहरू पनि हुँदो रहेछ नि त
1: हजुर हजुर
0: जति धेरै छ्याम्टा ढोल बजाउनेहरू भयो त्यति रमाइलो हो गर्दाखेरि यो सामूहिक गाउँले परिवेशमा पारिवारिक परिवेशमा मनाइने चाड हो गर्दाखेरि साथीभाइले मनाउनु भयो हामीले पनि अलि हेऱ्यौँ कभर पनि गऱ्यौँ विदेशमा नियरेस्ट विकेन्डमा मनाइन्छ बहिनी
1: होइन
0: गर्दाखेरि अब यो चाहिँ विकेन्डमा चाहिँ भव्य रूपमा एस्फर्टदेखि लिएर स्विन्डन कहाँ कहाँ हुनुहुन्छ हाम्रा दाजुभाइ दिदीबहिनीहरू साउन्डक्लिफ होइन तपाईँलाई कहाँ कहाँ छ थाहा छ भन्नुहोस् त
1: युकेको कुना कन्दरा सबै ठाउँमा छ जस्तो लाग्छ दाजु
0: स्कटल्यान्डदेखि तल प्लेमथसम्म होइन यता डोभरदेखि चारैतिर हुनुहुन्छ बहिनी स्कटल्यान्डको माथिल्लो भाग ग्लास्गो एडिनबरामा धेरै नेपालीहरू हुनुहुन्छ र आज पनि गाउँतिर पनि हुनुहुन्छ र विभिन्न व्यवसाय पढाइ काम गरेर बस्नु भएको छ हाम्रो नेपालीको ठुलो इज्जत छ बहिनी होइन र समाजलाई बेलायती समाजलाई ठुलो योगदान पुऱ्याइरहनु भएको छ यो पनि एउटा पोजिटिभ कुरा नै
1: हो
0: नि
1: होइन त
0: ओके अब हामी लागौँ आजको यो पत्र अनि गीतपछि लाग्नु पर्ने कहाँ हो बहिनी
1: हजुर दाजु अब हामी फेरि पनि लाग्छौँ युके तर्फ नै तर हामी ब्रेक पछि भने आवाज भएका सन्देशहरू राख्नेछौँ दाजु
0: ओके अहिले नै भनिदिनुहुन्छ कि एकछिन पछि भन्नुहुन्छ होला भन्नुहोस् त
1: हजुर हजुर ब्रेक पछि भने हामी सहायता राई बुखिम आन्टीको आवाज उठाएको सन्देश राख्नु दाजु तपाईँसँग कुराकानी गर्नुभएको छ होइन म चाहिँ एकदम बिग फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो
0: छोरीलाई म बेला बेलामा फोन गर्छु पनि भन्नुभएको छ नि होइन बेला त यहाँ नेपालमा आएर एक दुई महिना बस्नुभयो आफ्नो परिवार छोरी ज्वाइँ साहबलाई भेट्नुभयो र बेला फर्किसक्नु भएको छ तपाईँलाई यहीँबाट अस्ति भेटेको सम्झना साथमा बहिनी बिएबिएसको टोपी चाहिँ छोड्नु भएको छैन रे के बहिनी होइन बिएबिएस गोर्खा रेडियोको टोपी बडो मजाले लिएर खुसी भएर जानु भएको छ त्यो पनि बेलायत पुग्यो होला भन्ने आशा गरौँ र यहाँबाट दर्शन नबस्ते पनि होइन त बहिनी
1: केन्टमा बस्नु हुँदो रहेछ दाजु र तरहरा रिटहरी चाहिँ उहाँको नेपालको ठेगाना भयो है हामी चाहिँ ब्रेकपछि उहाँको सन्देश राख्छौँ श्रोता अहिले पनि मेरो हातमा परेको छ एउटा पत्र है नियमित श्रोता हुनुहुन्छ धनवीर पुन दाजु उहाँले हामीलाई युकेबाट नै यो पत्र लेख्नु भएको छ नेपालको ठेगाना घोडे पानी म्याग्दी हो उहाँले भन्नुभएको थियो बहिनी यसपालि घोडे पानी किन नजानु भएको एकदमै मिस गर्नुभयो भन्दै हुनुहुन्छ दाजु
0: हो नि एकदमै राम्रो राम्रो चाडपर्वहरू हामीले मिस गऱ्यौँ होइन जाने त प्लान थियो अब बर्खामा जाने कुरा भएन बर्खा लाग्न लाग्यो होइन अब काम पनि गर्नुपर्ने घुम्ने पनि इच्छा हुने मिल्दो रहेछ क्या बहिनी होइन छुट्टी पनि छुट्टी लिएर जाँदा पनि फेरि गाह्रो क्या बहिनी होइन किनभने छिटो आउनु पर्ने गर्दाखेरि देश दर्शन चाहिँ रिटायर्ड लाइफमा मात्रै होला
1: त्यही होला दाजु र घोडे पानीमा विभिन्न थरीका विभिन्न रङका गुराँस फुलेका थिए र दाजुले भन्दै हुनुहुन्थ्यो मेरो बहिनीको त्यहाँ होटल पनि छ तपाईँ गएर बस्नुहोस् यसो बुक गरेर भन्दै हुनुहुन्थ्यो तपाईँहरू जानु है भन्दै हुनुहुन्थ्यो हामीलाई र यो यस्तो हुँदो रहेछ यो गुराँस चाहिँ एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फेरि अलिक कम फुल्दो रहेछ
0: हलुवा बेत होइन एक वर्ष चाहिँ रुखले थाम्नै नसक्ने गरी फल्छ अर्को वर्ष फेरि अलिअलि यसपालि त फल्ला जस्तो छ है बहिनी होइन त्यस्तै हुँदो रहेछ र पूर्वतिरको फेरि पनि हामीले गुराँसका धेरै फोटोहरू राख्यौँ गुराँस फुलेको होइन गोपाल बराइलीजी हुनुहुन्छ धनकुटाको रिपोर्टरले पनि खुब रिपोर्ट गर्नुभयो टिएमजेमा चाहिँ गुराँसको चाहिँ राजधानी हो भनेर भन्दै हुनुहुन्थ्यो ओके
1: हजुर कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाजु साथै सञ्चालिका बहिनी निशा दिदी सुसन बाला अनि बहिनी मिनामा लामो समयको अन्तराल पछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार भनेर भन्नुभएको छ
0: बस्तीको नाम के छ लेख्नु भएको छ
1: उहाँले चाहिँ बस्तीको नाम लेख्नु भएको छैन सायद उहाँको प्राइभेसी पनि होला ख्याल राख्नु भएको होला दाजु
0: पहिला लेख्नुहुन्थ्यो मैले बिर्सेछु कि एक्ज्याक्टली चाहिँ
1: हजुर अनि मिठो सम्झना भन्नुभएको छ धेरै धेरै माया साथै ढिलै भए पनि नेपाली नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ अनि आराम रही आरामताको पनि कामना गर्छु भन्नुभएको
0: छ राम्रो कुरा यो चाहिँ पत्र भनेको त्यस्तै हो राम्रै छु राम्रै छौँ परिवार सहित हजुरहरूलाई कस्तो छ भन्ने त हो नि होइन बहिनी त्यसको लागि चाहिँ बिएबिएस गोर्खा रेडियो सधैँ हाजिर छ तपाईँको सुख दुःख तपाईँको भनौँ न अब सबै स्थिति सब भन्नको लागि सेयर गर्नको लागि तपाईँहरू आउनुहोस् अन्यलाई पनि हाम्रो चाहिँ निवेदन छ बिएबिएस गोर्खा रेडियोको अघि दिएको ठेगाना फेरि अब केही छिनपछि आउने ठेगानामा तपाईँहरूले लेख्न सक्नुहुन्छ
1: आज फेरि घुम्दै फिर्दै सन्देश बुकेर हजुर घरकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु, आशा छ यस चौतारीमा स्थान पक्कै पनि दिनुहुनेछ भन्नुभएको छ।
0: त्यो पनि स्थान के तातो कफीको साथमा होइन चियाको साथमा।
1: हजुर, काठमाडौँमा अलि साँझ बिहान चिसो चिसै छ होइन दाजु,
0: अलि पनि छ।
1: हामी तपाईँलाई कफीको साथमा स्वागत गर्छौँ। मेरो परिचय त बिस्तारै दिँदै जाउँला किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाट चिन्नुहुन्छ भन्नुभएको छ।
0: खासमा त चिनारी दिनै पर्दैन, धनवीर पुन भएपछि एकदम सबैले चिनिसक्नु भएको छ उहाँलाई।
1: हो नि, उहाँ एकदम धनका पनि वीर हुनुहुन्छ अनि एकदमै हुन्छ नि दाजु, हो सोसल वर्कर पनि हुनुहुन्छ है, विभिन्न सोसल वर्कहरू गर्नुहुन्छ र उहाँले दान पनि धेरै गर्नुहुन्छ होइन। नेपाल आउँदाखेरि उहाँले एउटा न एउटा काम गरिरहनुहुन्छ।
0: यसको नाम परिवर्तन गरिदिनु तपाईँ, धनवीर नलेखेर दानवीर लेख्नु।
1: कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने मेरी बहिनी निर्मला परिवेश राई अनि परिवार, त्यस्तै गरी छवि थापा अनि परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, दाई भाउजू साथै परिवारमा पनि यो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपाल नवलपरासीमा हुनुहुने मेरो साथी ओममणि सापकोटामा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु। मेरो सन्देश प्रसारण गरिदिनु हुने तीनवटै स्टेसनका स्टाफहरू, रेडियो नेपालका सम्पूर्ण सञ्चालक सञ्चालिका ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। अवश्य नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ। अर्को वर्ष चाहिँ दाजु धनवीर पुन दाजु जब नेपाल आउनुहुन्छ हामी सँगै जानुपर्छ।
0: सँगै हो, मिनी बस बुक गर्ने अनि गाउँदै जाने के बहिनी, लङ टुरमा जानु मजा आउँछ साथीभाइसँग, कहीँ रोकिँदै खाँदै होइन, अनि लाग्यो खर्च त सेयर गर्ने हो बहिनी होइन, त ठुलो कुरै भएन नि। अहिले राम्रो चाहिँ के छ भने आन्तरिक पर्यटकहरू बढेका छन् नेपालमा होइन। हिजो अस्ति मैले पर्सा राष्ट्रिय निकुञ्जको कुरा गरेको थिएँ, यति धेरै आन्तरिक पर्यटकहरू आउनुहुन्छ भनेर साध्य छैन भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका निकुञ्जका प्रमुखले होइन, र भारतीय पनि आउँछन्। चितवनसँग जोडिएको छ के राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज, पहिला चाहिँ नारायणी अञ्चलको एउटा सेरोफेरो हो, अहिले चाहिँ त्यो अञ्चल छैन, एउटा चाहिँ प्रदेश हुन पुग्यो होइन, तर चाहिँ एकदम राम्रो छ आन्तरिक पर्यटकहरूको चाहिँ आगमन हरेक ठाउँमा, त्यसले गर्दाखेरि अर्थको चलायमान चाहिँ हाम्रो नेपालीले नै गरिरहेका छन् क्या धेरै ठाउँमा, कुछ इज अ गुड थिङ, एउटा प्रोस्पेरिटी र पोजिटिभ साइन पनि हो। त्यस कारणले हामी पनि जानुपर्छ क्या होइन, त सोसाइटीमा कन्ट्रिब्युट गर्नु पर्यो नि, इकोनोमीमा कन्ट्रिब्युट चाहिँ त्यसरी पनि हुन सक्छ भन्ने एउटा मेरो भनाइ हो।
1: अवश्य पनि दाजु हजुर।
0: अब लागौँ त गीततर्फ,
1: गीततर्फ लागौँ। सन्तोष बिसी र जुनु प्रसाईले गाउनु भएको काले काले छौ बोलको गीत हामी राखिदिएका छौँ,
0: मिलेर खाउँ भने छैन।
1: धनवीर दाजु गोरे हुनुहुन्छ तर हामी गीत नयाँ गीत राख्छौँ।

0: रेडियो
1: हजुर परदेशको सन्देश परदेशीहरू कृष्ण चामलिङ र धनवीर पुलले त पठाइसक्नु भएको छ सन्देश अब चाहिँ फेरि परदेशी नै हुनुहुन्छ सहायता राई बोखिम एकछिनपछि आउनुहुन्छ क्यारे फेरि पनि समस्त आदरणीय श्रोतामा नमस्कार यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा स्वागत छ निशा बहिनी के भन्न चाहनुहुन्छ
2: हजुर हजुर मेरो पनि नमस्कार छ र पुनः स्वागत गर्छु हाम्रा श्रोतालाई विश्रामभन्दा अगाडि हामीले मिठो गीत पनि सुन्यौँ दाजु काले काले छौ सन्तोष विशी र जुनु प्रसाईको आवाजमा राखेको गीत थियो हाम्रो धनवीर पुन दाजुको निम्ति राखिरहेका थियौँ अवश्य पनि मन पराउनु भयो होला
1: यो बहिनी एउटा कुरा सोध्न मन लाग्यो है महाप्रतिमा जहिले पनि काले काले होइन हुन त गोरेको पनि आउला तर मैले चाहिँ कालेलाई मन पराएको जस्तो लाग्छ कि कता कता होइन काले दाई होइन अनि मेरो काले के भनिन्छ बहिनी सुनेको छैन मैले श्रीमतीले श्रीमानलाई गर्लफ्रेन्डले चाहिँ बोयफ्रेन्डलाई काले भनेको छ जिन्दगी यसरी अगाडि बढ्छ हामी चाहिँ तपाईँहरूका कुराहरू राख्छौँ यो कार्यक्रममा भन्दै अब छोटो मिठो तरिकाले चाहिँ बाचा गर्नुहोस् त आजको ठेगानालाई फेरि
2: हजुर कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र लेख्न सक्नुहुन्छ श्रोता हाम्रो सम्पर्क नम्बर छ 5495054 र 5433930 इमेल आइडी छ bfbsgorkha@bfbs.com
1: ठेगाना यही हो श्रोताहरू आउनुहोस् तपाईँ आफ्नो सुख दुःख आफ्ना ट्यालेन्टहरू होइन कोही कवि हुनुहुन्छ कोही मुक्तकार कोही गजलकारदेखि लिएर कोही आफ्नो पोइन्ट अफ भ्यू राख्छु भन्नेहरूलाई पनि हामीले स्थान दिन्छौँ तर हामी केही केही कुरालाई चाहिँ अलिक स्क्रिनिङ गर्छौँ यो फ्यामिली रेडियो हो फ्यामिली कार्यक्रम हो त्यस कारणले हामीले चाहिँ सम्झना आदान प्रदान होइन हेलो हाई वेदरको कुरा गीतको कुराहरू मेनली गर्छौँ होइन पोलिटिकल एङ्गल चाहिँ हामी छुँदैनौँ होइन भन्दै अब योभन्दा अगाडिको हप्ता हामीले राखेको प्रश्न के थियो र उत्तरहरू कसकोबाट आयो बहिनी
2: हजुर दाजु गीती प्रश्न थियो दाजु र यो प्रश्न भने हामीले कसरी राखेका थियौँ त अलिकति अन्तराबाट राखेका थियौँ
1: होइन हाम्रो प्रश्न के थियो भनेर चाहिँ अब आज सुन्ने श्रोतालाई पनि सुनाउनु पर्छ नि त होइन बहिनी त्यसले गर्दाखेरि के गर्ने गीत राख्ने त गीत प्रश्न भनेपछि गीत राख्नु पर्ला होइन ओके यो गीत सुन्नुहोला जुन गीतलाई हामीले प्रश्नको रूपमा राखेका थियौँ योभन्दा अगाडिको हप्ता श्रोताहरू

0: हजुर गीति प्रश्न यही थियो दुई सिद्धहस्त कलाकारले भन्नुपर्छ गाउनु भएको यो गीत राख्यौँ गीतलाई चिन्ने प्रयास गर्नु शब्द बाटो चिन्नुहोस् गाउने कलाकार को को हुनुहुन्छ शब्द कसको सङ्गीत कसको सोध्दै थियो नि त
1: बहिनी एकदमै हो
0: अनि उत्तर दिनेहरू
1: हजुर उत्तर दिने हाम्रा सात जना श्रोता हुनुहुन्छ दाजु सातै जनाले मिलाउनु भएको छ
0: वाकै
1: हजुर हजुर
0: गजब रहेछ
1: गायक देव हुनुहुन्थ्यो नातिकाजी र पुष्प नेपाली गीतकार लक्ष्मण लोहनी र सङ्गीतकार नातिकाजी स्वयं भनेर चाहिँ प्रश्नको उत्तर दिनु भएको थियो
0: ठ्याक्कै मिलाउने सात जनाको नाम चाहिँ एकदम मजाले सुनाइदिनु पर्यो सबैलाई पुरस्कार नदिए पनि नाम त राम्रोसँग हामीले वाचन गर्न पाउँछौ नि
1: उमेश रेग्मीजी हुनुहुन्छ विराटनगरबाट त्यसै गरी एडमन्ड पराजुलीजी हुनुहुन्छ सुनसरीबाट तारा रेग्मी लक्ष्मी रेग्मी अन्जु रेग्मी हुनुहुन्छ उमेश रेग्मीकै परिवारबाट उहाँहरू विराटनगरबाट हुनुहुन्छ त्यस्तै गरी अरुण नदी खत्री हुनुहुन्छ नारायण थानबाट सरिता खड्का हुनुहुन्छ नारायण थानबाट
0: सबैलाई दिने त पुरस्कार सक्दैनौ नि हामी
1: हजुर गोला प्रथाद्वारा हामी
0: उहाँलाई सबैको नाम हाल्नु भयो यहाँ
1: हजुर राखिदिएका
0: छौँ खडखडे पनि भन्छौँ होइन डमुर जस्तो पनि छ के बहिनी होइन डमुरको आवाज आयो होला के त्यसभन्दा आँखा चिम्लेर आज मैले तान्ने कोसिस गरेँ है त बहिनी एउटा चाहिँ साँच्चै मैले यसो निकालेँ अब तपाईँ पढिदिनुहोस् है त कताबाट आयो मलाई थाहा छैन म चाहिँ अन्दाज गर्नुहोस् तपाईँलाई अन्दाज गरिदिन्छु है त बहिनी ल यो चाहिँ पूर्व पूर्वतिर लाग्यो नि त
1: पूर्वका त हाम्रा श्रोता थुप्रै छन् होइन पूर्वका हाम्रा श्रोता कसले पाउनु भयो होला त यो पुरस्कार
0: सरी पर्छ त सुनसरी पो छ त
1: एडमन्ड पराजुलीजी
0: जस्तै लाग्यो ठुलो ठुलो बधाई र तालीको साथमा उहाँलाई लकी विनरलाई चाहिँ कंग्रेचुलेसन्स भन्नु भएन बहिनी
1: हजुर एडमन्डजी तपाईँलाई बधाई छ र अन्य श्रोता जसले उत्तर मिलाउनु भयो र भाग लिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ
0: ओके उहाँले टक्कै मिलाउनु भएछ एकजना हाम्रो श्रोताले चाहिँ के भन्नुभएको थियो गीति प्रश्न राख्नुहोस् न बेलामा इन्ट्रेस्टिङ हुन्छ भन्नुभएको थियो होइन यसपालि चाहिँ नो गीति प्रश्न है बहिनी अब नयाँ प्रश्न दिनु पर्यो नि कतिको न्युज हेर्नुहुन्छ तपाईँहरूले तपाईँले पनि हेर्नुहुन्छ नि न्युज हामी त अब रेडियोमा काम गर्ने न्युज सुन्नै पर्छ अब आजको लागि यो हप्ताको लागि प्रश्न दिउँ त म मनमा जे आउँछ त्यही प्रश्न है त एकजना व्यक्ति संसारमा धेरै कृतिमानहरू भएका छन् होइन कृतिमान के को लागि रे बहिनी
1: कृतिमान चाहिँ एकदम अद्भुत कामको लागि गर्नुहुन्छ उहाँहरूले
0: होइन तर त्यो चाहिँ तोड्नको लागि रे के ऑल द रेकर्ड्स आर देयर टु बी ब्रोकन भन्छ के अङ्ग्रेजीमा होइन त्यसलाई चाहिँ जित्नको लागि त्यसलाई चाहिँ पछि पार्नको लागि कीर्तिमान राखिन्छ बहिनी होइन यस गत हप्ता धेरै भएको छैन आइतबारको दिन मात्रै भन्छु म होइन आइतबार भन्नाले अप्रेल महिनाको 26 तारिक बहिनी होइन एउटा यस्तो रेकर्ड स्थापना भयो जुन रेकर्डले मानव इतिहासको हिस्टोरिकल अचिभमेन्टलाई कोसे ढुङ्गाको रूपमा लिइन्छ क्या बहिनी होइन त्यो रेकर्ड चाहिँ कुन हो त्यति मात्रै हो र कसले राखे कुन देशका नागरिक ओके एउटा 26 अप्रिलको दिन एउटा मानव इतिहासमै होइन एउटा ऐतिहासिक एउटा चाहिँ उपलब्धि भयो खेलकुदमा होइन त्यति मात्रै भन्छु म त्यो कुन चाहिँ ऐतिहासिक उपलब्धि हो के को लागि कसले र त्यो नागरिक चाहिँ कुन देशका हुन् त्यति मात्रै भयो नि त्योभन्दा बढी नभनौ डिटेल इन्फर्मेसन चाहिँ हामी अर्को हप्ता छिनो फानोमै कुराकानी गरौँ है किनभने रेकर्ड्स आर देयर टु बी ब्रोकन ब्रेक भयो तर कुन खेलमा कसले समय पनि भन्न सक्नुहुन्छ जति धेरै यहाँले मिलाउनु भयो त्यति धेरै जित्ने चान्स पनि छ भनेर भनिदियो है किनभने रेडियो टेलिभिजन सुन्नुको मतलब चाहिँ इन्टरटेन मात्रै होइन इन्टरटेनमेन्ट मात्रै होइन इन्फोटेनमेन्ट पनि गर्नुपर्छ बहिनी होइन इन्फर्मेसन पनि ग्यादर गर्न सक्नुपर्छ ताकि हाम्रो नयाँ जेनेरेसनले जेनरल नलेज भने के हो संसारमा कहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ बुझौँ सिर्फ मोबाइलमा मात्रै पब्जी मात्रै खेलेर बस्नु भएन होइन त बहिनी ओके यति नै आजको प्रश्न तपाईँले बुझ्नुभयो नि होइन ओके अन्तमा फेरि दोहोऱ्याइदिनु होला भन्दै अब यो सन्देश रूपी कार्यक्रममा पालो कसको छ भन्नुहोस् त, फेरि एकताल दोहोऱ्याइदिनुहोस् त।
1: अब हामी कुराकानीतर्फ लाग्छौँ दाजु। हाम्रो सहायता आन्टी आउनु भएको छ, सहायता राई बोकिम उहाँको पुरा नाम हो। उहाँ चाहिँ आशफोर्ड केन्ट युकेमा बस्नुहुन्छ र नेपाल भिजिट आउनुहुँदाखेरि हाम्रो स्टुडियोमा पनि आउनु भएको थियो। उहाँको छोरी ज्वाइँसँग आउनु भएको थियो होइन, ज्वाइँ सुरेन लिम्बू दाजु, त्यस्तै गरी दिदी सुशीला होइन, उहाँहरूसँग आउनु भएको थियो। यहाँ आउने बेलामा चाहिँ कुराकानी गर्नुभएको थियो र कुराकानी दाजुसँग नै गर्नुभएको छ दाजु।
0: ओके, कस्तो मजाको होइन उहाँको बोली वचन होइन, शालीन एकदम सिनियर सिटिजन होइन, सबैलाई माया पनि गर्ने र एकदमै बोल्न पनि फरासिलो होइन, आमा भन्न सुहाउने होइन त।
1: ओके,
0: यस्ता व्यक्ति आउनु भएको थियो, बिएबिएसको एउटा चिनो लिएर जानुभएको छ। अब चिनोलाई कहाँ राख्नु भएको छ मलाई थाहा छैन, हेरौँ उहाँले केही खबर पठाउनुहुन्छ कि भन्दै त्यसतर्फ जाउँ। आदर श्रोताहरू, अब हामी परदेशीको सन्देश कार्यक्रममा कुराकानी गर्नको लागि पल्टनका सदस्य हाम्रा अग्रजको परिवार यसो घुम्न आएको बेलामा, बिएबिएस गोर्खा रेडियोमा स्टुडियो घुम्न हेर्न आएको बेलामा मैले सहायता राई बखिम दिदीलाई भेटेको छु। उहाँसँग कुराकानी गर्न पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। बिएबिएस गोर्खा रेडियोको यस कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ, नमस्कार पनि दिदी।
2: नमस्ते भाइ, मेरो नाम सहायता राई बखिम हो, इटरी तररा हो मेरो घर। अहिले चाहिँ एक महिनाको छुट्टीमा आएको नेपालमा, आउँदाखेरि अब यस्तै भयो, अहिले वारले गर्दाखेरि दुई महिना बस्नु पाइयो। 27 अप्रेलमा फर्किँदैछौँ।
0: ए, आज फर्किने हो नि, अनि अब एउटा न्यूले नेपालमा बस्नु पाउने पनि भाग्यमानी नै हो नि होइन त। हजुर, यसपालिको यो बसाइमा आफ्नो गाउँ तरारा जानुभयो?
2: हजुर।
0: कति बस्नुभयो त्यहाँ चाहिँ?
2: 3 हप्ता बस्यो। अहिले मेरो छोरी सुशीला लिम्बू ज्वाइँ सुरेन लिम्बूको मा अहिले छु, आज चाहिँ 1 हप्ता बस्यौँ।
0: ब्रिटिस गोर्खा नेपालमा काम गर्नुहुन्छ नि होइन ज्वाइँ साहेब, अब हुनेवाला मेजर साहब होइन, होइन त्यस कारणले उहाँको प्रमोसन पनि पार्टी खानुभयो दिदीले?
2: पार्टी त खाइरहेको। अनि मेरो श्रीमान चाहिँ नरबहादुर लिम्बू
0: ज्यू
2: टेन्जियार कोपरल हो, डी कम्पनीको हुनुहुन्छ,
0: डी कम्पनीमा
2: 1969 भर्ती
0: ज्यू,
2: बुर्नै गए, बुर्नै 1 वर्ष बसेर फेरि तामिकेमा,
0: यानि कि हङकङमा तामिकेमको फ्यामिली भएर बस्यो,
2: फ्यामिली भएर बस्यौँ।
0: अनि कुन सालमा फर्किनु भयो त नेपाल?
2: 82
0: जस्तो लाग्छ मलाई पनि। एनिवे, वर्षको त्यति महत्त्व छ त छ, तर पनि ठ्याक्कै चाहिँ भन्नु पर्दैन। अनि उस भए 69 भर्ती भएर 82 आउनुभयो, करिब करिब तपाईँले त्यतिमा धेरै समय ब्रुनाई बिताउनु भयो, हङकङ बिताउनु भयो, त्यतिखेरको हङकङ अहिले परिवर्तन भइसकेको छ, फेरि जानु पाउनु भएको छैन हजुर? ब्रुनाई गए, हजुर
2: युके आए,
0: ब्रुनाई
2: 3 गए, मेरो श्रीमान जियारुमा जाँदा पनि 1485 नम्बर अनि यी छोराछोरीहरूलाई लिएर उहाँ पढायो, फर्किम, फर्केर फेरि म एक्लै बसेँ, उहाँ फेरि रोयल प्यालेस पुर्णेमा
0: काम गर्नुभयो,
2: काम गर्नुभयो।
0: ए, कान्छा सरकारको प्यालेस त भव्य छ नि होइन, म पनि त्यहाँ एकताली यसो हेर्न गएको छु। एनिवे, त्यो आफ्नो ठाउँमा छ, आफ्नो काम गरेको ठाउँ हो। दिदी, अब हङकङ बस्नुभयो, संसार घुम्नुभयो, बेलायत बस्नुभयो, नेपाल त आफ्नै घर भइहाल्यो होइन, खास खास चाहिँ कहाँ बस्न मन लाग्छ हजुरलाई?
2: मलाई त खास त अब कर्मथलो त अब श्रीमानको राम्रो हो, बस्नु साफ सफाइ छ उता, अब जन्मथलो यता नेपालमा अलिक गर्मी छ, मेरो अवस्था चाहिँ अलिकति
0: घोडाले गर्दा
2: अलिक यतै पो फापे जस्तो लाग्यो, श्रीमानलाई चाहिँ फेरि उता फाप्छ, यहाँ चाहिँ हाच्छ्यौ आउने
0: धुलोले,
2: उहाँ चाहिँ उहाँलाई सफाले गर्दाखेरि अलिक राम्रै हुन्छ। अनि अब जे भए पनि अब श्रीमानको पछि नै बस्नु पर्छ
0: नि, हाम्रो धर्म पनि त्यही हो, हाम्रो संस्कारै त्यही हो होइन। तपाईँ त फेरि कति राईको पनि संस्कार संस्कार मान्नु पर्ने लिम्बूको पनि मान्नु पर्ने हैन गर्दाखेरि परिवारमा कति रमाइलो सबै संस्कार मान्न पाउँदा हैन हामी नेपालीमा त्यही राम्रो छ दशैं मान्यो तिहार मान्यो उधौली मान्यो उभौली मान्यो हैन हरेक चीज मान्न पाइन्छ र अब हजुरलाई नेपाल फाप्ने अलि गर्मीले गर्दा खुट्टाले गर्दा हैन काठमाडौँ बस्न मन लाग्ने कि तररातिर सुनसरी
2: काठमाडौँ पनि राम्रो छ
0: हैन
2: आफ्नो घर अब तररामै छ अब त्यही नै अब मूल घर त्यही नै बसिरहेछौँ अहिले चाहिँ
0: तररा पनि ठुलो बजार भइसक्यो नि अहिले
2: ठुलो बजार भएको छ
0: होइन त्यहाँ मैले मेरो साथीहरूले कुरा गर्दा तररा त ठुलो बजार भएको छ विनोदा आउनुहोस् न भनेर भन्नुहुन्छ र आजको यो बसाइमा यहाँ काठमाडौँको स्टुडियोबाट बोल्दै हुनुहुन्छ पहिला पहिला त उताबाट बोलेको यता सुनाउन पाइन्थ्यो होइन अहिले नेपालबाट विदेशतिर सुनाउँदै हुनुहुन्छ ल भनिदिनुहोस् बेलायतमा भएका आफन्त साथीभाइलाई के भन्न चाहनुहुन्छ
2: सर्वप्रथम त अब मेरो फ्यामिलीहरू सबै यतै उतै युकेमै छन् ठुलो फ्यामिली छ मेरो
0: ज्यू
2: 20 जना छ
0: 20 जना
2: मेरै तर्फबाट
0: ओहो
2: हामी दुई श्रीमान र म श्रीमतीबाट अनि म खुसी छु मेरो फ्यामिली ठुलो छ युकेमा छ मेरो फ्यामिली एक घन्टा दुई घन्टाको टाढो हामी केही दसैँ तिहारमा हामीलाई भेला हुनुको लागि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो मलाई खुसी लाग्यो
0: चाडपर्व पनि मूल घरमै आउने
2: छोराछोरीहरू सबै छुट्टी मागेर हामी भेटघाट हुन्छौँ मेरो साथीहरू कोही छन् बिचारा कोही हङकङ उनीहरूको फ्यामिली कोही नेपाल कोही युके हुन्छ बिचारा उनीहरूले सुनाउँछ मलाई त्यसरी दिदी तपाईँको त कति राम्रो सबैजना छोराछोरी यही युकेमै छ भनेर त्यसरी
0: एक्लै बस्न पनि नपर्ने अनि सुख दुःख कुरा पनि गर्न पाइयो बेला बेलामा फोन गरेर भइहाल्छ आजकल त व्हाट्सएप छ गर्दाखेरि पैसा पनि पर्दैन होइन त
2: म बिआइपिएस प्रेमी हुँ पहिला पनि जानी नजानी यसो मेसेजहरू लेख्छु गीत मगाउँछु क्वेसनको आन्सर पनि दिएर
0: तपाई
2: सन्चै हुनुहुन्छ होला तपाईँलाई धेरै धेरै सम्झना गर्छु म
0: नेपालबाट होइन काठमाडौँको स्टुडियोबाट
2: नेपालबाट पनि गीत मगाए पनि मगाए उहाँले भन्नुभयो मगाइबस्छु बिचबिचमा म आशा नानीलाई चिन्छु रूपा नानी चिन्छु अनि उहाँ भाइ
0: अब विनोद भनाइ यही भाइ रहेछ भन्न पाइयो नि त होइन अनि अब मैले पनि हजुरको श्रीमानसँग भेटा छैन कुनै दिन भेट्ने एउटा सौभाग्य जुर होस् बेलायतमा हजुर कहाँ बस्नुहुन्छ छिमेकी हुनुहुँदो रहेछ म चाहिँ यता फोक्सटोन हजुर आसपोर्ट 15 मिनटको बाटो त हो नि होइन हजुरको चाडपर्वमा बोलाउनुहोस् म आइहाल्छु है यसो मजा आउँछ नि हजुरको 20 जना अन्य परिवारलाई पनि भेट्न पाइन्छ नि हजुर पनि हामी कहाँ आउनुहोस् है फोक्सटोनमा कहिले कहिले त घुम्न जानुहुन्छ होला नि
2: मलाई जानु मन लागेको छ तर त्यसरी मौका पाइनँ अस्ति हाम्रो 10 जिआर हाम्रो रेजिमेन्टल
0: त्यतिखेर
2: चाहिँ हाम्रो छोरीको बिहा थियो कान्छी छोरीको
0: विवाह
2: हजुर छुट्यो
0: अब म यहीँबाट भनिदिन्छु आशा पुनबहिनीलाई योगराजलाई शिरीषलाई रूपालाई कि दिदी सहायता दिदीलाई चाहिँ बोलाएर यहाँ जस्तै रेडियोमा कुराकानी गर्ने भेटघाट गर्ने अनि सन्देशहरू
2: अनि त्यो विन भएर एउटा बिएपिएसको चिनोको मग र एउटा भेष पनि पाएर नेपाल लिएर मेरो घरमा दराजमा मैले
0: सजाएर राख्नु भएको छ
2: मलाई चिज लागेछ
0: हो नि ल दिदी कति राम्रो कुरा हजुरले यहाँ बिएबिएसलाई आज भेट्न मन लाग्यो घुम्न मन लाग्यो भनेर जय साहबलाई भन्नुभयो हाम्रो हुनेवाला मेजर साहेब सुरेन भाइलाई होइन र मैले अस्ति शुक्रबार मिलाएको त्यहाँ हजुरहरू फेरि दर्शन भेटको लागि मन्दिरको भिजिटको लागि जानुपर्ने भएछ होइन त्यहाँदेखि यहाँ आउनु पाउँदैन आज आउनुभयो बेलुका त फेरि फिर्ती सवारी छ बेलायततिर सबै तयार भइसक्यो प्याकिङ भइसक्यो
2: अब आज भरे हाम्रो फ्लाइट छ अब राम्रोसँग पुगेर फ्यामिलीसँग भेट्नु पाऊँ अरू छोराछोरीसँग यहाँ चाहिँ मेरो माइली छोरी हो
0: सुशीला छोरीलाई के भन्ने त के राम्रोसँग बस्छ छोरी
2: छोरी राम्रोसँग बस्नु स्वास्थ्य हुनु अब मेरो छोरी ज्वाइँ परिवार
0: छिटै भेटिन्छ मलाई थाहा छ उहाँहरू बेलायत आइहाल्नुहुन्छ होइन
2: अनि स्वस्थ भएर राम्रोसँग बसेर भोलि पर्सि भेटौँला
0: हो उताबाट फोन गर्दै गरौँला तिमीहरू पनि फोन गर त्यही त हो नि होइन त ल हामीलाई खुसी लाग्यो हजुर यहाँ आइदिनु भयो होइन हाम्रो स्टुडियो पनि हेर्नुभयो अझ माथि माथि जान पाए हुन्थ्यो तर हजुरको घुँडाले गर्दा जान भएन खैर हामी फेरि भेटौँला म बेलायत आउँदा हजुरको गाउँमा आउँछु म एसफोर्डमा स्वागत छ नि होइन मलाई के खुवाउनुहुन्छ ल भन्नुहोस् त के पकाउनुहुन्छ दिदीले हात चाहिँ मिठो छ अरे भनेर सुन्छु के चाहिँ मिठो पकाउनुहुन्छ ओके खानपान आफ्नो ठाउँमा छ
2: ठिकै छ मैले जे जस्तो बोले केही भुल भयो भने क्षमा पाऊ माफ पाऊ
0: केही पनि छैन अब यो कार्यक्रम चाहिँ यहाँ पनि सुनिन्छ तरारा पनि सुनिन्छ आफ्नो गाउँमा भएको आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तरारामा
2: तरारामा हिजो चाहिँ मेला भएको थियो बैशाखी मेला 13 गते हुन्छ त्यो छुट्यो तै पनि केही छैन पहिला पनि मैले बेसरी मानेकै
0: हो
2: अब आफ्नो अब जानु पर्यो अब आफ्नो टाइममा युके फर्किनु पर्यो त्यसले गर्दा खुसी नै छु अब घरमा अब राम्रै होस् सुरक्षितै होस् यो नेपाल देशलाई शान्ति होस् हामी सबैलाई राम्रो होस्
0: एक्ज्याक्टली होइन घरमा नगर्नु हामी उताबाट फोन गर्दै गर्छौँ तरारामा होइन ल त दिदी आइदिनु भयो अब हजुरलाई त गीत खुब मन पर्दो रहेछ आज कस्तो गीत सुनाउने
2: गीत मन पर्छ तर गाउनु आउँदैन आउँदैन म चाहिँ
0: कुन चाहिँ गीत माग्ने ल भन्नुहोस् हामी सुनाइदिन्छौँ
2: मलाई छक्का पन्जा 5 को
0: ए ल त्यो हामी लगाइदिन्छौँ यहाँलाई धेरै धेरै धन्यवाद छ सुशीला बहिनीलाई पनि धेरै धन्यवाद छ आमाले ल्याइदिनु भयो हगि उहाँ मोबाइलमा पनि खिच्दिनुहुन्छ मेरो पनि मोबाइलबाट नै नमस्कार यहाँबाट हगि ल दिदी अब हाम्रो हजुरको श्रीमान हाम्रो दाईलाई पनि मिठो मिठो सम्झना छ
2: भएन
0: फोटोमा देखिसक्नु भएको छ मलाई होइन विनोद भाइ त यस्तो मोटो पो रहेछ भनेर भन्नुहुन्छ होला होइन ल दिदी भेट्दै गरौँला फेरि फेरि भेट्दै गरौँ हजुरलाई दर्शन नमस्ते सेवारो पनि सेवारो सेवा हौवा सबै चिज है त हस् त मैले बिदा लिएँ है थ्याङ्क यू सो मच हजुर दिदीसँग बिदा त लियो बहिनी गीत लगाउन बाँकी नै छ होइन तपाईँको कमेन्ट के छ तपाईँको भन्नुहोस् त
1: हजुर एकदमै रमाइलो आन्टी हुनुहुन्छ होइन अनि हामीसँग एकदम रमाइलोसँग कुरा गर्नुभयो र आफ्टर इन्टरभ्यू अथवा भनौँ आफ्टर यो सन्देश पनि हामी मजाले बसेर कफी पिउँदै गफ गऱ्यौँ दाजु एकदमै रमाइलो होइन अनि उहाँको धोको थियो अरे कि बिएफबिएस काठमाडौँको स्टुडियो कस्तो होला होइन अनि विनोद भाइ कस्तो होला निशा बहिनी कस्तो होला भनेर चाहिँ हेर्ने एकदम धोको थियो अरे सो उहाँको धोको पनि पुरा भयो
0: हाम्रा दाजुभाइहरू जो पल्टनका सदस्य हुनुहुन्छ अथवा श्रोता हुनुहुन्छ संसारको कुनै कुनामा बसेर हामीलाई सुन्नु भएको छ रेगुलर हाम्रा कार्यक्रमहरू युके ब्रुनाई काठमाडौँ हाम्रो समाचार विविध हाम्रा कार्यक्रमहरू छन् कुनै पनि एउटा रेडियो स्टेसनले प्रस्तुत गर्नुपर्ने कार्यक्रमहरू सुनेर इन्जोय गरेर त्यसमा कुनै सुझाव सल्लाह दिनुपर्ने छ भने यहाँ आएको बेलामा नेपाल आएको बेलामा आउनुहोस् बसेर चिया खाउँ गफ गरौँ हामीलाई सुधार्ने मौका दिनुहोस् उनलाई उन्नति प्रगति गर्ने मौका दिनुहोस् होइन अनचिन्जान बढाउँ होइन त बहिनी सबैलाई चाहिँ यो हाम्रो ढोका चाहिँ खुल्ला छ चियाको साथमा कफीको साथमा त्यस्तो पऱ्यो भने अन्तर्वार्ता पनि तयार छ होइन बहिनी ओके यति भन्दै अब हामी बिदा लिउँ बिदा लिनु पूर्व आजको प्रश्नमा एकताल दोहोऱ्याइदिनु बहिनी
1: हजुर दाजु दोहोऱ्याउनु पर्छ यो चाहिँ अप्रिल महिनाको 26 तारिक एक रेकर्ड ब्रेक भएको थियो दाजु होइन हजुर र हामीले सोधेका थियौँ यो रेकर्ड ब्रेक गर्ने व्यक्तिको नाम के थिए कुन देशका नागरिक थिए र कुन खेलको निम्ति उहाँले ब्रेक गर्नुभएको थियो
0: ओके यो मानव इतिहासमै एकदम एउटा नयाँ माइलस्टोन भयो होइन र चाहिँ त्यो ब्यारियरलाई तोडियो के बहिनी होइन ती व्यक्ति जस्ता महान खेलाडी भन्नुपर्छ होइन खेलको नाम नभन्नु है बहिनी होइन खेलाडीको नाम हामीले हाइलाइट गर्नुपर्छ कुन देशको र उहाँको बारेमा जति थाहा छ त्यति लेख्नु होला ताकि पुरस्कार जित्ने मौका छ जति इन्फर्मेसन ग्यादर गर्नुभयो त्यति राम्रो होइन यति भन्दै अब सञ्चालक विनोद आजको बसाइमा प्रश्नलाई फेरि दोहोऱ्याउँदै कार्यक्रमबाट बिदाको अनुमति चाहन्छ फेरि फेरि भेटौँला आउनुहोस् आफ्ना कुराहरू ल्याउनुहोस् गीत सुन्नुहोस् सुनाउनुहोस् मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे अहेड बाइ बाइ
1: सम्पूर्ण किराँत बन्धुहरूलाई ह्याप्पी उभौली पर्व र बुद्ध जयन्तीको पनि धेरै धेरै शुभकामना भन्दै कार्यक्रमबाट निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते बाइ बाइ

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો
3: छलफल हुने प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरेसँगै विभिन्न समयमा राजनैतिक नियुक्ति पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्ति पाएका कुल 1594 जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। संचार, हवाई सेवा र मुद्रण क्षेत्र, शिक्षा तथा विश्वविद्यालय क्षेत्र, स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र, ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय, कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र, प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फका गरी 1594 पदाधिकारी पदमुक्त हुने भएका छन्। सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अघि बढाउने तयारी गरेको छ। जनकपुरका विभिन्न मठ मन्दिर तथा गुठीका जग्गामा बनाइएका घर टहरा हटाउन सरकारले गरेको तयारी विरूद्ध सम्बन्धित स्थानीयवासी विरोधमा उत्रिएका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: बाली शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गराउन थालेको अभियानको विरुद्ध जनकपुर धाममा गुठी मठ मन्दिरको जग्गामा बास गर्दै आएका स्थानीयहरू आन्दोलित भएका छन्। जनकपुर धामको विभिन्न वडामा यस्ता जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीयहरू गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समिति नै गठन गरेर सड़कमा उत्रेका हुन्। सयको संख्यामा रहेका उनीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यान आकर्षण समेत गराएका छन्। उनीहरूले संघीय सरकारको निर्देशनमा मध्य प्रदेश सरकारले निर्णय गरेको भन्दै संचार माध्यममा सार्वजनिक भएका सूचना प्रति असन्तुष्टि सहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका छन्। आफूहरू कागजी रूपमा दुरुस्त रहे पनि अतिक्रमणकारीको संज्ञा दिएकोमा जनकपुर धाम उपमहानगरपालिका 8 मोहित कर्णले असन्तुष्टि पोख्नुभयो।
5: गुठीके जग्गामा जैसे घर बनल सबको जैसे फटा देबे कहके जैसे 15 दिनके सूचना जारी कर देलकै, लेकिन हम सब जैसे ओहि हिसाबसे नै छै जे हिसाबसे अपनेके सूचना जारी केने। हमरा सबके जैसे बापे दादा जमीन अपनेके लेने छै, हमरा प्रश्न नै भेलै। हमरा सबके लालपुर जाके क्रममे जैसे हमरा सबके फाइल गेलै। मानु ई सम्बन्धके बात डॉक्यूमेंट्स हमरा सबके होइतोमे हमरा सबके एगो अतिक्रमणकारीके संज्ञा दके सूचना निकाल दे, नै तै दुआरे हम सब ओहि सूचनाके नै मानके।
4: विक्रम संवत 2068 सालमे जिल्ला प्रशासन कार्यालय गुठी संस्थान नापी र मालपोत कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी घर जग्गाको नाप नक्सा र प्रमाणीकरण गरिसकेको उनीहरूको दावी छ। गुठीको जग्गालाई उचित मूल्य निर्धारण गरी रेकर सरह बनाउने प्रक्रिया अगाडि बढिरहेका बेला 81 घर टहरा भत्काउने आशयको सूचना सार्वजनिक भएकोमा उनीहरू त्रसित छन्। पैसा पैसा गरेर जोडेको जग्गामा निर्माण गरेको घर बाली सरकारले भत्काउँदा आफूहरूको उठी बास हुने जनकपुर धाम 8 चञ्चला यादवले गुनासो पोख्नुभयो।
6: महंत जी बेचलखिन तब तो हम सब ले लिया, अखन तक गरीब जनता विदेश कमा के अखन तक एक एक पाई जोड़ के घर बनेली, अखन तक उजारा पर लागल छथिन बालन सरकार, हम सब केना रहबे।
4: बालन शाह नेतृत्वको सरकारले देशभर का सार्वजनिक र गुठीको अतिक्रमित जग्गा खाली गराइरहेको छ। यसअघि सरकारले काठमाडौँ, वीरगंज लगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुर धाममा पनि जग्गा खाली गराउने भएको छ।
3: नेपालमा 5G सेवा शुरू गर्ने चर्चा चुलिँदै जाँदा विज्ञहरूले 4G बलियो नभएसम्म 5G सम्भव नभएको बताएका छन्। प्रविधि पत्रकार मञ्च र हुवावे नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सम्पन्न टेक फरवर्ड मीडिया डायलग 2026 कार्यक्रममा सहभागीहरूले यही विषयलाई केन्द्रमा राखेर गहन बहस गरेका छन्। कार्यक्रममा प्रविधि पत्रकार मञ्च र प्रविधि क्षेत्रका विज्ञहरूले नेपालमा 5G शुरू गर्न तत्कालै पूर्ण नयाँ संरचना निर्माण गर्नु चुनौतीपूर्ण हुने बताएका छन्। 4G पूर्वाधारमा आधारित नन स्ट्यान्डलेन्ट प्रविधि नेपालका लागि व्यावहारिक विकल्प हुन सक्ने निष्कर्ष निकालिएको छ। साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। करिब 4 लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ, तर समयसँगै नेपाली समुदायको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र नभई समग्र नेपाली समुदायको आत्मनिर्भरता र पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ। साउदीमा नेपालीहरू श्रमबाट व्यवसायतर्फ विस्तारिँदो पहुँच चुनौती र अवसरको संगम समेत बनेको अवस्था छ। रेस्टुरेन्ट, कार्गो, ट्राभल्स र रिटेल व्यवसाय जस्ता परम्परागत क्षेत्रमा नेपालीको उपस्थिति पहिले नै बलियो थियो। अहिले

नमस्कार श्रोताहरू, अब हाम्रो कार्यक्रम सुरु हुन लागिरहेको छ। साहित्यिक कार्यक्रम दोभानबाट यहाँहरूलाई म हार्दिक नमस्कार गर्दछु। यो कार्यक्रम बिएफपिएस गोर्खा रेडियोबाट आइतबार बिहान प्रसारण हुन्छ। यो कार्यक्रम नेपाल, भारत, बेलायत, सिङ्गापुर, ब्रुनै आदि विभिन्न देशहरूमा सुन्न सकिन्छ र यहाँहरू पनि विभिन्न देशबाट यस कार्यक्रममा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ। त आज हामीले लेखनाथ पौड्याल, जसलाई हामी कवि शिरोमणि भनेर चिन्दछौँ, उहाँका विषयमा केही चर्चा गर्ने प्रयत्न गरेका छौँ। त श्रोताहरू, कवि शिरोमणि लेखनाथ भन्ने बित्तिकै हामी एउटा साहित्यका महारथी भनेर बुझ्दछौँ। उहाँले नेपाली भाषा र साहित्यमा आधा शताब्दीभन्दा बढी सेवा गरेर नेपाली साहित्यलाई, त्यसमा पनि खास गरिकन काव्यविधालाई धेरै माथि उठाउनु भएको छ। लेखनाथ पौड्याललाई नै काव्यगुरु मानेर उहाँभन्दा पछाडिका साहित्यकारहरूले आफ्नो आफ्नो कलम चलाउनु भएको छ। उहाँको शब्द सज्जा कस्तो छ, अनुप्रास योजना कस्तो छ, अलङ्कार योजना कसरी गर्नुहुन्छ, रस योजना कसरी चाहिँ मिलाइएको हुन्छ, ध्वनि योजना कसरी सजाइएको हुन्छ, त्यो कुरालाई अन्य लेखकहरूले, पाठकहरूले अध्ययन गरेर उहाँकै काव्य शैलीलाई, उहाँकै काव्य शिल्पलाई, उहाँकै काव्य लेखन प्रवाहलाई आत्मसात गर्दै नेपाली कविताहरू सृजना गरेको हामी पाउँछौँ। त्यसैले गर्दा हामी उहाँलाई कवि शिरोमणि त भन्छौँ। त्यो बाहेक उहाँ नेपाली काव्य जगतका पथ निर्माता हुनुहुन्छ। उहाँले बनाएको चौडा सडक सडकमा आज हामी अगाडि बढिरहेका छौँ। भानुभक्त आचार्यले नेपाली साहित्यको एउटा गोरेटो कोर्नु भएको थियो, एउटा बाटोको निर्माण गर्नुभएको थियो। त्यो बाटोलाई लेखनाथ पौड्यालले चौडा बनाउनु भएको छ, उबड खाबडलाई मिलाउनु भएको छ र त्यसलाई चिल्लो चम्किलो बनाउने प्रयत्न गर्नुभएको छ। उहाँका काव्य कृतिहरू पढ्दाखेरि हामी यो कुरा थाहा पाउन सक्छौँ। त उहाँ यस्ता प्रतिभाका धनी लेखनाथ पौडेल 1941 सालमा पुष महिना 26 गते पोखराको अर्घौ अर्चले भन्ने गाउँमा जन्मनु भएको हो र उहाँले वास्तवमा प्रारम्भिक शिक्षा आफ्नै गाउँमा आफ्नै पितृ परम्परामा प्राप्त गर्नुभएको थियो र पछि उहाँले 12-13 वर्ष अथवा करिब करिब 14-15 वर्षको उमेरमा काठमाडौँमा आएर संस्कृत प्रधान पाठशालामा भर्ना भएर उहाँले पढ्न थाल्नुभएको हो। उहाँका प्रारम्भिक रचनाहरू काठमाडौँको अध्ययन पश्चात बनारस जानुभयो र त्यसपछि उहाँका प्रारम्भिक रचनाहरू भारतबाट प्रकाशित हुने सुन्दरी आदि गरिएका पत्रिकाहरूमा छापिन थालेको हामी पाउँदछौँ। यस्ता प्रतिभाले चाहिँ लामो काव्य साधना गर्दा गर्दै त 2022 साल फागुन 7 गते 82 वर्षको उमेरमा देवघाटमा आफ्नो प्राण पखेरुलाई उत्सर्जन गर्नुभएको थियो। त त्यो समयमा उहाँ वास्तवमा तीर्थयात्राको लागि निस्किरहनु भएको थियो। तीर्थयात्राको लागि निस्किँदाखेरि त उहाँको चाहिँ के हो भने ज्यादै रोगले चाहिँ पीडा दियो। त्यो रोगबाट अत्यन्त पीडित भएर
यात्रा अगाडि बढाउन सक्नु भएन र उहाँलाई भारत प्रवेश गर्दा गर्दैको अवस्थामा फेरि फर्काएर देवघाटमा ल्याइयो र त्यसपछि केही दिन सप्तगण्डकीको पवित्र पावन जलधारामा रहेर सप्तगण्डकीको चिसो हावा प्राप्त गर्दै र कालीगण्डकीबाट शिला सालग्राम

हो यो भत्कदा दुख अवश्य मान्छ सुटुक्क सामान लिएर जान्छ। यस प्रकारको लेखनाथ पौड्यालको अन्तिम कविता रहेको हामी पाउन सक्दछौँ। त उनको काव्य यात्रालाई कविहरूले विभिन्न रूपमा मूल्याङ्कन गर्नुभएको हामी देख्दछौँ। त उनको काव्य यात्रालाई कवि एवं समालोचक वासुदेव त्रिपाठीले पनि आफ्नै किसिमले विवेचना गर्नुभएको छ। उहाँका चाहिँ प्रमुख काव्य कृतिहरूलाई लिएर धेरै समालोचकहरूले समीक्षकहरूले विवेचना गरेको हामी पाउन सक्दछौँ। श्रोताहरू, त उहाँका चाहिँ ऋतुविचार खण्डकाव्य, बुद्धिविनोद खण्डकाव्य, सत्यकली संवाद खण्डकाव्य, गीताञ्जली खण्डकाव्य र बुद्धिविनोद पहिला विनोद खण्डकाव्य, अमर ज्योतिको सत्यस्मृति खण्डकाव्य, तरुण तपसी नब्बे काव्य यो 2010 सालमा छापिएको थियो, लालित्य कविता संग्रह भाग एक 2010मा छापियो र लालित्य कविता संग्रह भाग दुई 2025 सालमा छापिएको हामी पाउँदछौँ। त यी कृतिबाहेक लेखनाथ पौड्यालले लक्ष्मीपूजा नाटक पनि लेख्नुभएको थियो, 1994 सालताका छापिएको थियो। त्यस्तै गीतासार 2025 सालमा आएको हामी पाउँछौँ र उहाँको अर्को नाटक भर्तृहरि निर्वेद 1974मै यसको प्रणयन भएको देखिन्छ। त्यसै गरिकन श्रोताहरू, पञ्चतन्त्रको अनुवाद पनि ज्यादै राम्रो छ, गद्य अनुवाद तथा पद्य अनुवाद, एउटा अनुवादको कला कस्तो हुन्छ, मूल सामग्रीलाई नबिगारिकन नभित्काइकन नेपालीमा पद्यानुवाद गर्ने कलाको एउटा प्रणयन पनि, त्यसको आरम्भ पनि कवि शिरोमणि लेखनाथ पौड्यालजीले गर्नुभएको हामी प्राप्त गर्दछौँ। त्यसो भए हुनाले उहाँको चाहिँ यी काव्यहरूको अध्ययन गरेर समीक्षकहरूले विभिन्न रूपमा चाहिँ विवेचना गरेको हामी पाउँदछौँ। त वास्तवमा माध्यमिक कालको उत्तरार्धमा चाहिँ शृङ्गारिक कविता लेख्दै कविता यात्रा प्रारम्भ गर्ने लेखनाथ पौड्यालले शृङ्गारिक धारा तोड्दै आधुनिक नेपाली कविताको प्रवर्तन गरेका हुन् भन्ने मानिन्छ। त माध्यमिक काल भन्नु नै मोतीराम भट्ट हो, माध्यमिक काल भन्नु शृङ्गार काल हो, माध्यमिक काल भन्नु रीति युग हो र चाहिँ माध्यमिक काल भन्नु एउटा कविता प्रणयनको चाहिँ युग चाहिँ रहेको थियो र त्यसलाई मोतीराम भट्ट लगायतका कविहरूले एउटा शृङ्गारिक भावधाराको रूपमा अगाडि बढाउनु भएको पाइन्छ। त यसलाई चाहिँ सुक्ति सिन्धु कृतिले चरम परिणतिमा पुर्याएको थियो। र श्रोताहरू, एउटा इन्ट्रेस्टिङ कुरा छ, जब माध्यमिक कालका कविहरूले नवै रसमा कविता लेख्ने र एउटा रसमयक सृजना दिने, रसमयक कविताबाट नेपाली भाषा र साहित्यलाई आप्लावित गरिदिने भन्ने पवित्र मनसाय राखेर शृङ्गारिक भावधारामा जब कलम चलाउन थाले, त्यतिखेर पहिलो रस कुन बनाउने त न, पहिलो रस शृङ्गार नै बनाउने भनेर कविहरूले शृङ्गारिक भावधारामा लेखिएका कविताहरू 1974मा सुक्ति सुन्दा छापियो। त्यहाँ करिब करिब 30-32 जनाका रचनाहरू, कसैको एउटा कसैको दुईवटा गरेर परेका छन् र ती सबै कविताहरूले एउटा शृङ्गारिक भावलाई व्यक्त गर्दछन्। अनि त्यो शृङ्गारिक भावधारामा युक्त भएको सुक्ति सिन्धु जुन थियो, त्यो छापिएर बजारमा आएपछि हात हातै चाहिँ बिक्री हुन थाल्यो। एउटा भनिन्छ नि हट केक जस्तै, त्यो हट केक जस्तै भयो, दरबार दरबारमा पनि सुक्ति सिन्धु पुग्न थाल्यो, जनजनमा पनि

मुक्ति सिन्धु पुग्न थाल्यो। त्यो शृङ्गारिक भावधारामा लेखिएको हुनाले त्यसलाई राणा सरकारले मन पराएन र अनि हाम्रा चेलीबेटीहरूलाई चाहिँ उन्मुक्त बनाउन सिकाउने, अलिअलि चरित्र स्खलन हुन सिकाउने यस्तो किसिमको उत्ताउलो कविता रहनु हुँदैन भनेर सारा कपीहरूलाई फेरि खिचेर जलाउने काम भयो श्रोताहरू। त्यसपछि कता कता एउटा कपी चाहिँ खिच्दा खिच्दै पनि प्राप्त हुन सकेन र त्यो पछि 2025 सालमा सुक्ति सिन्धु फेरि भनेर प्रकाशित भयो र त्यो अहिले पनि चाहिँ हामी विभिन्न लाइब्रेरीमा विभिन्न कवि व्यक्तित्वहरूको घरमा हामी पाउन सक्छौँ र त्यसले एउटा कविताको युगमा कविताको यात्रामा त्यसले ठुलो उथलपुथल नै मचाइदिएको थियो। श्रोताहरू त्यतिखेर ठुलो खैलाबैला नै मचाइदिएको थियो। त्यसर माध्यमिक काल भन्नु नै शृङ्गारिक काल हो, शृङ्गारिक युग हो भन्नुको पछाडि यही सुक्ति सिन्धु पनि एउटा ठुलो कारक तत्त्वको रूपमा रहेको थियो भने मोतीराम भट्टका त धेरैजसो साहित्यिक रचनाहरू कविताहरू श्रृङ्गारिक भावधारामा कता न कता गएर जोडिएका छन्। मोतीराम भट्टल त गजल पनि लेखेका छन्, उनका सबैजसो गजलमा श्रृङ्गारिक भावधारा पाइन्छ, भक्तिमा पनि श्रृङ्गारिकता पाइन्छ। त्यसो भएको हुनाले यो माध्यमिक काललाई चाहिँ श्रृङ्गार युग भनिएको हो।

0: एक्सप्रेस गोर्खा रेडियो.
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ. जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.
2: लेखनाथ पौडेलले कविता लेख्न थाल्दाखेरि हलन्त बहिष्कारको एउटा भाषिक आन्दोलन चलिराखेको थियो. एकथरी कविहरूले, लेखकहरूले चाहिँ जस्तो बोलिन्छ त्यस्तै गरिकन लेख्नुपर्छ, त्यसो भएको हुनाले हलन्त उच्चारण गरिन्छ भने हलन्त नै लेख्ने, स्वरान्त उच्चारण गरिन्छ भने स्वरान्त नै लेख्ने भनेर यसरी त्यो चलिरहेको अवस्थामा एक थरीले होइन हलन्तलाई बहिष्कार गरौँ, यो पढ्दाखेरि पनि अलिकति कस्तो कस्तो भयो, लेख्दाखेरि पनि यो चाहिँ ज्यादै चाहिँ असजिलो पनि भयो, पुस्तकमा पनि भद्दा देखिने भयो, सबै खुट्टो काटिएका अक्षरहरू नराम्रो हुने भयो, र प्रेसमा डिजाइनिङ गर्न, प्रेसमा चाहिँ कम्पोजिङ गर्न पनि यो हलन्त अक्षरहरू राख्दाखेरि निकै नै गाह्रो हुन्छ, त्यसरी यसलाई बहिष्कार गरौँ भनेर त रामणी आदिहरूले यसको बहिष्कारको अभियान चलाउनु भयो. र एक धेरै होइन जस्तो बोलिन्छ त्यस्तै अगाडि आउनुपर्छ भन्ने एउटा धारा पनि रहिरहेको थियो. त्यस्तो बेलामा त चाहिँ लेखनाथ पौडेलले यो हलन्त बहिष्कारको पक्षपाती बन्दै चिल्ला खिरिला र परिष्कृत खालका कविताहरू लेख्नु भएर हलन्त बहिष्कारलाई नयाँ उचाइमा चाहिँ पुर्याउनु भयो. त्यसो भएको हुनाले यो चाहिँ कवितामा नयाँ भावधारा र नवीन काव्य भाषाको बीजारोपण पनि वास्तवमा चाहिँ लेखनाथ पौडेलले गर्नुभएको चाहिँ हो. मुख्यत संस्कृत साहित्य र आंशिक रूपमा हिन्दी साहित्यको शास्त्रीय कविता धाराबाट प्रेरित कवि लेखनाथले आफ्नो परिष्कृत कवित्वका माध्यमबाट सर्वप्रथम नेपाली कविताको स्तरीकरण गर्दै अभिनव कविता सौन्दर्यको आमन्त्रण गरेका हुन् भन्ने कुरा हामीले उनका काव्य कृतिहरूको अध्ययन गर्दा पाउँदछौँ. लेखनाथले समसामयिक सामाजिक विकृतिहरूप्रति व्यङ्ग्य गरेका छन् र नैतिक र आध्यात्मिक शिक्षा दिँदै सुधारको चेतना पनि प्रस्तुत गरेका छन् भन्दा सायद अत्युक्ति नहोला. उनी वैचारिक कवि पनि हुन् र उनका कवितामा पूर्वीय दर्शन र हिन्दू नवजागरणका चेतनाबाट प्रभावित कवि लेखनाथले रोगाएको समकालीन मानव समाजको आध्यात्मिक उपचार आवश्यक छ भन्ने विचार प्रस्तुत गरेका छन् र उनका काव्य कृतिहरूमा शान्त रस नै प्रमुख रसको रूपमा चाहिँ उल्लसित भएको हामी प्राप्त गर्न सक्दछौँ. श्रोताहरू, उनका कवितामा प्रकृति चित्रण पनि एउटा महत्त्वपूर्ण विशेषताको रूपमा आएको छ र उनले लेखनाथ पौडेलले आफ्ना चाहे वसन्त यो ऋतु विचार जस्तो चाहिँ ऋतु नै ऋतुको वर्णन गरिएको ऋतु काव्य होस्, चाहे चाहिँ तरुण तपसी जस्तो काव्य होस् वा अरू अरू काव्य नै किन नहुन् अथवा कविता नै किन नहोस्, ती सबैमा चाहिँ हर ठाउँमा प्रकृतिलाई कुनै न कुनै रूपमा स्थान दिनुभएको छ, कुनै न कुनै रूपमा प्रकृतिको वर्णन गर्नुभएको छ, प्रकृतिको सौन्दर्य प्रकृतिको सौन्दर्यको छटालाई काव्य भाषाद्वारा प्रस्तुत गर्नुभएको छ. त्यसो भएको हुनाले त लेखनाथका धेरै जसो कविताहरूमा हामी प्रकृतिको चित्रण पनि पाउँछौँ भने पौरस्त दर्शनका सारभूत विचारहरू पनि हामी उहाँका काव्य कृतिमा उल्लसित भएको फेला पार्दछौँ. उनले आफ्ना कविता र काव्यमा नेपाली प्रकृतिको सौन्दर्यको वस्तुचित्र उतारेका छन्. उनले चाहिँ तन्मय प्रकृति भन्दा वस्तुमय प्रकृतिको चित्रण गरेको हामी पाउँदछौँ। प्रकृतिका पनि सौम्य रूप हुनसक्छ, प्रकृतिको भीषण रूप हुनसक्छ, प्रकृतिको मानवीकृत रूप हुनसक्छ, प्रकृतिको स्वस्थ र सुन्दर रूप हुनसक्छ। यस्ता प्रकृतिका विविध किसिमका रूपहरूमध्ये तन्मय र मनमय पनि प्रकृतिको स्वरूप हुनसक्छ, वस्तुगत र आत्मगत पनि प्रकृतिको स्वरूप हुनसक्छ। त्यस्तामध्ये लेखनाथले चाहिँ वास्तवमा धेरैजसो वस्तुगत प्रकृतिको चित्रण गरेको अनुभव हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले चाहिँ बढी आत्मगत प्रकृतिको चित्रण गरेको हामी पाउँछौँ भने लेखनाथ पौडेलले चाहिँ वस्तुगत प्रकृतिको चित्रणलाई बढी मन पराएको हामीले देखेका चाहिँ छौँ। त्यसो भएको हुनाले उनको काव्य कृतिमा प्रकृति यसरी छमछमाएर नाचेको हुन्छ। त्यहाँ कतै हिमाल बोलेको हामी पाउँछौँ, कतै हामी पहाड बोलेको पाउँछौँ र कतै हामी तराई बोलेको पाउँदछौँ। त्यसो भएको हुनाले समष्टिगत रूपमा त लेखनाथ पौडेलका कविताहरूमा काव्यहरूमा नेपाल नै बोलिरहेको जस्तो, तराई हाँसिरहेको जस्तो र अनि कुशी सुसको सुसेली चाहिँ आइरहेको जस्तो, गण्डकीका तरङ्गहरू उठिरहेको जस्तो र अनि कर्णालीका गानहरू बजानाहरू पल्लवित भइरहेको जस्तो हामीलाई आभास हुन्छ। श्रोताहरू, कवि लेखनाथ चाहिँ संस्कृत भाषा साहित्यका पनि अध्येता हुन् र संस्कृत व्याकरणमा पनि उनको दखल रहेकै थियो। त उनी नेपाली भाषा व्याकरणका पनि उनी पारखी हुन्। त उनले नेपाली भाषा र व्याकरणको चाहिँ मानदण्डलाई कतै पनि उल्लङ्घन नगरिकन त्यसलाई अझ परिष्कृत गर्दै, अझ चाहिँमा सम्याउँदै, गोड्दै, शिल्प र सौन्दर्यले त्यसलाई परिपूर्ण बनाउँदै शुद्ध र सुन्दर भाषा प्रयोग गरेको हामी प्राप्त गर्दछौँ। त्यसो भएको हुनाले त लेखनाथले नेपाली व्याकरणको अनुशासनलाई स्वीकार गरी कविता सिर्जना गर्ने बहुप्रचलित संस्कृत तत्सम र झर्रा नेपाली शब्दहरूको अनुपात मिलाउँदै आफ्ना परिष्कारवादी नवीन काव्य भाषाको सिगार पिटार गरेका छन् भन्दा अत्युक्ति हुँदैन। त्यस्तै उहाँको काव्यहरूमा अलङ्कार योजनाको पनि बडो सामर्थ्य पाइन्छ। प्रभावकारी अलङ्कार योजना र व्यञ्जना सामर्थ्य तथा वर्णमात्रिक र मात्रिक छन्दको कुशल प्रयोगले गर्दा उनको काव्य शिल्प परिष्कृत बन्न पुगेको पाइन्छ। धेरै समीक्षकहरूले यो उनको परिष्कृत काव्य शिल्पलाई प्रशंसा गरेका छन्। यी उनकै काव्य परिष्कृत काव्य शिल्पलाई आधार मानेर उनका अनुज प्रतिभाहरूले, उनका अनुयायी प्रतिभाहरूले आफआफ्नो भाषामा, आफआफ्नो भाकामा, आफआफ्ना विषयमा कविताहरूको प्रणयन गरेका छन् भन्ने समीक्षकहरूको धारणा हामी प्राप्त गर्न सक्दछौँ। त्यस्तै गरिकन त चाहिँ लेखनाथ पौडेलले आफ्नो व्यञ्जना सामर्थ्यलाई यति माथि उठाएका छन् जो चाहिँ समीक्षकहरूबाट बेला बेलामा समीक्षा भएको हामी पाउँछौँ र छन्दको अनुशासन, व्याकरणको अनुशासनलाई फेरि तालमेल मिलाएर भाषाको मिठास पनि दिनु छ, व्याकरण र छन्दको अनुशासनको पनि पालना गर्नु छ अनि प्रकृतिको वर्णन अनि पौरस्त्य चाहिँ दर्शनको वर्णन गर्दै परिपूर्ण खालको रचना पनि दिनु छ। त्यो तालमेल मिलाउनलाई लेखनाथ पौडेलले निकै परिश्रम गरेको हामी यथा पाउँदछौँ। वर्णमात्रिक छन्दको साधनाका क्रममा कवि लेखनाथले विशेष सफलता सिद्धि प्राप्त गरेका छन्। यसरी हेर्दा लेखनाथ मुख्यत प्रकृति, समाज र अध्यात्म दर्शनलाई विषयवस्तुलाई समिमित र सन्तुलित रूपमा अत्यन्त उत्कृष्ट कविता कौशल प्रदर्शित गर्ने एउटा अनन्य साधकका रूपमा देखा पर्दछन्। नेपाली कविताका प्रथम धारा स्वरूप परिष्कारवादी कविता कित्ताका अग्रणी कवि पनि ठहरिएका छन् लेखनाथ पौडेल। त्यसो भएको हुनाले त लेखनाथ पौडेललाई त कवि शिरोमणि पदबाट पनि विभूषित गरिएको छ भने 2008 सालमा लेखनाथ पौडेललाई रथयात्रा गरेर राष्ट्रिय स्तरको भव्य सम्मान प्रदान गरिएको थियो। त्यसैले गर्दा आज लेखनाथ पौडेल हामी सबैका बीचमा आदरणीय कवि व्यक्तित्वको रूपमा रहनु भएको छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: लेखनाथ पौडेलका कहिन कविताहरूलाई लिएर र उहाँका चाहिँ गीतिलयमा लेखिएका कविताहरूलाई विभिन्न गायकहरूले गाउनु पनि भएको छ। त उहाँको चाहिँ पिजडाको सुगा एउटा प्रसिद्ध छ, जो चाहिँ हामी विभिन्न सञ्चारका माध्यमहरूमा गीत गायनका क्रममा हामी सुन्न पाउँदछौँ। त उहाँको चाहिँ पिजडाको सुगा पनि एउटा सुन्दर कविता पनि हो र यो सुन्दर गीतका रूपमा पनि प्रस्तुत भएको पाउँछौँ। त उहाँका केही गीतहरू हामी यस अवसरमा सुन्दछौँ, लेखनाथ पौडेलका रचनाहरू। श्रोताहरू, अब उहाँकै चाहिँ यो तरुण तपसी काव्य छ नि, जसलाई उहाँले नव्य काव्य भनेर अर्थ्याउनु भएको छ, तर समीक्षकहरूले नव्य काव्यलाई एउटा महाकाव्यको रूपमा अत्यन्त गर्विलो, अत्यन्त उन्नत र अत्यन्त मानववादी, मानवतावादी काव्यको रूपमा ठहर्याउँदै उत्कृष्ट काव्यको दर्जा चाहिँ दिएको हामी पाउँछौँ। त्यस काव्यमा अनेक किसिमका विषयवस्तुहरू छन्। त्यसमध्ये चरीको विलाप त्यो ज्यादै प्रसिद्ध रहेको छ। त्यो चरीको विलापलाई हाम्रो दीपलता उपाध्यायले सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ। श्रोताहरू, त्यस्तै कवि शिरोमणिका विषयमा हाम्रो चाहिँ प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले विद्यावारिधि गर्नुभयो। उहाँले सम्पूर्ण साहित्यको, उहाँले लेखिएका सबै 12-13 ग्रन्थहरूको अवलोकन गरेर, अध्ययन गरेर त्यसको चाहिँ विश्लेषण गर्नुभएको छ र उहाँको चाहिँ विद्यावारिधिको पुस्तक प्रकाशित पनि भएको छ। हामी धेरै नेपाली भाषा साहित्यका पाठकहरूले वासुदेव त्रिपाठीको उक्त ग्रन्थ हामीले पढेका छौँ। उहाँको पनि लेखनाथ पौड्यालका विषयमा गम्भीर विवेचनाहरू हामी पाउन सक्छौँ। उहाँले पनि लेखनाथको जीवनयात्रा, कवित्व र व्यक्तित्वको बारेमा टिप्पणी गर्नुभएको छ। उहाँको टिप्पणी पनि एकपटक सुनौ है त।
3: समजीको मेरो कविताको आराधन भन्ने आत्मकथाबाट जो हामी प्रष्ट बुझ्दछौँ, उहाँबाटै कविता सिक्नुभयो लक्ष्मीप्रसाद देवकोटाजीले कविता कसरी लेख्थे। अब देवकोटाजीको त्यो वसन्त चौडसी कविता सुरुमा हेर्दा र शारदापूर्वका अनेकौँ रचना हेर्दा पूर्ण रूपमा लेखनाथको छाप छ र स्वच्छन्तवादी भावधारा पनि मिल्छ लेखनाथको। त्यो शारदापूर्व त स्वच्छतावादबाट परिष्कारवादतर्फको उन्मुख यात्रा हो लेखनाथजीको। शारदापछि चाहिँ उमेर पनि अलिक गर्वी हो, अब एक प्रकारले 60 पुगिसक्यो। त्यसपछि चाहिँ त्यो हरिया तरुण भएका त्यो भावको स्वच्छ निर्धारमय सुरम्यता चाहिँ अब लेखनाथ जीवन कम छ पछि, तर त्यो फेरि पनि यो बुढेसकालमा गएर त्यस कारण त्यो गङ्गा गौरी पुरा भइदिएको भए धेरै ठुलो उपलब्धि, अर्को तेस्रो शिखर नेपाली कविताले प्राप्त गर्थ्यो। त्यस कारण सबैले नै उहाँबाटै कविता लेख्न सिके। छन्द कविताको भानुभक्त पछिको अब मोतीराम शम्भुप्रसादको पनि योगदान त छ, तर उहाँ अरू कविको पनि गुरु होइन। उहाँहरू गजलतर्फ मोतीराम सबै कविको गुरु हो। शम्भुप्रसादजी पनि अर्को नायक हो गजलतर्फको। तर छन्दोबद्ध कविता परम्परामा वार्णिक या वर्णमात्रिक दुईटा छन्दमा लेखनाथजी भानुभक्तपछिको दोस्रो कविगुरु हो। उहाँबाटै शर्माजीले, सिद्धिचरणजीले अनि देवकोटाजीले, माधव घिमिरेले, युद्धप्रसाद मिश्र आदिले कविता सिके। अब गोपाल प्रसाद रिमालले चाहिँ अब गद्य कविता धारातर्फ नयाँ युगको उद्घाटन गर्नुभयो। त्यो गद्य कविता युगमा हामी अहिले उत्कर्षमा छौँ, त्यसमा एक पछि अर्को उत्कर्ष थपिँदैछ। तर यसै बिचमा 2020 दशकतिर पद्यको अलि ओह्रालो सुरु भयो, तर त्यसपछि फेरि युवा कविहरूले पद्यलाई पनि त्यही उचाइमा जनप्रिय लोकप्रिय बनाउँदै अहिले ल्याइरहेका छन्। त्यस कारणले भारतमा हिन्दी लगायतका साहित्यमा यो वर्णमात्रिक या मात्रिक जुन छन्द प्राग वैदिक युगदेखि सुरु भयो, वेदहरूमा चार वेदहरूमा त्यो फैलियो, त्यसैको अलि मुक्त रूप उपनिषद्हरूमा आयो। त्यो अनादि कति हजारौँ हजार वर्ष पूर्वको यो आर्य द्रविड दुई सभ्यताको, र अब किराँत सभ्यता पनि हो केही अंशमा, र यो यसको लोकधारादेखि त्यो शिष्ट लेख्य परम्परासम्मको यो सबै छन्, यो छन्द संस्कृति भनौँ, जुन वैदिक संस्कृति प्राय वैदिक संस्कृति वैदिक युग हुँदै लघु संस्कृति युग हुँदै अहिलेसम्म आयो, अन्त बचेन, भारतमा बचेन। भारतको अन्तिम यो छन्द संस्कृतिका हाम्रो भनौँ यो वैदिक भनौँ अथवा सनातनी यो छन्द संस्कृति जुन हो भारतवर्षीय, भारत नेपालको, भारत नेपाल लगायतको, त्यो छन्द परम्परा अन्त छैन। भारतमा अन्तिम महान कवि अयोध्या प्रसाद सिंह हरिऔदो, उहाँको प्रिय प्रवास महाकाव्य यो हिन्दीमा संस्कृतकै ढङ्गको महाकाव्य परम्पराको स्वच्छन्दतावादी, अत्यन्त स्वच्छन्दतावादी भाव र परिष्कारवादी शैलीको सन्तुलन भएको कालिदास भनौँ, कालिदासीय सिद्धि भएको त्यसको एउटा प्रिय प्रवास अन्तिम महाकाव्य हो। त्यसपछि भारतमा हिन्दी र अरू भाषामा पनि यो वर्णमात्रिक छन्द संस्कृति
2: छैन,
3: वार्णिक मात्रिक छन्द संस्कृति बचेन, बचेन, अहिले छैन। त्यसको मूल श्रेय हामीलाई भानुभक्तलाई जान्छ। उहाँले त्यसलाई जसरी रामायण आदि रचनामा संस्कृतका विद्वान समेत आकर्षित हुने भक्तमाला रचनामा हुँदै भानुभक्तले त्यसलाई नेपाली जनहृदयमा त्यो बिउ रोप्नु, त्यो बिउलाई उत्कृष्ट विश्वस्तरीय परिष्कृत तर स्वच्छन्दतावादी स्वस्फूर्त भावधाराको कुट रहेको त्यो किसिमले छन्दको कला कलाकारिता शैलीगत रूपमा वर्ण रचनाको कलाकारिता त्यो छन्दगत वर्ण विन्यास वर्ण के भन्ने आनुपूर्विको
2: धन्यवाद। त उहाँको यो टिप्पणी त चाहिँ ऋतु विचारलाई लिएर र तरुण तपस्यालाई लिएर पनि आफ्नै किसिमको टिप्पणी रहेको छ। त्यसै गरिकन वासुदेव त्रिपाठीजी जो नेपाली साहित्यका वरिष्ठ समालोचक हुनुहुन्छ, श्रृङ्गारिक काव्यधाराको कुरा गरी त माध्यमिक कालमा श्रृङ्गारिक काव्यधाराको एउटा प्रवाह चलिरहेको थियो जसको नेतृत्व चाहिँ शम्भुप्रसाद ढुङ्ग्याल र मूलत मोतीराम भट्टले गरिरहनु भएको थियो र अरू दर्जनौँ दर्जन कविहरूले पनि श्रृङ्गारिक काव्यधारालाई अगाडि बढाइरहनु भएको थियो। त्यसै बीचमा चाहिँ जुन लेखनाथ पौडेलले विरहिणीका उपर सखीको प्रश्न भन्ने एउटा कविता छ त्यो पनि सुक्ति सिन्धुमा छापिएको थियो। श्रृङ्गारिक कविताहरूको सङ्कलनमा त्यो पनि रहेको थियो। तर चाहिँ श्रोताहरू, विरहिणीका उपर सखीको प्रश्न कविता नै यस्तो बन्न गयो कि त्यो माध्यमिक कालको अन्तिम कविता र आधुनिक कालको प्रथम कविताको रूपमा पुरस्कारवादी काव्यधाराको प्रथम रचनाको रूपमा रहन गयो। यो विरहिणीका उपर सखीका प्रश्नको दुईटा अर्थ छ। त एउटा चाहिँ विरहिणी चाहिँ एउटा विप्रलब्धा विरहिणीका विषयमा कुरा गर्दा यहाँका श्लोकहरूले एउटा शृङ्गारी भावलाई अभिव्यञ्जित गर्दछन् भने एउटा चाहिँ योग मार्गमा लागेर विरहिणी बनेकी सखीको विषयलाई प्रस्तुत गर्दा यस्तै वैचारिक धरातल प्राप्त गर्दछ र आधुनिक वैचारिक काव्य यात्राको प्रथम कुशेलीको रूपमा यसले स्थान प्राप्त गर्दछ। त्यसरी यो लेखनाथ पौडेलको विरहिणीका उपर सखीको प्रश्न ज्यादै महत्त्वपूर्ण रहेको छ। एउटा दुईटा श्लोकमा त्यहीँबाट चाहिँ पस्कन्छु। जुटाई शिरमा लटा बदन कान्ति फुस्रो गरी बसी बिजन ठाममा नयन नासिकामा धरी विचार कुन तत्त्वको गर्दछौ अकेली बनी सखी भन वियोगिनी हुन गयौ कि वा योगिनी। त्यसरी यहाँ चाहिँ योगिनी र वियोगिनीको कुरा सँगसँगै गरिएको छ। यहाँ चाहिँ जुटाई शिरमा लट बदन कान्ति फुस्रो गरी बसी बिजन ठाममा नयन नासिकामा धरे एउटा विगुनी वियोगिनीको पनि यस्तै किसिमको अवस्था हुन्छ। एउटा विगोको विरहको व्यथामा जलेकी वियोगिनीले पनि आफूलाई यसै गरी अत्यन्त विरहको चाहिँ सागरमा डुबेर भाव विभोर भइकन यसरी आफूलाई उभ्याइरहेकी हुन्छन् र उनी वियोगिनी चाहिँ एउटा वियोगमा पनि सखीले छोडिदियो, मेरो चाहिँ प्रेमीले मलाई चाहिँ वास्ता गरेन भनेर यो विषयलाई चाहिँ विचारको रूपमा चाहिँ लिइरहेकी हुन्छन् भने त यतातिर योगिनीले चाहिँ परम तत्त्वको बारेमा चाहिँ सोचिरहेकी हुन्छन्। वियोगी पनि अकेली नै हुन्छन् र योग साधनामा लागेकी परम तपस्विनी पनि अकेली नै हुन्छन्। हामी यहाँहरूबाट बिदा लिन्छौँ। हस्त, नमस्ते, धन्यवाद।
4: सैन्य समुदायमा
5: दबाव र आक्रमण उल्लेखनीय रूपमा बढेको तथ्याङ्क आएको छ। फ्रिडम फोरमले सन् 2025 मे 1 देखि 2026 अप्रेल 30 वार्षिक प्रतिवेदनमा 97 उल्लङ्घनका घटना अभिलेख गरेको छ। एक वर्षमा 145 संचारकर्मी, 22 महिला, 123 पुरूष र 20 संचारगृह प्रत्यक्ष प्रभावित भएका छन्। प्रतिवेदनले धम्की, आक्रमण र अवरोधलाई मुख्य चुनौतीका रूपमा देखाएको छ। ज्यान मार्ने चेतावनी सहितका 28 धम्की, 21 आक्रमण, 18 अवरोध तथा तोडफोड, 8 आगजनी, 5 मुद्दा र 4 पक्राउका घटना भएका छन्। प्रभावित मध्ये 37 पत्रकारले धम्की भोग्दा 30 आक्रमणमा परेका छन्। 8 मुद्दा दायर भएको छ भने 6 पक्राउ परेका छन्। गत वर्षको जेएनजी आन्दोलनका क्रममा पत्रकारहरू सबैभन्दा बढी निशानामा परेका छन्। भदौ 23 र 24 मात्रै 22 पत्रकारमाथि आक्रमण भयो, जसमा 4 गोली लागेर गम्भीर घाइते भए। त्यही क्रममा 6 संचारगृहमा आगजनी, 10 तोडफोड, 12 टेलिभिजन प्रसारण अवरुद्ध र 38 संचारकर्मीका सवारी तथा उपकरण नष्ट भएका छन्। प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी 40 घटना भएका छन्, जसमध्ये 33 घटना काठमाडौँ केन्द्रित छन्। काठमाडौँमा 61 संचारकर्मी प्रभावित भएका छन्। मधेसमा 21, गण्डकीमा 10, सुदूरपश्चिममा 7, कोशीमा 6 र कर्णालीमा 3 प्रभावित भएका छन्। आधाभन्दा बढी 72 प्रभावित पत्रकार अनलाइन मीडियामा आबद्ध छन्। टेलिभिजनका 21, रेडियोका 18 र प्रिन्टका 12 पत्रकार पनि प्रभावित भएका छन्। दबावका स्रोतमा राजनीतिक दल र तिनका कार्यकर्ता अग्रस्थानमा छन्। 42 पत्रकार प्रभावित भएका छन्। सरकारी कर्मचारीबाट 36, सुरक्षा निकायबाट 23 र व्यवसायी तथा स्थानीयबाट 20 घटनामा धम्की वा आक्रमण भएको छ। सरकारी गतिविधिका कारण 35 पत्रकार र भ्रष्टाचार सम्बन्धी रिपोर्टिङमा 31 पत्रकार सबैभन्दा जोखिमपूर्ण देखिएका छन्। सामाजिक मुद्दामा 22, राजनीतिमा 14 र वातावरणमा 10 पत्रकार प्रभावित भएका छन्। प्रतिवेदनले कानूनी तथा नीतिगत सुधार ठप्प रहेको पनि उल्लेख गरेको छ। साथै दण्डहीनता, ढिलो न्याय प्रक्रिया र विज्ञापन नीतिका कारण संचारगृह आर्थिक संकटमा परेको उल्लेख छ। 5307 अनलाइन मीडिया दर्ता भए पनि दिगोपन चुनौतीपूर्ण छ। एआई प्रयोग बढे पनि सिप अभाव देखिएको छ। फ्रिडम फोरमले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न समावेशी कानून, तथ्य जाँच प्रणाली सुदृढीकरण, पत्रकारको क्षमता विकास, निष्पक्ष विज्ञापन नीति, डिजिटल सुरक्षा व्यवस्थापन र दण्डहीनताको अन्त्यमा जोड़ दिएको छ। साथै पत्रकारका लागि बीमा, मासिक स्वास्थ्य सहयोग र प्रविधि एआईसी विकास आवश्यक रहेको औल्याइएको छ। प्रतिवेदनले संविधान अनुसार पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य, संचार क्षेत्र र समाजको साझा पहल अपरिहार्य भएको निष्कर्ष निकालेको छ। कर्णालीमा हालसम्म 151 झोलुङ्गे पुल निर्माण भएका छन्।
6: कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 125 झोलुङ्गे पुल निर्माण भएकामा चालू आर्थिक वर्षको 9 महिनामा 26 निर्माण भएका छन्। सुर्खेतमा 4, दैलेखमा 7, रुकुम पश्चिममा 1, जाजरकोटमा 1, डोल्पामा 4, जुम्लामा 4, मुगुमा 2 र कालीकोटमा 3 पुल निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको हालसम्म 9 सड़क पुल, 7 सार्वजनिक भवन र जनता आवास संघतर्फ 38 घर निर्माण भएका मन्त्रालयले जनाएको छ। जनता आवासतर्फ हालसम्म 736 आवास निर्माण भएका छन्। चालू आर्थिक वर्षको 9 महिनामा 30 निर्माण भएका छन्।
5: दक्षिण पर्वतको पयौं गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ।
6: स्वाद र स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यले अकबरे खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरीले जानकारी दिनुभएको छ। गाउँपालिकाको कृषि शाखा मार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार थालिएको उहाँको भनाई छ। किसानको प्राविधिक मूल्याङ्कन पछि 4 कृषि फार्म छनौट गरी कार्यक्रम अघि बढाइएको छ। छनौटमा परेका फार्मलाई प्राविधिक सहयोग, तालिम, बिउ बिजन, मलखाद तथा अनुदान दिइने उहाँले बताउनुभयो। हरेक फार्मले कम्तीमा 2 रोपनी क्षेत्रफलमा अकबरी खुर्सानीको व्यावसायिक खेती गर्नुपर्ने प्रावधान राखिएको छ।
5: आज विश्व हाँसो दिवस मनाइँदैछ। प्रत्येक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने यो दिवसले हाँसोको सकारात्मक प्रभावबारे सचेतना फैल्याउने उद्देश्य राखेको छ। हाँसो केवल मनोरञ्जन नभई मानसिक स्वास्थ्य र सामाजिक सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण
4: यो PFBS गोर्खा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ अन्य श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू बेठाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि तपाईँ हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको अर्को एउटा सङ्गीतमय बसाइमा म तुलसी उपस्थित भइसकेको छु नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु। आज भने श्रोताहरू माटोकै सुगन्ध पोखेको एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु र आज भने मैले यो बसाइमा नारी हस्ताक्षर गीतकार पद्मा लिङ्खा मगरले लेख्नुभएको एउटा देशभक्ति गीत कार्यक्रमको उठानमा राख्न गइरहेको छु। जुन गीतमा स्वर रहेको छ शिव परियार र श्रेयसी च्यामजुङको, भने सङ्गीत यसमा रहेको छ राजकुमार मगरको, गीत रचना पद्मा लिङ्खा मगरको, एउटा एकताको गीत व्यवसायको उठानमा।

हजुर आदरणीय श्रोताहरू, एकताको गीत गाउँदै उठौँ उठौँ, अर्थात् सम्पूर्ण मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई एकताको डोरीमा जुट्नको लागि यो आग्रह थियो। नेपालको पुनर्निर्माणमा अब हामी सबै नेपाली एक भएर जुट्नु छ। हामीले गाउने गीतमा समेत एकताकै सन्देश हुनु पर्दछ। लथा लिङ्ग र भता भङ्ग भएको यो देश अब नेपालीहरूले नै हाते मालो गरी बनाउनु छ। आँसु पुछेरै भए पनि, तिक्तता बिर्सेरै भए पनि यही माटोमा पसिनाको धारा बगाउनु छ। हामी जुटे मात्रै हामी सँगै सबै नेपालीको ओठमा हाँसो छरिनेछ। त्यसैले सबै विपत्ति र अप्ठ्याराहरू बिर्सिएर काँधमा काँध मिलाएर निर्माणको बाटोमा लागे यो देश एक दिन पक्कै बन्नेछ। अब ढिला गर्नु हुँदैन, दुःख पर्दा एक अर्कोलाई सहयोग गरौँ, शोकलाई शक्तिमा बदलेरै भए पनि सम्भावित प्राकृतिक प्रकोपबाट बाँच्ने उपायहरू खोजी गरौँ। यही देशमा बस्नु छ र यही माटोमा बाँच्नु छ भन्ने सत्य सम्झेर देश विकास गर्ने अभिभारा समेत हाम्रै हो भन्ने बुझौँ भन्ने एउटा देशभक्ति गीत थियो, गीतकार पद्मा लिङ्खा मगरको कलमबाट रचित। राजकुमार बगरको सङ्गीत अनि शिव परियार र गायिका श्रेयसी स्यामजोङको स्वरमा। आदरणीय श्रोताहरू, गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु र यति बेला भने म यहाँ गायिका मल्लिका कार्कीको दुखेसो यहाँहरू माझमा सुनाइहाल्छु। है त

तिमीले नसम्झिदा माया, आदरणीय श्रोताहरू, माया विश्वास अनि समर्पण, तर श्रोता त्यही विश्वासभित्र थोरै हलचल आइदिँदा, समर्पण ढुलमुल ढुलमुल हुन पुग्दा, सम्झिनेले नै नसम्झिदिँदा माया नै बेग्लै भए जस्तो लागिहाल्दछ प्रेमी मनहरूलाई, अनि भिडैभित्रको यात्रा समेत एक्लै भए जस्तो चसक्क मन भएपछि त्यही नमेटिने मायाको खोजीमा एकहोरो मन दौडिन थाल्दा त्यो बेग्लै अनुभूतिले समातेको गीत थियो गीतकार जेबी संयोगीको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि मल्लिका कार्कीको स्वरमा। वास्तवमै आदर्श थारू यस्ता निष्ठुरीले छाडेर मनबाट बसाई सरेर अर्कैको बन्न पुग्दा जीवनमा धर धरी रुनुको सिवाय अरू के नै पो विकल्प हुन सक्ला र? एकैछिन यहाँ गीतकार कालीप्रसाद रिजाललाई सोधौँ कि यहाँ यमबराल र आलोक श्रीलाई पनि डाकौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio
1: हजुर आदरणीय श्रोताहरू BFBS Gorkha Radio अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र साथमा छु म तुलसी र श्रोताहरू सङ्गीतकै कुरा गरिरहेको छु गीतको जानकारी राखिरहेको छु स्वरको लय अनि गीतका भावलाई पनि मैले जोड्ने कोसिस गरिरहेको छु कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा र यसै क्रममा भर्खरै मैले वरिष्ठ गीतकार कालीप्रसाद रिजालको गीत रचना आलोक श्रीको सङ्गीत अनि एम्बरालको स्वर रहेको एउटा गीत राखे जुन गीतले आदरणीय श्रोताहरू मायाको अङ्गालो तोडेर छाती फोडेर पर बस्न पुगेकी तिनै निष्ठुरी निर्मयी मायाको त्यही व्यवहारले एक्लो पारिदाको पीडा बोलेको थियो अझ भनौँ श्रोताहरू आफ्नै बुद्धिको भिरको बन्द भइदिँदा तिनै बैमानी तिनै तिर्तालीले दुनियाँ हँसाएर एकतर्फी पीडा थुपारेको चोट लगाएको एउटा भाव बोलेको थियो वास्तवमा श्रोताहरू मान्छेले हो यस्तै यस्तै बेला हो आफ्नो दिलको विरोधमा सडकमा उत्रने र जसलाई छेक्नु पनि किमार्थ हुँदैन नत्र यहाँ गायिका सुजाता वर्माले गरेको विद्रोह जस्तै भइदिन सक्दछ

आदरणीय श्रोताहरू, एउटा कठोर विरोधमा सडकमा उत्रेको प्रेमिल विद्रोह जो आफै आफ्नो मनको विरोधमा यसरी सडकमा आएकी छिन्, जसलाई रोक्ने र छेक्ने कोही नआइदियोस् भन्ने चाहना राख्दछिन्, किनकि त्यही एउटा दिलको आड भर र भरोसा गर्दै गर्दा आफै बर्बाद भएपछि त्यो प्यारो जिन्दगीमा आगो लगाइदिँदा आफ्नै छातीबाट दिल चुडी सडकमा उत्रेकी प्रेमी यथार्थमा साँच्चै कठोर भइदिन्छ भन्ने एउटा दरिलो बिम्ब टिपेको यो गीत राखेँ मैले बिबी थापाको गीत रचना, नाति काजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोता, भुइँको मान्छेसँग आकाशको जुन ताराको अपेक्षा गर्नु साँच्चै ठुलो भ्रम हुन्छ, किनकि त्यहाँ न सहारा न आड भरोसा नै मिल्दछ।

हजुर, एउटा भुइँमान्छेसँग आकाशको सपना कसैले देख्छ भने, कसैले त्यो भ्रमभित्र आफूलाई होमिदिन्छ भने, त्यहाँ पक्कै पनि कतै न कतै त्यो सपना चकनाचुर हुन पुग्दछ। त्यसैमाथि आदरणीय श्रोता, चोटहरूको भारी बोकेर बसेका सामु खुसी माग्नु भनेको आकाशको फल आँखा तरी मर भने जस्तै भइदिन सक्दछ। त्यो मृग तृष्णा कदापि पूरा हुने छैन भन्ने एउटा वास्तविकता बोलेको गीत थियो। गीतकार रमेश क्षितिजको गीत रचना, संगीतकार भरत लामाको संगीत अनि गायक राजपाल राईको स्वरमा। आदरणीय श्रोता, कहिले मायालाई सामर्थ्यले छेक्छ अनि कहिले मायालाई तगारो लाउनेहरू पनि थुप्रै भइदिन्छ। यद्यपि फेरि कहिले काहीँ कसैको माया बढेपछि सराप पनि प्रेमीहरूलाई गौड्ने भइदिन्छ। एकैछिन यहाँ गीतकार प्रबल विष्टलाई सोध्ने हो कि, या गायिका मान्डवी त्रिपाठीकै यो पुकार सुन्ने हो कि।

0: शराबले पनि छुन्न रहेछ प्यारको नशा चढेपछि। आदरणीय श्रोताहरू, प्यारको नशा बिस्तारै बिस्तारै बढ्दै जाँदा अझ भनौ कसैको मायाले छोएपछि त्यो नशा शराबको भन्दा कडा, निगार भन्दा पनि कडा भइदिँदा त्यो गहिरो माया न झेक्न मिल्छ न त मेटाएर नै मेटिन सक्छ। त्यसै माथि मुटुभित्र कसैको याद तस्विर बनि गढिसकेपछि त त्यो झनै कसिलो भइदिन्छ। मुनामदन जस्तै मायाको आयतन बढेपछि मात्रै बल्ल प्रेमीहरूले चोखो माया थाहा पाउनेछ भन्ने भावको यो गजल राखे मैले यहाँहरू माझमा। गायिका मान्डवी त्रिपाठीको स्वरमा प्रबल विष्टले गजलका शेरहरू लेख्नु भएको थियो भने यसमा सङ्गीत विपिन आचार्यको रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, कति नाता नाम बिनाई पनि सागरभन्दा गहिरो भइदिन्छ, यति हो, त्यसलाई बुझ्न भने सक्नु पर्दछ। नत्र त नाम नाता पहिरो जस्तै बनिदिन सक्छ।
1: BFBS गोर्खा रेडियो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

छ। बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, एउटा गहिरो नाता जसको न त गहिराई नै नाप्न सकिन्छ, न त भेट्टाउन नै सकिन्छ, त्यो सम्बन्धको अर्थ न त तृष्णा नै हो, तर यति हो, मनले मनलाई जित्यो भने माया आफै कसिलो भइदिन्छ। फरक नजर अनि फरक हेराइ बीच पनि मायामा समर्पण छ भने त्यहाँ पाइलै पिछे शङ्का र प्रश्नै प्रश्न उठ्दा समेत त्यसलाई चिरेर त्यसलाई जितेर भने हिँड्ने सामर्थ्य प्रेमीहरूले राख्दछ भन्ने भावको एउटा गीत मैले यहाँहरू माझमा राखेँ। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, नारायण सुवेदी आवाजको सङ्गीत अनि सुरज कुमार थापाको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, मायामा कतिखेर के हुन्छ अनि मायाले कहाँ पुर्याउँछ त्यसको भने पत्तो हुँदैन, र कसले कतिखेर कुन उद्देश्यले दिलको फुल जारी मायाको जाल बुन्छ नि त्यो समेत थाहा हुँदैन।

श्रोताहरू, बिस्तारै मायाको रङले मन पोतिन थालेपछि पत्तै नदी कसैले मायाको जालमा पारेपछि थोरै मिठो मायाकी आवाजले मनलाई पुलकित बनाउँदाको गीत थियो प्रस्तुत गीत निकिता थापा मगरको स्वरमा, भावेश भुमरीको गीत रचना अनि प्रदीप छेत्रीको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र बिसौनीमा भने चाहिँ म यहाँहरू माझमा गीतकार लीलराज कामबाङले लेख्नुभएको एउटा गीत बालुवाको महलमा कस्तो मेरो सवारी, अर्थात् एउटी नारीले भोगेको अपार दुःखको चाङहरू कस्तो हुन्छ, त्यसैलाई टिपेको, त्यसैलाई बिम्ब बनाए गीत यहाँहरू माझमा शान्तिश्री परियारको स्वरमा राख्दै बिदाउन चाहन्छु। गीत लेख्नु भएको छ लीलराज कामबाङले, सङ्गीत यसमा रहेको छ शङ्कर थापा इस्माइलको, र यसै गीतको साथ म भने ओझेल पर्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gotha Radio Ho
1: Radio Gotha Radio Ho
0: सञ्चारकर्मी 22 महिला 123 पुरुष र 20 सञ्चार गृह प्रत्यक्ष प्रभावित भएका छन् प्रतिवेदनले धम्की आक्रमण र अवरोधलाई मुख्य चुनौतीका रूपमा देखाएको छ ज्यान मार्ने चेतावनी सहितका 28 धम्की 21 आक्रमण 18 अवरोध तथा तोडफोड़ 8 आगजनी 5 मुद्दा र 4 पक्राउका घटना भएका छन् प्रभावित मध्ये 37 पत्रकारले धम्की भोग्दा 30 जना आक्रमणमा परेका छन् 8 जनामाथि मुद्दा दायर भएको छ भने 6 जना पक्राउ परेका छन् गत वर्षको जेएनजी आन्दोलनका क्रममा पत्रकारहरू सबैभन्दा बढी निशानामा परेका छन् भदौ 23 र 24मा मात्रै 22 जना पत्रकारमाथि आक्रमण भयो जसमा 4 जना गोली लागेर गम्भीर घाइते भए त्यही क्रममा 6 संचार गृहमा आगजनी 10मा तोडफोड 12 टेलिभिजन प्रसारण अवरुद्ध र 38 संचारकर्मीका सवारी तथा उपकरण नष्ट भएका छन् प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी 40 घटना भएका छन् जसमध्ये 33 घटना काठमाडौँ केन्द्रित छन् काठमाडौँमा 61 संचारकर्मी प्रभावित भएका छन् मधेसमा 21 गण्डकीमा 10 सुदूरपश्चिममा 7 कोशीमा 6 र कर्णालीमा 3 जना प्रभावित भएका छन् आधाभन्दा बढी 72 प्रभावित पत्रकार अनलाइन मिडियामा आबद्ध छन् टेलिभिजनका 21 रेडियोका 18 र प्रिन्टका 12 पत्रकार पनि प्रभावित भएका छन् दबावका स्रोतमा राजनीतिक दल र तिनका कार्यकर्ता अग्रस्थानमा छन् 42 पत्रकार प्रभावित भएका छन् सरकारी कर्मचारीबाट 36 सुरक्षा निकायबाट 23 र व्यवसायी तथा स्थानीयबाट 20 घटनामा धम्की वा आक्रमण भएको छ सरकारी गतिविधिका कारण 35 पत्रकार र भ्रष्टाचार सम्बन्धी रिपोर्टिङमा 31 पत्रकार सबैभन्दा जोखिमपूर्ण देखिएका छन् सामाजिक मुद्दामा 22 राजनीतिमा 14 र वातावरणमा 10 पत्रकार प्रभावित भएका छन् प्रतिवेदनले कानूनी तथा नीतिगत सुधार ठप्प रहेको पनि उल्लेख गरेको छ साथै दण्डहीनता ढिलो न्याय प्रक्रिया र विज्ञापन नीतिका कारण संचार गृह आर्थिक संकटमा परेको उल्लेख छ 5307 अनलाइन मिडिया दर्ता भए पनि दिगोपन चुनौतीपूर्ण छ एआई प्रयोग बढे पनि सिप अभाव देखिएको छ फ्रिडम फोरमले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न समावेशी कानून तथ्य जाँच प्रणाली सुदृढीकरण पत्रकारको क्षमता विकास निष्पक्ष विज्ञापन नीति डिजिटल सुरक्षा व्यवस्थापन र दण्डहीनताको अन्त्यमा जोड़ दिएको छ साथै पत्रकारका लागि बीमा मासिक स्वास्थ्य सहयोग र प्रविधि एआईसी विकास आवश्यक रहेको औंल्याइएको छ प्रतिवेदनले संविधान अनुसार पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य संचार क्षेत्र र समाजको साझा पहल अपरिहार्य भएको निष्कर्ष निकालेको छ
3: कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 125 झोलुङ्गी पुल निर्माण भएकामा चालु आर्थिक वर्षको 9 महिनामा 26 निर्माण भएका छन् सुर्खेतमा 4 दैलेखमा 7 रुकुम पश्चिममा 1 जाजरकोटमा 1 डोल्पामा 4 जुम्लामा 4 मुगुमा 2 र कालीकोटमा 3 पुल निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभएको छ चालु आर्थिक वर्षको हालसम्म 9 सड़क पुल 7 सार्वजनिक भवन र जनता आवास संघतर्फ 38 घर निर्माण भएका मन्त्रालयले जनाएको छ जनता आवासतर्फ हालसम्म 736 आवास निर्माण भएका छन् चालु आर्थिक वर्षको 9 महिनामा 30 निर्माण भएका छन्
0: उद्यमी व्यवसायी जाँचवास प्रक्रियामा लगातार 3 दिनसम्म सहभागी नहुँदा पनि वीरगंज भन्सार कार्यालयले 3 दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचवास गरेर 3,15,00,000,000 राजस्व संकलन गरेको छ गत वैशाख 15 गतिदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचवास प्रक्रियामा सहभागी भएका छैनन् वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँचवासको प्रक्रियामा लगातार 3 दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्य वस्तुको भन्सार जाँचवास हुँदा 3 दिनमा करिब 3,15,00,000,000 राजस्व संकलन भएको जानकारी दिनुभयो वीरगंज भन्सार कार्यालयमा दैनिक 50-60 करोड़सम्म राजस्व संकलन हुँदै आएको छ
4: नारायणगढ़ मुगलिन सड़क खण्डमा वर्षाका कारण पहिरो खस्ता सवारी साधन आवागमन प्रभावित भएको छ यो सड़क खण्डको तुइन खोला र पानी धारामा ढुङ्गा सहितको पहिरो खस्ता सड़क यातायात आंशिक रूपमा अवरुद्ध भएको हो बिहान 6 बजे पहिरो खसेपछि सड़कमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुगलिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो उहाँका अनुसार डिभिजन सड़क कार्यालय भरतपुरसँग सड़कको पहिरो हटाउन डोजर मगाइएको छ पहिरो खसेको स्थल मुगलिनबाट 5 किलोमिटर नारायणगढ़तर्फ पर्दछ पानीधारा भने सड़कमा खसेका ढुङ्गा हटाइसकिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

यो बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म देशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोमा बोलिरहेका छौँ र हामी शुभजागरण कार्यक्रम अन्तर्गत चिन्तनमा संलग्न छौँ। आजको यस कार्यक्रममा हामी केही शिक्षाप्रद पद्यहरूको चर्चा गर्नेछौँ, जसलाई श्रवण गरेर हामीलाई हृदयमा प्रसन्नता प्राप्त हुनेछ। यही विश्वासका साथ हामी चर्चालाई अगाडि बढाउने जमर्को गर्छौँ। अनेक भावको पोकोको नाम मनुष्य हो। वास्तवमा मनुष्य के हो भनेर सोच्दाखेरि शास्त्रले, धर्मले, दर्शनले एउटा भावको पोको हो मनुष्य भनेर भन्छ। हामी देख्छौँ स्थूल पोको, तर शास्त्र भन्छ यो भावको पोको हो। भाव त सूक्ष्म हुन्छ, त्यसैले यो कसरी हुन्छ? वास्तवमा यो शास्त्रले भनेको कुरो झुटो, हामीले देखेको कुरो सत्य, यो सम्भव छैन। त्यसैले मनुष्य भावको पोकै हो, यसमा संशय छैन। मनुष्यको शरीर त पृथ्वी, जल, तेज, वायु तथा आकाशबाट बनेको क्षणभङ्गुर अर्थात् जतिखेर पनि नाश हुने प्रकारको छ। तर शरीरको मालिक जीव चाहिँ मानिस हो। जीवको भौतिक रूपमा वर्णन हुन सक्दैन, त्यो केवल अनुभवबाट मात्रै जानिने गर्छ। त्यसैले विभिन्न समयका महापुरुष, कवि, साहित्यकार आदिले आफ्नो त्यो जीव रूपी पोकोबाट निस्किएका केही तरङ्ग रूपी भावहरूलाई कविता, कथा, काव्य, महाकाव्य, स्तुति, उपदेश, प्रार्थना आदि रूपमा लिपिबद्ध गरेका छन्। त्यसबाट मन्दबुद्धि तथा भावहीनलाई भाव वृद्धिमा सहयोग प्राप्त हुन्छ भनिएको छ। त्यसैले त्यस्ता महापुरुषहरूले उल्लेख गरेका विषयहरूको श्रवण, मनन र चिन्तन मनुष्यको कर्तव्य हो। किनभने भाव सकारात्मक नभएसम्म संसार शुद्ध हुन सक्दैन, संसार शुद्ध नभएसम्म हाम्रो भाव शुद्ध हुन सक्दैन, र भाव नशुद्धिएसम्म वास्तव मनुष्यको सुख शान्तिको प्राप्तिको आकाङ्क्षा मेटिने छैन। त्यो नमेटिएसम्म सुख अथवा आनन्द प्राप्ति हुने छैन। त्यसैले यस्ता भावहरूको चिन्तन धारालाई परिष्कृत गर्दै अगाडि बढाउन महापुरुषहरूका रचनाहरूमा गोतले नै पर्दछ। यो एउटा जीवनको प्रमुख पक्ष हो। यदि महापुरुषहरूको भावहरूलाई केवल पैसा कमाउनकै लागि, मान प्रतिष्ठा कमाउनकै लागि र आफ्नो जय जयकार गराउनकै लागि यो सब गर्ने हो भने त्यो अझ ठुलो दुःखको भावको पोको बन्न जान्छ, र त्यसले मनुष्यलाई मानसिक असन्तुलनको स्थितिसम्म पनि पुर्याउन सक्छ भनेर भनिएको छ। किनभने मन नै भावको एउटा कारखाना हो, र त्यो कारखानामा रहेका भावहरू वास्तवमा निकै लामो समयदेखि थुप्रिएका छन्, र ती थुप्रिँदै थुप्रिँदै थुप्रिँदै जाँदा एक दिन तिनीहरूको परिष्कार नहुने हो भने भगवत चरण तर्फको यात्रा अथवा महापुरुषहरूको बाणीहरूको श्रवण अथवा मनन नगर्ने हो भने त्यो मनुष्यहरूका लागि निकै ठुलो दयनीय अवस्थाको सिर्जना गर्न सक्छ, र त्यसबाट बच्ने एउटै उपाय छ, सत्शास्त्रको अध्ययन, सत्शास्त्रको मनन र चिन्तन, जसलाई एउटै शब्दमा स्वाध्याय भनिएको छ। स्वाध्यायतर्फ अग्रसर हुनै पर्दछ। धार्मिक कृत्यहरूमाथि विश्वास गर्नै पर्दछ, र दार्शनिक चिन्तनहरूको लहरामा चढिएर झुन्निएर अगाडि उभो नजाने हो भने वास्तवमा त्यो कहीँ पुगिने छैन। त्यसैले यी सारा व्यवस्थाहरू मनुष्यको हितका लागि हुन्, मनुष्यका कल्याणका लागि हुन्, होइन मनुष्यले अर्कै रूपमा जो बुझ्छ। ब्राह्मणहरूले आफ्नो भोजन अथवा जीविका चलाउनका लागि शास्त्रको रचना गरेको हो भन्ने जस्ता नादान तर्कहरूलाई अगाडि सारेर आफ्नो जीवन, मनुष्य जीवनलाई समाप्त पार्ने मनुष्यहरूको गतिको आकलन कसरी हुन सक्छ? र शास्त्रले यसरी स्पष्ट रूपमा निकै दुःख घोच पेचबाट सहन गर्दै मनुष्यलाई निरन्तर एउटा सकारात्मक प्रवाह प्रभावित गरिरहेको छ, र त्यसमा प्रभावित हुँदै
हामी पनि अगाडि बढ्ने चेष्टा गरिरहेका छौँ र महापुरुषहरूको कृपाले हामी पनि त्यता अगाडि बढ्न सकौँ यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, यो बीएफबीएस गोर्खा रेडियो हो र यसमा शुभजागरण कार्यक्रम श्रवण गरिरहनु भएको छ र यो शुभजागरण कार्यक्रममा महापुरुषहरूको वाणीद्वारा मन्द बुद्धि तथा भाविनलाई भाववृद्धिमा सहयोग पुर्याउने केही पद्यहरूको चर्चा गरिरहेका छौँ र त्यो पद्यहरू वास्तवमा एउटा रमाइला पद्यहरू पनि छन् र हँसिला खुसीला पनि देखिन्छन् र धार्मिक सन्देशहरू दिने त छँदैछन्। हस्तौ दान विवर जितौ श्रुति पुटौ

यो पद्यले भन्छ, एउटा स्याललाई प्रतीक बनाएर कुनै कविले आफ्नो भावलाई यसरी व्यक्त गरेका छन् भनेर यहाँ उल्लेख गरिएको छ। र कवि भन्छन्, हे जम्बुक अथवा हे स्याल, तेरो हातहरू दानमा कहिल्यै अग्रसर भएनन्। तैँले दान गर्नलाई हात जो प्राप्त गरेको थिइस् त्यसको सदुपयोग तैँले गर्दै गरिनस्, अर्थात् दान गर्दै गरिनस्। कानहरूले सत्कथा नसुनेर सरस्वतीसँग द्रोह गरेका छन्। तेरा कानहरू अपवित्र छन् किनभने तैँले कहिल्यै पनि भगवत कथातर्फ कानलाई अग्रसर गराइनस्, किनभने त्यही सुन्नका लागि तलाई भगवानले कान दिनुभएको थियो। आँखाले साधुको दर्शन कहिल्यै गरेका छैनन्। आँखा साधुतर्फ तैँले सोझ्याउँदै सोझ्याइनस्, हे स्याल तैँले यो के गरिस्? खुट्टाले तीर्थयात्रा गरेका छैनन्। खुट्टालाई तैँले आफ्नो विषयको वासना पूर्ति गर्ने मार्गहरूमा मात्रै हिँडाइस्, सन्तहरूको दर्शनमा, मन्दिरहरूको, तीर्थहरूको दर्शनमा तैँले यो खुट्टालाई एक पाइला पनि चाल्न लगाइनस्। अरूले आर्जेको धनबाट तेरो पेट भरिएको छ। संसार भगवानले ठिक्क पारेर राखिएका खाद्य वस्तुहरूको प्रयोगबाट तेरो जीवन बचेको छ, अर्थात् सास तैँले अक्सिजनबाट लिन्छस्, तैँले पानी भगवानकै पिउँछस्, तैँले घाम भगवानकै ताप्छस्, तैँले शीतल पनि भगवानकै लिन्छस्, र तैँले अन्न कहाँबाट लिन्छस्? तर तैँले कहिल्यै पनि त्यो अरूले आर्जेको धनबाट भरिएको पेटलाई तैँले विचार गरिनस्। तैपनि त गर्वले शिर ठाडो पारेर जीवित छस्, त बाँचिरहेको छस्, अझ त निकै ठुलै हुँ मै हुँ भनेर शिर ठाडो ठाडो पारेर एकदम गर्वले भरिएको छस्। यो वास्तवमा तेरो यो कहाँबाट के को अहङ्कार चढेको हो? हे धुर्त, यस्तो निन्दित शरीर शीघ्र छोड, अर्थात् त मरिहाल भनेर स्याललाई प्रतीक बनाएर अधार्मिक अर्थात् नास्तिक मनुष्यलाई कविले सचेत बनाउँदै सत्पथमा हिँड्न प्रेरित गरेका छन्। वास्तवमा यहाँ स्याल हे जम्बुक भनेर जो सम्बोधन गरिएको छ, वास्तवमा स्याललाई मनुष्यको एउटा प्रतीकको रूप

मा राखेर यदि नास्तिकतालाई बोकेर मनुष्य जीवित छ भने वास्तवमा त्यो नास्तिकताले उसलाई के फाइदा गर्छ? बरु उसले जीवन समाप्त गर्नु नै श्रेयस्कर छ, किनभने त्यो नास्तिकताको भारीबाट जो पापको कमाई हुन्छ त्यो अगाडि जो उसको जीवन जिउने अरू समय बाँकी छ त्यहाँ पनि उसले पापै कमाउने गर्दछ, र यदि पापै कमाई हुन्छ भने त्यसले भोलि उसको जीवन अगाडिको जीवन के हुने हो त्यो बडा दर्दनाक स्थिति छ भनेर कविको भावले सत्पथमा हिँड्ने प्रेरणा दिइरहेको छ। यो व्यवस्था नै विलक्षण छ, किनभने हुँदै नभएको चिज सत्य हो भनिएको छ र जे जति देखिन्छ त्यो झुटो हो भनिएको छ, तर देखेकैमा आकर्षित होइन्छ। यसमा पनि हाम्रो के गल्ती छ र? तर गल्ती त्यहाँ छ जहाँ हामीलाई सम्झाउँदै बुझाउँदै शास्त्रहरूले सन्तहरूले बताइरहेका छन् त्यसलाई उपेक्षा गर्दै जबरजस्ती अगाडि बढ्ने जो प्रवृत्ति हो त्यसैलाई नास्तिक प्रवृत्ति भनिन्छ। वास्तवमा त्यो प्रवृत्ति मात्रै दुःखदायी छ। यदि त्यसलाई छोडेर हामी जहाँ छौँ जस्तो अवस्थामा छौँ त्यही कर्महरू त्यही सब कामहरू गर्दै केवल हामी यो कसैले गराइरहेको छ र हामी कसैको निमित्त भएर गरिरहेका छौँ। हे अर्जुन, त निमित्त भएर यो युद्ध गर, युद्ध त भइसकेको छ, यी तेरा जति पनि अगाडि उभिएका आफन्तहरू छन् यी त मरिसकेका छन्, ल हेर भनेर भगवान् श्री कृष्णले सम्पूर्ण यो विश्व ब्रह्माण्ड नै मेरो एउटा शरीर हो र यहाँ मर्ने बाँच्ने निरन्तर आवागमन चलिरहेको छ, ल हेर भनेर विश्वरूप देखाउनु भएको थियो। त्यस्तै वास्तवमा यो संसारमा सबै काम भइ नै रहेका छन्, तर मनुष्यले आफूलाई कर्ता हुँ भन्ने जो मान्दछ त्यसले नै दुःख पाइरहेको छ। हे स्याल, तैँले यो शरीर धारण गरेको के अर्थ भयो र भनेर कविले इसारा गरेका छन्। सतपथमा नहिँड्ने शरीरहरूलाई सतपथमा हिँडाउने प्रेरणा दिएका छन्। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता बीएफबीएस गोर्खा रेडियो अन्तर्गत शुभजागरण कार्यक्रममा केही शास्त्रीय पद्यको हामी चर्चा गर्दैछौँ। शास्त्रले भनेको छ, जोसँग कुनै ज्ञान छैन त्यस्तोलाई शास्त्रले के गर्न सक्छ र अन्धोलाई ऐनाको के काम। यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रम तस्य करोति किम, लोचनाभ्यम विहीनस्य दर्पण किम करिष्यति। त्यसैले केही न केही सिक्ने जिज्ञासा यदि कसैसँग छ भने बल्ल शास्त्रले त्यसलाई सहयोग गर्न सक्छ। संसारमा व्यवहार गर्दा धेरै सरल पनि हुनुहुँदैन, किनभने जङ्गलमा गएर हेर, त्यहाँ सिधा साधा रुखहरू काटिरहेका छन् र बाङ्गा टिङ्गा जीवित रहन्छन्। नाति सरलैर भाव्यम गत्वा पश्य वनस्थलिन, छिद्यन्ते सरलास्तत्र कुब्जास तिष्ठन्ति पादप। यसरी अनभ्यासीलाई विद्या विषवत हुन्छ, अजीर्ण भएको बेलामा भोजन विष समान हुन्छ, दरिद्रका लागि सभा विषतुल्य हुन्छ भने वृद्धका लागि तरुणी विषवत हुन्छन् भनेर भनिएको छ। अनभ्यासे विषम विद्या, अजीर्णे भोजनम विषम, विषम सभा दरिद्रस्य, वृद्धस्य तरुणी विषम। पुस्तकमा भएको विद्या र अर्कालाई दिएको धन चाहिएको समयमा काममा आउँदैन, त्यसैले तो न विद्या हो न धन नै। पुस्तकेषु चया विद्या परहस्तगतम धनम, कार्यकाले समुत्पन्ने नसा विद्या न तद्धनम। यसरी शास्त्रहरूले विभिन्न शिक्षाहरू दिएर मनुष्यलाई एउटा निश्चित मार्गमा अगाडि हिँडाउने प्रयत्न गरेका छन् र त्यो केवल मनुष्यको हितका लागि हो भनिएको छ, कल्याणका लागि हो भनिएको छ। त्यसैलाई विश्वास गरेर हामी सत्पथमा हिँड्ने प्रेरणा प्राप्त गर्न सकौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम। नमस्कार।

0: Fuel and avoid last-minute cancellation.
1: Vikas Mantralaya ka anusar, arthik barsha 2081-82 ma 125 ota jholungi pul nirman bhayeka ma chalu arthik barsha ko 9 mahina ma 26 ota nirman bhayeka chan. Surkhet ma 4, Dailikh ma 7, Rukum paschim ma 1, Jajarkot ma 1, Dolpa ma 4, Jumla ma 4, Mugu ma 2 ra Kalikot ma 3 ota pul nirman bhayeka Pradesh ko bhautik purvadhar tatha shahari vikas mantralaya ka varishtha senior divisional engineer Ramesh Suvedi le jankari dinu bhayeko cha chalu arthik barsha ko hal samma 9 ota sadak pul 7 ota sarvajanik bhavan ra janata awas sangh tarfa 38 ota ghar nirman bhayeka मन्त्रालयले जनाएको छ जनता आवासतर्फ हालसम्म 736 वटा आवास निर्माण भएका छन् चालू आर्थिक वर्षको 9 महिनामा 30 वटा निर्माण भएका छन्
2: सर्वसाधारणको ठेलमठेल हुने महोत्तरीको सीमावर्ती बजार मटिहानी आजकल सुनसान झैं देखिन्छ दैनिक उपभोग्य वस्तु किनमेलका लागि राजधानी जनकपुर धाम सहित धनुषा र महोत्तरी जिल्लाका उपभोक्ता लस्करै जाने अहिले फाटाफुट मात्रै मटिहानी पुग्छन् जनकपुरबाट लक्ष्मण यादव
3: जनकपुर धाम स्थित मन्दिरमा छोरीको विवाह गर्नका लागि भारतको जयनगरबाट फर्निचर सहित आउन लाग्नु भएका एक भारतीय नागरिकलाई नेपाली सीमा सुरक्षा बलले धनुषाको जठी नाकामा फर्निचर सहित गाडी नियन्त्रणमा लिएको छ 15,000 भन्सार बुझाएर मात्रै लैजान भनेपछि भारतीय नागरिक अन्योलमा परेका थिए छोरी विवाह गर्नका लागि आउँदै गर्दा सामान बराबरको भन्सार बुझाउनु भनेपछि समस्या भएको भारत जयनगरबाट जनकपुर आउन लाग्नु भएकी रामकला देवी महाराले यसरी गुनासो पोख्नुभयो
4: विवाह गर्दै जयनगर जनकपुर मन्दिरमा पिकअपका घेर दिलके बोर्डर पर कहे भन्सार काटा 20,000 रुपया लागा जितना पंगलाड़ी का दाम है उतना ही पैसा दे दो
3: भन्सार कर भारतबाट ल्याएको सामानमा मात्रै अनिवार्य गरिए पनि सीमावर्ती बजारमा समेत त्यसको प्रभाव देखिएको छ सरकारी व्यवस्था कार्यान्वयनमा आएदेखि बजारमा प्रभाव परेको महोत्तरीको मठियानी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र शाहले स्वीकार गर्नुभयो
5: अलिअलि प्रभाव त परेको नै हो पहिला त पानीबाट नै ल्याएर यहाँ बेच्ने गर्थ्यो होइन अलिअलि भन्सार पनि कटाएर ल्याएर बेच्ने
3: जनकपुर धाम सहित सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ता विवाह व्रतबन्धको किनमेल गर्न भारतीय बजारतर्फ जाने गरेका छन् अहिले मधेसमा लगन गाँठोको बेला भएको हुनाले सीमावर्ती बजारमा नेपाली उपभोक्ताको गिर्ने लाग्ने गरेको हुन्छ तर भन्सार लागू भएपछि सीमा पारी किनमेल गर्न जानेको संख्या वात्तै घटेको छ नेपाली वा भारतीय नागरिकलाई आवतजावतमा कुनै अवरोध नरहे पनि आउ जाउ गर्ने सर्वसाधारणको संख्यामा कमी आएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारीले बताउनुभयो
6: आवतजावतमा मान्छे नेपाली नागरिकलाई भारतीय नागरिकलाई जो अनुसार त्यस्तो समस्या छैन अब मान्छेको संख्या चाहिँ घट्यो
3: घरैसी वस्तु किनमेल गर्न जानेहरूलाई भन्सारमा कर लगाइएपछि सामान नियन्त्रणमा लिने त्रासले यस क्षेत्रका उपभोक्ता सीमा पारी जान छाडेको बताइएको छ
2: काठमाडौँ महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण दिने भएको छ स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न महानगरले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरी ऋण प्रवाह गर्न लागेको जानकारी दिएको छ महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कार्यक्रमका असल ऋणीलाई 60% ब्याज अनुदान हुनेछ सुरुमा लिँदा 8% ब्याज हुनेछ तोकिएको मापदण्ड अनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा 60% अर्थात 4.8% ब्याज अनुदान फिर्ता हुनेछ यसरी ऋणीका लागि ब्याज 3.2% मात्रै हुनेछ यो कर्जा लगानी आर्थिक रूपले विपन्न महिला दलित आदिवासी जनजाति लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि हो विदेशबाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिलाई कर्जा लगानी हुनेछ व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रति व्यक्ति अधिकतम 5,00,000 र समूहगत लगानी गर्नका लागि बढ़ीमा 15 जनाको समूहमा 50,00,000 लगानी हुने महानगरले जानकारी दिएको छ एग्रो पुलिङ कार्यक्रम प्रवर्धन नर्सरी तथा पुष्प व्यवसाय फोहोर प्रशोधन तथा न्यूनीकरण गर्ने परियोजना हरित चक्रीय अर्थतन्त्रमा आधारित व्यवसाय एकवटा एक नमूना कार्यक्रम अन्तर्गतका व्यवसाय प्लम्बिङ इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल डिजिटल सेवा सूचना प्रविधिमा आधारित व्यवसाय लगानीका क्षेत्र हुनेछन् यस्तै साना तथा घरेलु व्यवसाय यातायात सेवा स्वास्थ्य तथा हेरचाह उद्योग मर्मत तथा प्राविधिक सिपमा आधारित व्यवसाय सिकर्मी तथा डकर्मी रंगरोगन शिल्पकार खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम सिप ज्ञान एवं सानो पुँजीबाट सञ्चालन गर्न सकिने सेवामूलक स्वरोजगार व्यवसाय लगानीका क्षेत्र हुनेछन् स्थानीय सिप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने व्यवसाय र परम्परागत सिपसँग सम्बन्धित व्यवसाय मूल्य श्रृंखलामा आधारित भएका व्यवसाय घरवास पनि लगानीका क्षेत्र हुनेछन् बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आफ्नो पार्टीलाई अझै एकताबद्ध हुन आह्वान गर्नुभएको छ

पीएफबी गोरखा रेडियो कार्यक्रम में हामी छौं श्रोता यो समयमा सुनौलो बिहानी समयले 7:15 गइसकेको छ र मर्निङ ब्रेकफास्ट शोमा हुनुहुन्छ अहिलेको यस समय र रिमाइन्डर तपाईँलाई अहिले 7:28 जाँदाखेरि चाहिँ आजको एक्सचेन्ज रेट पनि तपाईँले जानकारी गराउने नै छु साथै गोल्ड प्राइस अनि सिल्भर प्राइस पनि आज के कस्तो रहेको छ यो बारेमा पनि रहनेछ केही इन्फर्मेसन र अवश्य पनि तपाईँले सुन्न नबिर्सिनुहोला कार्यक्रमको केही क्षणमा सेकेन्ड आवरमा पनि तपाईँले पाउन सक्नुहुन्छ एज युजल यो रहेको छ टिपन टापन कार्यक्रम एजुकेसनल प्रोग्राम 8:28 जाँदा पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ रहनेछ 9:00 लागि 13 बाँकी हुँदा र आज चाहिँ युवतालाई साथ दिँदै हुनुहुन्छ समस्ती तुलाचन र यसै अनुसार सुन्नुहोला र कार्यक्रमको थर्ड आवरमा भोइस अफ गोर्खा सुन्न सक्नुहुन्छ 9:28 जाँदाखेरि रहनेछ तपाईँले कुराकानी पाउन सक्नुहुन्छ राइफल म्यान पुरस प्रताप शाही उहाँ चाहिँ अहिले वान आजिया पी कम्पनीमा कार्यरत हुनुहुन्छ उहाँसँग रहेको कुराकानी हुनेछ 9:28 जाँदाखेरि पार्ट वान र पार्ट टू चाहिँ हुनेछ यो 10:00 लागि 13 बाँकी हुँदा त्यसै गरी आउनुहोस् वैद्यको बारेमा पनि केही चर्चा गरी हालौँ अहिलेको यस समयमा अफिस आउने क्रममा चाहिँ बिहान पानी परिरहेको थियो र एकदम अनयुजुअल लाग्छ होइन वेदर पनि के गर्नु वेदरलाई कन्ट्रोल गरे पनि अब सकिँदैन र अहिले पनि टेम्परेचर 14 degrees Celsius छ फोक्सटोनमा मोस्टली क्लाउडी र बिहान आउँदाखेरि पानी परिरहेको थियो र अहिले पनि पानी पर्ने सङ्केत छ आज चाहिँ प्रिटी मच थ्रु आउट रेनी डे रहनेछ यस अनुसार अवश्य पनि तपाईँले प्रिपेयर हुनुहोला भन्न चाहन्छु ह्युमिडिटी पनि 90% रहेको छ विन्ड 10 km/h रहेको छ र यसै गरी भोलिको दिन चाहिँ अलिकति पानी नै पर्नेछ लाइट रेन देखाएको छ भोलि पनि प्रिटी मच रेनी डे रहनेछ र ट्युजडे पछाडि चाहिँ अलिकति ड्राई हुँदै जाने

पानी पर्ने नै देखाइरहेको छ स्याटरडेको दिनदेखि थ्रु आउट विच इज सो नोइङ होइन र विशेष गरी अफकोर्स वेदरलाई अब रोकेर रोक्न पनि सकिँदैन तर विकेन्डको समयमा चाहिँ पानी पर्ने सङ्केत दिएको छ लेट्स जस्ट होप समय अनुसार चाहिँ त्यो वेदर चेन्ज भएको होस् भनेर चाहिँ अवश्य आशा गर भन्न चाहन्छु र अहिलेलाई भने माइती घर यो मिठो गीत इन्जोय गर्नुहोस्

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: Kiss. Gurkan Radio. Gurkan Radio.
1: Sopnil Sarma Risigri John Chamling Rai Kawasma Yumitugi Tregatu Badal Sari. Ra Yisigit Korsar early weather pani Nikinyaza Pani Pari Rekusa gloomy, cloudy, and light rain rekusa. Asa good dinsi yik halko weather expect on a saknunsa, bitiskari juzit yang yikimaunsa, tabarla bana jahansu, rabba bande, hamilago, asako exchange rate, resigri gold or silver price ko tarfa, jatkari rakne. Raliko y sami babani, hami exchange rate ko kuragaro, karidar bikridar buying and selling, yurekusa, then a US dollar ko. अहिले खरिदार पनि रहेको छ 151.5 रहेको छ र बिक्रीदर 152.1 रहेको छ युरोपियन युरोको खरिदार 168.1 पनि बिक्रीदर 168.68 रहेको छ र यसै गरी युके पाउन्ड स्टर्लिङको खरिदार 206.3 पनि बिक्रीदर 207.2 रहेको छ एन्ड द्याट्स अ ह्युज इन्क्रिज विशेष गरी अहिले तपाईँको नेपालमा पैसाहरू पठाउनु पर्ने छ भने त अहिले एकदमै फाइदाको टाइम पनि रहेको छ र यसै गरी गोल्ड र सिल्भर प्राइसको बारेमा पनि केही जानकारी राखिहालौँ गोल्ड प्राइस हिजोको भन्दा अलिकति बढेको छ आज छापावाला सुनको चिरहेको छ नेपाली रुपियाँ 2,95,000 र चाँदीको भाउ चिरहेको छ नेपाली रुपियाँ 5,010 रुपियाँ रेस अनुसार अवश्य पनि तपाईँको जे जति किनबेच गर्नुपर्ने कुराहरू छ कारोबारहरू गर्नुपर्ने यस अनुसार पक्कै पनि गर्न सक्नुहुनेछ र अहिलेको लागि आउनुहोस् अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ फेरि पनि लगिहालौँ तपाईँलाई मलाई अल्झाउन यो गीत रहेको छ कालीप्रसाद बास्कोटाको आवाजमा एन्जोय गर्नुहोला

0: Talk Hard Radio. Talk Hard Radio.
1: BFB Scorecard Radio भिडियो कार्यक्रमले यो समय सुनेर बिहानीमा हुनुहुन्छ र हामीहरूसँग टाइम 8 बजेको लागि अब पनि 13 मिनट बाँकी रहेको छ र विभिन्न ठाउँबाट कार्यक्रम ट्युनिङ गरेर सुनिरहनु भएको छ. मिठा मिठा गीत सङ्गीत पनि यो समय रहेको छ र अहिलेको हामीलाई यो समयमा श्रोताले सुनेर साथ दिइरहनु भएको छ. यसै गरी शोभा आन्टीले पनि गुड मर्निङ एन्ड सबैलाई ह्याप्पी सन्डे भनेर पठाउनु भएको छ र यसरी तपाईँहरूको प्रेजेन्सहरू पनि हामीलाई जानकारी गराइरहनुहुन्छ. Not just within UK but worldwide tapai hamle sunna saknuhuncha. Simply tapai ko Apple device athawa Android ma BFBS app download garnuhos ra bibhinna stations har madhye BFBS Gorkha select garera sunna saknuhunecha. Yesai gari aajako din ma Gulmi Jilla Samaj UK ko chai 8th adhiveshan sambandhi yo jaruri suchana raheko cha. आज अवश्य पनि तपाईँ जान सक्नुहुनेछ. बिहानको 9 बजेदेखि आइतबारको समय आज सुरु हुँदैछ. स्थान चाहिँ थमेल रेस्टुरेन्ट अल्टरसर्टमा हुनेछ. यस अनुसार अवश्य पनि तपाईँको सहभागिताले चाहिँ यो कार्यक्रम चाहिँ सक्सेसफुल बनाउने नै छ. कार्यक्रम सुनाउन बिहानी र अब भने फेरि पनि आउनुहोस् हामी लागौँ अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ. याबिस थापाको आवाजमा फेरि फेरि इन्जोय गर्नुहोस्.

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

यसैको साथमा कार्यक्रम अब पनि सुनौलो बिहानीको यो पहिलो घण्टाबाट विदा लिने समय आइसकेको छ श्रोता, र यो पहिलो घण्टाबाट जाँदा जाँदै म एउटा मिठो गीत राख्नेछु तपाईँको समक्षमा। स्टे ट्युन र हामी कार्यक्रमको अवश्य पनि केही क्षमा भेट्ने नै छौँ। सेकेन्ड आवर एजुकेसनल प्रोग्राम टिपन टापन सुन्न नबिर्सिनुहोला। पूर्ण राईको आवाजमा स्पर्श सङ्गीत अहिलेलाई पनि इन्जोय गर्नुहोस्। स्टे ट्युन, समाचार पश्चात फेरि पनि म सुनिया ब्याक हुने नै छु।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: दोभीखोला करिडोरको सात तले घर भत्काउन लागिएको छ। सरकारी जग्गाको केही भाग अतिक्रमण भएको भन्दै सात तले घर आजै भत्काउन लागिएको हो। घर भत्काउन ठूलो संख्यामा प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। थुप्रै व्यवसाय सञ्चालन भइरहेको यो घरबाट प्रहरीले दमादम सामान निकालिरहेका छन्। घर भत्काउनका लागि दुईवटा डोजर लगिएको छ। यो भवनमा रेस्टुरा, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसाय सञ्चालनमा छन्। घर धनीले आफूसँग जग्गाको लाल पूर्जा रहेको दावी गरेका छन्। सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासीको नाम दर्ता गराएकाहरूको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन भू अभिलेख प्रणालीबाट परीक्षण शुरू गरिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण भइरहेको छ। हाल शहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाइ छ। भूमि व्यवस्था मन्त्रालय अन्तर्गत 110 मालपोत र 21 भूमि सुधार तथा मालपोत कार्यालय छन्। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अरू स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ। एमाले महासचिव शंकर पोखरेलले जग्गाधनी पूर्जा नभएका सबैलाई हटाउने नीति लागू गरेमा 50 लाख नागरिक गरिबीको चक्रमा फस्ने चेतावनी दिनुभएको छ। मुलुकभरबाट करिब 1 लाख भूमिहीन दलित, 1,80,000 सुकुम्बासी र झण्डै 9.5 लाख अव्यवस्थित बसोबासी परिवारले भूमि आयोगमा निवेदन दिएको भन्दै नेता पोखरेलले उनीहरू सबैलाई हटाउँदा 50 लाख नागरिक गरिबीमा फस्ने चेतावनी दिनुभएको हो। फेसबुकमा लेख्दै नेता पोखरेलले यसअघि नै संसदले बनाएको कानून विपरीत सबैलाई हटाउन थाले ती नागरिकको अस्तित्व संकटमा पर्ने तर्क पनि गर्नुभएको छ। सुकुम्बासीको बस्ती हटाउने निर्णयले अरबौंको क्षति हुने भन्दै उहाँले विद्यमान कानून, तथ्याङ्क र जनजीवनको यथार्थलाई ख्याल गर्न पनि आग्रह गर्नु भएको छ। धनगढ़ी सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा 882 किलोमिटर सड़क निर्माण गर्न प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा काम थालेको 8 वर्ष भयो। प्रत्येक जिल्लामा एउटा सड़क आयोजनालाई ससानो टुक्रामा विभाजन गरी 76-77 ठेक्का लगाउन थालिएको थियो। 75 फागुन 11 गतेको मन्त्री परिषद निर्णय अनुसार अघि बढ़ेको प्रदेश गौरव सड़कको प्रगति 8 वर्षमा पनि खासै हुन सकेको छैन। हालसम्म 128 किलोमिटर सड़क खण्ड कालोपत्रे भएको छ भने 228.5 किलोमिटर सड़क कालोपत्रे गर्न ठेक्का लगाइएको छ। तर बजेट अभाव र निर्माण व्यवसायीले समयमा काम नगर्दा 2077 ठेक्का सम्पन्न हुन सकेको छैन। सरकारले सार्वजनिक यातायातमा महिलाको सुरक्षाका लागि ब्लू बस सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। काठमाडौँ उपत्यका सहित देशैभर महिलाका लागि सार्वजनिक यातायातलाई व्यवस्थित, भरपर्दो र समयमै उपलब्ध गराउने उद्देश्यसहित सरकारले यातायात व्यवस्था विभाग मार्फत साझा यातायातसँग सहकार्य गरी निशुल्क ब्लू बस सेवा सञ्चालन प्रक्रिया अघि बढ़ाएको हो। गएको चैत 13 गते बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको 100 कार्यसूची अनुरूप बस सेवा सञ्चालन गर्न लागि हो। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्न सरकारको कार्यसूचीमा उल्लेख छ। पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने भनिएको छ। इरानले अमेरिकासँगको युद्ध स्थायी समाधानका लागि भन्दै 14 बुधे नयाँ प्रस्ताव ल्याएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार पाकिस्तानी मध्यस्थकर्ता मार्फत पठाइएको प्रस्तावमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्नेछ। अमेरिकाको 9 बुधे प्रस्तावको जवाफ दिँदै इरानले सैन्य आक्रमण विरूद्धको ग्यारेन्टी, इरान वरपरको क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा र प्रतिबन्धहरू हटाउनुपर्ने लगायतका शर्त राखेको छ। इरानको प्रस्तावप्रति प्रतिक्रिया दिँदै ट्रम्पले प्रस्तावित योजनामाथि आफू विश्वस्त नरहेको संकेत गर्नुभएको छ। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानले पठाएको योजनाको चाँडै नै समीक्षा गर्ने तर उनीहरूले 47 वर्षमा मानवता र विश्वलाई गरेको कामका लागि पर्याप्त मूल्य नतिरेकाले उनीहरूको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको हो। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सम्झौताको अवधारणाबारे जानकारी पाएको र विस्तृत अध्ययन गर्ने प्रतिक्रिया दिनुभएको छ। इरानले सम्झौता गर्न चाहेको तर उनीहरू आफ्नो प्रस्तावबाट सन्तुष्ट नभएको पनि ट्रम्पको भनाइ छ। अमेरिकाले 2 महिनाको युद्ध विराम प्रस्ताव राखेकोमा इरानले 30 दिनभित्र सबै मुद्दा समाधान गरिनुपर्ने अडान राखेको छ। तेहरानमा विदेशी विदेशी राजदूतहरूसँगको भेटमा इरानका उपविदेश मन्त्री काजिम घरिबाबादीले इरानको प्रस्ताव युद्ध स्थायी अन्त्यमा लक्षित रहेको भन्दै अब कूटनीतिको बाटो वा टकराव रोज्ने विषय अमेरिकाको हातमा हुने बताउनु भएको छ। हवस् त, खबर यति नै। नमस्कार।

BFB स्कोरकार्ड रिडिङ सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समयमा सुनौलो बिहानीको सेकेन्ड आवरमा र धेरै धेरै स्वागत छ फेरि पनि तपाईँ सम्पूर्णलाई म सुनेको तर्फबाट कार्यक्रम सुनौलो बिहानी हरेक शनिबार आइतबारको दिन 7 until 10 AM सुन्न सक्नुहुन्छ र हरेक आइतबार म सुनिया अवश्य पनि तपाईँको समक्षमा उपस्थित हुन्छु अहिले सबै हामीलाई विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ नूतन भूषाल आन्टीले पनि हामीलाई पठाउनु भएको छ गुड मर्निङ नमस्कार हेभ अ पिसफुल स्याटरडे भनेर भन्नुभएको छ अहिलेको सन्डे भनेर भन्नुभएको छ अहिलेको समयमा यसै गरी ठाकुर प्रसाद गुरुङ मामाले पनि यहाँ अहिले यो समयमा चाहिँ बिहानको विसिङको साथमा अवश्य पनि पठाउनु भएको छ मेसेज हामीलाई र केबी तामाङ उहाँले पनि हामीलाई पठाउनु भएको छ नमस्ते सबैलाई जता गए नि पिएफपिएच रेडियो सन्डे इन्जोय गर्दैछु केबी तामाङ दरबार मार्ग काठमाडौँबाट भन्नुभएको छ र अवश्य पनि हाम्रो कतिपटक लिसनर्सहरूले हामीलाई विभिन्न ठाउँहरूबाट स्टिल सुनेर चाहिँ साथ दिइरहनु भएको हुन्छ अलिकति समयमा उहाँले पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ र यसै गरी यो समयमा गङ्गा थापा वा आन्टीले पनि हामीलाई गुड मर्निङ भनेर पठाउनु भएको छ त यसै अनुसार हामीलाई विभिन्न ठाउँबाट तपाईँहरूको प्रेजेन्सहरू जनाइरहनु भएको छ जुन सुन्दाखेरि हामीलाई एकदमै खुसी पनि लाग्छ र सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा हामी अब पनि अगाडि बढ्ने नै छौँ यो आवरमा सुन नबिर्सिनुहोस् एजुकेसन प्रोग्राम टिपिन टापन योगदायको साथमा र आज उहाँलाई साथ दिँदै हुनुहुन्छ समष्टि तुलाचन उहाँसँग रहेको यो एजुकेसनल प्रोग्राम सुन्न सक्नुहुन्छ र भेरी इन्फर्मेटिभ हुन्छ अहिले यो समयमा हामीले चाहिने कति धेरै जानकारीहरू हामीले प्राप्त गर्न सक्छौँ पार्ट वान र पार्ट टू रहनेछ केही क्षणमा अहिलेलाई पनि हर्कुलिस बस्नेतको आवाजमा तिमी आयो जित्दै

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम अहिले सुनौलो बिहानीको सेकेन्ड आवर म सिनेको साथमा हुनुहुन्छ। तिमी आयु जिन्दगीमा हर्कुलस बस्नेतको आवाजमा यो मिठो गीत रहेको थियो र अब पनि यसै गरी केही सूचना राख्न चाहन्छु, विशेष गरी कम्युनिटी वाइज। यदि तपाईँ अहिले आर्म फोर्सेसमा हुने फ्यामिलीहरू, अब मिलिट्री फ्यामिलीहरू हुन्छ होइन, कतिहरू न्यू ट्रान्जेक्सन्सहरू भइरहेको छ, मुभमेन्ट्सहरूको कुरा हुन्छ स्पेसली, र यसमा धेरै कुराहरू हुन्छ, इमोसनल कुराहरू आइ नै हाल्छ होइन। यसमा पनि हामीहरू सबै त्यहीमाथि पनि तपाईँ न्यू प्यारेन्टहरू हुनुभएको छ भने त त्यसमा अझै डिफ्रेन्ट रिसन नै भइहाल्यो स्ट्रेसको होइन। त त्यसै कारणले गर्दाखेरि अहिलेको यो समयमा चाहिँ लाइफमा अब एउटा टाइनी ह्युमन आउँदाखेरि त्यसले धेरै कुराहरूको सङ्केतहरू जनाउँछ। अब बिग फिलिङ्सहरू हुन्छ, यु वान्ट गेट एभ्रिथिङ राइट होइन त्यो मोमेन्ट्सहरूमा। सो त्यसै कारणले गर्दाखेरि चाहिँ यसको लागि चाहिँ हेल्प अनि सपोर्ट चाहिँ सिक गर्नुभएको पनि रहेको छ। र अहिलेको समयमा चाहिँ टुगेदरनेस अनलाइन लर्निङ पाथवे चाहिँ अहिले एनएचएसले प्रोभाइड गरिरहेको छ, र यो चाहिँ अहिले फोर्सेस फ्यामिलीजको लागि चाहिँ फ्री अफ कस्ट रहेको छ। र यस्तो खालको कति धेरै सपोर्टहरू छ तर हामीलाई थाहा भइरहेको हुँदैन, र यस्तो खालको सपोर्टहरू उपलब्ध हुँदाखेरि चाहिँ युज गर्ने एकदमै राम्रो जस्तो मन लाग्छ होइन। मिलिट्री हुँदाखेरि सेपरेसनहरू कति भएर बस्नुपर्छ।

सब यस अनुसार अवश्य पनि तपाईँले जानकारी लिइरहनु होला। र पनि कार्यक्रममा हामी फेरि पनि पलाइसकेको छ अर्को गीत राख्ने क्रम र तपाईँलाई जानकारी गराउन चाहन्छु अगेन हामी केही क्षणमा एजुकेसनल प्रोग्राम टिपिन टापनमा जाने नै छौँ। आज योगदानलाई साथ दिँदै हुनुहुन्छ समस्ती तुला चन्द र 8:28 जाँदाखेरि पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ। अहिले भेट्न आऊ दीक्षिता र साकारको आवाजमा एजुकेटर स्टेट्युड बसिनेको साथ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au। यो PFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम टिपन टापनबाट म योगराज भाइको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म भइहालेँ अनि धेरै लामो समय बाद हाम्रो गेस्ट प्रेजेन्टर हाम्रो चाहिँ समष्टि तुलाचन्द दिदी कोलचेस्टरवासी हुनुहुन्छ र उहाँसँग आएको छु र सबै सबैलाई नमस्कार। अनि दिदी धेरै भयो, हजुरलाई पनि नमस्कार।
1: हजुर योग भाइ नमस्ते नमस्ते, हो नि एकदमै धेरै नै लामो भयो। थ्याङ्क यू फर रिमेम्बरिङ मी फर टिपन टापन। टिपन टापन बाहेक त अरू प्रोग्राममा त भेटि नै रहेका छौँ, आजको टिपन टापन तपाईँसँग गर्न पाउँदा फेरि पनि खुसी छु र सम्पूर्ण हाम्रो बिएफबिएसको श्रोताहरूलाई म समष्टिको हार्दिक अभिवादन गर्न चाहन्छु फर्स्टमा।
0: हजुर अब समर लाग्यो, एकदमै रमाइलो ठाउँ छ, कोलचेस्टर पनि त्यस्तै रमाइलो ठाउँ छ, होइन दिदी?
1: हजुर एकदम घाम लागेर यस्तो निलो आकाश है हरियाली एकदमै राम्रो भइरहेछ नि, वेदर त अहिले पर्फेक्ट।
0: हे फिभर अघि लाग्छ भन्दै हुनुहुन्थ्यो अफ इयरमा, कस्तो छ?
1: यस्तो छ कि मलाई के भन्नु, यस्तो राम्रो समर आउँदा फेरि रुखपातबाट यति भुवाहरू झरेकोले मलाई यस्तो असर गर्छ हे फिभर। सो इन्जोय गर्न पनि पाउँदैन, तर पनि म आफूलाई जसरी भए पनि कभर गरेर बाहिर निस्किन्छु नि भाइ। हे फिभरले चाहिँ सताउँछ यो महिनामा।
0: राइट, ओके। अनि तपाईँको च्यारिटी सकियो दिदी?
1: यो च्यारिटी चाहिँ अब अप्रिलको एन्डमा सिद्धिन्छ, तर हाम्रो ग्रुप एभ्री इभिनिङ हाम्रो लेडिजहरू जम्मा भएर ग्रुप प्लाङ्क गर्ने चाहिँ स्टिल किप गोइङ अन नै भइरहेको छ। अहिले हामीले एक मिनटबाट टू मिनट्सबाट अहिले थ्री मिनट्स कन्टिन्यू प्लाङ्क गर्न सक्ने भएका छौँ। द्याट्स अ बिग अचिभमेन्ट भन्छु म।
0: एकदम राम्रो काम गरिराख्नु भएको छ है दिदीलाई, त्यसको लागि धन्यवाद पनि भन्न चाहन्छु।
1: थ्याङ्क यू भाइ, तपाईँको बिएफबिएसको मार्फत मलाई यति धेरै श्रोताहरूले माया गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँ अनि तपाईँको बिएफबिएस स्टेसनलाई नै दिन चाहन्छु र जो जोले मलाई सहयोग गर्नुभयो एकदमै हृदयदेखि धन्यवाद छ।
0: हजुर आदरणीय श्रोता, अब विषयवस्तुतर्फ लागौँ। कान्तिपुर.com र रातोपाटी.com आजको सामग्री सावर गरेको छु। सुरुमा चाहिँ यो दैनिक गीत सुन्दा चाहिँ स्वास्थ्यमा कस्तो खालको लाभ हुन्छ त्यस सम्बन्धी चर्चा गर्नेछौँ, अनि यो ग्यास्ट्रिक र बालबालिको प्रसङ्ग छ, बाल बालिकाको त्यो पनि छोटो हुनेछ, अनि मधुमेहको बारेमा पनि आज हामी चर्चा गर्नेछौँ, अनि दुई सन्तान बीच चाहिँ कति अन्तर भयो भने राम्रो हो त त्यस सम्बन्धी पनि हुनेछ, भने समय बाँकी रह्यो भने गर्भ अवस्थामा व्यायाम गर्न सुरक्षित छ कि अलिकति असुरक्षित छ त्यस सम्बन्धी चर्चा गर्नेछौँ। दिदी लो हजुरबाटै सुरु गरौँ होला, यो सङ्गीतको कुरा रहेछ दिदी।
1: हस् भाइ, दैनिक सङ्गीत सुन्दा मिल्छन् यस्ता स्वास्थ्य लाभ। तनाव कम गर्ने एउटा यस्तो तरिका छ जसको लागि तपाईँले एक सुको खर्च गर्नु पर्दैन, त्यो चिज हो सङ्गीत। सङ्गीत सुनेर तपाईँ तनावबाट निशुल्क राहत पाउन सक्नुहुन्छ। दैनिक सङ्गीत सुन्ने बानीले तपाईँको मुड सुधार गर्छ नै, शरीर र दिमाग दुवैमा सकारात्मक प्रभाव पनि पार्छ।
0: दैनिक सङ्गीत सुन्नले धेरै अद्भुत फाइदाहरू मिल्छ। वेब एमडीले रिपोर्ट अनुसार सङ्गीत सुन्नले तनाव र चिन्ता कम हुन्छ। जब तपाईँ आफूलाई मनपर्ने सङ्गीत सुन्नुहुन्छ, मस्तिष्कमा फिल गुड अर्थात् राम्रो महसुस गराउने हर्मोनहरू निस्कन्छन्। यसले तनाव कम गर्दछ। सङ्गीत सुन्दा शरीरमा कार्टिसोलको स्तर घट्न सक्छ जसले दिमागलाई शान्त र आराम महसुस गराउँछ।
1: यदि तपाईँलाई राति निदाउन समस्या भइरहन्छ भने सुत्नु अघि हल्का मन्द सङ्गीत सुन्नु फाइदाजनक हुन सक्छ। यसले दिमागलाई शान्त पार्छ र शरीरलाई आराम दिन्छ जसले गर्दा राम्रो निन्द्रा लाग्छ। दैनिक सङ्गीत सुन्नाले तपाईँको निन्द्रामा उल्लेखनीय सुधार हुन सक्छ। सङ्गीतले तपाईँको ध्यान र एकाग्रतामा सुधार ल्याउन सक्छ भन्ने कुरा सुनेर तपाईँलाई अचम्म लाग्न पनि सक्छ।
0: अध्ययन गर्दा वा काम गर्दा हल्का नरम इन्स्ट्रुमेन्टल सङ्गीत सुन्नाले ध्यान भट्किँदैन र काममा ध्यान केन्द्रित हुन्छ। त्यसैले धेरै मानिसहरू काम गर्दा पृष्ठभूमिमा सङ्गीत बजाएर सुन्न रुचाउँछन्। तपाईँ पनि आफ्नो मुड सुधार गर्न चाहनुहुन्छ भने आफूलाई मनपर्ने सङ्गीत सुन्न सुरु गर्नुहोस्। जब जब दुखी वा थकित महसुस गर्नुहुन्छ, तपाईँको मनपर्ने गीतले तुरुन्तै तपाईँको मुड परिवर्तन गर्न सक्छ।
1: सङ्गीत व्यक्त गर्न र सकारात्मक सोच विकास गर्न मद्दत गर्दछ। नकारात्मक विचारहरूलाई तपाईँको दिमागमा प्रवेश गर्नबाट रोक्छ। सङ्गीत सुन्नाले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। केही अनुसन्धानका अनुसार सुस्त र आनन्द दिने खालको सङ्गीतले रक्तचाप नियन्त्रण गर्न र मुटुको दर स्थिर कायम गर्न मद्दत गर्न सक्छ।
0: यसले मुटुको तनाव कम गर्छ र समग्र मुटुको स्वास्थ्यमा सुधार गर्दछ। संगीत थेरापी धेरै अन्य रोगहरूको लागि लाभदायक देखाइएको छ। हरेक दिन केही मिनट मात्रै संगीत सुन्नु एउटा सरल र अत्याधिक प्रभावकारी बानी भएको स्वास्थ्य विज्ञहरू सहमत छन्। त्यसैले मानसिक रूपमा त आराम दिन्छ नै, शारीरिक स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्दछ। त्यसैले आफ्नो दैनिक दिनचर्यामा तपाईँ पनि संगीत समावेश गर्नुहोस्। अनि दिदीले कस्तो खालको गीत मन पराउनुहुन्छ? दिदी अलिकति सुदिङ टाइपको मन पराउनुहुन्छ क्या है?
1: हजुर, मलाई चाहिँ एकदमै सुदिङ खालको नै मनपर्छ, तर ठ्याक्कै त्यसको अपोजिट मेरो श्रीमानलाई चाहिँ लोक मनपर्छ। तर म चाहिँ उहाँलाई मनपर्ने गीतमा पनि साथ दिन्छु, अनि मलाई मनपर्ने गीत पनि बजाउँछु, अनि मैले उहाँलाई चाहिँ करै लगाएर पनि सुन्न लगाउँछु।
0: रमाइलो हो।
1: तर यो सब्जेक्ट चाहिँ मलाई यस्तो मिल्ने हो कि हो नि, मैले इक्जाम्पल दिनु पर्यो भने म चाहिँ संगीत बिना पानी बिनाको माछा भनेपछि त्यो सिद्धियो के, त्यस्तो हो के, मलाई म र संगीत त्यति साह्रै क्लोजली अट्याच छु।
0: ल त दिदी, दोस्रो विषयतर्फ लागौँ फेरि।
1: अर्को विषयमा बाल बालिकालाई कसरी हुन्छ ग्यास्ट्रिक? सामान्यतया ठुला मानिसलाई हुने ग्यास्ट्रिक बाल बालिकामा पनि हुने गर्छ। बाल बालिकालाई एच प्यारोली भन्ने किटाणुको संक्रमणको कारणले ग्यास्ट्रिक हुन्छ। यो किटाणुको संक्रमण बच्चादेखि नै हुन्छ। जब बच्चा चिल्लो पिरो जंक फुड खाने गर्छन् तब ग्यास्ट्रिक हुन्छ।
0: पेन किलरले पनि बच्चालाई ग्यास्ट्रिक बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेट सम्बन्धी चिकित्सक डाक्टर सुमित अग्रवालले जानकारी दिए। वयस्क मानिसलाई ग्यास्ट्रिकले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्दछ।
1: बाल बालिकालाई पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता, पेट फुल्ने जस्ता समस्या देखा पर्छ। यसपछि बच्चाको आहार घट्दै जान्छ, उपचार ढिला हुँदा बिस्तारै तौल घट्दै जान्छ।
0: समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगत समेत आउन सक्ने, पेटको सानो आन्द्राको पहल खुम्चाउने, सानो आन्द्राको पहिलो भागमा अल्सर जस्ता समस्या देखा पर्ने डाक्टर अग्रवाल बताउनुहुन्छ।
1: उनका अनुसार कान्ति अस्पतालमा दिनमा 2-3 जना ग्यास्ट्रिक भएका बाल बालिका आउने गर्दछन्। यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा 1-2 जना अस्पताल आउने गरेका छन्।
0: हजुर, टिपन टापन, म अनि दिदी समष्टि तुलाचन हुनुहुन्छ, कोलचेस्टर बासी, र उहाँसँग हामीले आजको कार्यक्रम सञ्चालन गरिरहेका छौँ। प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा अनि आइतबार बिहान 8:28 जाँदा तपाईँहरूले सुनिराख्नु भएको छ। यो ग्यास्ट्रिक पनि नेपालीहरूलाई पाउँदा रोगै भनिन्छ होइन?
1: हजुर हो नि, भन्दा त बच्चाहरूलाई पनि ग्यास्ट्रिक हुँदो रहेछ होइन? मलाई चाहिँ यसको बारेमा त्यति जानकारी थिएन, खालि हामी बुढाबुढी हुँदै गइसकेपछि चाहिँ बढी ग्यास्ट्रिकले च्यापेको थाहा हुन्छ नि, तर बच्चाहरूलाई पनि हुँदो रहेछ। त्यस कारणले यसमा पनि धेरै विचार पुर्याउनु पर्छ आमा बुबाहरूले, होइन? धेरै जङ्क फुड खान दिनु भएन नि।
0: अब यो मधुमेहको बारेमा जानकारीलाई हामी प्रस्तुत गर्दैछौँ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2014 विश्वभर 42,20,00,000 वयस्क मधुमेहबाट प्रभावित थिए। साथै 1980 यो समस्याबाट पीडित थिए। खानपान, जीवनशैली, मोटोपन र शारीरिक गतिविधि कमीका कारण मधुमेह बढ्दै गएको हो। उपयुक्त खानपान, दैनिक व्यायाम गर्नु साथै धूमपान र मद्यपान नगर्ने गर्दा यस रोगबाट बस्न सकिने उपाय हुन्।
1: WHO बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैली मैत्री वातावरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। मधुमेहले मुटु रोग, मस्तिष्क घात, अन्धोपन र मृगौलाले काम नगर्ने लगायत अन्य गम्भीर जटिलतालाई निम्ताउनुको साथै ज्यान समेत लिन सक्ने हुनाले समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताएका छन्।
0: मधुमेहको बारेमा हामीले चर्चा गरिरहेका छौँ। यो बीचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा यहीबाट हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ।

यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोरखा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले तपाईँहरूले टिपन टापन सुन्दै हुनुहुन्छ। साप्ताहिक प्रस्तुति हो। आज मेरो साथमा हुनुहुन्छ हाम्रो गेस्ट प्रेजेन्टर, हाम्रो दिदी समष्टि तुलाचन, र उहाँसँग आजको कार्यक्रम गरिरहेका छौँ। यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। ल दिदी, अब फेरि यसैबाट अगाडि बढाउँ होला र मधुमेहको लक्षणको बारेमा हामी यहाँलाई जानकारी गराउँ। बढी मात्रामा धेरै पटक पिसाब लाग्नु पनि यो मधुमेहको लक्षण हो र बढी तिर्खा लाग्नु, जति खाए पनि भोक अनुभव भइरहनु, आलस्य तथा कमजोरीको अनुभव हुनु, जिउ चिलाउनु तथा छाला सुक्खा हुनु, हात गोडा झमझमाउने र दुखाइ चाल नपाउने, घाउ खटिरा पाक्ने, चाँडो निको नहुने अनि खाएको कुरा जिउमा नलाग्नु तथा अकस्मात शरीरको वजन घट्दै जानु, पिसाब गरेको ठाउँमा कमिला तथा झिङ्गाहरू जम्मा हुनु अनि चिनीको लेभल कम भई बेहोस हुने आदि चाहिँ यो चाहिँ मधुमेहको लक्षणहरू हुन्।
2: अनि यसको जटिलता कस्तो हुन्छ सुनिहालौ। इन्सुलिनको मात्रा क्रमशः घट्दै जाँदा रगतमा चिनीको मात्रा वृद्धि भएर जान्छ। यसले शरीरका विभिन्न अङ्गहरूलाई हानि पुर्याउँछ र रोगी झन जटिल समस्याबाट पीडित हुन थाल्छ। यसरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसक्दा निम्न जोखिम हुन सक्छ।
1: हजुर, आँखाको भित्रको मसिनो नसा क्षतिग्रस्त भई धमिलो देख्नु र पछि दृष्टि समेत गुम्ने हुन्छ। मृगौला हुने ससाना रक्त नली बिग्रन गई मृगौलाको रोग हुने र यो रोगले फोहोर पिसाब थुप्रिँदै जाने र प्रोटिन बढीमा जाने क्रम वृद्धि भई मृगौला क्षतिग्रस्त हुन सक्छ।
2: त्यसको साथै खुट्टाको नसा क्षतिग्रस्त भई खुट्टामा घाउ चोट लागे पाक्ने र लामो समयसम्म पनि निको नभई अन्त्यमा खुट्टा नै काट्नु पर्ने हुन्छ। हृदयघात र पक्षघात हुने बढी सम्भावना हुन्छ। स्मरण शक्तिमा ह्रास आउँछ। पखाला लाग्ने जस्तो आदि पनि हुन सक्छन्।
1: अनि बस्ने उपायमा आहारको कुरा छ। मधुमेहका रोगीले खाना कति र कहिले खाँदा शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण राख्न सकिन्छ भन्ने बारे आफ्नो शरीरको गुण आवश्यकता अनुसार खाद्य विशेषज्ञसँग सल्लाह लिई खानाको तालिका बनाई सोही अनुरूप काम गर्नुपर्दछ। यसका लागि निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
2: चिनीको मात्रा बढी भएको बेला खान नहुने चिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, कोल्ड ड्रिङ्क्स, अन्डा तारेको, भुटेको खाना, चुरोट, मादक पदार्थ आदि। यसै गरी रगतमा चिनीको मात्रा कम भएको बेला खान हुने खाद्य पदार्थ जस्तै मैदाबाट बनेका परिकार, चिया, कफी, चामलको भात, फलफूल, माछा मासु, गेडागुडी आदि।
1: चिनीको मात्रा बढी भए पनि खाना हुने हरियो सागपात, रायो, पालुङ्गो, मेथी, मुला, काउली, बन्दा, लौका, घिरौला, करेला, भान्टा, कागती आदि। यसै गरी मकैको च्याक्ला, गहुँको पिठोको रोटी पनि खान सकिन्छ।
2: मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायाम गर्नु राम्रो हुन्छ। जस्तै मर्निङ वक, साइकल चलाउनु, पौडी खेल्नु, एरोबिक व्यायाम राम्रो हुन्छ। कडा खालको व्यायाम भने गर्नु हुँदैन।
1: कडा किसिमको व्यायाम गर्नाले रगतमा चिनीको मात्रा तुरुन्त घट्न सक्ने हुँदा आफूले खाने गरेको खाना तथा नियमित सेवन गरिराखेको औषधिको प्रकार तथा मात्रा तथा आफ्नो शारीरिक अवस्था हेरेर मात्र व्यायाम गर्नुपर्दछ। हजुर, मधुमेहका बिरामीहरू हुनुहुन्छ भने यो कुराहरू तपाईँले ख्याल राख्नुहोला पनि भन्न चाहिँ चाहन्छु। अनि दिदी, तपाईँको जुम्बा क्लासमा चाहिँ कति जति आउनुहुन्छ जुम्बा गर्नको लागि दिदी?
2: हजुर, अहिले त केही नभएको 20 त हुन्छ होइन, मामा छ्यामाहरू, मामा भन्दा बिचरा धेरै पुरुष वर्ग चाहिँ आउनुहुन्न। उहाँहरू प्राय जस्तो लेडिज नै आउनुहुन्छ, तर हाम्रो सबभन्दा सिनियर मामा हुनुहुन्छ अनि उहाँ चाहिँ 83 हो कि, उहाँको उमेर 83। अनि हाम्रो उदय दाई त हुनुभयो, म सँगसँगै, उहाँले एकदम मलाई मद्दत गर्नुहुन्छ, इन्करेज गर्नुहुन्छ। अनि धेरै जस्तो लेडिजमा 20 अनि 25, अलि धेरै भयो भने 30 पनि पुग्छ। अनि हामीले चाहिँ सबै कम्युनिटीको मानिसहरूलाई आउनुहोस् भन्छौँ नि त। अनि कहिलेकाहीँ इन्डियन कम्युनिटीको पनि आउनुहुन्थ्यो, बङ्गलादेशीहरू आउनुहुन्थ्यो, अनि ब्रिटिस लेडिजहरू मैले अस्ति पनि शेयर गरेको थिएँ नि, उहाँहरू आइराख्नुहुन्थ्यो, बिचमा ग्याप भयो, फेरि आउन सुरु गर्नु भएको छ। सो यङ टु सिनियर एभ्रीबडी वेलकम भनेर भन्छौँ अनि रमाइलो हुन्छ भाइ एकदमै।
1: त्यो हल चाहिँ फ्री हो कि तिर्नुपर्छ? त्यो हलको
2: तिर्नुपर्छ भाइ, त्यो हल चाहिँ त्यो चाहिँ चर्च हल हो, त्यसमा चाहिँ विभिन्न कार्यक्रमहरू, अब चर्च सर्भिस हुन्छ, फ्युनरलहरू हुन्छ, थुप्रै किसिमको, अनि ठुलो हल साथसाथै सानसानो क्लासरुमहरू जस्तो पनि छ. अनि हाम्रो नेपाली कम्युनिटीले चाहिँ हप्ताको दुईचोटि चाहिँ हाम्रो सिनियर सिटिजनलाई इङ्ग्लिस क्लास पनि त्यहाँ रन गर्छौँ कि, अनि त्यो ठुलो हलमा चाहिँ हामीले जुम्बा गर्छौँ. त्यस कारणले हामीले पैसा तिर्नुपर्छ, तर पनि मिनिमम नै भन्नुपर्छ त्यो चार्ज चाहिँ.
1: त्यो पैसा चाहिँ कसरी जुटाउनु भएको छ?
2: पैसा चाहिँ हाम्रो उदय दाई, हाम्रो नेपाली सोसाइटी, कोलचेस्टर नेपाली सोसाइटीको चेयरम्यान दाई हुनुहुन्छ, उहाँले चाहिँ सिनियर सिटिजनहरूको यो एक्टिभिटिजहरूको लागि उहाँले ग्रान्ट रिक्वेस्ट गर्नुहुन्छ होइन. तर कन्टिन्युसली हामीले दुई चार वर्ष भयो उहाँहरूको लागि हामीले ग्रान्ट पाइरहेको छौँ, अनि हामीले गरेको यो एक्टिभिटिजहरूले पनि झन् उहाँहरूलाई अझै दिनको लागि, सिनियर सिटिजनको वेलफेयरको लागि पनि, लोकलबाट नै हो त्यो, हाम्रो आर्मीको वेलफेयरबाट होइन कि, यो त लोकल काउन्सिलहरूबाट अप्रुभ भएर पाउने हो, अनि सधैँ दिइराख्नु भएको छ. त्यसको लागि चाहिँ हाम्रो कोलचेस्टर समाजले चाहिँ धेरै मदत गर्छ नि यहाँ कोलचेस्टरमा, जस्तै यो हेल्पर हिरोजको, अनि पप्पी डेहरूमा डोनेसन कलेक्सनहरू हाम्रो मामाहरू, हाम्रो भेटरनहरूले कति हेल्प गर्नुहुन्छ, अनि कोलचेस्टर कार्निभलमा सबभन्दा लिडिङ रोल नै हाम्रो कोलचेस्टर नेपाली सोसाइटी उदय दाईको हो. सो एकदमै हामी, वी आर भेरी प्राउड टु बी अ कोलचेस्टर नेपाली सोसाइटी के, यहाँ चाहिँ
1: एकदमै एक्टिभ,
2: एकदमै नाम चाहिँ उच्च नै गरे जस्तो लाग्छ है हामीलाई चाहिँ.
1: ओके दिदी, अब यो दुई सन्तानको कुरा गरौँ.
2: हजुर, दुई सन्तान बीच कति अन्तर सही? डाक्टर र स्वास्थ्य विशेषज्ञहरूका अनुसार सन्तान बीचको सही अन्तर आमाको स्वास्थ्यका लागि मात्र नभई बच्चाको शारीरिक र मानसिक विकासका लागि पनि महत्वपूर्ण छ.
1: डाक्टरहरूले सामान्यतया दुई बच्चा बीच कम्तीमा दुईदेखि तीन वर्षको अन्तर हुनुपर्ने सिफारिस गर्दछन्। यसलाई चिकित्सकीय भाषामा बर्थ स्पेसिङ भनिन्छ। यो समयले आमाको शरीरलाई निको हुन र अर्को बच्चाको लागि राम्रो वातावरण तयार गर्न मद्दत गर्दछ।
2: आमाको स्वास्थ्यका लागि किन महत्वपूर्ण छ दुई सन्तान बीचको अन्तर? गर्भावस्था र सुत्केरी, प्रसव पछि महिलाको शरीर धेरै कमजोर हुन्छ, बारम्बार गर्भधारणले निम्न समस्याहरू निम्ताउन सक्छ, आइरन र क्याल्सियम को कमी, थकान र कमजोरी, समय अगावै बच्चा जन्मने प्री म्याच्योर जोखिम, मानसिक तनाव वा सुत्केरी पछिको डिप्रेसन, त्यसकारण शरीरलाई पूर्ण रूपमा निको हुन समय दिनु महत्वपूर्ण छ।
1: उचित अन्तरालले दोस्रो बच्चालाई धेरै फाइदा पुग्दछ। बच्चाले राम्रो पोषण पाउँछ र स्वास्थ्य तौल कायम रहन्छ। बच्चाको रोग प्रतिरोधात्मक क्षमता इम्युनिटी भनिन्छ पनि बलियो हुन्छ र मानसिक र शारीरिक विकास सन्तुलित रहन्छ। पहिलो बच्चाले पनि आमा बाबुको पूर्ण समय ध्यान पाउँछ, जसले गर्दा उसको वृद्धि र विकास राम्रो हुन्छ।
2: लगातारको गर्भधारण र बच्चाहरूको जिम्मेवारीले दम्पतिको सम्बन्धमा दबाव उत्पन्न हुन सक्छ। उचित अन्तरालले दम्पतिलाई एक अर्कालाई समय दिन, आर्थिक र मानसिक रूपमा तयार हुन र पारिवारिक सन्तुलन कायम राख्न अवसर दिन्छ।
1: बच्चाहरूको बीचको अन्तराल एक वर्ष भन्दा कम छ भने यसले आमाको स्वास्थ्यमा गम्भीर असर निम्ताउन सक्दछ। कम तौलको बच्चा जन्मिन सक्छ, साथै समय र ध्यानको अभावका साथै आर्थिक दबाव पनि निम्त्याउन सक्दछ।
2: तर दुई सन्तान बीचको अन्तर धेरै लामो हुनु पनि सही सधैँ हुँदैन। उमेर अन्तर धेरै लामो छ, छदेखि आठ वर्ष वा सो भन्दा बढी भने दाजुभाइ दिदी बहिनीहरू बीच आत्मीयता कम हुन सक्छ, आमाको उमेर बढ्दै जाँदा गर्भधारणको जोखिम पनि बढ्न सक्छ, त्यसैले सन्तुलित अन्तराललाई उत्तम मानिन्छ।
1: विश्व स्वास्थ्य संगठन WHO पनि पुनः गर्भधारण गर्नु अघि सुत्केरी भएपछि कम्तीमा 24 महिना पर्खन सिफारिस गरेको छ। यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार ल्याउँदछ भनेर यो हामीले आजको कुराकानी गर्यौं। अन्तिम विषय नै भनौँ, अर्को विषय अलिकति समयले साथ नदेला जस्तो भयो, त्यतिले यतिमै अन्त्य गरौँ। दिदीहरू कतिजना हो दिदी, आमबाउले कतिजना अब तपाईँहरूको सन्तान चाहिँ?
2: ए मेरो चाहिँ हामी 5 जना, चारजना छोरी, म चाहिँ जेठी, अनि त्यसपछि 3 जना बहिनी, 1 जना भाइ।
1: ए त्यति बेलाको हाम्रो आमबाउ त बहादुर नै जस्तो लाग्छ, हस्पिटल थिएन, अब हाम्रो पनि धेरै सन्तान हो नि त, हाम्रो पनि आमा बाबुले कसरी हुर्काउनु भयो जस्तो लाग्छ कि है।
2: हो नि भाइ, अचम्म छ है। मेरो त अझ मेरो बुवा मुवा लाउरे भएको कारणले म र मेरो बहिनी बिच चाहिँ जस्ट 18 months मात्र डिफरेन्स हो। त्यस कारणले मैले जम्मा 6 महिना मात्र दुध खाएँ रे आमाको, होइन, किनभने त्यसपछि त अर्को बहिनी भइहाल्यो। तर मेरो श्रीमान जो चाहिँ फ्यामिलीको कान्छा हुनुहुन्छ, अनि उहाँको परिवार चाहिँ 12 जना हो कि, 6 जना छोरा 6 जना छोरी, होइन, भनेपछि अनि मेरो श्रीमानले त अति नै भन्नुहुन्छ कि हाम्रो पालामा हाम्रो मुवा बुवाले के गरे होला, हामी त यस्तो ज्ञानी निस्क्यो, यस्तो राम्रो छ भन्नुहुन्छ कि। अनि मलाई पनि अचम्म लाग्छ कि मेरो सासु मुवाहरूले कसरी त्यसरी हुर्काउनु भयो, सबलाई ठाउँमा पुर्याउनु भयो, अनि फेरि सबै तन्दुरुस्ती के हेर्नु न, फिट एन्ड फाइनहरू हुनुहुन्छ। त्यो त एकदमै मान्नै पर्छ हाम्रो नेपाली आमाहरूलाई बुवाहरूलाई, होइन।
1: हुन्छ दिदी, समय यति नै भयो, हजुरको समयको लागि धेरै धेरै धन्यवाद। अब फेरि अरू कार्यक्रममा पनि हामी भेटघाट भइराख्छ। जस थ्याङ्क यू हजुरको समयको लागि, है त।
2: हस् योग भाइ, थ्याङ्क यू सो मच, म सधैँ पनि तपाईँप्रति धेरै कृतज्ञ छु नि त है। टिपन टापनमा फेरि यसरी श्रोता र तपाईँहरू समक्ष जोडिन पाउँदा त झनै मेरो खुसीको सीमा छैन सधैँ जस्तै। यति भन्दै सम्पूर्ण श्रोताहरूलाई न्यानो अभिवादन र नमस्कार गर्दै फेरि पनि छिट्टै छिट्टै भेट्ने आशा लिएर बिदा हुन चाहन्छु। नमस्ते, बाबा।
1: हजुर दिदीलाई धन्यवाद दिँदै, अनि स्वस्थ रहनु होला, मस्त रहनु होला, अर्को हप्ता भेटौँला। हस् त, नमस्ते।
0: BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: केही दिनदेखिको पहिरोले थुप्रै राजमार्ग र सड़क खण्ड बन्द भएको छ। आज बिहान पहिरो जाँदा ललितपुर बागमती पाङदुरमा कान्ति लोकपथ प्युठान सरमारा अनि चार खहरे खोलामा भालुवाङ प्युठान सड़क खण्ड र मगवानपुर भीमभुदी आठ बारेङ डाँडामा कान्ति लोकपथ सड़क खण्ड बन्द भएको छ। त्यस्तै लमजुङ मध्य नेपाल दशमा बिमेरे भन्ज्याङमा मध्य पहाड़ी लोकमार्ग भन्ने बन्द भएको प्रहरीले जनाएको छ। पहिरो जाँदा बन्द भएको सिन्धुपाल्चोक भटेकोशी दुई कोदारीमा अरणीको राजमार्ग अझै खोल्न सकेको छैन। त्यस्तै वैशाख बाह्रको बाढ़ीका कारण अवरूद्ध भोजपुर पाँच बोखिममा मध्य पहाड़ी लोकमार्ग बन्द छ। वैशाख सोह्रको पहिरोले बन्द भएको म्याग्दीको अन्नपूर्ण तीन जलथलेमा भने बेनी जोमसम सड़क खण्ड एकतर्फी खुलेको छ। सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै 1500 भन्दा बढीको जागिर जाने भएको छ। यो अध्यादेशमा 110 कानून संशोधन गरेसँगै विश्वविद्यालय संस्थान प्रतिष्ठान प्राधिकरण परिषद कोष आयोग लगायतका निकायमा राजनैतिक नियुक्ति पाएका करिब 1600 जना एकसाथ पदमुक्त हुन लागेका हुन्। सरकारको नयाँ अध्यादेशसँगै सुशीला कार्कीको पालामा नियुक्त भएकाहरू पनि घानमा परेका छन्। अध्यादेश आएपछि प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा र गोर्खापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीसँगै प्रेस काउन्सिलमा एमाले काँग्रेस सरकारले नियुक्त गरेका सदस्य पनि हट्नेछन्। कार्कीले जाँदा जाँदै स्वकीय सचिव श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा नियुक्ति दिएपछि आलोचना भएको थियो। यो अध्यादेशले सार्वजनिक निकायमा नियुक्त पदाधिकारीको नियुक्ति शर्त, सुविधा वा पदावधि बाँकी जेसुकै भए पनि स्वत पदमुक्त हुने व्यवस्था गरेको छ। समग्रमा राजनैतिक नियुक्ति पाएका 1594 पदाधिकारी एकसाथ पदमुक्त हुने भएका छन्। सरकारले रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको निर्णयबाट अदालतबाट उपचार हुन नसक्ने भन्दै सर्वोच्चमा जवाफ पेश गर्नुभएको छ। संसद भवनमा जेएनजी शहीदको शालिक निर्माण, जेएनजी शहीद स्मारक पार्क र अनुदान उपलब्ध गराउने मन्त्री परिषदको निर्णयमा विभेदको प्रश्न उठाउँदै द्वन्द्व पीड़ितले दिएको रिटमा प्रधानमन्त्री शाहले जवाफ पेश गर्नुभएको हो। शहीद घोषणा गर्ने, शहीद परिवारलाई सुविधा, शालिक निर्माण, अनुदान जस्ता विषय कार्यकारीको अधिकारीको विषय हुने तर्क गर्दै शाहले रिट खारेजीको माग पनि बन्द गर्नुभएको छ। कुनै पनि परिवर्तनमा शहीदको बलिदानीको महत्वपूर्ण अङ्ग हुने भन्दै उहाँले बलिदानको उचित सम्मान गर्नु राज्यको कर्तव्य हुने जिकिर पनि गर्नुभएको छ। द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले हत्या गरेका र सरकारद्वारा शहीद घोषित परिवारका पाँचजना पीड़ितले रिट हालेका हुन्। सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरिएको जनाएको छ।
4: गरिबी निवारण मन्त्रालयले सुकुम्बासीको नाम दर्ता गराएकाहरूको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन भू अभिलेख प्रणालीबाट परीक्षण शुरू गरिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण भइरहेको छ। हाल शहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाइ छ। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अरू स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ।
3: काठमाडौँ अनामनगरको सात तले घरमा डोजर चलेको छ, तर पूरा घर नभत्काइकन डोजर फर्किएको छ। घर भत्काउन दुईवटा डोजर पुर्याइएको थियो, तर घरको अगाडि भागमा मात्र क्षति पुर्याएर डोजर फर्काइएको हो। सात तले घरको पाँच तलासम्म डोजरले अगाडिको भाग भत्काएको छ। बाँकी घर धनी आफैले भत्काउनु पर्ने वा नपर्ने बारे केही भनिएको छैन। घरको अगाडि भागले सरकारी जग्गा छोएको भन्दै भत्काइएको हो। घर धनीले जग्गाको लाल पूर्जा, घरको नाप नक्सा र अदालतले दिएको आदेश घरको भित्तामै टाँसेका थिए। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले पत्रकारहरू दबाव, हिंसा र कानूनी अवरोधको सामना गर्न बाध्य भइरहेको भन्दै सरकारवालाको ध्यान आकर्षण गराएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा विज्ञप्ति जारी गर्दै इन्जाले नेपालमा संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरे पनि व्यावहारिक रूपमा राजनैतिक दबाव, सूचनामा पहुँचको अभाव र आत्मनियन्त्रण लगायतका समस्या कायमै रहेको जनाएको छ। पत्रकारको सुरक्षा सुनिश्चित गर्न, प्रेसमाथि हुने आक्रमण अन्त्य गर्न, सूचनामा सहज पहुँचको व्यवस्था गर्न र डिजिटल मिडियाको स्वतन्त्रता जोगाउन पनि इन्जाले सरकारसँग माग गरेको छ। प्रेस स्वतन्त्रता दिवसमा सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिता मार्फत सत्य सूचना प्रभाव गर्न सुझाव दिनुभएको छ। अवस्था अहिलेसम्म

एसपी एफपीएस गोर्खा रेडियो सुन्नुहुन्छ श्रोता कार्यक्रमले हामी सुनौलो बिहानीमा छौं र समय 9:10 गएको छ र अवश्य पनि यो मिठो गीत सुनिसक्नु भएको छ नबोले तिमी बुझिदेऊ स्वप्न सुमनको आवाजमा र कार्यक्रम अवश्य पनि तपाईँले सुनौलो बिहानी हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ युके टाइम भनिरहेको छ 7-10 र कार्यक्रमको यो थर्ड आवरमा अवश्य पनि म राख्ने नै छु तपाईँको समक्षमा केही क्षणमा रहने नै छ भोइस अफ गोर्खाज आज कुराकानी रहेको छ यो समयमा राइफलम्यान पुरस प्रताप शाही वान आजिया बी कम्पनीमा कार्यरत हुनुहुन्छ उहाँसँग रहेको कुराकानी हुनेछ र पार्ट वान चाहिँ यो रहनेछ 9:28 जाँदा भने पार्ट टू हुनेछ 10 लागि 13 बाँकी हुँदाखेरि र कार्यक्रम सुन्नुहोला हामीलाई फोक्सटनवासीहरूले 105.4 मेगाहर्ज ट्युन गरेर तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ अहिलेको लागि भने मिठो गीत राखिहालौँ फेरि पनि तपाईँको समीक्षामा रहेको छ पूर्ण राईको आवाजमा तिमीलाई

पूर्ण राई कावासमा यो मिठो गीत रहेको थियो एन्जोगरी सक्नु भएको छ श्रोता. कार्यक्रमले हामी छौँ सुनौलो बिहानीमा र यसै गरी हामीलाई यहाँ लिसनर्सहरूले सुनिरहनु भएको छ विभिन्न ठाउँहरूबाट. यसै क्रममा थम राई मामाले पनि यहाँ नमस्ते भान्जी भन्नुभएको छ. नमस्कार मामा, न्याउली पनिमा बोलको गीत सुनाइदिनु होला. थम राई थम बहादुर राई फानब्रोबाट भन्नुभएको छ. र अवश्य पनि मामको रिक्वेस्टमा म यो गीत राख्ने नै छु. न्याउली पनिमा इन्जोय गर्नुहोस् र श्रोता तपाईँले जानकारी केही क्षणमा भोइस अफ गोर्खास पनि रहनेछ. स्टे ट्युन्ड.

0: गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: BFB's Gorkha Radio, Voice of Gorkha's back again. Tapaiko samakshama shrota sada chai hamro Gorkhali soldiers waharko journey being a Gorkha, Brigade of Gorkhas ma yo barema chai jaile pani ma share garne gardachu ra hamro Gorkhali haruko apnai struggle haru huncha haina thousands and thousands ma selected bhayera chai waharko sapna pura garna yo thau ma aunu huncha ra aajako din ma pani estai Gorkha soldier mali tapaiko samakshama lera upasthit bhayeko chu waharko pani apnai personal journey ke kasto raheko cha waharko own struggle ra yo dreams and vision ko sath ma jasari aunu bhayeko cha wahasanga hami kura garnechau ra aajako mero guest hununcha rifleman Puras Pratap Shahi bhai waha chai aile B company 1RJ ma karyarat hununcha first and foremost bhai tapailai voice of Gorkhas ma dherai dherai swagat cha
1: dhanyawad didi
0: विशेष गरी अहिले पल्टनमा कस्तो भइरहेको छ तपाईँको काम
1: दिदी अहिले एकदमै राम्रो हुँदैछ दिदी अनि म चाहिँ केन्या जान चाहिँ सकिनँ दिदी मेरो केन्या नजानुको कारण चाहिँ दिदी म चाहिँ इन्जर्ड भएको थिएँ
0: हजुर
1: अनि त्यो कारणले पनि जान पाइनँ अहिले चाहिँ दिदी मैले चाहिँ फिजियो गर्ने चाहिँ मौका धेरै पाइरहेको छु दिदी
0: अब अहिलेको यो टाइमहरूमा सोल्जरिङ नै त्यस्तो हुन्छ होइन अब यु नेभर नो कुन बेलाहरू होइन केहरू हुन्छ अब एकदमै जुन प्रकार तपाईँहरूको इन्टेन्सिटी हुन्छ नि त अब फिजिकल त्यो डिमान्ड त अवश्य निभाइ नै हाल्छ सोल्जरको लागि तर पनि अवश्य टेक रेस्ट यही नै भन्न चाहन्छु र भविष्यहरूमा तपाईँको अवश्य पनि धेरै कमिटमेन्ट्सहरू रहेको छ र तपाईँ कति इन्टेकको हुनुहुन्छ होला
1: दिदी म चाहिँ इन्टेक 24
0: इन्टेक 24 भनेपछि धेरै भएको छ होइन
1: तपाईँ
0: हुनुभएको मेनी मोर इयर्स अहेड मैले भन्न चाहिहालेँ अफकोर्स होइन यो बिगिनिङ पिरियड अफ टाइममा हो समटाइम्स things don't align according to what we want you know so obviously when you just somewhere ma I think our lowest point or really say hamile highest point or malan ko lagi si tela spark pani garcha isigari abo bhai sanga pani abo sodna chahiyale tapai ko nepal ghar chha ta hola
1: didi mero nepal ghar chai tanau khairintar
0: ra tapai ko parivar ma chai ko ko hununcha
1: aile chai didi mero bajai hununcha ani baba mummy ani ma
0: तपाईँको होम टाउनमा ब्याक इन नेपाल लाउरेहरूको कतिको कम्युनिटी छ त
1: त्यताको रहल पहल छ दिदी किनभने एभ्री इयर दिदी ब्रिटिस आर्मी सिङ्गापुरमा चाहिँ हुने एक दुईजना चाहिँ भइरहेको छ दिदी त्यता हाम्रो उसबाट चाहिँ दिदी हाम्रो समाजबाट भनौँ
0: युके भन्दा चाहिँ बढी सिङ्गापुरको लहर छ
1: त्योभन्दा दिदी दिदी ब्रिटिसकै छ जस्तो लाग्छ दिदी मलाई चाहिँ
0: ओके सो तपाईँको पनि अब इन्सपिरेसनहरूको कुरा गर्न चाहन्छु अब ब्रिगेड अफ गोर्खासमा होइन एज अ गोर्खा सर्भ गरिरहनु भएको छ तपाईँको पनि भनिदिनुहोस् न त अब हाउ डिड यु गेट इन्सपायर्ड ओ तपाईँ चाहिँ किन चाहिँ इन्सपायर्ड हुनुभयो त ब्रिगेड अफ गोर्खास जोइन गर्नको लागि तपाईँको यो सधैँको सपना रहेको थियो होला
1: हजुर दिदी मेरो यो सपना भनेको चाहिँ दिदी सानैदेखिबाट चाहिँ थियो दिदी किनभने मेरो बाबा अनि मेरो बाजे चाहिँ इन्डियन आर्मीमा कार्यरत हुनुहुन्थ्यो अनि मलाई ब्रिटिस आर्मीमा चाहिँ जोइन हुन मन लागेको छ दिदी जब म अलिक ठुलो भएँ दिदी त्यसपछि चाहिँ घरतिरको दाईहरू चाहिँ भर्ती लाग्ने मेहनत गर्ने देखेर चाहिँ दिदी त्यहाँबाट चाहिँ इन्सपायर भएको छ दिदी
0: कति धेरै हाम्रो नेपालको युथ्सहरूमा चाहिँ होइन ब्रिटिस आर्मी जोइन गर्ने त्यो सपना राख्नुहुन्छ अब आई थिङ्क मेजोरिटी वाइजहरू कतिहरूले अब एक्सेप्ट नगरे पनि आई थिङ्क डिप डाउन उहाँहरूको हार्टमा चाहिँ त्यो हुन्छ नै हुन्छ सो किन होला जस्तो लाग्छ भाइ तपाईँलाई अब अरूहरू अब फिल्डहरू जस्तै अहिलेको टाइमहरूमा अब जस्तै युएस क्यानाडा अस्ट्रेलियाहरूतिर होइन नो एजुकेसन पर्पजहरूमा उहाँहरू जानुहुन्छ होइन आफ्नो फर्दर स्टडिजको लागि तर कति यहाँ ब्रिटिस आर्मीमा जोइन गर्नको लागि चाहिँ उहाँहरू एस्पायर गर्नुहुन्छ र तपाईँको आफ्नै पर्सपेक्टिभहरू भन्दा you know now what could be that reason
1: मेरो पर्सपेक्टिभबाट चाहिँ दिदी पछिको फ्युचर चाहिँ सेक्योर हुन्छ भन्ने लाग्छ दिदी अनि अब स्टुडेन्टको हेर्ने हो भने चाहिँ दिदी उहाँहरूको चाहिँ फ्युचर चाहिँ कन्फर्म चाहिँ हुँदैन दिदी अब पछि के हुने हो भनेर चाहिँ सोच्नु पर्यो दिदी
0: डेफिनेटली पनि त्यो एकदमै फ्याक्ट पनि भएको होइन हुन्छ अब कुन बेला के हुन्छ भन्ने कुरा त्यो हुँदैन तर वन्स अहिलेको समयमा चाहिँ ब्रिगेड अफ गोर्खा जोइन गरे पछाडि चाहिँ अब तपाईँ युकेको सिटिजन हुन पाउनु भयो होइन
1: हजुर
0: तपाईँ तपाईँको आउने फ्यामिलीजहरू सबैको लागि चाहिँ त्यो एउटा जुन कन्फर्मेसन चाहिँ छ एकदमै ठिक पनि कुरा हो र अब अवश्य पनि यो सपनाहरू त धेरैले राख्नुहुन्छ तर कतिको पुरा हुन्छ कतिको हुँदैन र एकदमै थोरैको मात्रै एभ्री इयर सपना पुरा हुने गर्छ होइन र अब तपाईँको पनि सपना पुरा भएको छ तपाईँको लागि गोर्खाज हुनको लागि यो सेलेक्सन प्रोसेस त एक्सट्रिमली कम्पेटेटिभ हुन्छ होइन कस्तो रह्यो तपाईँको लागि पनि एक्सपिरियन्स
1: दिदी स्ट्रगलिङ फेजहरू चाहिँ मलाई लाग्छ कि सबै मान्छेको लाइफमा चाहिँ हुन्छ जस्तो लाग्छ दिदी. इफ स्ट्रगलिङ फेजेसहरू चाहिँ छैन भने चाहिँ त्यो मान्छेले चाहिँ पछि गएर गोल चाहिँ एचिभ गर्छ जस्तो चाहिँ मलाई लाग्दैन दिदी. अब मेरो स्ट्रगलको कुरा गर्नुपर्दा नि दिदी, म चाहिँ दोस्रो मेरो भर्ती लागेको स्ट्रगल फेजको कुरा गर्नुपर्दा दिदी, म चाहिँ दोस्रो एटेम्पमा भर्ती लागेको हो. अब पहिलो एटेम्पमा दिदी अब फिल्टर आउट हुँदाखेरि दिदी म चाहिँ एकदमै मोरल डाउन चाहिँ भएको थिएँ दिदी. अनि घर पुग्न साथ अब बिस्तारै अब मेरो मम्मी बाबा अनि मेरो बेना हुनुहुन्छ, उहाँले चाहिँ एकदमै हौसला दिनुभयो. म चाहिँ एकदमै आभारी छु दिदी अनि उहाँहरूको सपोर्ट अनि मेरो मेहनतले चाहिँ म सफल भएँ. स्ट्रगल एकदमै आयो किनकि सुरुदेखि चाहिँ फेरि त्यही फेजेसहरू कटाएर फाइनल सिलेक्सनमा पुगेर भर्ती हुनुको चाहिँ त्यो फेजेसहरू चाहिँ फेरि स्ट्रगलै थियो. त्यसलाई चाहिँ दिदी अब एक हिसाबले स्ट्रगल अनि साथसाथै म चाहिँ त्यसलाई चाहिँ लर्निङ पाथ पनि भन्न चाहन्छु किनभने त्यसले चाहिँ धेरै कुरा सिकाएको छु. त्यही हो दिदी अब त्यही स्ट्रगल साथसाथ म चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ लर्निङ फेज पनि भन्न चाहन्छु दिदी.
0: डेफिनेटली पनि हामी इमेजिन गर्न सक्छौँ होइन, अब मान्छेलाई अब सधैँभरि आफ्नो फर्स्ट समयहरूमा नपाउँदाखेरिको त्यो एउटा जुन आफूमा त्यो सेल्फ स्टिमहरू लो हुन पनि सक्छन, तर कतिपटक त्यसमा चाहिँ अब आफू विक्टिम कार्ड खेल्नु भन्दाखेरि पनि गिभअप नगरेर राइज अप हुनु नै त्यो चाहिँ सबैभन्दा राम्रो कुरा पनि हो जुन तपाईँले गर्नुभएको छ होइन. र यो कुराले डेफिनेटली पनि धेरै इन्सपायरिङ हाम्रो सोजेसहरूलाई पनि इन्सपायर गर्छ. र अब त्यो मोमेन्ट्सहरूमा तपाईँले आफूलाई कति डाउटहरू गर्नुभयो होला तर पोस्ट थ्रु पनि गर्नुभयो, एकदमै कमेन्डेबल कुरा पनि रहेको छ. सो यसै क्रममा चाहिँ तपाईँको लागि यो फेजमा त सधैँ अब आफू मोटिभेटेड मात्रै रहनु भएन होला, सो सबैभन्दा बिगेस्ट फिजिकल अनि मेन्टल च्यालेन्ज चाहिँ तपाईँले कुन समयमा चाहिँ भोग्नुभयो त त्यो प्रोसेसमा?
1: फिजिकलमा चाहिँ दिदी मलाई चाहिँ कुन लाग्यो भन्दा डोको क्यारी रन चाहिँ मलाई एकदमै साह्रो लागेको थियो दिदी. अनि पछि गएर चाहिँ त्यही नै जब त्यसलाई नै प्र्याक्टिस गर्दा गर्दा गर्दा दिदी एभ्रिडे ट्रेनिङ गर्दा दिदी त्यो नै राम्रो भयो. तर मलाई सबैभन्दा गाह्रो लाग्ने भनेकै डोको रेस नै थियो दिदी.
0: वाउ हैन?
1: हजुर दिदी,
0: आफ्नो सबैभन्दा आफूलाई त्यो स्ट्रगल राख्ने कुरामा त्यसलाई फोकस गर्दाखेरि त्यसमा नै बेस्ट टर्न आउट भनेको त इट्स अमेजिङ होइन?
1: हजुर दिदी,
0: डेफिनेटली पनि इन्सपायर गर्छ. र तपाईँसँगको यो कुराकानीलाई हामी कन्टिन्यू गर्ने नै छौँ. अहिलेको लागि हामी छोटो ब्रेक लिनेछौँ, त्यस पश्चात कार्यक्रममा फेरि पनि हामी भाइसँग यो कार्यक्रम भोइस अफ गर्छौँ.

0: BFBS BFBS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेरविचार गर्नु
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk

0: BFB's Gorkha Radio Sunne Unja Shrota Ra Karyakram Voice of Gorkhas Ma Aile Ma Kura Gani Gari Raheko Chu Yo Samay Rifleman Puras Pratap Shahi Bhai Ko Sath Ma Aile Wa Currently B Company 1 RJ Ma Karyarat Hununcha Intake 24 Bata Hununcha Ra Bisagari Bhai Tabe Seri Apno Dream Line Despite Many Difficulties Struggles Haru Challenges Harulai Chai Par Garera Ya Aunu Bhaeko Cha Ya Apno Career Ko Hisab Ma Ra Sathai Apno Sapna Bunera Aune Kram अब नेपालमा ब्याक होम तपाईको परिवारबाट पनि टाढा हुनुहुन्छ हैन
1: हजुर दिदी
0: यस्तो अवस्थाहरुमा चाहिँ एट टाइम्स कतिको मिस गर्नुहुन्छ त आफ्नो फ्यामिलीलाई
1: अब दिदी अब सोच्न थाल्यो भने चाहिँ अलि मिस हुन्छ दिदी तर पनि अब हाम्रो नम्बरी अनि यहाँको हाम्रो गुर्जी साहबहरूलाई देखेर चाहिँ एकदमै ठिक लाग्छ किनकि उहाँहरू पनि टाढाको मान्छे नगर्ने किन दिदी अब हामीलाई चाहिँ आफ्नै जसरी नै ट्रिट गर्नुहुन्छ त्यही भएर मिस चाहिँ हुन्छ दिदी अब इफ सोचिहाल्यो भने
0: अवश्य पनि र तपाईँहरूको लिभहरूमा त नेपाल गइ नै राख्नुहुन्छ होला होइन
1: हजुर दिदी म चाहिँ लास्ट इयर बुनेबाट चाहिँ गएको थिएँ दिदी
0: अब यसैमा गोर्खा सोल्जर्सहरूको पनि आफ्नै सेक्रिफाइसहरू हुन्छ एट दि एन्ड अफ द डे वी ऑल आर ह्युमन बिङ्स होइन
1: हजुर दिदी
0: सो तपाईँलाई चाहिँ सर्भ गरिराख्दाखेरि चाहिँ एउटा गोर्खा सोल्जर हुने क्रममा चाहिँ तपाईँले के कस्तो खालको आफ्नो जीवनबाट पनि सेक्रिफाइसेसहरू गर्नु भएको छ जस्तो लाग्छ
1: सेक्रिफाइसेसको कुरा गर्नुपर्दा दिदी अहिले चाहिँ दिदी मैले स्टप गरेको भनेको फुटबल खेल्न चाहिँ स्टप गरेँ दिदी किनकि मेरो नेक्स्ट इयर चाहिँ जेएलसी कोर्स विच इज भेरी इम्पोर्टेन्ट अब त्यसको लागि चाहिँ मैले सेक्रिफाइस गरेँ जस्तो चाहिँ अहिले मलाई फिल हुन्छ दिदी इफ अब इन्जुरी आइहाल्छ अब केही आइहाल्छ भने फेरि लामो प्रोसेस छ फेरि दिदी इन्जुरी बस्नु हो त्यसैले चाहिँ म चाहिँ फुटबल चाहिँ मैले सेक्रिफाइस गरेँ जस्तो लाग्छ दिदी
0: कति फुटबल भन्दाखेरि कतिहरू एकदम प्यासनेट प्लेयर्सहरू पनि हुन्छ होइन
1: हजुर दिदी
0: र आफूलाई मन परेको कुराहरू एउटा सोल्जरिङको क्रमहरूमा सेक्रिफाइस गर्नु भनेको पनि इट्स नट इजी अफ कोर्स हामी बुझ्न सक्छौँ अब सोल्जर भएकै यो क्रमहरूमा अब जेएलसी पनि आउँदैछ जुन यो तपाईँको प्रमोसन लिडरसिपको लागि चाहिँ फर्स्ट स्टेप पनि हो कतिको एक्साइटेड एन्ड नर्भस हुनुहुन्छ त
1: एक्साइटेड प्लस नर्भस नै छु दिदी किनभने एक्साइटेड त अब के हुने होला अब कस्तो हुने होला जस्तो लाग्छ दिदी त्यही भएर नि एक्साइटेड प्लस नर्भस दुवै छु दिदी
0: डेफिनेटली पनि मिक्स अफ फिलिङ्सहरू हुन्छ होइन
1: हजुर दिदी
0: र अवश्य पनि यसै गरी एउटा गोर्खा भएको नाताले तपाईँहरू गोर्खास भए पछाडि होइन कति कुराहरू चेन्ज हुन्छ तपाईँहरूको झन् 9 महिनाको ट्रेनिङ हुन्छ होइन जुन क्याट्रिकमा
1: हजुर दिदी
0: अब एउटा सिभिलियनबाट मिलिट्री लाइफमा मोड हुने क्रमहरू हुन्छ सो एउटा गोर्खा सोल्जर भए पछाडि तपाईँलाई कसरी एज अ पर्सन चेन्ज भएको जस्तो लाग्छ त
1: दिदी अब चेन्जेसको कुरा गर्नुपर्दा अब सिभिलबाट आउँदा चाहिँ एकदमै गाह्रो हुन्छ दिदी जुन चाहिँ एउटा चाहिँ डिसिप्लिन के हो भन्ने चिज सिकिन्छ जस्तो लाग्छ दिदी अनि अरू भनेको बोल्ने तरिकाहरूदेखि कसरी बोल्नुपर्ने रहेछ अब त्यो कुराहरू चाहिँ मलाई चाहिँ एकदमै धेरै चेन्जेस चाहिँ आएको छ दिदी
0: डेफिनेटली पनि र यसै गरी गोल्सहरूकै कुरा गर्दाखेरि अब जुन तपाईँको जेल्सहरू पनि कुरा गर्नुभएको छ होइन अब नेक्स्ट कसरी आफ्नो एउटा प्यासनको कुराहरू पनि तपाईँले सेक्रिफाइस गर्नुभएको छ सो अब आउँदो समयहरूमा तपाईँको टाइम इन दि आर्मी चाहिँ के कस्तो खालको गोल्सहरू चाहिँ तपाईँले एचिभ गर्नको लागि चाहिँ त्यो होप गर्नुभएको छ त
1: पछि गएर चाहिँ दिदी अब मलाई के एचिभ गर्नु मन छ भन्दाखेरि एउटा चाहिँ पिटिआई कोर्स चाहिँ गर्नु मन छ दिदी अनि साथसाथै म चाहिँ नेपालमै बक्सिङ चाहिँ गर्दै आएको भएर पनि दिदी मलाई चाहिँ बक्सिङलाई चाहिँ कन्टिन्यू गर्नु मन लाग्छ पछि गएर दिदी
0: Wow, that's very interesting.
1: र
0: मैले पहिलो पटक सुने somebody that's from a boxer background, होइन Tell me about it. अलिकति curiosity पनि लाग्यो तपाईँको बक्सिङ जर्नी के कस्तोहरू रहेको छ होला
1: दिदी मेरो बक्सिङ जर्नी भन्न दिदी मैले चाहिँ मेरो बाबाबाटै सिकेको मेरो बाबा चाहिँ अहिले पनि बक्सिङ कोच हुनुहुन्छ नेपालमा ब्याक टु नेपाल अनि उहाँ थ्रु नै मैले चाहिँ सिकेँ अनि त्यसलाई नै मैले कन्टिन्यू चाहिँ गर्न पाएन दिदी किनकि मेरो सेलेक्सन प्रोसेसले गर्दा पनि आर्मीको सेलेक्सन प्रोसेसले गर्दा चाहिँ म चाहिँ त्यसलाई कन्टिन्यू गर्न पाइनँ तर पनि अवश्य अब पछि दिदी इफ मौका पाउनेछ भने चाहिँ अब त्यसलाई चाहिँ कन्टिन्यू गर्न चाहन्छु दिदी
0: डेफिनेटली पनि त्यसलाई गर्नुहोला र बक्सर्स अनि भरे पश्चात अलिकति क्वाइट इन्टिमिडेटिङ पनि लाग्छ होइन डर पनि लाग्ने होइन अब It looks scary, basically. But anyway, yes, this ko lagi pani uta ekdamai tyo guts aru tyo courage aru chai chahinchha ni bravery chai definitely pani hunu parcha. Ra abesai gari yes samay ma kura gardai gardakheri aba tapai jastai na kati dherai youth aru hununcha back in Nepal dream rakhnu bhayeko cha yesari aera haina afno hobby ani afno maybe tyo sano tyo passion aru lai pani waha harule rakhnu ko sath sathai euta huncha ni afno career path lai pani waha haru follow garera chai auna chahanuhuncha. Broadcastle journey. So, what are you like? What is your message? Dina Chahanun Satapa is so impenny.
1: Molasiki Laksanda did the hard work, Chai Chorna Vine did the Anni hard work in our kin as a more success in Zone as a no so step on you just lacidity. Anni Molasin Kilaksavanda hard work Sasate, enjoy bunny to life like a enjoy on Sakunposa, Kinaki to go as a posse, lifelong memories say Rona Puxedidi. They just lacidity, Molasay.
0: Definitely, pani abo afno life ko journey ma life le enjoy pani garnu paryo. Tyo jun aileko yo time cha pachi aaudaina haina. Tei karanle garda heri chai live every moment haru pani kura pani that's so true. Abo tapaiko journey le herda heri pani you've come a long way. So tapaiko career journey as a Gorkha pani many more years ahead of your life. Abo just looking back at your journey haina so far Gorkha soldier bhayera chai tapaile kasto khalko chai biggest impact tapaiko life ma bhayeko cha hola kasto lessons haru tapai learn garnu bhayeko cha jasto lagcha you 2 years of career period time ma
1: mala chai ke lagcha bhanda didi euta resilient rahne ani sathsathai never giving up ho tyo chai ho jasto lagcha didi
0: definitely pani ra basically bhai tapahar ko soldiering journey ko ta bhaina halyo tara tapahar free time ma chai tapahar number haru sanga pani kasari samay haru bitaunu huncha ta
1: number haru sanga didi aba kasari aba kahile kahi chai didi guitar sitar guitar haru ani bajaudai ani duha sukha ko kura haru gardai didi tesari nai शेयर गर्दे दिदी अनि आफूले जानेको कुराहरु शेयर गर्न चाहिँ एकदमै त्यसरी नै बिताइराउँछ दिदी हामीले
0: थ्यांक यू सो मच भाई तपाईसँग पनि आज कुराकानीहरु गरेर अब एज क्लोजली तपाईको प्यासनको कुराहरु साथै स्ट्रगल्सहरु धेरै कुराहरु पनि डेफिनेटली पनि हामीले जान्ने मौका पाएका छौ एन्ड इट ह्यास डेफिनेटली इन्स्पायर्ड ऑल द एस्पायरिंग सोल्जर्स पनि ब्याक इन नेपाल र फाइनली तपाई के मेसेज दिन चाहनुहुन्छ होला अहिले जो चाहिँ हामीले सुनिरहनु भएको छ
1: सबैजना चाहिँ एकदमै

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોખા રેડિયો
0: રેડિયો ગોખા રેડિયો
3: काठमाडौँका सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अनामनगरको सात तले घरमा पनि डोजर चलाएको छ। सात तले घरको पाँच तलासम्म अगाडिको भाग डोजरले भत्काएको छ। घरधनीले जग्गाको लाल पूर्जा, घरको नाप नक्सा र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन र काठमाडौँ महानगर मिलेर आज बुढा नीलकण्ठको कपन लगायतका क्षेत्रमा डोजर लगाएको हो। काठमाडौँका सहायक सीडीओ मुक्तिराम रिजालले जानकारी दिनुभएको छ। धोबीखोला करिडोरका अनामनगर, देवीनगर, विष्णुवती किनारका बालाजु माछा पोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना खाली गरिने पनि उहाँले जानकारी दिनुभएको छ। हालसम्म काठमाडौँ उपत्यकाभित्र 2300 बढी घर टहरा भत्काइएको छ। बस्ती हटाएपछि बिहे घरबार भएकाहरूलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायतका क्षेत्रका होल्डिङ सेन्टरमा राखिएको छ। हाल वास्तविक सुकुम्बासीको पहिचानको काम भइरहेको सरकारले जनाएको छ। शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई छिट्टो सम्पर्कमा आउन भनेको छ। मन्त्रालयले सहायता नभएका र सड़कमा अलमलमा परेका नागरिकलाई एफआईआर विवरण दर्ता गर्न अनुरोध गरेको हो। मन्त्रालयद्वारा जारी प्रेस नोटमा नागरिकलाई आवास, खाना, स्वास्थ्य सेवा, बाल बालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सुविधा उपलब्ध गराइने बताएको छ। वास्तविक भूमिहीन र आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भएर सरकारले दिएका सेवा सुविधा लिन समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि मन्त्रालयको भनाइ छ। सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै 1500 भन्दा बढ़ीको जागिर जाने भएको छ। यो अध्यादेशमा 110 कानून संशोधन गरेसँगै विश्वविद्यालय, संस्थान, प्रतिष्ठान, प्राधिकरण, परिषद, कोष, आयोग लगायतका निकायमा राजनैतिक नियुक्ति पाएका करिब 1600 जना एकसाथ पदमुक्त हुने भएका हुन्। सरकारको नयाँ अध्यादेशसँगै सुशीला कार्कीको पालामा नियुक्त भएकाहरू पनि घानमा परेका छन्। अध्यादेश आएपछि प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा र गोर्खापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीसँगै प्रेस काउन्सिलमा एमाले काँग्रेस सरकारले नियुक्त गरेका सदस्य पनि हट्दैछन्। कार्कीले जाँदा जाँदै स्वकीय सचिव श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा नियुक्ति दिएपछि आलोचना भएको थियो। यो अध्यादेशले सार्वजनिक निकायमा नियुक्त पदाधिकारीको नियुक्ति शर्त, सुविधा वा पदावधि बाँकी जे सुकै भए पनि स्वत पदमुक्त हुने व्यवस्था गरेको छ। समग्रमा राजनैतिक नियुक्ति पाएका 1594 पदाधिकारी एकसाथ पदमुक्त हुने भएका छन्। सरकारले रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अघि बढाउने तयारी गरेको छ। सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरिएको जनाएको छ।
4: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासीको नाम दर्ता गराएकाहरूको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन भू अभिलेख प्रणालीबाट परीक्षण शुरू गरिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण भइरहेको छ। हाल शहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाई छ। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अरू स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ।
3: दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले अगवारी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ।
5: स्वाद र स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यले अकबरे खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिनुभएको छ। गाउँपालिकाको कृषि शाखा मार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार थालिएको उहाँको भनाई छ। किसानको प्राविधिक मूल्याङ्कन पछि चारवटा कृषि फार्म छनौट गरी कार्यक्रम अघि बढाइएको छ। छनौटमा परेका फार्मलाई प्राविधिक सहयोग, तालिम, बिउ बिजन, मलखाद तथा अनुदान दिइने उहाँले बताउनुभयो। हरेक फार्मले कम्तीमा 2 रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नुपर्ने प्रावधान राखिएको छ।
3: इरानले अमेरिकासँगको युद्ध स्थायी समाधानका लागि भन्दै 14 बुँदे प्रस्ताव ल्याएको छ।
4: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार पाकिस्तानी मध्यस्थकर्ता मार्फत पठाइएको प्रस्तावमा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्नेछ। अमेरिकाको नौबुधे प्रस्तावको जवाफ दिँदै इरानले सैन्य आक्रमण विरूद्धको ग्यारेन्टी, इरान वरपरको क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा र प्रतिबन्धहरू हटाउनुपर्ने लगायतका शर्त राखेको छ।
2: It's like a breath of fresh air.
6: Gorkha Connection. Connecting Gorkhas.

0: Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो पी एफ

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS Gorkha Radio.
5: BFBS,
6: the Forces Station.
7: Backs the music.
8: The Forces.

0: अर्थमन्त्री डाक्टर सोनी मुवाङले संस्थागत र नीतिगत कब्जा तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले दोहन र लोकतन्त्रको अन्त्य गरिने दावी गर्नुभएको हो।
1: खिल निकाल्ने वर्ष हो। It will be painful to some, but after that, the path we are charting is really different. Prime Minister Balendra Shah is absolutely committed to good governance. You've seen him how he governed Kathmandu over the last 4 years. I've read reports of the scale of abuse and capture and loot in this country. Sometimes I shudder, and I know many of you. I know many of you by name, by face. We've socialized, but the extent of criminality that has been perpetrated against the people of Nepal, this has to stop.
0: निर्धन नागरिकको उठीबास लगाएको भन्दै नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारमाथि खनिनु भएको छ। रासोपा सांसद केपी खनाल घर जोगाएको भन्ने प्रसंग जोड्दै प्रसाईले आफू सुकुम्बासीको पक्षमा लड्ने उद्घोष पनि गर्नुभएको छ।
2: अब सर्वहारा वर्ग, भूमि मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, मजदुर, किसान सबैको पक्षमा दुर्गा प्रसाई लड्छ। सक्छौ भने मलाई पक्रेर लैजाऊ। उहाँ सामाजिक अभियन्ता हुँदै पालेनको किचन क्याबिनेटको मान्छे हो नि त। भनेपछि उहाँको चाहिँ भत्काउन नदिने, उहाँको भत्किनु नहुने, उहाँ चाहिँ सुकुम्बासी नहुने, उहाँको बुवा आमाले कमाएर बनाएको अरे। भनेपछि अरूले पनि त मकै बेचेर, सागको मुठो बेचेर, बाटामा सर्ट बेचेर, मोजा बेचेर कमाएको थियो होला नि त। त्यसरी भत्काइदिनुहुन्छ? घर भनेको सपना हो, जोसुकैको नेपालको नागरिक हुन् नि। आज तिब्बतीले बास पाउने, यहाँ रोहिङ्गाले बास पाउने, हिजो भुटानीले बास पाउने घर बनाएर राख्यो, आज नेपालीले बास नपाउने?
0: प्रसाईले सुकुम्बासी बस्तीमा डोजर लिएर जानुको साटो भारतले मेचेको भूमिमा जान प्रधानमन्त्री र सेनालाई चुनौती समेत दिनुभएको छ।
2: भोलिदेखि मानवसर्वर जाने बाटो इन्डिया र चाइनाले मिलाएर खोल्दैछन्, त नेपाली सेना त्यहाँ जानु नि? त्यो आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेनजीले मेयर हुँदाखेरि, त्यो भूमि किन फिर्ता ल्याउँदैन? अनि नेपाली सेना आज सुकुम्बासी बस्तीमा हुनुपर्ने कि लिपुलेख कालापानीमा हुनुपर्ने? नेपाली सेना, नेपाली सेना कहाँ हुनुपर्ने ल भन्नुहोस् त? पालेन सुकुम्बासीमा होइन आज डोजर लिएर, पालेन लिपुलेख र कालापानीमा हुनुपर्ने, किन हुन सक्दैन? सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। तपाईँ भूमि विहीन हुनुभयो भने तपाईँ जाने कहाँ? अर्काका प्राइभेट जग्गामा दिँदैन, जानुपर्ने त्यही खोलाको डिलमा त हो। फाँसीवाद लादिँदैछ, यहाँ बोल्न दिँदैन।
0: जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि डोजर अभियानको चर्को आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै राउतले सरकारलाई विवेकहीन बुख्याचा भन्नुभएको छ। विवेकी जिम्मेवार र उत्तरदायी नेतृत्व र लोकप्रियतावादी बुख्याचा बीच फरक हुने भन्दै राउतले नव धनाढ्य वा विदेशीलाई जगिङ पार्क र महँगा गाड़ी हुक्याउन सीधा सड़क बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ। काठमाडौँका सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अनाम नगरको सात तले घरमा पनि डोजर चलाएको छ। सात तले घरको पाँच तलासम्म अगाडिको भाग डोजरले भत्काएको छ। डोजर चलाउने हल्लापछि घर धनी इन्द्र चामलिङले घर बाहिरै छोरीको नाममा रहेको जग्गाको लाल पूर्जा र नक्सा पास भित्तामा टाँसेर बस्नु भएको थियो।
3: त्यसलाई सबै के अरे क्यान्सल गर्नु पर्यो र के अरे यो भनिदिनु पर्यो होइन, दिने उही पैसा लिने उही, नक्सा पास लिने उही, नापिर चाहिँ मालपोत पूर्जा दिने उनीहरूले नक्सा पास गरिदिने, अब त्यसलाई चाहिँ एउटा चाहिँ इलिगल भन्ने कुरो भएन नि।
0: पोहोर पनि यो घर भत्काउने हल्ला चलेपछि चामलिङ उच्च अदालत जानुभएको थियो। त्यो बेला अदालतले यो घर भएको ठाउँलाई सरकारी जग्गा होइन भनेर ठहर्याएको उहाँको दावी छ। चामलिङ पछिल्लो समय श्रम संस्कृति पार्टी निकट हुनुहुन्छ। नेपाल वायु सेवा संचालक संघले वायु सेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले कोविड 19 महामारी, नवयुवा आन्दोलन तथा मध्य पूर्वमा चलिरहेको द्वन्दका कारण हवाई इन्धनको मूल्य बढ़ेसँगै उड़ान खर्च बढ़ेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएको संकट झेल्नु परेको बताएको छ। संघका अध्यक्ष प्रताप जंग पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा 50% छूट दिन आग्रह गर्नुभएको छ। यस्तै विमानस्थल सेवा शुल्क नियमावली 2078 संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने उहाँको माग छ। उहाँका अनुसार पहिले वायु सेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा 30-40% रहने गरेकोमा अहिले बढ़ेर 50-60% पुगेको छ। हौस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: भेटरनहरूको खोजीमा हुन्छौँ। टेकबेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो। BFBS, the forces station. Back to the music.

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
0: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: राष्ट्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई ड्र त्रासमा नपर्न आग्रह गर्नुभएको छ। आज निजी क्षेत्रका प्रतिनिधिहरूको भेटमा वहाँले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो।
1: सरकारको कुनै व्यवसायलाई हतोत्साही बनाएर उसको व्यवसायलाई हराशाही बनाएर लिएर जाने कुनै पनि उद्देश्य हामीले भोग्नुपर्ने हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू तपाईँहरू कोही पनि हुँदैन। त्यसैले जुन किसिमको डरको जस्तो भएको हो कि भन्ने तपाईँहरूलाई जुन वातावरण सृजना भएको छ कुनै पनि डरबाट तपाईँहरू मुक्त हुनुहोला। तर कतिपय स्टेपहरू यसरी चालिएको छ इकोनोमीलाई नै कोलाप्स गराउन जस्तो गरिसके जुन किसिमको आक्रमक ढङ्गले इन्स्टिट्युसनहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा त्यस किसिमका गतिविधिहरू भएका कुरालाई त राज्यले निर्मलतापूर्वक हेर्नै पर्ला नि। अल्टिमेटली त्यो नगरिकन तपाईँहरू कसरी सिक्योर हुनुहुन्छ, इकोनोमी कसरी सिक्योर हुन्छ?
0: अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले संस्थागत र नीतिगत कब्जा तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले दोहन र लूटतन्त्रको अन्त्य गरिने दावी पनि गर्नुभयो।
2: खेल निकाल्ने वर्ष हो, इट विल बी पेनफुल टु सम, बट आफ्टर द्याट द पाथ वी आर चार्टिङ इज रियली डिफरेंट। प्राइम मिनिस्टर बालेन्द्र शाह इज एब्सोल्युटली कमिटेड टु गुड गवर्नेंस। यू सीन हिम हाउ ही गवर्न्ड काठमाडौं ओभर द लास्ट 4 इयर्स। आई हैव रेड रिपोर्ट्स of the scale of abuse and capture and loot in this country. Sometimes I shudder, and I know many of you. I know many of you by name, by face, we've socialized, but I shudder at the extent of criminality that has been perpetrated against the people of Nepal. This has to stop.
0: निर्धन नागरिक कोठीवास लगाएको भन्दै नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारमाथि खनिनु भएको छ। रासोपा सांसद केपी खनाल घर जोगाएको भन्ने प्रसंग जोड्दै प्रसाईले आफू सुकुम्बासीको पक्षमा लड्ने उद्घोष पनि गर्नुभएको छ।
3: अब सर्वहारा वर्ग, भूमि मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, मजदुर, किसान सबैको पक्षमा दुर्गा प्रसाई लड्छ। सक्छौ भने मलाई पक्रेर लैजाऊ। उहाँ सामाजिक अभियन्ता हुँदै बालेनको किचन क्याबिनेटको मान्छे हो नि त। भनेपछि उहाँको चाहिँ भत्काउन नदिने, उहाँको भत्किनु नहुने, उहाँ चाहिँ सुकुम्बासी नहुने, उहाँको बुवा आमाले कमाएर बनाएको अरे। भनेपछि अरूले पनि त मकै बेचेर, सागको मुठो बेचेर, बाटामा सर्ट बेचेर, मोजा बेचेर कमाएको थियो होला नि त। त्यसरी भत्काइदिनु हुन्छ? घर भनेको सपना हो, जोसुकैको नेपालको नागरिक हो नि। आज तिब्बतीले बास पाउने, यहाँ रोहिङ्ग्याले बास पाउने, हिजो भुटानीले बास पाउने घर बनाएर राख्यो, आज नेपालीले बास नपाउने?
0: प्रसाईले सुकुम्बासी बस्तीमा डोजर लिएर जानुको साटो भारतले मिचेको भूमिमा जान प्रधानमन्त्री र सेनालाई चुनौती समेत दिनुभएको छ।
3: भोलिदेखि मानव सर्भर जाने बाटो इन्डिया र चाइनाले मिलाएर खोल्दैछन् त, नेपाली सेना त्यहाँ जानु नि, त्यो आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेनजीले मेयर हुँदाखेरि, त्यो भूमि किन फिर्ता ल्याउँदैन? अनि नेपाली सेना आज सुकुम्बासी बस्तीमा हुनुपर्ने कि लिपुलेट कालापानीमा हुनुपर्ने? नेपाली सेना नेपाली सेना कहाँ हुनुपर्ने ल भन्नुहोस् त? बालेन सुकुम्बासीमा होइन आज डोजर लिएर, बालेन लिपुलेक र कालापानीमा हुनु पर्थ्यो, किन हुन सक्दैन? सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। तपाईँ भूमि विहीन हुनुभयो भने तपाईँ जाने कहाँ? अर्काका प्राइभेट जग्गामा दिँदैन, जानुपर्ने त्यही खोलाको डिलमा त हो। फाँसीवाद लादिँदैछ, यहाँ बोल्न दिँदैन।
0: काठमाडौँका सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अनामनगरको सात तले घरमा पनि डोजर चलाएको छ। सात तले घरको पाँच तलासम्म अगाडिको भाग डोजरले फत्काएको छ। डोजर चलाउने हल्लापछि घरधनी इन्द्र चामलिङले घर बाहिरी छोरीको नाममा रहेको जग्गाको लाल पूर्जा र नक्सा पास भित्तामा टाँसेर बस्नु भएको थियो।
4: निशा प्रमाणहरू हेर्लान् होइन, त्यही त मालपोत नापीले दिएको पूर्जा प्रमाण छ होइन, महानगरपालिकाले पास दिएको के अरे नक्सा छ, सबै राज्य बुझेको छ, त्यो चित्तैलाई सबै के अरे क्यान्सल गर्नु पर्यो र के अरे यो भनिदिनु पर्यो होइन। दिने उही पैसा लिने उही, नक्सा पास दिने उही, नापिर दिने मालपोत पूर्जा दिने उनीहरूले नक्सा पास गरिदिने, अब त्यसलाई चाहिँ एउटा चाहिँ इलिगल भन्ने कुरो भएन नि।
0: पोहोर पनि यो घर भत्काउने हल्ला चलेपछि चामलिङ उच्च अदालत जानुभएको थियो। त्यो बेला अदालतले यो घर भएको ठाउँलाई सरकारी जग्गा होइन भनेर ठहर्याएको उहाँको दावी छ। चामलिङ पछिल्लो समय श्रम संस्कृति पार्टी निकट हुनुहुन्छ। गैराती भीमफेतीमा पहिरो खसेपछि अवरूद्ध हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले दिउँसोदेखि दुवैतर्फको आवत जावत सुचारू भएको जानकारी दिनुभएको हो। यस्तै हेटौडामा गैराती भीमफेदीमा पहिरो खसेपछि अवरूद्ध हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले दिउँसैदेखि सुचारू भएको जानकारी दिनुभएको हो। यस्तै हेटौडाबाट वीरगंज चितवनको नारायणगढ़ र भीमफेदीबाट हेटौडातर्फ पनि गाड़ी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। हौस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: रेडियो, BFBS गोरखा रेडियो।

BFB Scorecard Video कार्यक्रम हल्का फुल्का आरम्भ भएको छ. यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का यो दुई घण्टा अवश्य पनि आज पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको समक्षमा उपस्थित भएको छु. अब रोचक मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल टपिक्सहरूको बारेमा चाहिँ म चर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ. सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु. सुन्दै गर्न होला बिएफएसको भिडियो कार्यक्रम हल्का फुल्का यो दुई घन्टा भरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफबी स्कोरकार भिडियो सुनि हेर्नुहुन्छ. कार्यक्रम हल्का फुल्का हुनुहुन्छ. म चेनीको साथमा र विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा जानकारी राख्नेछु. अब नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ. निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ र ती नेतृत्वहरूले इतिहास रच्न सक्छन्. यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरू बारेमा चर्चा अवश्य पनि गर्ने श्रोता. र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी. भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन्. उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो. उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ. उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अंशी अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार चाहिँ बनाएका थिए. भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर तरिकाले नेतृत्व गरेका थिए. यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए. हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए. उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ. र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला. उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता. अहिलेको लागि आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB's Gurkar Radio Sunirunsa, Karikram Halka, Fulkama Hun Saligui Same, Mosinigo Sadma, Ramazar Sagare Gusu, Bisoka Panzer Sid Nita, Ra Unirka Bisis Gunko Barima Rekusub, Bailhamitzar Sagarikutu, Mahatma Gandiko Barima, Abobani Ranisa, Nelson Mandela. Dakshin Afrika ma ka Nelson Mandela lamo samay Dakshin Afrika ma rangbhed biruddhako ladai ma lagega byakti hun. Yahi karan unni 27 barsha samma jail basnu paryo. Tara unko ladai satyako pakshma thiyo. Unle sada samanta ra manav garima ka lagip ladirahe. Yahi karan unni Dakshin Afrika ko loktantrik rupma nirvachit pahilo rashtrapati samet bane. Isari unle lamo samay samma Afriki Nelson Congress marfat jatiya bhibhed biruddha sasatra ra shantipurna duvai prakarka sangharsha gare jail bata niskiepachi unle yasi yo chhetra अछेत नागरिक बीच को खारल पूर्ण सत्य र मेलमिलाप आयोग गठन गरे आज धेरैले उनको क्षमा दिने गुण बारे पनि बखान गर्छन् दशको सम्म जेलमा यातना भोगे तर जेलबाट निस्केपछि उनले बदलाको भावना राखेनन् आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनु सट्टा मेलमिलापको बाटो रोजे शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको यो क्षमताले दक्षिण अफ्रिकामा हुन सक्ने सम्भावित गृहयुद्ध टर्यो र एउटा नयाँ राष्ट्रिय निर्माण भयो रेसेगरी अर्को नेता रहेको छ अब्राहम लिंकन वाको बारेमा पनि हामी चर्चा गर्ने नै छौ अहिलेको लागि आउनुस लागौ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBS Gorkha Radio सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम हल्का फुल्कामा अहिले हुनुहुन्छ म सेनेको साथमा यो पहिलो घण्टा र विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण बारेमा चाहिँ म जानकारी राख्दै आइरहेको छु र हामीले दुईवटा यस्ता नेताहरू महात्मा गान्धी र नेल्सन मान्डेलाको बारेमा पनि चर्चा गरेका छौँ र तेस्रोमा रहेको छ अब्राहम लिंकन अमेरिकाका यो चाहिँ सोह्रौँ राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृहयुद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवता विरोधी दास प्रथालाई चाहिँ कानुनी रूपमै अन्त्य उनले गरेका थिए जुन काम चाहिँ उनले 1868 गरेका थिए तर उनले जीवनलाई उनको जीवनलाई चाहिँ नजिकबाट हेर्दा हामीले सङ्घर्ष गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौँ त्यति हुँदा पनि उनले कहिले हार मानेनन् बरु दृढ सङ्कल्प लिएर छिन्न भिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे त्यही इमान्दारिता र साधारण नागरिकप्रतिको संवेदनशीलता अहिले उनको चिनारी बनेको छ तबसे पनि केही क्षणमा म चौथो हाम्रो यो रहेको छ जानकारी राख्ने क्रममा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट विन्स्टन चर्चिलको बारेमा पनि म चर्चा गर्ने नै छु केही क्षणमा अरूको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ। श्रोता कार्यक्रमले हामी हल्का फुल्काको यो पहिलो घण्टामा छौँ। म सुनेको साथमा हुनुहुन्छ अहिलेको समय र हामी चर्चा गरिरहेका छौँ विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण। साँच्चै नै उहाँहरूले चाहिँ एकदमै रेभोल्युसन ल्याउन पनि सफल हुनुभएको थियो होइन। र पहिला हामीले कुरा गरेका थियौँ महात्मा गान्धी, त्यस पश्चात नेल्सन मण्डेला र यसै गरी अब्राहम लिङ्कनको बारेमा कुरा गरेका थियौँ। र अब पनि हामी कुरा गर्नेछौँ विन्स्टन चर्चिलको बारेमा। तेस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए। नाची जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन। त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए। त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए। उनको महानता भाषणमा थियो। उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे। त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन्। र अवश्य पनि श्रोता हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन। र लास्ट पनि अलिस्ट हामी केही क्षणमा ली ख्वानको बारेमा गर्नेछौँ। द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ, उहाँको बारेमा चर्चा रहनेछ। अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो BFBS गोरखा रेडियो हो।

एफपी स्कोरकार विधि सुन्दै हुनुहुन्छ. कार्यक्रमले हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ. म सेनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको यस समय विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. र हामीले चारजना नेताहरू महात्मा गान्धी र यसै गरी रहेका थिए नेल्सन मान्डेला, अब्राहम लिंकन र विन्स्टन चर्चिलको बारेमा चर्चा गरेका छौँ. लास्ट बट नट लिस्ट रहेको छ ली क्वान, अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छ होइन, सिङ्गापुर. उहाँको बारेमा, सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता, अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुझिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानूनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता, यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स हेभ डन ह्युज इम्प्याक्ट होइन संसारमा, आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु, निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने म आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. कतै नजानुहोला. यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड, बसिनेको साथमा.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BBS.
0: You. BBS Gurkhan Radio.
3: Kuhane aaja sudhi Nepal ainlai samshodhan garne adhyadeshita 83 jari garnu bhayeko ho. Yasaghi nai rashtrapatile sarkarle sifaris gareka 6 adhyadesh jari garisaknu bhayeko cha. Rashtrapati karyalayle sarkarle sifaris gareko samvidhanik parishad sambandhi adhyadesh bhane punarvicharka lagi firta pathaune nirdhay gareko cha. यसअघि सुशीला कार्के नेतृत्वको सरकारले सिफारिश गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो। एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा यसबारे छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभएको छ। पार्टीका उपाध्यक्ष महासचिव प्रदेशका नेता तथा जनसंगठनका प्रतिनिधिको सदस्यता व्यवस्थापन सम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभएको छ। सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरिएको जनाएको छ।
4: भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सुकुम्बासीको नाम दर्ता गराएकाहरूको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन भू अभिलेख प्रणालीबाट परीक्षण शुरू गरिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण भइरहेको छ। हाल शहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाई छ। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अरू स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ।
3: जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि डोजर अभियानको चर्को आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै राउतले सरकारलाई विवेकहीन बुख्याचा भन्नुभएको छ। विवेकी, जिम्मेवार र उत्तरदायी नेतृत्व र लोकप्रियतावादी बुख्याचा बीच फरक हुने भन्दै राउतले नवधनाड्य वा विदेशीलाई जगिङ पार्क र महँगा गाड़ी हुइक्याउन सीधा सड़क बनाउन खोजिएको टिप्पणी गर्नुभएको हो। नेपाल वायु सेवा संचालक संघले वायु सेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले कोविड 19 महामारी, नवयुवा आन्दोलन तथा मध्य पूर्वमा चलिरहेको द्वन्दका कारण हवाई इन्धनको मूल्य बढेसँगै उडान खर्च बढेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएकोले संकट झेल्नु परेको बताएको छ। संघका अध्यक्ष प्रताप जंग पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा 50% छूट दिन आग्रह गर्नुभएको छ। यस्तै विमानस्थल सेवा शुल्क नियमावली 2078 संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने उहाँको माग छ। उहाँका अनुसार पहिले वायु सेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा 30-40% रहने गरेकोमा अहिले बढ़ेर 55-60% पुगेको छ। बारामा यो वर्ष गहुँ उत्पादनमा 20% कमी आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा 18,000 मेट्रिक टनले कमी आएको हो। केन्द्रका प्रमुख राज नारायण शाहले यो वर्ष 29,000 हेक्टरमा गहुँ खेती गरिएकोमा प्रति हेक्टर 3.1 मेट्रिक टन उत्पादन हुनुपर्नेमा 2.48 मेट्रिक टन मात्र उत्पादन भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार यो वर्ष आर्थिक वर्षमा 71,092 मेट्रिक टन गहुँ उत्पादन भएको छ। उत्पादित गहुँ प्रति क्विन्टल 4,000 दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिनुभएको छ। उहाँका अनुसार गत वर्ष 4.2 करोड़ बढ़ीको 97,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। गैराती भीमफेदीमा पहिरो खसेपछि अवरूद्ध हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले दिउँसोदेखि दुवैतर्फको आवाज जावत सुचारू भएको जानकारी दिनुभएको हो। यस्तै हेटौडाबाट बीरगंज, चितवनको नारायणगढ़ र भीमफेदीबाट हेटौडातर्फ पनि गाड़ी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। इरानले अमेरिकासँगको युद्ध स्थायी समाधानका लागि भन्दै 14 बुधी नयाँ प्रस्ताव ल्याएको छ।
4: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार पाकिस्तानी मध्यस्थकर्ता मार्फत पठाइएको प्रस्तावमा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्नेछ। अमेरिकाको 9 बुधे प्रस्तावको जवाफ दिँदै इरानले सैन्य आक्रमण विरूद्धको ग्यारेन्टी, इरान वरपरको क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोका गरिएको इरानी सम्पत्तिको फुकुवा र प्रतिबन्धहरू हटाउनुपर्ने लगायतका शर्त राखेको छ।
3: अहिले सम्मका खबर यति नै।
0: यो BFBS गोर्खा रेडियो हो।

बीएफबीज गोर्खा रेडियो सुन्नुहुन्छ कार्यक्रम हल्का फुल्का कोले हामी छौं यो सेकेन्ड आवरमा मिठा मिठा गीत संगीत त्यसै गरी विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि रोचक तथ्यहरू तपाईँको समक्षमा सेयर गरिरहेको छु र पनि कार्यक्रमको यो सेकेन्ड आवरमा पनि त्यसै निरन्तरता रहने नै छ श्रोता म अब सङ्गीतकै कुरा गर्नेछु सङ्गीत कसलाई चाहिँ मन पर्दैन होइन र सङ्गीतले चाहिँ गर्छ मनोरञ्जनसँगै औषधिको काम यो पनि केही इन्ट्रेस्टिङ फ्याक्ट तपाईँलाई म सेयर गर्ने नै छु अब कसरी गर्छ भन्ने विषयमा पनि हामी विस्तृत रूपमा चर्चा गर्ने नै छौँ सुन्दै गर्न होला पिएफपिएसको रेडियो अलिको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रम अहिले हल्का फुल्काको सेकेन्ड आवरमा हुनुहुन्छ म सुनेको साथमा र पनि यो इन्ट्रेस्टिङ फ्याक्ट संगीतले गर्छ मनोरञ्जन सँगै औषधिको काम भन्ने विषयमा चर्चा गर्ने नै छु उमेर बढ्दै जाँदा शरीरमा अनेकन समस्या देखिन्छन् विभिन्न रोग लाग्न थाल्छ एक्लोपनदेखि नसोचेका रोग बुढ्यौलीमा लाग्न सामान्य जस्तै हुन्छ तर यी सबलाई भुलाउने मन शान्न पार्ने एउटा कुरा छ सङ्गीत हो सङ्गीत मनोरञ्जनका लागि मात्र हुँदैन हो हल्ला र नाचगान गर्नका लागि मात्र हुँदैन यसले तन र मनका लागि एउटा औषधिका रूपमा पनि काम गर्छ ओरेगन विश्वविद्यालय प्रोफेसर र एभ्री ब्रेन निड्स म्युजिक का लेखक लारी शर्मन का अनुसार जीवनभर सङ्गीत सिक्ने वा गाउने गर्दा हाम्रो दिमागका कोशिकाहरू बलियो हुन्छन् यसले बुढेसकालमा लाग्ने बिर्सने रोगलाई ढिलो बनाउन र रोक्न मद्दत गर्छ अनुसन्धानले पनि यही कुरा भन्छ सङ्गीतमा रमाउनेले उमेरसँगै लाग्ने रोगको जोखिम कम हुन्छ नै सँगै रोग लागिसकेका बिरामीहरूका लागि पनि यो एउटा बलियो सहारा बन्छ गीत गाउँदा पार्किन्सनका बिरामीहरूको स्वरबाट प्रशस्तता आउँछ उनीहरूले दैनिक जीवन सहज हुँदछ र त्यस्तै अरू सङ्गीत सम्बन्धी अभ्यासले उनीहरूलाई हिँडडुल गर्न पनि सजिलो बनाउँछ अझ क्याफेले बिर्सने रोग डिमेन्सिया लागेकाहरूका लागि सङ्गीतले सम्झने शक्ति मानिसको अनुहार पहिचान र पुराना सम्झनाहरूको याद गर्ने क्षमतामा सुधार ल्याउँदछ र सङ्गीतले हाम्रो दिमागलाई कसरी मद्दत गर्छ त भन्ने विषयमा म चर्चा गर्ने नै छु श्रोता अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB Skorkar Bidi Sundianunza Sutarali Motarzagari Rekusus Sangit Legarsa, Monorans and Sange, Osidiko Kambani Biseman, Rabo Sangitli Hamadi Backlek Osiri Madat Garsata. Sangitli Kosiri Kam Gorsa Banikura Sabeima, Eutai, Nahuna Saksa. Dementia भएकाहरुका लागि संगीतले सोच्ने र सम्झने शक्ति बढाउँछ हाम्रो दिमागमा संगीत सम्झिने भाग यति बलियो हुन्छ कि अल्जाइमर जस्तो कडा रोगले पनि त्यसलाई सजिलै मेटाउन सक्दैन पार्किन्सनमा संगीतले शरीरको चाल र स्वर सुधार्न मद्दत गर्छ तर दिमागको अवस्था धेरै बिग्रिन अघि नै यस्तो उपचार सुरु गर्नु राम्रो हुन्छ कुनै रोग नलागेका स्वस्थ मानिसहरूका लागि पनि संगीत वरदान साबित भएको छ लामो समयसम्म संगीत सिक्ने वा गाउने गर्दा दिमागका नसाहरू बीचको सम्बन्ध बलियो हुन्छ हामी बुढो हुँदै जाँदा यसले हाम्रो दिमागलाई बुढो हुन दिँदैन किनकि संगीतको अनुभवले हाम्रो दिमागको ठूलो हिस्सा ओगट्छ त्यसैले बोल्न नसक्ने अवस्थामा पुगेका बिरामीहरूले पनि संगीत सुनेर प्रक्रिया दिन सक्छन् अब जीवनमा संगीत कसरी उपभोग गर्ने त यस विषयमा पनि म चर्चा केही क्षणमा गर्ने नै छु श्रोता अहिलेलाई आउनुहोस् लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFB's Gurga Radio Sunday Nunza, Karikrama Lehununza, Halka Fulkaki, Second Arma, Mosinigo Satra, Sangid Ligarsa, Monor and Sangi, also Niko Kamani Bissimati, Mozarsa, Gurirai Kususrata, Risigari, Jivan Masangit like Kusurupo Kornita, Sangit Ko Faida, Yuaru Lepini Utti Hunza, Denmarki Professor Anna Jamarana le gareko ek anusandhan ka anusar sangeet sikne manisharule sharirik pira kam mahasus garchan udaharan ka lagi sangeet karharule aptyara dhun sikna ka lagi dukha garda uniharulai sharirik thakan pira ko titi mahasus hudaina kinaki uniharule dimag le ek kisim ko safalta ra ananda ko mahasus garirheko huncha Jamarana ka anusar din ma 30 देखि 45 मिनेट कुनै बाजा बजाउनु वा संगीत अभ्यास गर्नु स्वास्थ्यका लागि शारीरिक व्यायाम गरे जस्तै हुन्छ। अब सामूहिक गायन अझ राम्रो। एक्लै संगीत सुन्नु भन्दा अरूसँग मिलेर गाउनु अझ लाभदायक हुन्छ। समूहमा गाउँदा हाम्रो दिमागमा डोपामाइन र इन्डोर्फिन जस्ता रसायनहरू निस्किरहेका हुन्छन्। यसले हामीलाई समूहमा सुरक्षित र सम्मानित गराइरहन्छ। त्यस्तै समूहमा गाउँदा एकअर्कासँग घुलमिल पनि सहज र छिटो हुन्छ। यसले सम्बन्धलाई त बलियो बनाउँछ नै, सँगै यसले हामीलाई एउटा छुट्टै सुन्दर र संसारमा लैजाँदछ। र अवश्य पनि सङ्गीतले मनोरञ्जन मात्र नभएर औषधिको काम पनि गर्छ भन्ने विषयमा चाहिँ अवश्य पनि जानकारी रहेको छ। पक्कै पनि सङ्गीतलाई मन नपराउने कोही पनि हुँदैन, यसै कारण पनि रहेछ भन्ने कुरा चाहिँ हामी यहाँ प्रष्ट भएको पनि पाउँदछौँ। र अब पनि केही क्षणमा म सङ्गीत बजाएर मान्छेको दिमाग के हुन्छ भन्ने विषयमा पनि आज सङ्गीतको सम्बन्धी नै यो इन्ट्रेस्टिङ फ्याक्टहरू म सेयर गर्ने नै छु श्रोता। तर अहिलेको लागि भने आउनुहोस् लागौँ पहिले यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBI scorecard video se ne anunsa shrota karyakram halka fulka gai sekinar mahununsa masine ko sath ma ra bhabane arko interesting fact sangeet bajaira da manche ko dimag ma ki huncha bhanne bishay ma haliko ek saas california biswabidyalay ma piano vadak nicholas namoradze le se madhur dhun haru bajaira da unko tauko mathi एउटा पर्दामा अनौठो दृश्य देखियो त्यहाँ उनको मस्तिष्कको एउटा तस्विर देखियो जसलाई प्राविधिक भाषामा ग्लास ब्रेन नाम दियो निकोलसले पियानो बजाउँदा त्यहाँ प्रकाशका रङ्गी चङ्गी तरङ्गहरू यताउता सरेको देखिन्थ्यो उनले पियानोको एउटा एउटा ताल बजाउँदा ग्लास ब्रेनमा पनि विभिन्न रङका बादलहरू बने चाहिँ देखिन्थ्यो खासमा ग्लास ब्रेनले चाहिँ यो दृश्यले सङ्गीत बजाइरहँदा कलाकारको दिमागभित्र कस्तो हलचल हुन्छ भन्ने कुरालाई ऐना चाहिँ छर्लङ्ग देखाएको थियो अर्थात् सङ्गीत बजाइरहँदा दिमागमा के हुन्छ भन्ने प्रश्नको उत्तर थियो त्यो अहिले त्यो दृश्यले वैज्ञानिकहरूलाई निकै उत्साहित बनाएको छ किनकि आजको दिनसम्म धेरैजसो अध्ययनहरू सङ्गीत सुन्ने मानिसको बारेमा मात्र हुन्थे सङ्गीत बजाइरहँदा दिमागमा के हुन्छ भन्ने कमै अध्ययन भएको थियो साथै ठोस कुरा पत्ता लगाउन गाह्रो थियो त्यसमा सबैभन्दा ठूलो चुनौती प्राविधिक पाटो थियो किनकि भारी मसिनभित्र बसेर सङ्गीत बजाउँदा सम्भव थिएन तर अहिले नयाँ प्रविधिले सहयोगले चाहिँ यो सम्भव भएको थियो र अवश्य पनि यस बारेहरूमा म चर्चा गर्दै गर्नेछु अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

PFP's Gorkha Radio Sunian and Sasra Takarikram Halka Fulka Kami second hour mad Sora Sangit Batara da Manchagudi Magma Ki Hunchabani Bisi Mazi Mozart Sagari Regusu Resi Mazi Hami Hirsovani Abu Onusandan Ma Titis Persia Piano Vadok Nicholas Namoratse Lizzi Tulu Yugdan Puregasan Uni Ek Utkrista Piano Vadok Maternabe New York Psychologic Ma Degree Halis Karika Bigya Bikti Peni Hun उनीले अनुसन्धानका लागि एउटा समाधान निकालेका हुन् त्यसका लागि उनले स्टेनवे स्पिरोसो नाम गरेको आधुनिक पियानो बने बजाएका थिए यसमा उनले बजाएको हरेक धुन दुरुस्तै रेकर्ड गर्न सक्ने सामर्थ्य हुन्छ सुरुमा उनले उक्त पियानोमा आफ्नो सांगीतिक प्रस्तुति रेकर्ड गरे त्यसपछि त्यही रेकर्डिङ बजिरहँदा उनले पियानोमा आफ्नो औँला मात्र खेलाए अर्थात् फिङ्गर सिङ्किङ मात्र गरे यसो गर्दा एउटै धुन बारम्बार बजाउन सजिलो हुन्थ्यो अनि त्यही कारण अप्नाएपछि वैज्ञानिकहरूलाई उनको दिमागको अवस्था यानि कि ईसीजी डेटा एकदमै सरल तरिकाले अध्ययन गर्ने मौका मिल्यो त्यसको अध्ययन समेत गरेका वैज्ञानिक थियोडर जान्टोले चाहिँ अनुसार सङ्गीतले चाहिँ मानव मस्तिष्कमा धेरै क्षमताहरू एकैसाथ सक्रिय बनाउँछ यसमा धारणा चाल समृद्धि र यसै गरी ध्यान र भावना सबै पर्छन् यसै गरी हरेक धुन अनुसार मस्तिष्कमा विभिन्न क्षेत्रहरूमा पनि उसै गरी सक्रिय हुन्छ अब वैज्ञानिकहरू भविष्यमा ग्लास ब्रेन मात्र नभई ग्लास बडी बनाउने सोचमा छन् त्यसपछि सङ्गीत बजाउँदा मस्तिष्कसँगै मुटुको गति छालाको संवेदनशीलता र पाचन प्रणालीमा कसो असर पर्छ भन्ने कुराको अध्ययन गर्न सकिने बताइरहेको छ एकदमै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू रहेको थियो होइन र जुन प्रकारले चाहिँ अहिले हामी हेर्छौँ भने चाहिँ यहाँ साइन्स अनि यो सबै कुराहरू चाहिँ यति छिटोहरू बढेको छ टेक्नोलोजी होइन र यसैमा चाहिँ धेरै कुराहरू चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू पनि आइरहेको छ र आज पनि कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्टहरू तपाईँले सुनेर अवश्य पनि इन्ट्रेस्टिङ तपाईँलाई लाग्यो होला पनि म आशा गर्दछु र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू रोचक तथ्यहरू म अर्को हप्ता पनि ल्याउनेछु जाँदा जाँदै यो एउटा मिठो गीत राख्नेछु एन्जोय गर्नुहोला म सेरी पनि बिदा लिनेछु नेक्स्ट विक भेटौँ नमस्ते बाइ बाइ

0: Pe Lion Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gurkhan Radio.
3: Poti orko orko pathai ka saath utha adhyadesh sari gareko Rashtrapati Ramchandra Paudel le surumai pathaeko samvidhanik परिषद सम्बन्धी अध्यादेश पनि सरकारलाई नै फर्काइदिनु भएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको भन्दै राष्ट्रपति कार्यालयले अहिले आएको अध्यादेशको विषयवस्तुबारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले दुई पटक फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश सिफारिश गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्ष दलहरू पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। निर्धन नागरिकको उठीवास लगाएको भन्दै नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारमाथि खनिनु भएको छ। रासोपा सांसद केपी खनालको घर जोगाएको भन्ने प्रसंग जोड्दै प्रसाईले आफू सुकुम्बासीको पक्षमा लड्ने उद्घोष पनि गर्नुभएको छ।
4: अब सर्वहारा वर्ग भूमि मान्छे उत्पीडन वर्ग सुकुम्बासी मजदुर किसान सबैको पक्षमा दुर्गा प्रसाई लड्छ। सक्छौ भने मलाई पक्रेर लैजाऊ। उहाँ सामाजिक अभियन्ता हुँदै बालेनको किचन क्याबिनेटको मान्छे हो नि त। भनेपछि उहाँको चाहिँ भत्काउन नदिने, उहाँको भत्किनु नहुने, उहाँ चाहिँ सुकुम्बासी नहुने, उहाँको बुवा आमाले कमाएर बनाएको अरे। भनेपछि अरूले पनि त मकै बेचेर, सागको मुठो बेचेर, बाटामा सर्ट बेचेर, मोजा बेचेर कमाएको थियो होला नि त। त्यसरी भत्काइदिनु हुन्छ? घर भनेको सपना हो जोसुकैको, नेपालको नागरिक हो नि। आज तिब्बतीले बास पाउने, यहाँ रोहिङ्ग्याले बास पाउने, हिजो भुटानीले बास पाउने घर बनाएर राख्यो, आज नेपालीले बास नपाउने।
3: प्रसाईले सुकुम्बासी बस्तीमा डोजर लिएर जानुको साटो भारतले मिचेको भूमिमा जान प्रधानमन्त्री र सेनालाई चुनौती समेत दिनुभएको छ।
4: भोलिदेखि मानव सर्भर जाने बाटो इन्डिया र चाइनाले मिलाएर खोल्दैछन्, त नेपाली सेना त्यहाँ जानु नि? त्यो आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेनजीले मेयर हुँदाखेरि? त्यो भूमि किन फिर्ता ल्याउँदैन? अनि नेपाली सेना आज सुकुम्बासी बस्तीमा हुनुपर्ने कि लिपुलेख कालापानीमा हुनुपर्ने? नेपाली सेना नेपाली सेना कहाँ हुनुपर्ने ल भन्नुहोस् त? बालेन सुकुम्बासीमा होइन आज डोजर लिएर, बालेन लिपुलेख र कालापानीमा हुनुपर्ने, किन हुन सक्दैन? सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। तपाईँ भूमि विहीन हुनुभयो भने तपाईँ जाने कहाँ? अर्काका प्राइभेट जग्गामा दिँदैन, जानुपर्ने त्यही खोलाको डिलमा त हो। फाँसीवाद लादिँदैछ, यहाँ बोल्न दिँदैन।
3: अर्थमन्त्री डाक्टर सोनी मुवागले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताउनु भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने बताउनु भएको हो।
5: खिल निकाल्ने वर्ष हो, इट विल बी पेनफुल टु सम, बट आफ्टर द्याट द पाथ वी आर चार्टिङ इज रियली डिफरेंट। प्राइम मिनिस्टर बालेन्द्र शाह इज एब्सोल्युटली कमिटेड टु गुड गवर्नेंस। You've seen him how he governed Kathmandu over the last 4 years. I've read reports of the scale of abuse and capture and loot in this country. Sometimes I shudder, and I know many of you. I know many of you by name, by face, we've socialized, but I shudder at the extent of criminality that has been perpetrated against the people of Nepal. This has to stop.
3: एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा यसबारे छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभएको छ। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा संगठनका जनप्रतिनिधिको सदस्यता व्यवस्थापन सम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ल्याएको नयाँ प्रस्तावले युद्ध अन्त्य गर्ला भन्ने नलागेको प्रतिक्रिया दिनुभएको छ। उहाँले इरानी प्रस्तावमाथि पुनर्विचार भइरहेको पनि बताउनु भएको छ। पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरान युद्ध चलिरहेको बेला जर्मनीबाट थप सैनिक फिर्ता बोलाइने समेत बताउनु भएको छ। अस्ति शुक्रबार मात्रै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीमा तैनात 36,000 मध्ये 5,000 सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो। राष्ट्रपति ट्रम्पका प्रेस टोली सदस्य बन डेभ
2: BFBS, Gorkha Radio.

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ अन्य श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू बेठाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि तपाईँ हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको अर्को एउटा सङ्गीतमय बसाइमा म तुलसी उपस्थित भइसकेको छु नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु। अझ भन्नु श्रोताहरू, माटोकै सुगन्ध पोखेको एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु। र आज भने मैले यो बसाइमा नारी हस्ताक्षर गीतकार पद्मा लिङ्खा मगरले लेख्नुभएको एउटा देशभक्ति गीत कार्यक्रमको उठानमा राख्न गइरहेको छु, जुन गीतमा स्वर रहेको छ शिव परियार र श्रेयसी च्यामजुङको, भने सङ्गीत यसमा रहेको छ राजकुमार मगरको, गीत रचना पद्मा लिङ्खा मगरको, एउटा एकताको गीत व्यवसायको उठानमा।

हजुर आदरणीय श्रोताहरू, एकताको गीत गाउँदै उठौ उठौ, अर्थात् सम्पूर्ण मेचीदेखि महाकाली सम्मका नेपालीहरूलाई एकताको डोरीमा जुट्नको लागि यो आग्रह थियो। नेपालको पुनर्निर्माणमा अब हामी सबै नेपाली एक भएर जुट्नु छ। हामीले गाउने गीतमा समेत एकताकै सन्देश हुनु पर्दछ। लथा लिङ्ग र भता भङ्ग भएको यो देश अब नेपालीहरूले नै हाते मालो गरी बनाउनु छ। आँसु पुछेरै भए पनि, तिक्तता बिर्सेरै भए पनि यही माटोमा पसिनाको धारा बगाउनु छ। हामी जुटे मात्रै हामी सँगै सबै नेपालीको ओठमा हाँसो छरिनेछ। त्यसैले सबै विपत्ति र अप्ठ्याराहरू बिर्सिएर काँधमा काँध मिलाएर निर्माणको बाटोमा लागे यो देश एक दिन पक्कै बन्नेछ। अब ढिला गर्नु हुँदैन, दुःख पर्दा एक अर्कोलाई सहयोग गरौँ, शोकलाई शक्तिमा बदलेरै भए पनि सम्भावित प्राकृतिक प्रकोपबाट बाँच्ने उपायहरू खोजी गरौँ। यही देशमा बस्नु छ र यही माटोमा बाँच्नु छ भन्ने सत्य सम्झेर देश विकास गर्ने अभिभारा समेत हाम्रै हो भन्ने बुझौँ भन्ने एउटा देशभक्ति गीत थियो, गीतकार पद्मलिङ्खा मगरको कलमबाट रचित, राजकुमार मगरको सङ्गीत अनि शिव परियार र गायिका श्रेयसी स्यामजोङको स्वरमा। आदरणीय श्रोताहरू, गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु र यति बेला भने म यहाँ गायिका मल्लिका कार्कीको दुखेश्रो यहाँहरू माझमा सुनाइहाल्छु। है त

तिमीले नसम्झिदा माया, आदरणीय श्रोताहरू, माया विश्वास अनि समर्पण, तर श्रोता त्यही विश्वासभित्र थोरै हलचल आइदिँदा, समर्पण ढुलमुल ढुलमुल हुन पुग्दा, सम्झिनेले नै नसम्झिदिँदा माया नै बेग्लै भए जस्तो लागिहाल्दछ प्रेमी मनहरूलाई, अनि भिडैभित्रको यात्रा समेत एक्लै भए जस्तो चसक्क मन भएपछि त्यही नमेटिने मायाको खोजीमा एकहोरो मन दौडिन थाल्दा त्यो बेग्लै अनुभूतिले समातेको गीत थियो गीतकार जेबी संयोगीको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि मल्लिका कार्कीको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, यस्ता निष्ठुरीले छाडेर मनबाट बसाइ सरेर अर्कैको बन्न पुग्दा जीवनमा धर धरी रुनुको सिवाय अरू के नै पो विकल्प हुन सक्ला र। एकैछिन यहाँ गीतकार कालीप्रसाद रिजाललाई सोधौँ कि यहाँ यमबराल र आलोक श्रीलाई पनि डाकौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: हजुर आदरणीय श्रोताहरू, बीएफबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बीएफबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बीएफबीएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र साथमा छु म तुलसी र श्रोताहरू सङ्गीतकै कुरा गरिरहेको छु, गीतको जानकारी राखिरहेको छु, स्वरको लय अनि गीतका भावलाई पनि मैले जोड्ने कोसिस गरिरहेको छु कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा। र यसै क्रममा भर्खरै मैले वरिष्ठ गीतकार कालीप्रसाद रिजालको गीत रचना, आलोक श्रीको सङ्गीत अनि एम्बरालको स्वर रहेको एउटा गीत राखे, जुन गीतले आदरणीय श्रोताहरू मायाको अङ्गालो तोडेर छाती फोडेर पर बस्न पुगेकी तिनै निष्ठुरी निर्मयी मायाको त्यही व्यवहारले एक्लो पारिदाको पीडा बोलेको थियो। अझ भनौँ श्रोताहरू, आफ्नै बुद्धिको भिरको बन्द भइदिँदा तिनै बैमानी तिनै तिर्तालीले दुनियाँ हँसाएर एकतर्फी पीडा थुपारेको चोट लगाएको एउटा भाव बोलेको थियो। वास्तवमा श्रोताहरू, मान्छेले हो यस्तै यस्तै बेला हो आफ्नो दिलको विरोधमा सडकमा उत्रने र जसलाई छेक्नु पनि किमार्थ हुँदैन, नत्र यहाँ

आदरणीय श्रोताहरू, एउटा कठोर विरोधमा सडकमा उत्रेको प्रेमिल विद्रोह जो आफै आफ्नो मनको विरोधमा यसरी सडकमा आएकी छिन्, जसलाई रोक्ने र छेक्ने कोही नआइदियोस् भन्ने चाहना राख्दछिन्। किनकि त्यही एउटा दिलको आड भर र भरोसा गर्दै गर्दा आफै बर्बाद भएपछि त्यो प्यारो जिन्दगीमा आगो लगाइदिँदा आफ्नै छातीबाट दिल चुडी सडकमा उत्रेकी प्रेमी यथार्थमा साँच्चै कठोर भइदिन्छ भन्ने एउटा दरिलो बिम्ब टिपेको यो गीत राखेँ मैले। बिबी थापाको गीत रचना, नाति काजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोता, भुइँको मान्छेसँग आकाशको जुन ताराको अपेक्षा गर्नु साँच्चै ठुलो भ्रम हुन्छ, किनकि त्यहाँ न सहारा न आड भरोसा नै मिल्दछ।

हजुर, एउटा भुइँमान्छेसँग आकाशको सपना कसैले देख्छ भने, कसैले त्यो भ्रमभित्र आफूलाई होमिदिन्छ भने, त्यहाँ पक्कै पनि कतै न कतै त्यो सपना चकनाचुर हुन पुग्दछ। त्यसैमाथि आदरणीय श्रोता, चोटहरूको भारी बोकेर बसेका सामु खुसी माग्नु भनेको आकाशको फल आँखा तरी मर भने जस्तै भइदिन सक्दछ। त्यो मृग तृष्णा कदापि पुरा हुने छैन भन्ने एउटा वास्तविकता बोलेको गीत थियो। गीतकार रमेश क्षितिजको गीत रचना, सङ्गीतकार भरत लामाको सङ्गीत अनि गायक राजपाल राईको स्वरमा। आदरणीय श्रोता, कहिले मायालाई सामर्थ्यले छेक्छ अनि कहिले मायालाई तगारो लाउनेहरू पनि थुप्रै भइदिन्छ। यद्यपि फेरि कहिले काहीँ कसैको माया बढेपछि सराप पनि प्रेमीहरूलाई गौड्ने भइदिन्छ। एकैछिन यहाँ गीतकार प्रबल विष्टलाई सोध्ने हो कि, या गायिका मान्डवी त्रिपाठीकै यो पुकार सुन्ने हो कि।

0: शराबले पनि छुन्न रहेछ प्यारको नशा चढेपछि। आदरणीय श्रोताहरू, प्यारको नशा बिस्तारै बिस्तारै बढ्दै जाँदा अझ भनौ कसैको मायाले छोएपछि त्यो नशा शराबको भन्दा कडा, निगार भन्दा पनि कडा भइदिँदा त्यो गहिरो माया न झेक्न मिल्छ न त मेटार नै मेटिन सक्छ। त्यसै माथि मुटुभित्र कसैको याद तस्विर बनि गढिसकेपछि त त्यो झनै कसिलो भइदिन्छ। मुनामदन जस्तै मायाको आयतन बढेपछि मात्रै बल्ल प्रेमीहरूले चोखो माया थाहा पाउनेछ भन्ने भावको यो गजल राखे मैले यहाँहरू माझमा गायिका मान्डवी त्रिपाठीको स्वरमा। प्रबल विष्टले गजलका शेरहरू लेख्नु भएको थियो भने यसमा सङ्गीत विपिन आचार्यको रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, कति नाता नाम बिनाई पनि सागरभन्दा गहिरो भइदिन्छ, यति हो, त्यसलाई बुझ्न भने सक्नु पर्दछ। नत्र त नाम नाता पहिरो जस्तै बनिदिन सक्छ।
1: BFBS Gorkha Radio.
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, एउटा गहिरो नाता जसको न त गहिराई नै नाप्न सकिन्छ, न त भेट्टाउन नै सकिन्छ, त्यो सम्बन्धको अर्थ न त तृष्णा नै हो, तर यति हो, मनले मनलाई जित्यो भने माया आफै कसिलो भइदिन्छ। फरक नजर अनि फरक हेराइ बीच पनि मायामा समर्पण छ भने त्यहाँ पाइलै पिछे शङ्का र प्रश्नै प्रश्न उठ्दा समेत त्यसलाई चिरेर त्यसलाई जितेर भने हिँड्ने सामर्थ्य प्रेमीहरूले राख्दछ भन्ने भावको एउटा गीत मैले यहाँहरू माझमा राखेँ। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, नारायण सुवेदी आवाजको सङ्गीत अनि सूरज कुमार थापाको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, मायामा कतिखेर के हुन्छ अनि मायाले कहाँ पुर्याउँछ त्यसको भने पत्तो हुँदैन, र कसले कतिखेर कुन उद्देश्यले दिलको फुल जारी मायाको जाल बुन्छ नि त्यो समेत थाहा हुँदैन।

श्रोताहरू, बिस्तारै मायाको रङले मन पोतिन थालेपछि पत्तै नदी कसैले मायाको जालमा पारेपछि थोरै मिठो मायाकी आवाजले मनलाई पुलकित बनाउँदाको गीत थियो प्रस्तुत गीत निकिता थापा मगरको स्वरमा, भावेश भुमरीको गीत रचना अनि प्रदीप छेत्रीको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र बिसौनीमा भने चाहिँ म यहाँहरू माझमा गीतकार लीलराज कामबाङले लेख्नुभएको एउटा गीत बालुवाको महलमा कस्तो मेरो सवारी, अर्थात् एउटी नारीले भोगेको अपार दुःखको चाङहरू कस्तो हुन्छ, त्यसैलाई टिपेको, त्यसैलाई बिम्ब बनाए गीत यहाँहरू माझमा शान्तिश्री परियारको स्वरमा राख्दै बिदाउन चाहन्छु। गीत लेख्नु भएको छ लीलराज कामबाङले, सङ्गीत यसमा रहेको छ शङ्कर थापा इस्माइलको, र यसै गीतको साथ म भने ओझेल पर्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारलाई नै फर्काइदिनु भएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको भन्दै राष्ट्रपति कार्यालयले अहिले आएको अध्यादेशको विषयवस्तुबारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले 2 फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश फिर्ता गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। एकसाथ 1,550 बढ़ी नियुक्ति खाली हुने गरी सरकारले अध्यादेश ल्याएपछि सार्वजनिक प्रशासन क्षेत्र झस्किएको छ। सरकारको यो कदमले प्रशासनिक शून्यता ल्याउने र विलम्ब हुने उनीहरूको चिन्ता छ। पूर्व प्रशासक लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली
4: पक्कै पार्छ। अब यहाँ के सोचाइ होला सरकारको भने पहिलेको राजनीतिक दलले नियुक्ति गरेको व्यक्तिहरूसँग हाम्रो लय मिलेन रिदम मिलेन भनेर चाहिँ सायद हटाएको होला। तर यसरी एकैचोटि हटाउँदा यसले जुन भ्याकुम सृजना गर्छ नि त्यो एउटा शून्यता ती संस्थाहरूमा एकैचोटि आउँछ नि र त्यसको पदपूर्तिको प्रक्रिया जुन अहिलेको एक्जिस्टिङ ऐनमा छ त्यसले इट टेक्स टाइम लामो समय लाग्छ। त्यसो भएको हुनाले यसले पक्कै पनि काम गर्नलाई असर पार्छ। बोर्डका चेयरम्यान छैनन् अनि कहीँका अध्यक्ष सदस्य छैनन् होइन। आजदेखि अब शिक्षक सेवा आयोगमा शिक्षकहरूको इन्टरभ्यू थियो अब त्यो सबै रोक्नुपर्ने अवस्था आयो। यस्ता यस्ता कुराहरू अलिक सोध दिएर क्रमशः गरेको भए हुन्थ्यो। उहाँहरूको अनुकूल व्यक्ति नियुक्ति गर्दै जाने भन्ने गरेको भए हुन्थ्यो। एकैचोटि झ्याप्प एउटै डिसिजनमा जाने एउटै दफा कार्यान्वयन हुन सक्छ जाने अवस्था चाहिँ नगरेको भए हुन्थ्यो। उहाँहरूको आफ्नो मान्छे ल्याउने त सिधै छ नि, उहाँहरू नै हो सरकार चलाउने, क्रमशः ल्याउन सकिहाल्थ्यो नि। एक्जिक्युटिभ डिसिजनहरू हुन्छ नि डे टु डे प्रशासनिक काम बाहेक अरू त बोर्डमा जानु पर्यो नि, बोर्डै छैन भनेपछि यी सबै निर्णयहरू केही समय त रोकिने भए र त्यसको पदपूर्ति तत्काल गर्न सक्ने अवस्था छैन। किनभने जस्तो उदाहरण भनौँ, चिकित्सा सेवा आयोगमा नियुक्ति गर्न अथवा शिक्षक सेवा आयोगमा नियुक्ति गर्नलाई शिक्षा ऐनमा भएको प्रावधान के भने लोक सेवाको अध्यक्ष हुन्छ, शिक्षा सचिव हुन्छ, टियुको भाइस चान्सलर हुन्छ, भाइस चान्सलर पनि छैन होइन। अब यस्तो अवस्थामा अब पदपूर्तिका प्रक्रिया अवलम्बन गरेर जाँदाखेरि 2-3 लाग्छ। 2-3 भ्याकुम ठुलो हुँदैन यस्ता संस्थाहरूमा। मानिलिउ न अब वैशाख जान लाग्यो, चिकित्सा आयोगका चाहिँ पदाधिकारीको नियुक्ति भएको छैन, अब ती नियुक्ति हुनलाई समय लाग्छ। आषाढ साउनतिर हामीले चाहिँ एमबिबिएसको भर्नाको कोठाहरू निर्धारण गर्नुपर्ने हुन्छ, यो त अप्ठ्यारै हुन्छ।
5: अनि जसरी हटायो त्यसरी ल्याउन चाहिँ सक्छ कि सक्दैन?
4: सक्दैन, सक्दैन। त्यो त अहिलेको अध्यादेशमा त हटाउनुको प्रावधान आयो, त्यो प्रक्रियाहरू कहाँ काटिया छ त? त्यसरी गर्ने हो भने त फेरि के अर्थ भयो र? फेरि अर्को अध्यादेश ल्याएर हामी झ्यापै भर्ना गर्न सक्छौँ भनेर ल्याउने हो भने त त्यो त फेरि उही त पोलिटिसाइज उही स्पोइल न हो, आफ्नै मान्छे ल्याउने न हो। अब यसलाई मेरिटमा लाने हो, उसले टोकियोको प्रक्रिया अनुसार जाने हो भने त टेक्स टाइम।
5: तर हालै मन्त्रीहरूको कुरा के सुनिँदैछ भनेदेखि अबको नियुक्ति चाहिँ राजनीतिक हुँदैन, भन्सुनको आधारमा हुँदैन भनेर भन्या छ।
4: राम्रो त असाध्य नाम त्यो गर्नलाई त टेक्स टाइम, मैले अघि नै भने त प्रक्रिया छ त लोकसेवाको अध्यक्षको उसमा चाहिँ कमिटीहरू छ। अनि यो प्राक्टिस पहिले बाबुराम भट्टराईले गरेकै हो। बाबुराम भट्टराईले संस्थान निर्देशन बोर्ड भन्ने गठन गरेर संस्थानको सबै नियुक्ति मेरिटमा गरे होइन र गरेको हो नि। विमल वागले हुनुहुन्थ्यो त्यसको चिफ। अब त्यस्तो गर्ने हो भने त ठिकै छ नि, हामी पनि सपोर्ट नै गर्छौँ नि त मेरिटमा ल्याउने हो भने। तर मेरिटमा ल्याउनुको लागि त त्यस्ता संस्था चाहिएला नि त। मन्त्रालयमा एउटा फर्स समिति बनायो भने त आफ्नै मान्छे राख्नु हुन्, निष्पक्ष चाहियो नि त।
5: अबको नियुक्ति चाहिँ राजनीतिक पक्ष धर्ता भएका वा सिधै भन्दा रासपा निकटका बाहेकले पाउने कल्पना गर्न सकिन्छ कि सकिँदैन?
4: त्यो अहिले मैले बाबुरामको जस्तो व्यवस्था गर्ने हो, त्यस्ता संस्थाहरू निर्माण गर्ने हो भने मेरिटको आधारमा हुन्छ र त्यो सधैँको लागि फ्री हो। अहिलेको प्रधानमन्त्री बालन शाहले पाउनुहुन्छ मेरिट बेस नियुक्ति भयो भने, होइन यो झुक्याउने अरू पहिलेको गभर्मेन्टले गरेको फाल दिने अब अहिले पनि आफ्नो मान्छे गर्ने हो भने त यो त झन् विकृति निम्ताउँछ त, अनि त्यो चाहिँ राजनीतिक हुँदैन त उनीहरूको मान्छे नियुक्ति, अहिलेको राजनीति नियुक्ति भनेर फाल्ने अर्को पनि राजनीतिक नै नियुक्ति गर्ने हो भने भन्यो अर्को दोस्रो यसको गल्ती भनौँ मैले। सबै राजनीतिक नियुक्तिहरू एकै खालका हुँदैनन्, केही राजनीतिक नियुक्तिहरू मेरिट बेस मेरिट टेस्टिङबाट भएको छ, जस्तो चिकित्सा आयोगको उपाध्यक्ष, जस्तो राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष, जस्तो शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरू र राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका चेयरहरू, यी पदहरू कस्तो हुन्छ भने लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा भएको कमिटीले मेरिट टेस्टिङ गरेर पठाएको, यिनीहरूलाई पनि एउटै क्याटेगोरीमा राखेर फालियो।
5: राजनीतिक प्रणाली हो हाम्रो, राजनीतिक प्रणालीमा गैर राजनीतिक नियुक्ति सम्भव हुन्छ?
4: एउटा कुरा के बुझिदिनुपर्छ भने प्रशासन त निष्पक्ष खोजिया होला नि, मेरिट बेस खोजिया होला नि, प्रशासनमा पनि राजनीतिकरण हुन थाल्यो भने त यस्तो सिस्टम चाहिँ नभए होइन। फेरि फ्रान्स जर्मन र अमेरिकामा छ यो, भनेको कस्तो भने जो जित्छ उसले माथिल्ला पद सबै आफै नियुक्ति गर्छ, जसलाई हामी के भन्छौँ एक्जिक्युटिभ लिडरसिप स्कुल अफ थट, त्यो गर्नु खोजिया भने त्यही भन्दै भइहाल्यो नि।
3: सरकारले काठमाडौँका बागमती र सहायक नदी किनारका सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको आज 8 दिन पूरा भएको छ। वैशाख 12 गते थापाथली र गैरी गाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाएको थियो। त्यस यता बालाजु, बल्खु, मनोहरा, कालेमाटी, अनामनगर, देवीनगर, महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल पछाडिको सुकुम्बासी बस्ती खाली गराइएको छ। देवीनगरको 7 तले पक्की घरको समेत अगाडिको भाग भत्काइएको छ। नदी किनारको मापदण्ड मेचेर बनाइएका कारण त्यसको अगाडि भाग भत्काइएको प्रशासनले जनाएको छ। निर्धन नागरिक कोठीवास लगाएको भन्दै नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारमाथि खनिनु भएको छ। रासपा सांसद केपी खनालको घर जोगाएको भन्ने प्रसंग जोड्दै प्रसाईले आफू सुकुम्बासीको पक्षमा लड्ने उद्घोष पनि गर्नुभएको छ।
2: अब सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, मजदुर, किसान सबैको पक्षमा दुर्गा प्रसाई लड्छ, सक्छौ भने मलाई पक्रेर लैजाऊ। उहाँ सामाजिक अभियन्ता हुँदै बालनको किचन क्याबिनेटको मान्छे हो नि त, भनेपछि उहाँको चाहिँ भत्काउन नदिने, उहाँको भत्किनु नहुने, उहाँ चाहिँ सुकुम्बासी नहुने, उहाँको बुवा आमाले कमाएर बनाएको अरे, भनेपछि अरूले पनि त मकै बेचेर, सागको मुठो बेचेर, बाटामा सर्ट बेचेर, मोजा बेचेर कमाएको थियो होला नि त, त्यसरी भत्काइदिनु हुन्छ? घर भनेको सपना हो, जोसुकैको नेपालको नागरिक हुन् नि, आज तिब्बतीले बास पाउने, यहाँ रोहिङ्ग्याले बास पाउने, हिजो भुटानीले बास पाउने, घर बनाएर राख्यो, आज नेपालीले बास नपाउने?
3: जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि डोजर अभियानको चर्को आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै राउतले सरकारलाई विवेकहीन भुख्याचा भन्नुभएको छ। विवेकी जिम्मेवार र उत्तरदायी नेतृत्व र लोकप्रियतावादी भुख्याचा बीच फरक हुने भन्दै राउतले नवधनाड्य वा विदेशीलाई जगिङ पार्क र महँगा गाड़ी हुक्याउन सीधा सड़क बनाउन खोजिएको टिप्पणी गर्नुभएको हो। अब खबर फटाफट।
5: गएको साउन यता काँकडभिट्टा नाकाबाट 16 अर्ब 81 करोडको पेट्रोलियम पदार्थ आयात, 7 अर्ब 76 करोडको पेट्रोल, 5 अर्ब 87 करोडको डिजल, 1 अर्ब 90 करोडको एलपी ग्यास सहितका इन्धन आपूर्ति हुँदा 7 अर्ब 45 करोड राजस्व संकलन। बागलुङमा 20% चालकले लागू पदार्थ खाएर गाड़ी चलाउने गरेको भिडियो, 65 जनाको लागू पदार्थ सेवन जाँच्दा 14 जनाले खाएको फेला पर्यो। इभी भ्यान, स्कर्पियो, ट्र्याक्टर, पिकअप, मोटरसाइकल, अटो र टिप्पर चालक कार्यवाहीमा। लैंगिक हिंसामा परे तत्काल खबर गर्न पीड़ितलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रह, शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसामा परेमा तुरन्त 11:45, 10:98 र 104 फोन गर्न अनुरोध। नेपाल चीन सिमानाका रसुवागढी हुँदै मानसरोवर कैलाश तीर्थयात्रा शुरू। गएको वर्ष रसुवागढी नाका भएर 11,500 तीर्थयात्री कैलाश गएकोमा यो वर्ष हालसम्म 300 तीर्थयात्री केरुङ नाका हुँदै मानसरोवरतिर लागे। र चितवन निकुञ्जको मेघौली क्षेत्र भीमले पोस्ट नजिकै 2 वर्षको मरेको बाघ भेटियो। गएको साउन यता निकुञ्जमा 6 बाघ मरे।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ल्याएको नयाँ प्रस्तावले युद्ध अन्त्य गर्ला भन्ने नलागेको प्रतिक्रिया दिनुभएको छ। उहाँले इरानी प्रस्तावमाथि पुनर्विचार भइरहेको पनि बताउनु भएको छ। पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरान युद्ध चलिरहेको बेला जर्मनीबाट थप सैनिक फिर्ता बोलाइने समेत बताउनु भएको छ। अस्ति शुक्रबार मात्रै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीमा तैनात 36,000 मध्ये 5,000 सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो।
6: Enormous logistical hub for aid for Ukraine, but it's also an enormous logistical hub for the U.S. military. The medical facility in Landstuhl, for example, is where most of the troops that have been wounded in the war with Iran have been treated.
1: Yo, BFBS, Gurkha Radio.

0: परदेशको सन्देश कार्यक्रम शुरू भयो. सञ्चालक विनोद कार्यक्रमलाई लिएर यो साता पनि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार. कार्यक्रममा हार्दिक स्वागत छ.
1: हजुर हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ यहाँहरूको सेवामा र यहाँ सबै सबैलाई हार्दिक स्वागत छ, नमस्कार पनि छ. भर्खरै उभौली पर्व पनि सकियो, तर यस्तो अब एक महिनासम्म त मजाले हाम्रो किराँत बन्धुहरूले मनाउनुहुन्छ. बुद्ध जयन्ती पनि सकियो र एकदमै रमाइलो पनि भयो भन्नुपर्छ.
0: चारैतिर विशेष गरी हात्ती वनमा यो कार्यक्रम हुन्छ होइन, काठमाडौँ भ्यालीमा र गाउँ घरको त कुरै नगरौँ है, चारैतिर भइहाल्छ, विदेशमा पनि हुन्छ. सायद उहाँले यो विकेन्डमा पनि रमाइलो गर्नुहुन्छ होला. जहाँ जहाँ हाम्रो यो कार्यक्रम विकेन्डमा सुन्नुहुन्छ, यानि कि शनिबार आइतबार, यदि तपाईँहरूले उभौली कार्यक्रम मान्दै हुनुहुन्छ भने मङ्गलमय शुभकामना छ. बुद्ध जयन्ती त गयो, यो पनि विभिन्न एक्टिभिटिजको साथमा सकियो होला. बिसिसी युके भन्ने छ कि बहिनी संस्था एउटा
1: होइन,
0: ब्रिटिस कम्युनिटी युके का साथीहरूले भव्यताका रूपमा मनाउनु होला. यसको अब भनौँ न अब हाँगाबिङा बढ्दैछ. केन्टमा पनि छ है, केन्टका अस्ति मेरा मित्र आउनु भएको थियो नि, उहाँले पनि बुद्धको मूर्ति स्थापना गर्ने कुरा गर्दै हुनुहुन्थ्यो होइन. त्यो पनि अब छिटै पुरा होस्, नेपालबाट लानेरे के बहिनी बुद्धको ठुलो मूर्ति, अनि फेरि त्यहाँ चाहिँ प्राण प्रतिष्ठा पनि गर्नुपर्छ होइन. प्राण प्रतिष्ठा गरेर बल्ल त्यो चाहिँ प्रयोगमा आउँछ, यानि कि पूजा आजा सुरु हुन्छ बहिनी. अनि अब यही बेला हो चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा मनाउने, नेपालभरि मनाइयो होला भन्ने आशा गर्दै अब हामी लागौँ आजको यो आउने दिनका कार्यक्रमहरू के छन् त्यतिर पनि ध्यान दिनुपर्छ बहिनी होइन. गर्दाखेरि किराँत समाज सुधार चाहिँ दिवस रहेछ 24 गते यो महिना, अनि गोरखकाली पूजा पनि आउँदैछ. चाडपर्वहरू बिस्तारै बिस्तारै आउँछन् कि बहिनी
1: होइन.
0: जब यो हिउँद सकेर स्प्रिङ अनि साथसाथमै यानि कि स्प्रिङ भन्नाले कुन महिना कुन सिजन पर्यो,
1: वसन्त ऋतु
0: होइन. त्यसपछि चरा चुरुङ्गीहरू पनि नाच्न थाल्छन् होइन, बच्चा कोरोन थाल्छन्, अनि फेरि वर्षा ऋतु हुन्छ. नागपञ्चमी आएपछि त फेरि चाडपर्वको लर्को लागिहाल्छ होइन. ओके, यो त भयो चाडपर्वको कुरा र दिनको कुरा मैले गरेँ भने अरू सबै ठिकै छ भने.
1: हजुर दाजु, एकदमै ठिक छ दाजु. र अहिले अब यो मौसम भनेको अलिकति हुरी बतास पनि चलिरहेको छ होइन दाजु, र हामी सबै सजग हुनु आवश्यक छ. चैत्र महिनामा हुरी बतास आउने हो होइन दाजु, तर वैशाख यो एन्ड हुँदाखेरि पनि होइन अन्त अन्ततिर पनि हुरी बतास एकदमै आइरहेको छ र पानी पनि परिरहेको छ दाजु,
0: अलिअलि तलमाथि भइरहेको छ. पहिला चाहिँ हरेक दुई दुई महिनामा सिजन चेन्ज हुन्थ्यो होइन, हाम्रो 6 सिजन भनेर भन्छौँ नि होइन, तर अहिले चाहिँ अलिक कता कता छिटो हो कि कतै ढिलो हो कि भइरहेको छ. तर पनि अब यो बेलामा विवाहको मौसम पनि थियो नि होइन, चारैतिर विशेष गरी काठमाडौँ भ्यालीमा चाहिँ पञ्चे बाजा र पार्टी प्यालेसहरू बुक भएका थिए होइन, व्यथाका साथमा सकी नसकी भन्नुपर्छ होइन. अब बिहा भनेपछि छोरीको विवाह विशेष गरी होइन, बाबा आमालाई चट्टारो र चाहिँ अब इज्जत पनि जोगाउनु पर्ने होइन, फलानुको पार्टीमा त गएको थिएँ आफूले पनि बोलाउनु पर्ने, कति गाह्रो छ कि बहिनी होइन.
1: र अहिले त अब हेर्नुहोस् न, गहना पनि होइन जोड्न अलिकति गाह्रो गाह्रै धेरै महँगो भइसकेको छ होइन दाजु.
0: यो समाज भने तपाईँ हामी नै रहेछ के, धेरै पर जानु पर्दैन होइन. अब नबोलाए पनि नहुने, बोलाए पनि गाह्रो होइन, त्यसले गर्दाखेरि छिटो छरी त मलाई त बेलायतीको लाग्यो के बहिनी. यो विवाहमा कति उहाँहरूको चाहिँ सक्नेले त अब भव्य 5-स्टार होटलमै गर्छन्, तर जेनरली उनीहरूको विवाह भने कस्तो हुन्छ भने नि बहिनी, मिति तोकिदिन्छन् ल हाम्रो विवाह हुँदैछ भने साथीभाइलाई दिन्छन् कि बहिनी होइन. अनि त्यसपछि के हुन्छ भने ल अब हामी चाहिँ नयाँ जीवन सुरु भयो, उहाँहरूको आफ्नो परिवार साथीभाइ नजिकको मान्छेलाई हामीसँग यो छ यो छैन, जस्तो कि फ्रिज छैन, वासिङ मसिन छैन, डिस वासर छैन, कार्पेट छैन, सोफा छैन भनेपछि उनीहरूले 15-20 लिस्टहरू मेन मेन कुराहरूको लिस्ट राखिदिन्छन् कि बहिनी होइन. अनि साथीभाइ आफै बिचमा चाहिँ सल्लाह गरेर ल कार्पेट हामी किनिदिन्छौँ
1: होइन,
0: यो चाहिँ म दिन्छु भनेर लिस्ट फेरि ब्याक पठाइदिन्छन् तिमीले किन्नु पर्दैन भनेर होइन. नयाँ जीवनको सुरुवात हो के बहिनी होइन. अनि त्यति भएपछि उनीहरू नयाँ जीवनको सुरुवात गर्न सजिलो भयो होइन, अलिकति डिनर ड्रिङ्क्सहरू किनेर पुगिहाल्यो, सानो पार्टी हुन्छ, चर्चमा जान्छन्, औँठी साट साट गर्छन्, धर्ता गर्छन्, एन्ड अफ स्टोरी एकै दिनमा भइन्छ होइन। अनि नयाँ जीवन सुरु गर्नेहरूलाई पनि एउटा फ्रेस स्टार्ट होइन, फ्रेस म्यान्डेट भने जस्तो हुन्छ, बोझ हुँदैन के बहिनी, परिवारलाई पनि बोझ हुँदैन, कसै पनि बुझ्दैन, अनि त्यो चाहिँ फेरि सबैले चाहिँ पालै पाला पुरा गर्छन् के बहिनी, कति राम्रो होइन त
1: हो नि, एकदमै राम्रो दाजु। र एकजना हाम्रो दाजुले भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो नेपालीहरूको त अब होइन एकदमै खाजा त्यसपछि खाना हुन्छ नि दाजु, स्न्याक्सहरू टन्नै हुन्छ, खाना पनि टन्नै हुन्छ, उहाँ चाहिँ त्यस्तै हुन्छ होला भनेर जानुभयो अरे केही नखाइकन, जाँदाखेरि त ओन्ली ड्रिङ्क्स मात्रै रहेछ अरे होइन, अनि भोक लागेर घर आएर चाहिँ चाउचाउ उमालेर खाएँ भन्दै हुनुहुन्थ्यो कि,
0: त्यो पनि फेरि वान राउन्ड ड्रिङ्क मात्रै हुने हुन्छ कतै, त्यसपछि आफै किनेर खानु पर्ने हुन्छ होइन, पबमा होइन रेस्टुरेन्टतिर हुन्छ, रेस्ट इज योर ओन बन्दोबस्त होइन। एनिवे हामीले अरूको कुरा गऱ्यौँ, हाम्रो त अब यो चलन छ, चलन भन्ने भिजी पनि भएन, भिज्दा पनि गाह्रो, तर बिस्तारै बिस्तारै चाहिँ परिवर्तन गर्नुपर्छ, सजिलो छरितो चाहिँ गर्नै पर्छ भन्ने कुरा हो, धुरी चाहिँ नचढो भन्ने कुरा हो होइन त। अब ठेगाना दिइहाल्नुहोस् न त।
1: हजुर श्रोता, ठेगाना यस प्रकार छ, र कार्यक्रममा भाग लिने श्रोतालाई पनि धन्यवाद छ सुरुवातमै दाजु, र हामीले कता अब त प्रश्न राखेका थियौँ नि, प्रश्नको उत्तर दिनको लागि हामीलाई 7 श्रोताले फोन गर्नुभएको थियो, हजुर एकदमै धेरै श्रोताले नै फोन गर्नुभएको थियो भन्नुपर्छ,
0: राम्रै भएछ त
1: हजुर, हामीले गीति प्रश्न राखेका थियौँ र त्यो प्रश्नको हामी एकछिनमा छिनो फानो पनि गर्नेछौँ। श्रोता हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, इमेल आइडी छ bfbsgorkha@bfbs.com, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN BFUFO, हाम्रा सम्पर्क नम्बर छन् 54280553764 र 54333930।
0: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो, फोन गर्नुहोला, भनौँ न अब अघि हामीले विवाहको कुरा गऱ्यौँ, बेलायततिर यस्तो हुन्छ भनेर होइन, अरू देशमा के हुन्छ मलाई थाहा भएन होइन, म बेलायतमा बसे हुनाले त्यहाँको चलन कुरा गरेँ, तपाईँलाई पनि थाहा छ र यो चाहिँ राम्रो यो ठिक भनेर भन्नुहुन्छ भने कार्यक्रममा आउनु होला, किनभने इन्टरेक्सन हो कि बहिनी होइन, यही भन्दै अब हामी अगाडि बढौँ। आज तपाईँले प्रश्न चाहिँ सजिलो भन्नुभयो जस्तो लाग्यो मलाई हो
1: हजुर हजुर, हाम्रा 7 श्रोताले चाहिँ अलिक पुराना पुराना गीतहरू मजाले सुन्नुहुँदो रहेछ दाजु, धेरै श्रोताको सहभागिता हुन्छ होला भन्ने चाहिँ हामीले सोचेका थियौँ है, तर 7 श्रोताले भाग लिनु भएको छ, 7 मिलाउनु भएको छ,
0: अलिकति ट्विस्ट थियो नि आज, मुसबै गाह्रो गाह्रो प्रश्न चाहिँ मैले सोचिरहेको छु है त
1: हजुर हजुर,
0: भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ, आदरणीय श्रोताहरू, पहिलो श्रोता हुनुहुन्छ कृष्ण जी लेस्टर युकेबाट, उहाँको नेपालको घरको ठेगाना ताप्लेजुङ होइन तपाईँ
1: ओके,
0: ताप्लेजुङको हामीले बेला बेलामा रिपोर्टहरू गर्छौँ, हाम्रो कृष्ण फोरम्बो लिम्बू त्यहाँको रिपोर्टर हुनुहुन्छ, बडो राम्रो रिपोर्ट गर्नुहुन्छ गाउँघरको कुरा होइन, यहाँले सुनेर प्रतिक्रिया दिनुहोला भने अब उहाँको पत्रतर्फ गइहाल्नु, छोटो र मिठो पत्र लेख्नु भएको छ, परदेशको सन्देश कार्यक्रमका सञ्चालक आदरणीय दाई विनोद अनि स्नेही छोरीहरू दिदी सुजन बाला, बहिनी निशा, मीना र अन्य बहिनीहरू, यसै गरी रेडियो नेपालका आदरणीय सञ्चालक सञ्चालिका ज्यूहरू, सम्पूर्ण बिएबिएस काठमाडौँको परिवार, युके ब्रुनाईलाई पनि सम्झना गर्नुभएको छ, सबैमा साइन अनुसारको अभिवादन, अटुट सम्झना, दैनिक नमस्कार छ, All the way from UK, United Kingdom, लेस्टरबाट भन्नुहुन्छ उहाँ,
1: हजुर हजुर, झार पनि फुलेको छ अहिले होइन दाजु,
0: यस्तो
1: रमणीय ठाउँबाट हामीलाई पत्र लेख्नु भएको छ कृष्ण दाजु, यहाँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार पनि छ।
0: ओके, झार फुलेको कुरा गर्दाखेरि गजब हुन्छ, मलाई त्यो सम्झना आउँछ क्या, एकताली म यस्तै समरमा गइरहेको थिएँ, जङ्गलको बाटो आयो कि होइन, माथि चाहिँ एकदम हराभरा छ, मुनि चाहिँ एकदम निलो रङको त्यो बैजनी भन्छ नि बहिनी होइन, भुइँ भरिरहेछ, म त कार्पेट बिसेछु कि के हो भन्छु, त्यो चाहिँ एक प्रकारको फुल हुन्छ होइन, त्यो निलो देखेँ, बैजनी देखेँ, गजब के भाइ होइन, कहीँ कहीँ पहेँलो हुन्छ, नेपालमा पनि त्यस्तो झार भए त हुन्थ्यो भने के भएन, त्यो मेरो एउटा कल्पना मात्रै हो। एनिवे उहाँ लेख्नुहुन्छ, मेरो परिचय कृष्ण चामलिङ याङछेन होइन, हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम 4 पितले धारा हो, त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना चहार्दै हिँड्ने क्रममा उहाँले बेलायतको लेस्टर होइन भन्ने ठाउँमा आफ्नो कर्म जोत्दैछु भन्नुभएको छ उहाँले.
1: हजुर हजुर, धरान हुँदै फेरि यहाँ काठमाडौँ नारायण थान हुँदै होइन अहिले चाहिँ युके पुग्नु भएको छ र धेरै वर्ष भयो उहाँले युकेमा काम गर्नुभएको दाजु. र अहिले हाम्रो भाउजू पनि उतै हुनुहुन्छ होइन. हजुर भाउजूलाई पनि हाम्रो नमस्कार छ.
0: नमस्कार छ.
1: हजुर एकचोटि हामीले कुरा गरेका थियौँ नि दाजु, त्यो हङकङको हस्पिटलमा कसको त्यहाँ चाहिँ जन्म भयो भन्नुभएको थियो नि होइन, कृष्ण दाजुको नि त्यही जन्म भएको रहेछ दाजु.
0: ब्रिटिस मिलिट्री हस्पिटल बहिनी बीएमएच भन्थ्यो हामी होइन, मेरो दुई छोरा पनि त्यही जन्मेका होइन. अनि अहिले त त्यो हस्पिटल छैन रे, झन्डै 24-25 तला अग्लो हस्पिटल थियो. धेरै गोर्खाली परिवारहरूको चाहिँ बच्चन मजै जो त्यहाँ फ्यामिली लिएर जानुभयो होइन, 1960, 70, 80, 90, 2000 पनि होइन, त्यस यानि कि 1996 भन्नुपर्छ होइन, त्यहाँ जन्मिनेहरू धेरै चाहिँ ब्रिटिस मिलिट्री हस्पिटलमा जन्मेको भन्ने कुरा हामी चाहिँ ठोकुवाका साथ भन्न सक्छौँ कि बहिनी. कोही कोही चाहिँ फ्यामिली लाइन्समा पनि जन्मे होला नि, त्यो अर्कै कुरा हो होइन, किनभने त्यहाँ पनि मेडिकल सेन्टर थियो होइन, इमर्जेन्सी पनि.

0: सम्झना सदा मनभरि लिएर हिँडिराखेको छु। मलाई विशेष गरी चिन्नुहुने, जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू भन्नुभएको छ बहिनी।
1: ओहो, हाम्रो छवि दाईलाई सम्झिराख्नु भएको छ र हाम्रो कृष्ण दाईले धनवीर पुन दाजुलाई पनि सम्झिनुहुन्छ बेला बेलामा, उहाँहरूले पनि सम्झिनुहुन्छ फेरि है
0: मजाले। अनि समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टा त छैन नि यहाँ त, सोल्टिनलाई लेख्नुहुन्छ, सोल्टिनीहरूलाई म कुशलै छु है, नमरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ।
1: वाउ, अब अहिले साकेला सिली पनि नाच्दै हुनुहुन्छ होला होइन दाजु, अब विकेन्डमा मजाले रमाइलो गर्दै हुनुहुन्छ होला हरेक विकेन्डमा, सो सोल्टिनीहरू त्यहाँ साकेला पनि भेट्नुहुन्छ होला होइन।
0: सोल्टाहरू चाहिँ रिसाउँदै हुनुहुन्छ होला होइन, हामीलाई त नसम्झिने सोल्टिनीहरूलाई मात्रै भनेर होइन। एनिवे, रमाइलो हो र उहाँले आफ्नो पत्रलाई अन्त गर्नुभएको छ, भन्नु चाहिँ तपाईँहरूकै रोजामा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ।
1: अब हामीले चाहिँ राखेका छौँ साकेला गीत नै है दाजु, किन भन्दाखेरि होली पर्व पनि सुरु भइसकेको छ, करिब एक महिना उहाँहरूले मनाउनुहुन्छ, मेलिरा राई र निकेश राईले गाउनु भएको एकदमै मिठो साकेला गीत राख्छौँ।
0: ओके, त्यो दिन के भन्छ यहाँ विभिन्न ठाउँमा कार्यक्रम भयो, त्यो अलिअलि हामीले कभर गऱ्यौँ होइन। अब तपाईँहरूले गरेका अब आउँदा दिनका कार्यक्रमहरू चाहिँ युके र ब्रुनाईको रेडियो स्टेसनले पनि कभर गरोस्, हाम्रो कामना त्यही छ। अब गीततर्फ लागौँ त। ओके, गीत यस्तो छ।

0: हजुर स्वै ढोले स्वै हैन त बहिनी
1: हजुर हजुर अर्को ढोले खोइ
0: अर्को ढोले कहाँ कहाँ होला त ए
1: हजुर
0: एउटा भए त पुगिहाल्यो नि धेरै किन्छ तर धेरै ढोले पनि हुँदा रहेछ नि त
1: हजुर हजुर
0: जति धेरै छ्याम्टा ढोल बजाउनेहरू भयो त्यति रमाइलो हो
1: हेर्दाखेरि
0: यो सामूहिक गाउँले परिवेशमा पारिवारिक परिवेशमा मनाइने चाड हो गर्दाखेरि साथीभाइहरूले मनाउनु भयो हामीले पनि अलि हेऱ्यौँ कभर पनि गऱ्यौँ विदेशमा नियरेस्ट विकेन्डमा मनाइन्छ बहिनी
1: होइन
0: गर्दाखेरि अब यो चाहिँ विकेन्डमा चाहिँ भव्य रूपमा एस्फर्डदेखि लिएर स्विन्डन कहाँ कहाँ हुनुहुन्छ हाम्रा दाजुभाइ दिदीबहिनीहरू साउन्डक्लिफ होइन तपाईँलाई कहाँ कहाँ छ थाहा छ भन्नुहोस् त
1: युकेको कुना कन्दरा सबै ठाउँमा छ जस्तो लाग्छ दाजु
0: हो र स्कटल्यान्डदेखि तल प्लेमथसम्म होइन यता डोभरदेखि चारैतिर हुनुहुन्छ बहिनी स्कटल्यान्डको माथिल्लो भाग ग्लास्गो एडिनबरामा धेरै नेपालीहरू हुनुहुन्छ र आज पनि गाउँतिर पनि हुनुहुन्छ र विभिन्न व्यवसाय पढाइ काम गरेर बस्नु भएको छ हाम्रो नेपालीको ठुलो इज्जत छ बहिनी होइन र समाजलाई बेलायती समाजलाई ठुलो योगदान पुर्याइरहनु भएको छ यो पनि एउटा पोजिटिभ कुरा नै हो नि
1: त ओके
0: अब हामी लागौँ आजको यो पत्र अनि गीत पछि लाग्नु पर्ने कहाँ हो बहिनी
1: हजुर दाजु अब हामी फेरि पनि लाग्छौँ युके तर्फ नै तर हामी ब्रेक पछि भने आवाजमा रहेका सन्देशहरू राख्नेछौँ दाजु
0: ओके अहिले नै भनिदिनुहुन्छ कि एकछिन पछि भन्नुहुन्छ होला भन्नुहोस् त
1: हजुर हजुर ब्रेक पछि भने हामी सहायता राई बुखिम आन्टीको आवाजमा रहेको सन्देश राख्नु दाजु तपाईँसँग कुराकानी गर्नुभएको छ होइन म चाहिँ एकदम बिग फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो
0: छोरीलाई म बेला बेलामा फोन गर्छु पनि भन्नुभएको छ नि होइन बेलायत यहाँ नेपालमा आएर एक दुई महिना बस्नुभयो आफ्नो परिवार छोरी ज्वाइँ साहबलाई भेट्नुभयो र बेलायत फर्किसक्नु भएको छ तपाईँलाई यहीँबाट अस्ति भेटेको सम्झना साथमा बहिनी बिएबिएसको टोपी चाहिँ छोड्नु भएको छैन रे के बहिनी होइन बिएबिएस गोर्खा रेडियोको टोपी बडो मजाले लिएर खुसी भएर जानु भएको छ त्यो पनि बेलायत पुग्यो होला भन्ने आशा गरौँ र यहाँबाट दर्शन नमस्ते पनि होइन त बहिनी
1: केन्टमा बस्नुहुँदो रहेछ दाजु र तरहरी ठहरी चाहिँ उहाँको नेपालको ठेगाना भयो है हामी चाहिँ ब्रेकपछि उहाँको सन्देश राख्छौँ श्रोता अहिले पनि मेरो हातमा परेको छ एउटा पत्र है नियमित श्रोता हुनुहुन्छ धनवीर पुन दाजु उहाँले हामीलाई युकेबाट नै यो पत्र लेख्नु भएको छ नेपालको ठेगाना घोडे पानी म्याग्दी हो उहाँले भन्नुभएको थियो बहिनी यसपालि घोडे पानी किन नजानु भएको एकदमै मिस गर्नुभयो भन्दै हुनुहुन्छ दाजु
0: हो नि एकदमै राम्रो राम्रो चाडपर्वहरू हामीले मिस गऱ्यौँ होइन जाने त प्लान थियो अब बर्खामा जाने कुरा भएन बर्खा लाग्न लाग्यो होइन अब काम पनि गर्नुपर्ने घुम्ने पनि इच्छा हुने मिल्दो रहेछ क्या बहिनी होइन छुट्टी पनि छुट्टी लिएर जाँदा पनि फेरि गाह्रो क्या बहिनी होइन किनभने छिटो आउनु पर्ने भन्दाखेरि देश दर्शन चाहिँ रिटायर्ड लाइफमा मात्रै होला
1: त्यही होला दाजु र घोडे पानीमा विभिन्न थरीका विभिन्न रङका गुराँस फुलेका थिए र दाजुले भन्दै हुनुहुन्थ्यो मेरो बहिनीको त्यहाँ होटल पनि छ तपाईँ गएर बस्नुहोस् यसो बुक गरेर भन्दै हुनुहुन्थ्यो तपाईँहरू जानु है भन्दै हुनुहुन्थ्यो हामीलाई र यो यस्तो हुँदो रहेछ यो गुराँस चाहिँ एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फेरि अलिक कम फुल्दो
0: रहेछ एक वर्ष चाहिँ रुखले थाम्नै नसक्ने गरी फल्छ अर्को वर्ष फेरि अलिअलि यसपालि त फल्ला जस्तो छ है बहिनी होइन त्यस्तै हुँदो रहेछ र पूर्वतिरको फेरि पनि हामीले गुराँसका धेरै फोटोहरू राख्यौँ गुराँस फुलेको होइन गोपाल बराइलीजी हुनुहुन्छ धनकुटाको रिपोर्टरले पनि खुब रिपोर्ट गर्नुभयो टिएमजेमा चाहिँ गुराँसको चाहिँ राजधानी हो भनेर
1: कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाजु साथै सञ्चालिका बहिनी निशा दिदी सुसन बाला अनि बहिनी मिनामा लामो समयको अन्तराल पछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार भनेर भन्नुभएको छ
0: बस्तीको नाम के छ लेख्नु भएको छ
1: उहाँले चाहिँ बस्तीको नाम लेख्नु भएको छैन सायद उहाँको प्राइभेसी पनि होला ख्याल राख्नु भएको होला दाजु
0: पहिला लेख्नुहुन्थ्यो मैले बिर्सेछु कि एक्ज्याक्टली चाहिँ
1: हजुर अनि मिठो सम्झना भन्नुभएको छ धेरै धेरै माया साथै ढिले भए पनि नेपाली नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ अनि आराम रही आराम ताको पनि कामना गर्छु भन्नुभएको
0: छ राम्रो कुरा यो चाहिँ पत्र भनेको त्यस्तै हो राम्रै छु राम्रै छौँ परिवार सहित हजुरहरूलाई कस्तो छ भन्ने त हो नि होइन बहिनी त्यसको लागि चाहिँ बिएबिएस गोर्खा रेडियो सधैँ हाजिर छ तपाईँको सुख दुःख तपाईँको भनौँ न अब सबै स्थिति सब भन्नको लागि सेयर गर्नको लागि तपाईँहरू आउनुहोस् अन्यलाई पनि हाम्रो चाहिँ निवेदन छ बिएबिएस गोर्खा रेडियोको अघि दिएको ठेगाना फेरि अब केही क्षणपछि आउने ठेगानामा तपाईँहरूले लेख्न सक्नुहुन्छ
1: आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु, आशा छ यस्तो उतारीमा स्थान पक्कै पनि दिनुहुनेछ भन्नुभएको छ।
0: त्यो पनि स्थान के तातो कफीको साथमा होइन बहिनी, चियाको साथमा।
1: हजुर, काठमाडौँमा अलि साँझ बिहान चिसो चिसै छ होइन दाजु,
0: मैले पनि छ।
1: हामी तपाईँलाई कफीको साथमा स्वागत गर्छौँ। मेरो परिचय त बिस्तारै दिँदै जाउँला, किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ भन्नुभएको छ।
0: खासमा त चिनारी दिनै पर्दैन, धनवीर पुन भएपछि एकदम सबैले चिनिसक्नु भएको छ उहाँलाई।
1: हो नि, उहाँ एकदम धनका पनि वीर हुनुहुन्छ अनि एकदमै हुन्छ नि दाजु, सोसल वर्कर पनि हुनुहुन्छ है। विभिन्न सोसल वर्कहरू गर्नुहुन्छ र उहाँले दान पनि धेरै गर्नुहुन्छ होइन। नेपाल आउँदाखेरि उहाँले एउटा न एउटा काम गरिरहनुहुन्छ।
0: नाम परिवर्तन गरिदिनु तपाईँ, धनवीर नलेखेर दानवीर लेख्नु।
1: कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने मेरी बहिनी निर्मला परिवेश राई अनि परिवार, त्यस्तै गरी छवि थापा अनि परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, दाई भाउजू साथै परिवारमा पनि यो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपाल नवलपरासीमा हुनुहुने मेरो साथी ओमबण सापकोटामा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु। मेरो सन्देश प्रसारण गरिदिनु हुने तीनवटा स्टेसनका स्टाफहरू, रेडियो नेपालका सम्पूर्ण सञ्चालक सञ्चालिका ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। अवस्त नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ। अर्को वर्ष चाहिँ दाजु, धनवीर पुन दाजु जब नेपाल आउनुहुन्छ हामी सँगै जानुपर्छ।
0: सँगै हो, मिनी बस बुक गर्ने अनि गाउँदै जाने के बहिनी, लङ टुरमा जानु मजा आउँछ साथीभाइसँग, कहीँ रोकिँदै खाँदै होइन, अनि लाग्यो खर्च त सेयर गर्ने हो नि बहिनी, होइन त ठुलो कुरै भएन नि। अहिले राम्रो चाहिँ के छ भने आन्तरिक पर्यटकहरू बढेका छन् नेपालमा होइन। हिजो अस्ति मैले पर्सा राष्ट्रिय निकुञ्जको कुरा गरेको थिएँ, यति धेरै आन्तरिक पर्यटकहरू आउनुहुन्छ भनेर साध्यै छैन भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका निकुञ्जका प्रमुखले होइन, र भारतीय पनि आउँछन्। चितवनसँग जोडिएको छ के राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज, पहिला चाहिँ नारायणी अञ्चलको एउटा सेरोफेरो हो, अहिले चाहिँ त्यो अञ्चल छैन, एउटा चाहिँ प्रदेश हुन पुग्यो होइन, तर चाहिँ एकदम राम्रो छ आन्तरिक पर्यटकहरूको चाहिँ आगमन हरेक ठाउँमा, त्यसले गर्दाखेरि अर्थको चलायमान चाहिँ हाम्रो नेपालीले नै गरिरहेका छन् क्या धेरै ठाउँमा, विच इज अ गुड थिङ, एउटा प्रोस्पेरिटी र पोजिटिभ साइन पनि हो। त्यस कारणले हामी पनि जानुपर्छ क्या होइन त, सोसाइटीमा कन्ट्रिब्युट गर्नु पर्यो नि, इकोनोमीमा कन्ट्रिब्युट चाहिँ त्यसरी पनि हुन सक्छ भन्ने एउटा मेरो भनाइ हो।
1: अवश्य पनि दाजु हजुर।
0: अब लागौ त गीततर्फ,
1: गीततर्फ लागौ। सन्तोष बिसी र जुनु प्रसाईले गाउनु भएको काले काले छौ बोलको गीत हामी राखिदिएका छौ,
0: मिलेर खाउँ भने छैन
1: धनवीर दाजु गोरे हुनुहुन्छ तर हामी गीत नयाँ गीत राख्छौँ।

0: एक्सप्रेस गोरखा रेडियो।
1: हजुर, परदेशको सन्देश। परदेशीहरू कृष्ण चामलिङ र धनवीर पुलले त पठाइसक्नु भएको छ सन्देश, अब चाहिँ फेरि परदेशी नै हुनुहुन्छ सहायता राई बोखिम एकछिनपछि आउनुहुन्छ क्यारे। फेरि पनि समस्त आदरणीय श्रोतामा नमस्कार। यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा स्वागत छ। निशा बहिनी के भन्न चाहनुहुन्छ?
2: हजुर हजुर, मेरो पनि नमस्कार छ र पुनः स्वागत गर्छु हाम्रा श्रोतालाई। विश्राम भन्दा अगाडि हामीले मिठो गीत पनि सुन्यौँ दाजु, काले काले छौ सन्तोष विशी र जुनु प्रसाईको आवाजमा रहेको गीत थियो। हाम्रो धनवीर पुन दाजुको निम्ति राखिदिएका थियौँ, अवश्य पनि मन पराउनु भयो होला।
1: यो बहिनी एउटा कुरा सोध्न मन लाग्यो है, महाप्रीतिमा जहिले पनि काले काले होइन, हुन त गोरेको पनि आउला तर मैले चाहिँ कालैलाई मन पराएको जस्तो लाग्छ कि कता कता होइन। काले दाई होइन, अनि मेरो काले के भनिन्छ बहिनी?
2: सुने
1: छैन
2: श्रीमतीले
1: श्रीमानलाई, गर्लफ्रेन्डले चाहिँ बोयफ्रेन्डलाई काले भने जस्तो जिन्दगी यसरी अगाडि बढ्छ। हामी चाहिँ तपाईँहरूका कुराहरू राख्छौँ यो कार्यक्रममा भन्दै अब छोटो मिठो तरिकाले चाहिँ वाचन गर्दैछु त आजको ठेगानालाई फेरि।
2: हजुर, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल भनेर तपाईँले पत्र लेख्न सक्नुहुन्छ श्रोता। हाम्रो सम्पर्क नम्बर छन् 5408055 5437364 र 5433930। इमेल आइडी छ bfbsgorkha@bfbs.com।
1: ठेगाना यही हो श्रोताहरू, आउनुहोस् तपाईँ आफ्नो सुख दुःख आफ्ना ट्यालेन्टहरू होइन, कोही कवि हुनुहुन्छ, कोही मुक्तकार, कोही गजलकारदेखि लिएर कोही आफ्नो पोइन्ट अफ भ्यू राख्छु भन्नेहरूलाई पनि हामीले स्थान दिन्छौँ। तर हामी केही केही कुरालाई चाहिँ अलिक स्क्रिनिङ गर्छौँ। यो फ्यामिली रेडियो हो, फ्यामिली कार्यक्रम हो, त्यस कारणले हामीले चाहिँ सम्झना आदान प्रदान होइन, हेलो हाई, वेदरको कुरा, गीतको कुराहरू मेनली गर्छौँ होइन, पोलिटिकल एङ्गल चाहिँ हामी छुँदैनौँ होइन। भन्दै अब योभन्दा अगाडिको हप्ता हामीले राखेको प्रश्न के थियो र उत्तरहरू कसकोबाट आयो बहिनी?
2: हजुर दाजु, गीती प्रश्न थियो दाजु, र यो प्रश्न भने हामीले कसरी राखेका थियौँ त अलिकति अन्तराबाट राखेका थियौँ
1: होइन। हाम्रो प्रश्न के थियो भनेर चाहिँ अब आज सुन्ने श्रोतालाई पनि सुनाउनु पर्छ नि त होइन बहिनी, त्यसले गर्दाखेरि के गर्ने गीत राख्ने त, गीती प्रश्न भनेपछि गीत राख्नु पर्ला होइन। ओके, यो गीत सुन्नुहोला जुन गीतलाई हामीले प्रश्नको रूपमा राखेका थियौँ योभन्दा अगाडिको हप्ता श्रोताहरू।

0: हजुर, गीतै प्रश्न यही थियो। दुई सिद्धहस्त कलाकारले भन्नुपर्छ गाउनु भएको यो गीत राख्यौँ। गीतलाई चिन्ने प्रयास गर्नु, शब्द बाटो चिन्नुहोस्, गाउने कलाकार को को हुनुहुन्छ, शब्द कसको, सङ्गीत कसको, सोध्दै थियो नि त
1: बहिनी। एकदमै हो।
0: अनि उत्तर दिनेहरु?
1: हजुर, उत्तर दिने हाम्रा सात जना श्रोता हुनुहुन्छ दाजु।
0: ज्यू,
1: सातै जनाले मिलाउनु भएको छ।
0: वाकै?
1: हजुर हजुर,
0: गजब रहेछ।
1: गायक देव हुनुहुन्थ्यो नातिकाजी र पुष्प नेपाली, गीतकार लक्ष्मण लोहनी र सङ्गीतकार नातिकाजी स्वयं भनेर चाहिँ प्रश्नको उत्तर दिनु भएको थियो।
0: ठ्याक्कै मिलाउने सात जनाको नाम चाहिँ एकदम मजाले सुनाइदिनु पर्यो सबैलाई, पुरस्कार नदिए पनि नाम त राम्रोसँग हामीले वाचन गर्न पाउँछौ नि।
1: उमेश रेग्मीजी हुनुहुन्छ विराटनगरबाट, त्यसै गरी एडमन्ड पराजुलीजी हुनुहुन्छ सुनसरीबाट, तारा रेग्मी, लक्ष्मी रेग्मी, अन्जु रेग्मी हुनुहुन्छ उमेश रेग्मीकै परिवारबाट, उहाँहरू विराटनगरबाट हुनुहुन्छ। त्यस्तै गरी अरुण नदी खत्री हुनुहुन्छ नारायणथानबाट, सरिता खड्का हुनुहुन्छ नारायणथानबाट।
0: सबैलाई दिने त पुरस्कार सक्दैनौ नि हामी।
1: हजुर, गोला प्रथाद्वारा हामी
0: उहाँलाई सबैको नाम हाल्नुभयो यहाँ।
1: हजुर, राखिदिएका
0: छौँ।
1: हामीले
0: पनि भन्छौँ होइन, डमरु जस्तो पनि छ के बहिनी, होइन,
1: डमरुको
0: आवाज आयो होला के, त्यसमा त आँखा चिम्लेर आज मैले तान्ने कोसिस गरेँ है त बहिनी। एउटा चाहिँ साँच्चै मैले यसो निकाले, अब तपाईँ पढिदिनुहोस् है त, कताबाट आयो मलाई थाहा छैन, म चाहिँ अन्दाज गर्नु, तपाईँलाई अन्दाज गरिदिन्छु है त बहिनी। ल, यो चाहिँ पूर्व पूर्वतिर लाग्यो नि त।
1: पूर्वका त हाम्रा श्रोता थुप्रै छन् है त, पूर्वका हाम्रा श्रोता कसले पाउनु भयो होला त यो पुरस्कार?
0: सरी पो छ त, सुनसरी छ बहिनी, होइन, सुनसरी पो छ त बहिनी,
1: एडमन्ड पराजुलीजी
0: जस्तै लाग्यो। ठुलो ठुलो बधाई र तालीको साथमा उहाँलाई लकी विनरलाई चाहिँ कंग्रेचुलेसन्स भन्नु होइन बहिनी।
1: हजुर एडमन्डजी, तपाईँलाई बधाई छ र अन्य श्रोता जसले उत्तर मिलाउनु भयो र भाग लिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
0: उहाँले टक्कै मिलाउनु भएछ। एकजना हाम्रो श्रोताले चाहिँ के भन्नुभएको थियो, गीती प्रश्न राख्नुहोस् न, बेलामा इन्ट्रेस्टिङ हुन्छ भन्नुभएको थियो होइन। यसपालि चाहिँ नो गीती प्रश्न है बहिनी, अब नयाँ प्रश्न दिनु पर्यो नि। कतिको न्युज हेर्नुहुन्छ तपाईँहरूले? तपाईँले पनि हेर्नुहुन्छ नि न्युज? हामी त अब रेडियोमा काम गर्ने, न्युज सुन्नै पर्छ। अब आजको लागि, यो हप्ताको लागि प्रश्न दिउँ त म?
1: हुन्छ हुन्छ दाजु।
0: मनमा जे आउँछ त्यही प्रश्न है त। एकजना व्यक्ति संसारमा धेरै कीर्तिमानहरू भएका छन् होइन, कीर्तिमान के को लागि रे बहिनी?
1: कीर्तिमान चाहिँ एकदम अद्भुत कामको लागि गर्नुहुन्छ उहाँहरूले
0: होइन, तर त्यो चाहिँ तोड्नको लागि रे के, ऑल द रेकर्ड्स आर देयर टु बी ब्रोकन भन्छ के अङ्ग्रेजीमा होइन, त्यसलाई चाहिँ जित्नको लागि, त्यसलाई चाहिँ पछि पार्नको लागि कीर्तिमान राखिन्छ बहिनी होइन। यस गत हप्ता धेर भएको छैन, आइतबारको दिन मात्रै भन्छु म होइन, आइतबार भन्नाले अप्रेल महिनाको 26 तारिक बहिनी होइन, एउटा यस्तो रेकर्ड स्थापना भयो जुन रेकर्डले मानव इतिहासको हिस्टोरिकल अचिभमेन्टलाई कोसे ढुङ्गाको रूपमा लिइन्छ क्या बहिनी होइन। त्यो रेकर्ड चाहिँ कुन हो, त्यति मात्रै हो, र कसले राखे, कुन देशका नागरिक? ओके, एउटा 26 अप्रेलको दिन एउटा मानव इतिहासमै होइन, एउटा ऐतिहासिक एउटा चाहिँ उपलब्धि भयो खेलकुदमा होइन, त्यति मात्रै भन्छु म। त्यो कुन चाहिँ ऐतिहासिक उपलब्धि हो, के को लागि, कसले, र त्यो नागरिक चाहिँ कुन देशका हुन्, त्यति मात्रै भयो नि, त्योभन्दा बढी नभनौँ।
1: हजुर हजुर,
0: डिटेल इन्फर्मेसन चाहिँ हामी अर्को हप्ता छिनो फानामै कुराकानी गरौँ है, किनभने रेकर्ड्स आर देयर टु बी ब्रोकन, ब्रेक भयो, तर कुन खेलमा, कसले, समय पनि भन्न सक्नुहुन्छ, जति धेरै यहाँले मिलाउनु भयो त्यति धेरै जित्ने चान्स पनि छ भनेर भनिदियो है, किनभने रेडियो टेलिभिजन सुन्नुको मतलब चाहिँ इन्टरटेन मात्रै हो, इन्टरटेनमेन्ट मात्रै होइन, इन्फोटेनमेन्ट पनि गर्नुपर्छ बहिनी होइन, इन्फर्मेसन पनि ग्यादर गर्न सक्नुपर्छ, ताकि हाम्रो नयाँ जेनेरेसनले जेनरल नलेज भने के हो, संसारमा कहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ बुझुन्, सिर्फ मोबाइलमा मात्रै पब्जी मात्रै खेलेर बस्नु भएन होइन त बहिनी। ओके, यति नै आजको प्रश्न, तपाईँले बुझ्नुभयो नि होइन, अन्तमा फेरि दोहोऱ्याइदिनु होला भन्दै अब यो सन्देश रूपी कार्यक्रममा पालो कसको छ भन्नुहोस् त, फेरि एकताल दोहोऱ्याइदिनुहोस् त।
1: अब हामी कुराकानीतर्फ लाग्छौँ दाजु। हाम्रो सहायता आन्टी आउनु भएको छ, सहायता राई बोकिम उहाँको पुरा नाम हो। उहाँ चाहिँ आशफोर्ड केन्ट युकेमा बस्नुहुन्छ र नेपाल भिजिट आउनुहुँदाखेरि हाम्रो स्टुडियोमा पनि आउनु भएको थियो। उहाँको छोरी जोयसँग आउनु भएको थियो होइन, जोय सुरेन लिम्बू दाजु, त्यस्तै गरी दिदी सुशीला होइन, उहाँहरूसँग आउनु भएको थियो। यहाँ आउने बेलामा चाहिँ कुराकानी गर्नुभएको थियो र कुराकानी दाजुसँग नै गर्नुभएको छ होइन दाजु।
0: ओके, कस्तो मजाको होइन उहाँको बोली वचन होइन, शालीन एकदम सिनियर सिटिजन होइन, सबैलाई माया पनि गर्ने र एकदमै बोल्न पनि फरासिलो होइन, आमा भन्न सुहाउने होइन त।
1: ओके,
0: यस्ता व्यक्ति आउनुभएको थियो, बिएबिएसको एउटा चिनो लिएर जानुभएको छ। अब चिनोलाई कहाँ राख्नु भएको छ मलाई थाहा छैन, हेरौँ उहाँले केही खबर पठाउनुहुन्छ कि भन्दै त्यसतर्फ जाउँ। आदरणीय श्रोताहरू, अब हामी परदेशीको सन्देश कार्यक्रममा कुराकानी गर्नको लागि पल्टनका सदस्य हाम्रा अग्रजको परिवार यसो घुम्न आएको बेलामा, बिएबिएस गोर्खा रेडियोमा स्टुडियो घुम्न हेर्न आएको बेलामा मैले सहायता राई बखिम दिदीलाई भेटेको छु। उहाँसँग कुराकानी गर्न पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। बिएबिएस गोर्खा रेडियोको यस कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ, नमस्कार पनि दिदी।
2: नमस्ते भाइ, मेरो नाम सहायता राई बखिम हो, इटरी तररा हो मेरो घर। अहिले चाहिँ एक महिनाको छुट्टीमा आएको नेपालमा, आउँदाखेरि अब यस्तै भयो, अहिले वारले गर्दाखेरि दुई महिना बस्नु पाइयो। 27 अप्रेलमा फर्किँदैछु।
0: ए, आज फर्किने हो नि, अनि अब एउटा न्यूले नेपालमा बस्नु पाउने पनि भाग्य मानिने हो नि होइन त हजुर। यसपालिको यो बसाइमा आफ्नो गाउँ तरारा जानुभयो?
2: हजुर।
0: कति बस्नुभयो त्यहाँ चाहिँ?
2: 3 हप्ता बस्यो। अहिले मेरो छोरी सुशीला लिम्बू ज्वाइँ सुरेन लिम्बूको मा अहिले छु, आज चाहिँ 1 हप्ता बस्यौँ।
0: ब्रिटिस गोर्खा नेपालमा काम गर्नुहुन्छ नि होइन ज्वाइँ साहेब? अब हुनेवाला मेजर साहब होइन होइन, त्यस कारणले उहाँको प्रमोसन पनि पार्टी खानुभयो दिदीले?
2: पार्टी त खाइरहेको। अनि मेरो श्रीमान चाहिँ नरबहादुर लिम्बू
0: ज्यू
2: टेन्जियार कोप्रल हो, डी कम्पनीको हुनुहुन्छ,
0: डी कम्पनीमा
2: 1969 को भर्ती
0: ज्यू।
2: बुर्नै गए, बुर्नै 1 वर्ष बसेर फेरि तामिकेमा,
0: यानि कि हङकङमा तामिकेनको फ्यामिली भएर बस्यो,
2: फ्यामिली भएर बस्यौँ।
0: अनि कुन सालमा फर्किनु भयो त नेपाल?
2: 82
0: जस्तो लाग्छ मलाई पनि। एनिवे, वर्षको त्यति महत्त्व छ त छ, तर पनि ठ्याक्कै चाहिँ भन्नु पर्दैन। अनि उसो भए 69 भर्ती भएर 82 आउनुभयो, करिब करिब तपाईँले त्यतिमा धेरै समय ब्रुनाई बिताउनु भयो, हङकङ बिताउनु भयो, त्यतिखेरको हङकङ अहिले परिवर्तन भइसकेको छ, फेरि जानु पाउनु भएको छ कि छैन हजुर?
2: ब्रुनाई गए
0: हजुर,
2: युके आए, ब्रुनाई 3 ताल गए, मेरो श्रीमान जियारुमा जाँदा पनि 1485 नम्बर अनि यी छोराछोरीहरूलाई लिएर उहाँ पढायो, फर्क्यौँ। फर्केर फेरि म एक्लै बसेँ, उहाँ फेरि रोयल प्यालेस पुर्णेमा
0: काम गर्नुभयो,
2: काम गर्नुभयो।
0: ए, कान्छा सरकारको प्यालेस त भव्य छ नि होइन, म पनि त्यहाँ एकताल यसो हेर्न गएको छु। एनिवे, त्यो आफ्नो ठाउँमा छ, आफ्नो काम गरेको ठाउँ हो। दिदी, अब हङकङ बस्नुभयो, संसार घुम्नुभयो, बेलायत बस्नुभयो, नेपाल त आफ्नै घर भइहाल्यो होइन, खास खास चाहिँ कहाँ बस्न मन लाग्छ हजुरलाई?
2: मलाई त खास त अब कर्मथल त अब श्रीमानको राम्रो हो, बस्नु साफ सफाइ छ उता, अब जन्मथल यता नेपालमा अलिक गर्मी छ, मेरो अवस्था चाहिँ अलिकति
0: बुढाले गर्दा
2: अलिक यतै पो फापे जस्तो लाग्यो, श्रीमानलाई चाहिँ फेरि उता फाप्छ,
0: मलाई
2: यहाँ चाहिँ हाच्यौँ आउने
0: के धुलोले, धुलोले
2: उहाँ चाहिँ उहाँलाई सफाले गर्दाखेरि अलिक राम्रै हुन्छ। अनि अब जे भए पनि अब श्रीमानको पछि नै बस्नु पर्छ
0: नि, हाम्रो धर्म पनि त्यही हो, हाम्रो संस्कारै त्यही हो होइन। तपाईँ त फेरि कति राईको पनि संस्कार संस्कार मान्नु पर्ने लिम्बूको पनि मान्नु पर्ने हैन गर्दाखेरि परिवारमा कति रमाइलो सबै संस्कार मान्न पाउँदा हैन हामी नेपालीमा त्यही राम्रो छ दशैं मान्यो तिहार मान्यो उधौली मान्यो उभौली मान्यो हैन हरेक चीज मान्न पाइन्छ र अब हजुरलाई नेपाल फाप्ने अलि गर्मीले गर्दा खुट्टाले गर्दा हैन काठमाडौँ बस्न मन लाग्ने कि तररातिर सुनसरी
2: काठमाडौँ पनि राम्रो छ
0: हैन
2: आफ्नो घर अब तररामै छ अब त्यही नै अब मूल घर
0: हो नि
2: त्यही नै बसिरहेछौँ अहिले चाहिँ
0: तररा पनि ठुलो बजार भइसक्यो नि अहिले
2: ठुलो बजार भएको छ
0: हैन त्यहाँ मैले मेरो साथीहरूसँग कुरा गर्दा तररा त ठुलो बजार भएको छ विनोदलाई आउनुहोस् न भनेर भन्नुहुन्छ र आजको यो बसाइमा यहाँ काठमाडौँको स्टुडियोबाट बोल्दै हुनुहुन्छ पहिला पहिला चाहिँ उताबाट बोलेको यता सुनाउन पाइन्थ्यो होइन अहिले नेपालबाट विदेशतिर सुनाउँदै हुनुहुन्छ ल भनिदिनुहोस् बेलायतमा भएका आफन्त साथीभाइलाई के भन्न चाहनुहुन्छ
2: सर्वप्रथम त अब मेरो फ्यामिलीहरू सबै यतै उतै युकेमै छन् ठुलो फ्यामिली छ मेरो
0: ज्यू
2: 20 जना छ
0: 20 जना
2: मेरै तर्फबाट
0: ओहो
2: हामी दुई श्रीमान र म श्रीमतीबाट अनि म खुसी छु मेरो फ्यामिली ठुलो छ युकेमा छ मेरो फ्यामिली 1-2 घन्टाको टाढो हामी केही दसैँ तिहारमा हामीलाई भेला हुनुको लागि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो मलाई खुसी लाग्यो
0: चाड पर्व पनि मूल घरमै आउने
2: छोरा छोरीहरू सबै छुट्टी मागेर हामी भेटघाट हुन्छौँ मेरो साथीहरू कोही छन् बिचारा कोही हङकङ उनीहरूको फ्यामिली कोही नेपाल कोही युके हुन्छ बिचारा उनीहरूले सुनाउँछ मलाई त्यसरी दिदी तपाईँको त कति राम्रो सबैजना छोराछोरी यही युकेमै छ भनेर त्यसरी
0: एक्लै बसेर पनि नपर्ने अनि सुख दुःख कुरा पनि गर्न पाइयो बेला बेलामा फोन गरेर भइहाल्छ आजकल त व्हाट्सएप छ गर्दाखेरि पैसा पनि पर्दैन होइन
2: म बिआइपी प्रेमी हुँ पहिला पनि जानी नजानी यसो मेसेजहरू लेख्छु गीत मगाउँछु क्वेसनको आन्सर पनि दिएर
0: तपाई
2: सन्चै हुनुहुन्छ होला तपाईँलाई धेरै धेरै सम्झना गर्छु म
0: नेपालबाट होइन काठमाडौँको स्टुडियोबाट
2: नेपालबाट पनि गीत मगाएँ उहाँले भन्नुभयो मगाइबस्छु बिच बिचमा म आशा नानीलाई चिन्छु रूपा नानी चिन्छु अनि उहाँ भाइ
0: हाम्रो पनि भेटभाट भएको छैन होइन अब विनोद भनाइ यही भाइ रहेछ भन्न पाइयो नि त होइन अनि अब मैले पनि हजुरको श्रीमानसँग भेटा छैन कुनै दिन भेट्ने एउटा सौभाग्य जुर होस् बेलायतमा हजुर कहाँ बस्नुहुन्छ छिमेकी हुनुहुँदो रहेछ म चाहिँ यता फोक्सटोन हजुर आसपोर्ट 15 मिनटको बाटो त हो नि होइन हजुरको चाडपर्वमा बोलाउनुहोस् म आइहाल्छु है यसो मजा आउँछ नि हजुरको 20 जना अन्य परिवारहरू पनि भेट्न पाइन्छ नि हजुर पनि हामी कहाँ आउनुहोस् है फोक्सटोनमा कहिले कहिले त घुम्न जानुहुन्छ होला नि
2: मलाई जानु मन लागेको छ तर त्यसरी मौका पाइनँ अस्ति हाम्रो 10 जिआर हाम्रो रेजिमेन्टल
0: त्यतिखेर
2: चाहिँ हाम्रो छोरीको बिहा थियो कान्छी छोरीको विवाह
0: त्यही भएर छुट्यो
2: हजुर छुट्यो
0: अब म यहीँबाट भनिदिन्छु आशा पुनबनीलाई योगराजलाई शिरीषलाई रूपालाई कि दिदी सहायता दिदीलाई चाहिँ बोलाएर यहाँ जस्तै रेडियोमा कुराकानी गर्ने भेटघाट गर्ने अनि सन्देशहरू
2: अनि त्यो विन भएर एउटा बेपेसको चिनोको मग र एउटा भेष पनि पाएर नेपाल लिएर मेरो घरमा दराजमा मैले
0: सजाएर राख्नु भएको
2: मलाई चिज लागेछ
0: हो नि ल दिदी कति राम्रो कुरा हजुरले यहाँ बिएबिएसलाई आज भेट्न मन लाग्यो घुम्न मन लाग्यो भनेर जय साहबलाई भन्नुभयो हाम्रो हुनेवाला मेजर साहेब सुरेन भाइलाई होइन र मैले अस्ति शुक्रबार मिलाएको त्यहाँ हजुरहरू फेरि दर्शन भेटको लागि मन्दिरको भिजिटको लागि जानुपर्ने भएछ होइन त्यहाँदेखि यहाँ आउनु पाउँदैन आज आउनुभयो बेलुका त फेरि फिर्ती सवारी छ बेलायततिर सबै तयार भइसक्यो प्याकिङ भइसक्यो
2: अब आज भरे हाम्रो फ्लाइट छ अब राम्रोसँग पुगेर फ्यामिलीसँग भेट्नु पाऊँ अरू छोराछोरीसँग यहाँ चाहिँ मेरो माइली छोरी
0: सुशीला बहिनी छोरीलाई के भन्ने त के राम्रोसँग बस्छ छोरी
2: छोरी राम्रोसँग बस्नु स्वास्थ्य हुनु अब मेरो छोरी ज्वाइँ परिवार
0: छिटै भेटिन्छ मलाई थाहा छ उहाँहरू बेलै त आइहाल्नुहुन्छ होइन
2: अनि स्वस्थ भएर राम्रोसँग बसेर भोलि पर्सि भेटौँला
0: हो उताबाट फोन गर्दै गरौँला तिमीहरू पनि फोन गर त्यही त हो नि होइन त ल हामीलाई खुसी लाग्यो हजुर यहाँ आइदिनु भयो होइन हाम्रो स्टुडियो पनि हेर्नुभयो अझ माथि माथि जान पाए हुन्थ्यो तर हजुरको घुँडाले गर्दा जान भएन खैर हामी फेरि भेटौँला म बेलायत आउँदा हजुरको गाउँमा आउँछु म एसफोर्डमा स्वागत छ नि होइन मलाई के खुवाउनुहुन्छ ल भन्नुहोस् त के पकाउनुहुन्छ दिदीले
2: जे भने पनि
0: हात चाहिँ मिठो छ अरे भनेर सुन्छु के चाहिँ मिठो पकाउनुहुन्छ ओके खानपान आफ्नो ठाउँमा छ
2: ठिकै छ मैले जे जस्तो बोले केही भुल भयो भने क्षमा पाऊँ माफ पाऊँ
0: केही पनि छैन अब यो कार्यक्रम चाहिँ यहाँ पनि सुनिन्छ तरारा पनि सुनिन्छ आफ्नो गाउँमा भएको आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तरारामा
2: तरारामा हिजो चाहिँ मेला भएको थियो बैशाखी मेला 13 गते हुन्छ त्यो छुट्यो त्यही पनि केही छैन पहिला पनि मैले बेसरी मानेकै
0: हो
2: अब आफ्नो अब जानु पर्यो अब आफ्नो टाइममा युके फर्किनु पर्यो त्यसले गर्दा खुसी नै छु अब घरमा अब राम्रै होस् सुरक्षितै होस् यो नेपाल देशलाई शान्ति होस् हामी सबैलाई राम्रो होस्
0: एक्ज्याक्टली होइन घरमा नगर्नु हामी उताबाट फोन गर्दै गर्छौँ तरारामा होइन ल त दिदी आइदिनु भयो अब हजुरलाई त गीत खुब मन पर्दो रहेछ आज कस्तो गीत सुनाउने
2: गीत मन पर्छ तर गाउनु आउँदैन पनि आउँदैन म चाहिँ
0: कुन चाहिँ गीत माग्ने ल भन्नुहोस् हामी सुनाइदिन्छौँ
2: मलाई छक्का पन्जा 5 को
0: ए ल त्यो हामी लगाइदिन्छौँ यहाँलाई धेरै धेरै धन्यवाद छ सुशीला बहिनीलाई पनि धेरै धन्यवाद छ आमाले ल्याइदिनु भयो हगि उहाँ मोबाइलमा पनि खिच्दिनुहुन्छ मेरो पनि मोबाइलबाट नै नमस्कार यहाँबाट हगि ल दिदी अब हाम्रो हजुरको श्रीमान हाम्रो दाईलाई पनि मिठो मिठो सम्झना छ
2: भएन
0: फोटोमा देखिसक्नु भएको छ मलाई होइन विनोद भाइ त यस्तो मोटो पो रहेछ भनेर भन्नुहुन्छ होला होइन ल दिदी भेट्दै गरौँला फेरि फेरि भेट्दै गरौँ
2: हजुरलाई
0: दर्शन नमस्ते
2: दर्शन नमस्ते
0: सेवाहरू पनि
2: भेटौँला
0: सेवाहरू सेवा हौवा सबै चिज है त हस् त मैले बिदा लिएँ है थ्याङ्क यू सो मच अब सञ्चालक विनोद आजको बसाइमा कार्यक्रमबाट बिदाको अनुमति चाहन्छ फेरि फेरि भेटौँला आउनुहोस् आफ्ना कुराहरू ल्याउनुहोस् गीत सुन्नुहोस् सुनाउनुहोस् मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे
1: सम्पूर्ण किराँत बन्धुहरूलाई ह्याप्पी उभौली पर्व र बुद्ध जयन्तीको पनि धेरै धेरै शुभकामना भन्दै कार्यक्रमबाट निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते बाई

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो सैन्य समुदायमा
3: सरकारले एक पछि अर्को गर्दै पठाएको साथ
0: स्मार्ट स्पिकरमा भन्नुहोस्
3: संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको भन्दै राष्ट्रपति कार्यालयले अहिले आएको अध्यादेशको विषयवस्तु बारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले 2 फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश सिफारिश गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर त्रासमा नपर्न आग्रह गर्नुभएको छ। आज निजी क्षेत्रका प्रतिनिधिहरूको भेटमा उहाँले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो।
4: सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर उसको व्यवसायलाई धराशायी बनाएर लिएर जाने कुनै पनि उद्देश्य हामीले भोग्नुपर्ने, हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू तपाईँहरू कोही पनि हुन्छ। त्यसैले जुन किसिमको डरको जस्तो भएको हो कि भन्ने तपाईँहरूलाई जुन वातावरण सृजना भएको छ, कुनै पनि डरबाट तपाईँहरू मुक्त हुनुहोला। तर कतिपय स्टेपहरू यसरी चालिएको छ, इकोनोमीलाई नै कोलाप्स गराउन जस्तो गरिसके, जुन किसिमको आक्रमक ढङ्गले इन्स्टिट्युसनहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा त्यस किसिमका गतिविधिहरू भएका कुरालाई त राज्यले निरन्तरपूर्वक हेर्नै पर्ला नि। अल्टिमेटली त्यो नगरिकन तपाईँहरू कसरी सिक्योर हुनुहुन्छ, इकोनोमी कसरी सिक्योर हुन्छ?
3: सरकारले काठमाडौँका बागमती र सहायक नदी किनारका सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको आज 8 भएको छ। वैशाख 12 थापाथली र गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाएको थियो। त्यसैता बालाजु, बल्खु, मनोहरा, कालीमाटी, अनामनगर, देवीनगर, महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल पछाडिको सुकुम्बासी बस्ती खाली गराइएको छ। देवीनगरको सातले पक्की घरको समेत अगाडिको भाग भत्काइएको छ। नदी किनारको मापदण्ड मिचेर बनाइएका कारण त्यसको अगाडि भाग भत्काइएको प्रशासनले जनाएको छ। अदालतले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा सफाई दिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले आज बमजनलाई सफाई दिएको हो। अदालतले गत वैशाख 8 बमजनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै सफाई दिएको हो। प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले 2080 पुस 14 बमजनलाई बुढा निलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। अब खबर फटाफट।
5: गएको साउन यता काँकडभिट्टा नाकाबाट 16 अर्ब 81 करोडको पेट्रोलियम पदार्थ आयात, 7 अर्ब 76 करोडको पेट्रोल, 5 अर्ब 87 करोडको डिजल, 1 अर्ब 90 करोडको एलपी ग्यास सहितका इन्धन आपूर्ति हुँदा 7 अर्ब 45 करोड राजस्व संकलन। बागलुङमा 20% चालकले लागू पदार्थ खाएर गाडी चलाउने गरेको भेटियो। 65 लागू पदार्थ सेवन जाँच्दा 14 खाएको फेला पर्यो। इभी भ्यान, स्कर्पियो, ट्र्याक्टर, पिकअप, मोटरसाइकल, अटो र टिप्पर चालक कार्यवाहीमा। लैंगिक हिंसामा परे तत्काल खबर गर्न पीड़ितलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रह। शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसामा परेमा तुरन्त 11:45, 10:98 र 104 फोन गर्न अनुरोध। नेपाल चीन सिमानाका रसुवागढी हुँदै मानसरोवर कैलाश तीर्थयात्रा शुरू। गएको वर्ष रसुवागढी नाका भएर 11,500 तीर्थयात्री कैलाश गएकोमा यो वर्ष हालसम्म 300 तीर्थयात्री केरुङ नाका हुँदै मानसरोवरतिर लागे। र चितवन निकुञ्जको मेघौली क्षेत्र भीमले पोस्ट नजिकै 2 मरेको बाघ भेटियो। गएको साउन यता निकुञ्जमा 6 बाघ मरे।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ल्याएको नयाँ प्रस्तावले युद्ध अन्त्य गर्ला भन्ने नलागेको प्रतिक्रिया दिनुभएको छ। उहाँले इरानी प्रस्तावमाथि पुनर्विचार भइरहेको पनि बताउनु भएको छ। पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरान र इरान युद्ध चलिरहेको बेला जर्मनीबाट
1: यो बीएफबीएस कुल

हजुर, पहिलो भेटमै कसरी बोलाऊ, मनको कुरा खोलु कि नखोलु, होइन? मनको कुरा पहिलो भेटमै भन्दा पनि राम्रो होला नराम्रो होला, यस्तै प्रसङ्गमा गाउने कलाकारहरू थुप्रै रहेका थिए। राजु गुरुङ, समीक्षा अधिकारी सागर आले, धेरै कलाकारले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौं। बीएबीएस गोर्खा रेडियोबाट यो हो कार्यक्रम त्रिवेणी। कार्यक्रम त्रिवेणीमा हामी मिठा मिठा गीतहरू सुन्नेछौ। तपाईँको यही निर्धारित समयमा हरेक हप्ता कार्यक्रम त्रिवेणीमा विविध विषयमा चर्चा गर्छौ। आज भने वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको अवसरमा तयार पारेका केही रिपोर्टहरू राख्दै जानेछु, सुन्दै गर्नुहोला। र आजको यस कार्यक्रममा म तपाईँहरूलाई सुमधुर गीतहरू सुनाउनेछु। आउनुहोस् अबको प्रस्तुतिमा हामी साङ्गीतिक विश्राम लिऊ।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

बीएबीएसकर रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। त्रिवेणी कार्यक्रमको सुरुमा नै मैले यहाँहरूलाई जानकारी गराएको थिएँ, आज भने वान अर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको अवसरमा तयार पारेको रिपोर्ट म तपाईँहरूको साथमा राख्दै जानेछु। आउनुहोस् अब भने हामी त्यस रिपोर्टतर्फ लागौं। वान अर्जरको सर्जन मोर ब्यारिक्सको गार्ड रूममा सपोर्ट कम्पनीको मेडिसिना डे कमेमोरेट अथवा यसलाई स्मृति सभा पनि भनौँ अथवा तपाईँहरूले अनर अफ गार्ड पनि भन्न सक्नुहुन्छ, होइन जे भने पनि यो ब्याटल अनर डे हो श्रोता। यो कार्यक्रम सपोर्ट कम्पनीको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। कार्यक्रम बिहानको 9 बजेदेखि नै सुरु भएको हो, तर त्यसभन्दा अगाडि 8:30 बजेदेखि नै हामी यहाँ थियौँ। घाम लागे तापनि चिसो हावा चलिरहेको छ र अहिले यो सिजनल फुलहरू फुलिराख्ने समयमा एकदमै यो हावाको प्रभावले सानो सानो फुलको कणहरू उडाएर हेफी हुनेहरूको लागि त मान्नै पर्छ। नोज रनिङ आँखाबाट पनि बगिरहेको छ, कपालको कुरै नगरौँ हावाले उडाइरहेको छ। यहाँहरू सबै सबैलाई नमस्कार, सुस्वागतम वान आर्जरको सर्जन मोर ब्यारिक्सको गार्ड रूमबाट। आज वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको सुरुवात यसरी भएको थियो।

बीएस कर्क रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको छ वान अर्जर सपोर्ट कम्पनीको ब्याटल अनर्स डे अथवा यो मेडिसिन डे अन्तर्गत तपाईँहरूले जानकारी लिइराख्नु भएको छ। अब यो प्रसङ्गलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लिउँ।

0: बीएबीएस घरका रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। आज हामी कार्यक्रम त्रिवेणीमा भने वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको विषयमा जानकारी लिइरहेका छौं। आउनुहोस् अब यो क्रमलाई हामी अघि बढाउँ। वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको अवसरमा भर्खरै परेड खेलेर आउनुभएको हाम्रो भाइ हुनुहुन्छ सार्जन सशिक्स राई। भाइ, तपाईँलाई आजको यो मेडिसिना डेको धेरै धेरै शुभकामना।
1: हजुर दिदी, धन्यवाद, थ्याङ्क यू भेरी मच।
0: भाइ, तपाईँ एज अ अनर गार्ड कमान्डर, आजको परेड ओभरअल एकदमै राम्रो भयो, तपाईँको अनुभव कस्तो रह्यो?
1: हजुर दिदी, जस मेरो चाहिँ एज अ परेड अनर गार्ड कमान्डर, दिस इज माई फर्स्ट परेड थियो, सो आई फिल भेरी प्राउड टु बी पार्ट अफ दिस। सो हजुर, आई थिङ्क आजको परेड एकदम राम्रो भयो दिदी।
0: हरेक वर्ष तपाईँहरूले यसरी नै अब यो ब्याटल फिल्ड अनर डेको परेड खेल्नुहुन्छ, यसको लागि केही रिहर्सलहरू गर्नुपर्छ कि परेन?
1: हजुर दिदी, एब्सोल्युटली हामीले जुनै पनि प्रोडक्ट गर्न अगाडि चाहिँ अभियसली हामीले चाहिँ रिहर्सल जरुरी छ। सो हामीले यो प्रोडक्टलाई पनि हामीले चाहिँ अस्ति हिजोबाट प्रोडक्ट रिहर्सल गरेको थियो दिदी। हजुर,
0: तपाईँ एज अ अनर गार्ड कमान्डर हुनुभयो, तपाईँको रेस्पोन्सिबिलिटी अथवा यहाँको परेडको लागि तपाईँले के भूमिका निभाउनु पर्छ?
1: हाम्रो भूमिका भने चाहिँ दिदी, अब मेनली अनर गार्डले चाहिँ जस एज अ परेड कमान्डरले चाहिँ हाम्रो बेटल अफ अनरको के भन्ने अब जस बेटल अफ अनरको त्यो सेलिब्रेट गर्नलाई, हिस्ट्री सेलिब्रेट गर्नलाई चाहिँ हाम्रो सर्टेन फर्मेट छ परेडको, मेक स्योर अनर गार्डहरू चाहिँ जस त्यो फर्मेट अनुसार वी डु आवर ड्रिल इन अ बेस्ट वे। हजुर, त्यही हो दिदी।
0: भाइ, अन्य एक्टिभिटिजहरू पनि छन् तपाईँको, इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू भेरी मच दिदी।

0: BFBS गोरखा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो।

बीएबीएस गर्क रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। यो कार्यक्रम त्रिवेणीको समय अवधिभर आज भने हामीले मेडिसिना डे अन्तर्गतका केही रिपोर्टहरू सुन्दै जानेछौँ र मिठा मिठा गीतहरू पनि हुनेछन्। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि हामी यो गीत सुनौ र समाचारपछि पनि हामी कन्टिन्यू रूपमा सपोर्ट कम्पनीको मेडिसिना डे अन्तर्गतको रिपोर्ट सुन्नेछौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न संचार माध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यान आकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ 1816 सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको थियो। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा चीनलाई समेत आधिकारिक जानकारी गराइसकिएको बताएको छ। नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यम बाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी हटाउने सन्दर्भमा स्थानीय तहहरूको आलोचना गर्नुभएको छ। स्थानीय तहहरूले रासुपाको काँधमा बन्दुक राखेर हानेको उहाँको आरोप छ।
4: देशभरिका विभिन्न स्थानीय निकायहरूले रासुपालाई रासुपाको काँधमा बन्दुक हानेर अव्यवस्थित बसोबासीहरूलाई देख्यौ तिमीहरूले भन्ने काम जुन गरिरहनु भएको छ त्यसमा हाम्रो घोर आपत्ति छ। अव्यवस्थित मात्र होइन असुरक्षित बसोबासीका हकमा सरकारले यो कदम चालेको उहाँहरूलाई सुरक्षित राख्नको निमित्त देशैभरिका अव्यवस्थित बसोबास लालपूर्जा नभएका भूमिहीन सुकुम्बासीहरूको हकमा प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णयका ठाउँमा नदी किनारमा बाढी पहिरो आउने बाढीले बगाउने ठाउँहरूमा बसेका नागरिकहरूलाई स्थानान्तरण जति छिटो त्यति गर्नुपर्ने हुन्छ। यो सरकारको निर्णय हो, सरकारको स्ट्यान्ड यो हो। तर यसको आडमा देख्यो तिमीहरूलाई उठायो भन्दै यही मौकामा अन्य कामहरू गर्ने त्यो स्थानीय सरकारलाई पनि हामीले अपिल गरेका छौँ। अव्यवस्थित मात्र होइन कि असुरक्षित बसोबासलाई त तत्काल सम्बोधन गर्नु पर्यो नि।
3: सरकारले एकपछि अर्को गर्दै पठाएका सातवटा अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेलले शुरूमै पठाएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने सरकारलाई नै फर्काइदिनु भएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको भन्दै राष्ट्रपति कार्यालय अहिले आएको अध्यादेशको विषयवस्तुबारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले 2 फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश सिफारिश गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ल्याएको नयाँ प्रस्तावले युद्ध अन्त्य गर्ला भन्ने नलागेको प्रतिक्रिया दिनुभएको छ। उहाँले इरानी प्रस्तावमाथि पुनर्विचार भइरहेको पनि बताउनु भएको छ। पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरान युद्ध चलिरहेको बेला जर्मनीबाट थप सैनिक फिर्ता बोलाइने समेत बताउनु भएको छ। अस्ति शुक्रबार मात्रै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीमा तैनात 36,000 मध्ये 5,000 सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो। राष्ट्रपति ट्रम्प का प्रेस टोली सदस्य बन्ड डेबुसमेनले आफ्नो टिप्पणीले वाशिङटन समेत आश्चर्यमा पर्ने बताउनु भएको छ।
5: The US military facilities in Germany are an enormous logistical hub for aid for Ukraine, but it's also an enormous logistical hub for the US military. The medical facility in Landstuhl, for example, is where most of the troops that have been wounded in the war with Iran have been treated.
3: मुलुकका विभिन्न भागमा भएका आगलागीका घटनामा 32 लाख बराबरको धनमाल जलेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा हिजो भएका आगलागीका घटनामा 32 लाख

0: को साइन
1: सन्दाजे आज पनि समाचार पछि भने हामीले एउटा मिठो गीत सुन्यौं। अब यो गीत सँगसँगै त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्न चाहन्छु। म रूपा। तपाईँलाई थाहा छँदैछ कार्यक्रम त्रिवेणीमा हामी विविध विषयमा चर्चा गर्छौं। कुनै पनि एउटा पर्टिकुलर विषय हुँदैन, हामी विविध विषयमा चर्चा गर्छौं। कहिले स्पोर्ट्स सम्बन्धी, कहिले विभिन्न चाडपर्वहरूको विषयमा चर्चा गर्छौं, कहिले भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौं, कहिले भने गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा तयार पारिएका रिपोर्टहरू पनि राख्ने गर्छौं। आज यसै क्रममा यहाँहरूले सुन्न सक्नुहुनेछ वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डेको अवसरमा तयार पारेको एक रिपोर्ट। अब त्यसतर्फ लाग्नुभन्दा अगाडि हामी साङ्गीतिक विश्राम लिऊ।

0: वान आर्जर सपोर्ट कम्पनीको मेडिसिन डेको अवसरमा दिदीबहिनीहरूको पनि निकै सहभागिता रहेको छ। यसै क्रममा हाम्रो वान आर्जर सपोर्ट कम्पनीको ट्वाइसिनी बहिनी हुनुहुन्छ, अनिता राई बहिनी। तपाईँलाई सबैभन्दा पहिला त मेडिसिन डेको धेरै धेरै शुभकामना।
1: धन्यवाद दिदी, हजुर, थ्याङ्क यू।
0: ओके, अनि आज कति जति दिदीबहिनीहरू टर्न आउट हुनुभएको छ?
1: धेरै नै आउनुभएछ, एक्सपेक्टेड भन्दा बेसी नै। जस खुसी लाग्यो। हजुर,
0: तपाईँहरूलाई यी र यस्ता एक्टिभिटिजहरूमा विशेष गरेर विभिन्न कम्पनीहरूको ब्याटल अनर्स डे मनाउने गर्छौँ, यस्तो विभिन्न एक्टिभिटिजहरूमा सहभागिता जनाउँदा तपाईँहरूले पनि केही सिक्ने मौका पाउनुहुन्छ होला। तपाईँको अनुभव कस्तो रह्यो, सुनाउनुहोस् न।
1: खासै भन्नुपर्दा चाहिँ म चाहिँ अब नानी सानोका भएको कारणले गर्दा यस्तो एक्टिभिटीतिर धेरै एटेन्ड चाहिँ गर्नु पाउँदिनँ थिएँ, तर अन्त एक दुईवटामा यसो एटेन्ड गर्दाखेरि जस निकै सिक्ने मौका पाउँदो रहेछ दिदी। निकै सिक्दैछु अब। हजुर,
0: आजको मेडिसिन डे मनाउनु भएको त धेरै वर्ष भयो होला, तपाईँलाई यसको हिस्ट्रीको बारेमा पनि थाहा छ भनेको मैले सुनेको छु, थाहा छ भने बताउनुहोस्।
1: अब त्यो त दिदी अलिअलि मात्रै थाहा, हजुर, खासै चाहिँ थाहा छैन। हजुर, यही आज जे भाइहरूले भन्नुभयो, हजुर, त्यही हो दिदी, साह्रै खासै थाहा छैन दिदी।
0: बहिनी, कम्पनी वाइज अरू एक्टिभिटिजहरू के हुँदैछ?
1: अब हाम्रो कम्पनी वाइज चाहिँ अब यो मेडिसिन डे पार्टी अब आज चाहिँ अब गर्नु आज थियो प्लान, तर चेन्ज भएर अब कुनै अरू दिन सारेको छ। हाम्रो कम्पनी वाइज चाहिँ अब रेस होल प्लटुनको चाहिँ अब हुँदैछ, अब रोटी चटी कम्पिटिसन, न्यु इयर पार्टी, त्यस्तो त्यस्तो हुँदैछ दिदी। हाम्रो कम्पनीको चाहिँ खासै चाहिँ छैन।
0: बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू।
1: हस् दिदी, थ्याङ्क यू सो मच दिदी है।

0: गोर्खा रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: वान आर्जर सपोर्ट कम्पनीबाट सिएसएम डब्ल्युटी नवराज गुरुङ भाई. भाई, सबैभन्दा पहिला त तपाईँलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु, आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ अनि ह्याप्पी मेडिसिन डे.
1: दिदी, धेरै धेरै धन्यवाद. हजुर, सोफार राम्रै भयो जस्तो फिल भयो अनि सबै एकदमै रस थियो, तर अब सबैको पार्टिसिपेसन इन्भल्भमेन्ट सबैको कोसिसले गर्दाखेरि चाहिँ सक्सेसफुल भयो भन्न चाहिँ चाहन्छु दिदी. अनि हजुर आइदिनु भयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिदी.
0: भाइ, आज सपोर्ट कम्पनीको एकदमै धेरै टर्न आउट देखेँ दिदीबहिनी लगायत आर्मी पर्सनलहरू पनि निकै धेरै हुनुहुन्छ. सपोर्ट कम्पनीमा मात्रै अलि धेरै हुनुहुन्छ कि तर नै अन्य कम्पनीहरूमा पनि इक्वेली छ?
1: दिदी, अब सपोर्ट कम्पनी मेरो विचारमा बटालियनको सबैभन्दा लार्जेस्ट कम्पनी हो. त्यसैमा पनि हाम्रो फेरि अलिकति म्याच्योर पर्सनलहरू धेरै हुन्छ अनि गर्दाखेरि चाहिँ नेचुरली नै अलिक धेरै फ्यामिलीवालाहरू हुन्छ. हामी ह्युज नै छौँ फ्यामिलीवालाको नम्बर पनि, तर यतिको एटेन्डेन्स यस्तो बिजी पिरियडमा अनि युके जस्तो ठाउँमा पाउनु भनेको

0: आई थिङ्क हामी लकी नै हुनु भन्न ठान्नुपर्छ.
1: एकदमै, विशेष गरेर आजको यो परेड भर्खरै सकिएको छ, त्यसपछि अन्य एक्टिभिटिजहरू के छन् भाइ आजको यो स्पेसल डेको अवसरमा?
0: हजुर दिदी, धेरै सोच्यौँ अनि एभ्री इयर हामी चाहिँ 16 अप्रेलमा चाहिँ मेडिसिना चाहिँ अब्जर्भ गर्छौँ हामीले. यो हाम्रो मेडिसिना अनर चाहिँ हाम्रो सपोर्ट कम्पनीलाई पाएको छ बनारजीहरूको, अनि त्यसपछि हाम्रो पुर्खाहरूलाई सम्झिने एउटा मौका पनि हो त्यो. त्यसले गर्दाखेरि चाहिँ डिफ्रेन्ट थिमहरू ल्यायो भने मान्छेलाई चाहिँ अलिकति एट्र्याक्सन हुन्छ कि भन्ने एउटा उद्देश्य पनि हो. अनि त्यसले गर्दाखेरि अब परेड हाम्रो रिमेम्ब्रेन्स अब एकदमै जरुरी छ, विच इज हामीले एभ्री इयर गर्नै पर्छ. त्यसमा चाहिँ आज अलिकति उस चाहिँ म्युजियम अब कति मान्छेहरूलाई अथवा चाहिँ हाम्रो सर्भिङ पर्सनलहरूलाई चाहिँ हाम्रै ढोका अगाडि चाहिँ हाम्रो भिजिटर सेन्टर हाम्रो आरजिआरको अथवा चाहिँ गोर्खालीको हिस्ट्री जनाउने ठाउँ चाहिँ कतिलाई चाहिँ थाहा, त्यो पनि अलिकति नलेज होस्, अलिकति हिस्ट्री पनि थाहा पाओस् भनेर चाहिँ आज चाहिँ फेरि यो भिजिटर सेन्टर बनारजिआर सनक्लिफ क्याम्पमा चाहिँ त्यहाँ चाहिँ त्यो भिजिट प्लान पनि छ दिदी. त्यो सिद्धिसकेपछि चाहिँ हामी गएर फेरि मेडिसिना के हो त, पुरानो टोलीलाई त सबैलाई थाहा छ सद अब, तर नयाँ टोली एभ्री इयर हामीले चाहिँ फेरि क्याडरमा चाहिँ रिनफोर्स चाहिँ हाम्रो नयाँ राइफल कम्पनीको भाइहरू ल्याउँछ अनि उहाँको फ्यामिली साथसाथै ले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति एजुकेट होस् भनेर चाहिँ फेरि त्यो ब्रिफ पनि छ हजुर. अनि त्यसपछि चाहिँ अब एज युजुअल अब कम्पनी पार्टी हुन्छ नर्मली, तर यो वर्ष चाहिँ अलिकति पछि गर्ने प्लान भएको छ डिफ्रेन्ट रिजनले गर्दाखेरि. त्यतिमै चाहिँ मेडिसिना डे चाहिँ इन्क्लुड हुन्छ. साथसाथै मैले भन्न बिर्सेँ दिदी, आजभन्दा अगाडि चाहिँ फेरि हामीले चाहिँ साथसाथै हाम्रो लेटेस्ट के अरे वीरगति प्राप्त गर्नुभएको कमरेड हाम्रो ल्यान्डस्केपर सिद्धान्त कुँवर गुरुजी 2005 सबैभन्दा लेटेस्ट एआइए हुनुभएको हाम्रो सपोर्ट कम्पनीको मेम्बर, उहाँको नाममा चाहिँ सिद्धान्त कप भन्ने गरिन्छ. 2 अगाडि चाहिँ फुटबल अनि बास्केटबल चाहिँ इन्टर प्लाटुन कम्पिटिसन गराएर अनि चाहिँ सिद्धान्त कप विनर चाहिँ पनि अब्जर्भ गरियो यो वर्ष.
1: भनेपछि स्पोर्ट्स एक्टिभिटिजहरू भइसक्यो, अझ पार्टी विशाल पार्टी चाहिँ कुनै दिनमा हुन्छ. आज चाहिँ तपाईँहरूको विशेष स्पेसल लन्च पनि सघ्यारी होइन भाइ?
0: हजुर दिदी, अब आएपछि भेला भएपछि हामी खाने यताउति हाम्रो नेपाली ट्रेडिसन अनुसार गोर्खालीको ट्रेडिसन अनुसार, अब त्यो भएन भने फेरि रिसाउनुहुन्छ अवश्य. त्यो चाहिँ छ दिदी हजुर. यो वर्ष चाहिँ अलिकति उसमा चाहिँ कुक हाउसको के छ त हाम्रो लिभिङ इन सर्भिस मेम्बरहरू स्पेसली मुगलिसे भाइहरू कुक हाउसमा के खानुहुन्छ त्यो पनि टेस्ट गर्ने मौका भएर चाहिँ लन्च चाहिँ आज त्यहाँ गरी.
1: पक्कै पनि अब दाजुभाइहरूले त अब डेली बेसिसमा लिनुहुन्छ, हाम्रो दिदीबहिनीहरूको लागि नयाँ टेस्ट पनि भयो. र यसै क्रममा यो मेडिसिना डे इटलीमा भएको हो, तपाईँ ब्याटल फिल्ड स्टान्डमै गएर भिजिट गर्ने मौका पाउनु भएछ भाइ?
0: दिदी म 21 जागिर भयो, मोर देन हाफ मेरो करियरमा चाहिँ म सपोर्ट कम्पनीमा बिताएको छु. तर अनफोर्चुनेटली अरू डिफ्रेन्ट ठाउँतिर गइयो, मेडिसिना चाहिँ अनफोर्चुनेट जान पाइएको छैन. तर यो वर्ष प्लान थियो हाम्रो ओसी मोटर सापले चाहिँ प्लान गर्ने जोड हुँदै थियो, तर अनफोर्चुनेटली उहाँको प्लानिङ हुँदाहुँदै उहाँ चाहिँ अब के अरे अर्को असाइनमेन्टमा जानुपर्ने भएर चाहिँ यो वर्ष क्यान्सल गरिएको छ. तर एकदमै लर्निङ पोइन्ट, हामी चाहिँ आई थिङ्क यो ब्याटल फिल्ड टुर गऱ्यो भने चाहिँ मोर हाम्रो चाहिँ सपोर्ट पर्सनलहरूलाई चाहिँ मोर एजुकेसन अनि मोर हिस्ट्रीको चाहिँ अलिकति उस चाहिँ हुन्छ भन्ने चाहिँ लाग्छ, अनि फ्युचरमा चाहिँ हाम्रो एम चाहिँ त्यो छ.

0: हजुर, मेडिसिना डेको रिपोर्ट यहाँहरूले सुनिराख्नु भएको छ। अब यो क्रमलाई हामी अघि बढाउँ।
1: वान आर्जर सपोर्ट कम्पनीको मेडिसिना डे स्ट्रिट भनिदिनुहोस् न
2: दिदी। यो चाहिँ अब तपाईँहरू सबैलाई थाहा छ, दोस्रो विश्व युद्धमा धेरै उस थियो, अनि त्यसैमा चाहिँ के अरे इटलीमा चाहिँ यो मेडिसिना भन्ने एउटा सानो टाउन हो दिदी, 2x2 miles उसमा चाहिँ डाइमेन्सनमा चाहिँ थियो, तर एकदमै भाइटल ग्राउन्ड भन्छ जुन चाहिँ एकदम जरुरी हुने पर्ने, अनि जसले जित्यो त्यसले चाहिँ लडाइँ जित्ने जस्तो सेन्स जान्छ भाइटल ग्राउन्ड भन्ने हाम्रो मिलिट्री टर्ममा। अनि यो चाहिँ कम्युनिकेसनको लागि चाहिँ उस बेस रहेछ, अनि त्यसैमा चाहिँ हाम्रो अघि भने जस्तो 2nd 6th 2nd 8th 2nd 10 जिआरबाट चाहिँ त्यो चाहिँ त्यो 2x2 डाइमेन्सनमा चाहिँ 20 मिनटमा चाहिँ त्यत्रो कन्जेस्टेड के अरे अर्बन एरियामा चाहिँ सबै एट्याक गरेर अघि सुन्नुभयो के अरे 1630 सुरु गरेर अनि बाई 2000 hours चाहिँ होल क्याप्चर चाहिँ गरेर चाहिँ उस गरेको, त्यो सिग्निफिकेन्स चाहिँ हो त्यही। अब अहिलेको लडाइँ हेर्नुहुन्छ भने पहिला चाहिँ अब जति एरिया कभर गर्यो ल्यान्ड मास कभर गर्यो उति फाइदा हुन्थ्यो, आजकल चाहिँ फेरि अर्बन अब पपुलेसन उस हुँदैछ, अनि त्यही अनुसारले चाहिँ त्यही अनुसारको चाहिँ फेरि कन्जेस्टेड अब कन्स्टेन्ट अनि त्यही कन्टेस्टेड सबै नेचरहरू इन्भल्भ भएको छ, अनि त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो लागि चाहिँ एकदमै जरुरी पनि छ, अनि यसलाई चाहिँ हामीले चाहिँ मध्यनजर राखेर हाम्रो आउँदो दिनहरूको अपरेसनहरू ट्रेनिङहरू त्यसरी फोकस गर्यो भने हामीलाई सायद फाइदाजनक चाहिँ हुन्छ होला।
0: पक्कै पनि तपाईँले भने जस्तै हाम्रा पहिलेका त्यो समयको वीर पुर्खाहरूले होइन बहादुरीका साथ लड्नुभयो र आजको दिन भनेको उहाँहरूलाई नै सम्झिने दिन हो, र अहिलेको टेक्नोलोजी सँगसँगै अब अहिलेको लडाइँ भनेको फरक छ। तपाईँ एकदमै बिजी हुनुहुन्छ र त्यसपछि पनि अन्य तपाईँहरूको एक्टिभिटिजहरू छन्। अब अन्तमा यदि कसैलाई मेडिसिना डेको शुभकामना दिन चाहनुहुन्छ भने प्लिज गो अहेड।
2: हजुर, सर्वप्रथम त हाम्रो अहिले करेन्ट कम्पनी टोइ साहब क्याप्टेन दिनेश राई साहब अनफोर्चुनेटली हाम्रो एफओई हुँदाहुँदै तर चाहिँ के अरे हाम्रो पल्टनको प्रायोरिटी अनुसारले चाहिँ पब्लिक अर्डर कोर्समा जानुपर्ने स्थिति आयो, त्यही भएर उहाँलाई मिस छ। अनि जति पनि हाम्रो चाहिँ प्रिभियसली सपोर्ट कम्पनीमा सर्भ गर्नुभएको मेम्बरहरू अनि हाम्रो जति पनि पुर्खाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ आजको दिनमा चाहिँ अब त्यही अनुसारको सम्झना अनुसारले चाहिँ हामीले मनाइएको छ, अनि अनि त्यही सन्देश चाहिँ सबैलाई चाहिँ जता हुनुहुन्छ जसरी हुनुहुन्छ आज मेडिसिना डेको अवसरमा चाहिँ हजुरहरू सबैलाई बधाई छ, अनि त्यहाँबाट चाहिँ त्यही अनुसारले चाहिँ के अरे सुस्वास्थ्यको कामना गर्दै आजको दिन चाहिँ मनाइएछ।
0: थ्याङ्क यू भेरी मच भाइ तपाईँको समयको लागि। वान्स अगेन ह्याप्पी मेडिसिना डे।
2: थ्याङ्क यू दिदी, तपाईँहरूको एफोर्ट बिना हामी चाहिँ केही पनि हुन्न, अहिलेको इन्फर्मेसन एजको बेलामा तपाईँहरू भनेको चाहिँ हाम्रो चाहिँ एकदम ब्याकबोन हुनुहुन्छ, अनि जसरी सपोर्ट गरिदिनु भएको छ आगामी दिनहरूमा पनि त्यही सपोर्ट पाइन्छ भन्ने आशा छ, अनि त्यही अनुसारले चाहिँ धेरै धेरै धन्यवाद, अनि तपाईँहरूको टिम योगदानलाई पनि प्लिज धन्यवाद भनिदिनु। म अलिकति लास्ट मिनटमा भन्नु पऱ्यो, अब तपाईँहरूलाई थाहा छ एफओई हुँदाहुँदै, तर यस्तो बिजी पिरियडमा आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ दिदी।
0: यो हाम्रो खुसीको कुरा अब भाइ, यसरी कम्पनी वाइज विभिन्न ब्याटल अनर्सले हामीले अब्जर्भ गर्छौँ, यसको रिपोर्टहरू श्रोताहरू समक्ष राख्न पाउँछौँ, यो हाम्रो खुसीको कुरा हो। हाम्रो वीर पुर्खाहरूलाई सम्झिनुपर्छ र न्यू जेनेरेसन भनौँ न अहिलेको नयाँ पुस्ताहरूले पनि जोस जाँगरको साथमा अघि बढ्ने प्रेरणा मिल्योस् आजको यो मेडिसिना डेले। तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद दिदी।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

बीएफबीएस कर्खारी रेडियोबाट कार्यक्रम त्रिवेणी सुनिराख्नु भयो र तपाईँहरूले साथ दिनुभयो। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं। अर्को हप्ता भने कार्यक्रम त्रिवेणीमा अन्य विविध विषयको साथमा म रूपा राणा उपस्थित हुनेछु र त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हौस् त आदरणीय श्रोता, आजको त्रिवेणी कार्यक्रमबाट म बिदा चाहन्छु। हामी अर्को हप्ता भेटौँला। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकारले एकपछि अर्को गर्दै पठाएका सातो बेलायत स्थापित गरेका राष्ट्रपति रामचन्द्र मरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारलाई नै फर्काइदिनु भएको छ।
4: संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको भन्दै राष्ट्रपति कार्यालयले अहिले आएको अध्यादेशको विषयवस्तुबारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले 2 फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश सिफारिश गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
3: नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न संचार माध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यान आकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ 1816 सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पी अधुरा लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको थियो। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा चीनलाई समेत आधिकारिक जानकारी गराइसकिएको बताएको छ। नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी हटाउने सन्दर्भमा स्थानीय तहहरूको आलोचना गर्नुभएको छ। स्थानीय तहहरूले रासोपाको काँधमा बन्दुक राखेर हानेको उहाँको आरोप छ।
5: देशभरिका विभिन्न स्थानीय निकायहरूले रासोपालाई रासोपाको काँधमा बन्दुक हानेर अव्यवस्थित बसोबासीहरूलाई देख्यौ तिमीहरूले भन्ने काम जुन गरिरहनु भएको छ त्यसमा हाम्रो घोर आपत्ति छ। अव्यवस्थित मात्र होइन असुरक्षित बसोबासीका हकमा सरकारले यो कदम चालेको उहाँहरूलाई सुरक्षित राख्नको देशैभरिका अव्यवस्थित बसोबास लालपूर्जा नभएका भूमिहीन सुकुम्बासीहरूको हकमा प्राधिकरण या आयोग भनेर त्यसले गरेको निर्णयका ठाउँमा नदी किनारमा बाढी पहिरो आउने बाढीले बगाउने ठाउँहरूमा बसेका नागरिकहरूलाई स्थानान्तरण जति छिटो त्यति गर्नुपर्ने हुन्छ। यो सरकारको निर्णय हो, सरकारको स्ट्यान्ड यो हो। तर यसको आडमा देख्यो तिमीहरूलाई उठायो भन्दै यही मौकामा अन्य कामहरू गर्ने त्यो स्थानीय सरकारलाई पनि हामीले अपिल गरेका छौँ। अव्यवस्थित मात्र होइन कि असुरक्षित बसोबासलाई त तत्काल
3: अब खबर फटाफट।
6: गएको साउन यता काँकडभित्र नाकाबाट 16.81 अर्ब पेट्रोलियम पदार्थ आयात, 7.76 अर्ब पेट्रोल, 5.87 अर्ब डिजल, 1.90 अर्ब एलपी ग्यास सहितका इन्धन आपूर्ति हुँदा 7.45 अर्ब राजस्व संकलन। बागलुङमा 20% चालकले लागू पदार्थ खाएर गाडी चलाउने गरेको भिडियो, 65 लागू पदार्थ सेवन जाँच्दा 14 खाएको फेला पर्यो। इभी भ्यान, स्कर्पियो, ट्र्याक्टर, पिकअप, मोटरसाइकल, अटो र टिप्पर चालक कार्यवाहीमा। लैंगिक हिंसामा परे तत्काल खबर गर्न पीड़ितलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रह, शारीरिक मानसिक यौनजन्य र आर्थिक हिंसामा परेमा तुरन्त 11:45, 10:98 र 104 फोन गर्न अनुरोध। नेपाल चीन सिमानाका रसुवागढी हुँदै मानसरोवर कैलाश तीर्थयात्रा शुरू। गएको वर्ष रसुवागढी नाका भएर 11,500 तीर्थयात्री कैलाश गएकोमा यो वर्ष हालसम्म 300 तीर्थयात्री केरुङ नाका हुँदै मानसरोवरतिर लागे। र चितवन निकुञ्जको मेघौली क्षेत्र भीमले पोस्ट नजिकै 2 वर्षको मरेको बाघ भेटियो। गएको साउन यता निकुञ्जमा 6 वटा बाघ मरे।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

विभेदको ज्वरो कति मजबुत हुँदो रहेछ जसको प्रत्यक्ष भोगी मै हुँ। मैले कति कोसिस गरे तर कर्ममा लेखिएको नमेटिँदो रहेछ, भाग्यमा लेखिएको नमेटिँदो रहेछ। जति नै कोसिस गरे पनि मानिस मनभित्रबाटै बदलिन चाहेन भने ऊ बदलिन सक्दो रहेनछ। उसको मानसिकता नबदलिएपछि कसरी सोच र व्यवहार बदलिन्छ र? आज मैले कुनै बनावटी होइन, आफ्नै जीवनमा मैले आफैले स्वयं आफैले भोगेको कुरा आज म तपाईँलाई लेखी पठाउँदैछु, मेरो जीवनको सत्य कथा भनेर हामीलाई शीतलले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ। के रहेछ शीतलजीको जीवनको कथा, कुन चाहिँ विभेदले उहाँलाई यति दुःख दियो, के भयो, के भएको थियो, के हुन पुग्यो, हामी सबै उहाँको जीवनको कथा जुन उहाँले हामीलाई लेखी पठाउनु भएको छ त्यो म आजको कार्यक्रममा पढेर सुनाउँछु तपाईँलाई। प्रतीक्षा गर्नुहोला। यो हो यात्रा जिन्दगीको रेडियो स्टेशन BFBS गोर्खा रेडियो, जुन सातै दिन चौबिसै घण्टा तपाईँको साथमा रहन्छ, दुःखमा पनि अनि सुखमा पनि। र यो आफ्नो जीवनको कथा व्यथा बाँड्ने चौतारी हो यात्रा जिन्दगीको। तपाईँका पनि उतार चढाव, तपाईँको पनि जीवनको भोगाई, तपाईँको पनि अनुभूति, तपाईँको पनि कथा होला, लेखी पठाउनुहोस् न mandira.dhungel3@gmail.com वा मेसेन्जरमा तपाईँले मलाई लेखी पठाउन सक्नुहुन्छ। त आज हामी शीतलजीले पठाउनु भएको जीवनको कथा सुन्नेछौँ। तर आउनुहोस् पहिला यात्रा जिन्दगीको लागि सुरु गरौँ। यो अत्यन्तै सुन्दर गीत तपाईँको नाममा समर्पण गर्दछु र थुप्रै थुप्रै माया र न्यानो अभिवादन तपाईँका लागि यात्रा जिन्दगीकोमा।

हजुर, यात्रा जिन्दगीको हो यो रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा छु र आज हामीलाई शीतलजीले उहाँको जीवनको कथा लेखी पठाउनु भएको छ। शीतलजी आफ्नो जीवनको कथालाई यसरी सुरु गर्नुहुन्छ, दिदी तपाईँलाई के भनौँ, मान्छे जन्मिना साथै चाहे स्वदेशमा होस् या विदेशमा, जहाँ जन्मिए पनि त्यो जन्मिना साथै त्यो को हो के हो कुन धरातलमा ऊ जन्मियो उसलाई केही पनि थाहा हुँदैन। एउटा सुन्दर वरदानको रूपमा त्यो बच्चा यस धराधाममा जन्मिन्छ। जसरी अरू जन्मिए म पनि त्यसै गरी जन्मिए, तर अरू भन्दा मैले जबदेखि होस सम्हाले त्यति बेलादेखि नै मानसिक सङ्घर्ष गर्नु पर्यो, मानसिक यातना खेप्नु पर्यो। त्यो स्वतन्त्र भएर म उड्न पाइनँ, त्यो स्वतन्त्रताको अनुभूति मैले गर्न पाइनँ। सदैव मेरो मन खुम्चिन्थ्यो, चाहे त्यो जुनसुकै ठाउँ किन नहोस्। आफ्नो घर भन्दा बाहिर पाइला टेक्न साथै मैले विभेदको अनुभूति गर्थेँ। त्यो छिमेकीको घरमा हुन सक्छ, साथीभाइहरूसँग खेल्दा पनि हुन सक्छ, स्कुलमा हुन सक्छ, पानी पधेरोमा हुन सक्छ, हरेक हरेक ठाउँमा म विभेदमा पर्थेँ। म बुझ्दिन थिएँ किन यसो भनेको, सधैँ मनमा प्रश्न उठ्थ्यो, तर त्यो प्रश्नको उत्तर मैले कहिल्यै पाइनँ। जति जति ठुलो हुँदै जान्थेँ उति उति विभेदमा पर्थेँ, उति उति नराम्रो अनुभूति गर्थेँ, उति उति मनमा प्रश्नहरू उब्जिन्थे, तर उत्तर कहाँ पाउनु। बा आमालाई सोधे, हाम्रो कर्मै त्यस्तो बाबु, के गर्ने, अरूले भनेको राम्रो हुँदैन, आफ्नै घरमा बस, अरूले भन्ने मौका पाउँदैनन्, बा आमाले भन्नुहुन्थ्यो। हो, यस्तै यस्तै गरी मेरो बालापन बितेको हो। स्कुलमा विभेद हुन्थ्यो, त उता जा, त हामीसँग नखेल, त हामीलाई नछो, कानुनले मान्यता दिए पनि मानिसहरूको सोच नबदलिएपछि व्यवहार त उही नै हुन्थ्यो। हामीले त यस्तो व्यवहार सहनु पर्यो भनेपछि हाम्रा बा आमा हाम्रा पुर्खाहरूले कस्तो सहनु परेको थियो होला, म छक्क पर्छु। स्कुलमा पनि त्यस्तै थियो, घर वरिपरि छिमेकीमा पनि त्यस्तै थियो, यताउता जता गए पनि त्यस्तै हुन्थ्यो। यतिसम्म कि साथीको घरमा जाँदा साथीहरू भित्र बसेर गफसप गर्दा म बाहिर कुरेर बसेको छु। सोच्नुहोस् त त्यति बेला कलिलो मानसपटलमा के छाप पर्यो होला। म त कामै नलाग्ने रहेछु, मेरो कुनै अस्तित्व छैन, म हेलाको पात्र, मलाई किन विभेद गरिन्छ, आखिर के मेरो जात अरूभन्दा फरक भएर हो। तिम्रो नाम के हो, फलानु, अनि थर, फलानु भन्न साथै त्यसपछि विभेद सुरु भइहाल्ने। कस्तो खालको समाज हो यो, मैले अरू कसैलाई दोष दिएको छैन, मैले जे भोगे त्यही भन्दैछु, सत्य सत्य कुरा भन्दैछु दिदी। मेरो मनमा कति चोट लाग्यो लाग्यो, म रुन्थेँ एक्लै एक्लै, हरेक दिन जस्तो रुन्थेँ, हरेक दिन स्कुलमा छिमेकीमा साथीसँग खेल्दा केही न केही उचनिच भइहाल्थ्यो, अनि त्यत्तिकैमा वचन सुन्नु परिहाल्थ्यो, र वचन सुनिसकेपछि मनमा नमिठो

यस्तै यस्तै गरी मेरो बालापन बित्यो। जसो तसो एसई पास गरे, त्यसपछि सुरु भयो मेरो कलेजको लाइफ। कलेज पुगेपछि भने स्कुल र त्यो बालापनको भन्दा अलिकति फरक अनुभूति मैले गर्ने मौका पाएँ, किनकि कलेजमा त्यस्तो रोकटोक केही भएन। दुई चारजना साथीहरू चाहिँ नाक खुम्च्याउँथे, मेरो नजिक बस्दैनथे। उनीहरूको ग्रुप नै फरक थियो, उनीहरू मसँग त्यति बोल्दैनथे। जम्का भेट परिहाले मुसुक्क हाँस्थे बस, अनि अरू भने मिल्थे, केही फरकै नपर्ने जस्तो गरेर व्यवहार गर्थे। त्यो मन पर्यो, ओहो मेरा पनि साथी रहेछन् भन्ने भान भयो। सायद अलिकति परिपक्व पढे लेखेका र अहिलेको समाज भएको हुनाले होला, धेरै साथीहरू पाएँ मैले कलेजमा आएपछि। दुई चारजना भने मसँग बोल्दैनथे, तर्केर हिँड्थे। ठिकै छ, धेरैमा थोरै नबोलेर केही हुन्न, आखिर म त बानी परेकै मान्छे नहुँ। मेहनत गरेर पढेँ, बाह्र सिध्याएँ, अनि सजिलो विषय रोजेँ ताकि पास गर्न सकौँ, अनि बिए पास गरिसकेपछि एउटा जागिर खान सकौँ। गरिब हुनु पनि एउटा अभिशाप नै हो, एउटा समाजको विभेद। जातकै कुरा आयो, दोस्रो गरिबी, तेस्रो परिवारका सदस्यहरू अशिक्षित। यस्तै यस्तै भएपछि चेतना कहाँबाट आउँथ्यो, अनि अगाडि कसरी बढ्न सकिन्थ्यो? जो घरको मूली हो उनीहरू नै सचेत नभएपछि। जति पढियो आफ्नै बुद्धि विवेकले पढाउनु पर्छ भन्ने एउटा सोच आमा बाको, त्यति एउटा कारणले पनि मैले पढ्न पाएँ। मेरो एउटा भाइ र एउटा बहिनी, उनीहरू पनि पढ्दैछन्। जे होस् मैले बिए पढेँ। त्यसपछि हाम्रो आफ्नै समाजभित्रबाट विवाहको कुरा आयो। आमा बुवाले विवाहको लागि धेरै पहल गर्नुभयो, म मान्दै मानिन। मैले कुनै हालतमा पनि म विवाह गर्दिनँ भने, धेरै दिनसम्म घरमा रणाको चल्यो। आमाले त कुट्नु पनि भयो, कति रुवाबासी चल्यो। म विवाह नगर्ने पक्षमा, बा आमा विवाह गरिदिने पक्षमा। यति राम्रो केटा छ, पढे लेखेको छ, हामी भन्दा धनी छ, विवाह गर्नुपर्छ। मैले भने म हाम्रो जातमा त म विवाह गर्दै गर्दिनँ आमा, तपाईँहरूले मलाई मारे मार्नु, कुटे कुट्नु, घरबाट निकाले निकाल्नु, तर म यो जुन अपहेलना सहेर म यतिसम्म हुर्किएँ, अब म त्यही अपहेलना अरू सहन्न र मेरा केटाकेटीलाई पनि यो सहन दिन्न। म अरू नै जातसँग गर्छु, यदि पाइनँ भने, कसैले मलाई स्वीकारेनन् भने म विवाह नै गर्दिनँ आमा। म जागिर खान्छु, तपाईँहरूलाई पाल्छु, बिन्ती मलाई कर नगर्नुहोस्। मैले आमा बुवाको खुट्टै समाते, रोएँ। महिनौँ दिनसम्म यो क्रम चलिरह्यो। आमा बुवा गाली गर्ने, कहिले फकाउने, कहिले प्रलोभनमा पार्ने। म रुने, म विवाह गर्दिनँ, म यो विभेद सहनै सक्दिनँ, म मेरा छोराछोरीलाई यस्तो विभेदमा जुन दुःख मैले पाएँ म त्यो दिनै चाहन्न। मेरो भाग्यमा कोही छ भने मेरो विवाह अवश्य हुन्छ, छैन भने यसै छैन उसै छैन। आमा मलाई कर

आमा बुवा मैले जिद्दी गरेको देखेर म अडिग भएको देखेर हात हान्नुभयो। दिन दिनै कराउनुहुन्थ्यो, तर म एउटा कानले सुन्थेँ अर्को कानले उडाउँथेँ। र त्यस दिनदेखि मैले सामाजिक सञ्जालको प्रयोग गर्न थालेँ, मेसेन्जरमा कुराहरू गर्न थालेँ। यो हुन्छ कि त्यो हुन्छ कि, कोसँग चाहिँ मेरो जुर छ, को मसँग कुरा गर्न आउँछन्। सबै फोटो हेर्ने, मेसेन्जरमा हेलो हाई भन्ने, टिकटक बनाउने, यस्तो गर्दा गर्दै अरू 2 वर्ष बित्यो। यति धेरै मानिससँग मैले कुरा गरेँ कि भनौँ तपाईँलाई, आफूलाई आफ्नो जात भन्दा अर्को जातसँग विवाह गर्नु थियो, कोही त होला नि मलाई पनि स्वीकार गर्ने। बस यति मात्रै थियो, जो भए पनि हुन्छ, तर म आफ्नो जातसँग जान्न, मलाई आफ्नो जात भन्दा माथिको जात चाहिन्छ, किनकि समाजै त्यस्तो रहेछ। कानुनले पक्षपात नगरे पनि व्यक्तिको सोचले फरक छुट्याइहाल्दो रहेछ, व्यवहारमा परिवर्तन आइहाल्दो रहेछ। यस्तो गर्दा गर्दै 2 वर्ष अरू बित्यो। यो 2 वर्षमा मैले जागिर पनि खान थालिसकेकी थिएँ, अलिअलि पैसा कमाउन थालिसकेकी थिएँ। त्यसपछि आमा बुवाले पनि कुरा निकाल्न छोड्

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईको छेउमा मन्दिरा छु र शीतलजी अझ अगाडि आफ्नो जीवनको कथा यसरी अगाडि बढाउनुहुन्छ। उहाँ लेख्नुहुन्छ, यति युवकहरूको प्रोफाइल गए धनी मानीलाई हेरिन मैले, किनकि धनी मानीलाई हेरे भने कसैले पनि मलाई स्वीकार गर्दैनन्। साथी साथी हुँदाखेरि त साथीहरूले बेवास्ता गर्थे, भनेपछि मलाई आफ्नो घर भित्र्याउने, आफ्नो प्रेमिका बनाउने त कल्पनै गर्न सकिँदैन। त्यसपछि अलिकति हैसियत कम भएको, आर्थिक अवस्था कमजोर भएको व्यक्तिहरूलाई हेर्न थाले। उहाँहरूको प्रोफाइलमै थाहा हुन्छ उहाँहरू के गर्नुहुन्छ, कस्तो धरातल छ, कस्ता फोटोहरू अपलोड गरिएका छन्। अनि तल तलसम्म स्क्रोल गरेर हेर्थे कोही केटीहरू छन् कि छैनन्। मैले हजार भन्दा पनि बढी युवकहरूलाई हेरे होला फेसबुकमा, लगभग 500 जतिलाई त कुरा पनि गरे होला। ती मध्ये दुई युवकसँग नियमित कुरा हुन थाल्यो। त्यसमध्ये पनि एकजनासँग कुरा गर्दा गर्दै केवल साथीको नाताले रहरहरूका बारेमा कुरा हुन्थ्यो, कामको बारेमा कुरा हुन्थ्यो, जीवन र भोगाईका बारेमा कुरा हुन्थ्यो। यति कुरा गर्दा गर्दै कुरा गर्न जान्ने भइसकेकी थिएँ म, किनकि आफूलाई आफ्नो भविष्य बनाउनु थियो, यो लान्छनाबाट माथि उठ्नु थियो। त्यसैले पनि खै कसरी आएको होला त्यति धेरै कुरा गर्न। कुरा गर्दा गर्दै सबै नाली बेली खोज्दा खोज्दै ती व्यक्ति अलिकति तर्किए। उनी तर्किएपछि कहिलेकाहीँ हेलो हाई मात्रै हुने भयो। त्यो भएपछि मैले बुझिहालेँ, यस्तो व्यवहार त म छिट्टै बुझ्थेँ, किनकि होस सम्हाले देखिने व्यक्तिहरू कसरी तर्किन्छन्, कसरी साथ छोड्छन् भन्ने कुरा मैले बुझिसकेकी थिएँ। छिमेकी साथीभाइ मेरा साथीहरूसँग मिल्ने साथीहरू भन्नेहरूको घरमा जाँदा पनि मलाई कसरी पन्छ्याइन्थ्यो भन्ने कुरा मलाई थाहा छ। चिप्लो घसेर तिमी यहीँ बस्दै गर ल, म एकैछिनमा आइहाल्छु भनेर अरू साथीहरू भित्र पस्थे, म घर बाहिरको बाहिरै पुरेर बस्थे। उनीहरू चिया खाजा खान्थे, मलाई चिया खाजा पनि, बाहिर भाँडो पनि।

0: फरक गरेर ल्याइदिन्थे। यति भाँडोमा नछौ है, धारामा पनि पर्दैन, तिमी खाइसकेपछि मलाई भन ल, म पानी हालिदिन्छु। मेरा साथीका आमाहरूको कहिलेकाहीँ त साथीहरूको पनि यस्तै भनाइ हुन्थ्यो, यस्तै व्यवहार हुन्थ्यो। अनि त कसरी मेरो मनमा चोट नलागोस्, अनि यस्तै जिन्दगी म कसरी आफ्ना सन्ततिलाई दिन। त्यही भएर मैले विवाह गर्न नमानेकी थिएँ।
1: मान्छे मान्छेमा के नै फरक छ र, तिमी हाँस्छौ म हाँस्छु, तिमी रुन्छौ म रुन्छु।

0: अन्ततः दोस्रा युवकसँग मेरो कुरा लामो चल्यो। चल्दै चल्दै कुरा गर्दै गर्दै डेढ वर्षसम्म हामीले कुराकानी गर्यौँ। यति जेलसम्म हामी एकदमै नजिक भयौँ। मैले मनका सबै कुराहरू खोलेँ। मेरो नाम यो, मेरो थर यो, म यस्तो यस्तो परिवारबाट हुर्केकी हुँ, यतिसम्म पढेकी छु, यस्तो यस्तो ठाउँमा जागिर खान्छु, यति तलब पाउँछु, बा आमाले विवाह गर भन्नुभएको छ तर म विवाह गर्न चाहन्न, म यस्तो व्यक्तिको खोजीमा छु जसको उदार मन छ, जसले मलाई आफ्नो जीवनमा, आफ्नो मनमा, आफ्नो घरमा ठाउँ दियोस्। यदि त्यस्तो पुरुष कोही पाएँ भने मैले विवाह गर्छु, नभए यो जुनीमा म एक्लै बस्छु। यस्ता यस्ता कुराहरू निस्किन थाले, यस्तै यस्तै कुराहरू गर्न थाले। कुरा गर्दै गर्दै जाँदा उनी पनि म जस्तै विक्षिप्त भएका व्यक्ति रहेछन्। गरिबकै घरमा जे हुनु छ त्यही हुँदो रहेछ। धनी मानीको घरमा एकजना दुईजना सन्तान, गरिबको घरमा बग्रेलकी सन्तान। सचेतना नभएपछि, शिक्षाको ज्योति नभएपछि, सोच विचार गर्ने क्षमता नभएपछि दुःख त आइहाल्थ्यो, दुःख त निम्तिहाल्थ्यो। हाम्रो घरमा पनि त्यही भएको हो। गरिबकै घरमा जे हुनु छ त्यही हुँदो रहेछ। धनी मानीको घरमा एकजना दुईजना सन्तान, गरिबको घरमा बग्रेलती सन्तान। अनि उनको घरमा पनि अत्यन्तै दुःख रहेछ। उनी, उनका दुई दिदीहरू, आमा बा, एउटा दाजु, एउटा भाइ, सन्तान पनि कति धेरै। त्यसमाथि पनि बा बिरामी सधैँको, कमाउन नसक्ने रे। आमाले दुःख गरेर हुर्काउनु भएको रे। दिदी र बहिनी अलि ठुला भएपछि गाउँका एक एक युवकलाई मन पराएर प्रेम गरे। अनि बा आमासँग हात मागेर टिकाटाला लगाएर बा आमाले पठाइदिएका रे। भनेपछि दाई, उनी र उनका भाइ अनि बा आमा, पाँचजनाको परिवार त अझै घरमै थियो। दाईलाई पोलियोको औषधि खुवाउन नपाएर दाईको शारीरिक अवस्था त्यति सबल थिएन रे, त्यही भएर घरमै मात्रै बस्ने, घर कुर्ने मात्रै। भाइ अलिकति बाठो थियो रे, चनाखो। सहरमा काका काकीहरू बस्ने भएकोले म त काका काकीहरूसँगै गएर बस्छु, यहाँ बस्दिनँ, यहाँ बसे पढ्न पाइँदैन भनेर ऊ सहर पसेको रे। कहिलेकाहीँ मात्रै आउने गाउँमा, नभए उतै उतै बस्ने। एक हिसाबले हेर्ने हो भने घरतिर उसको माया मोह नै छैन अरे। अनि जे गर्नु पर्यो उनैले गर्ने, उनैले घर सम्हाल्ने रहेछ, दुःखको भकारी नै रहेछ, मेरो घरको भन्दा पनि बढी दुःख। तैपनि अलिकति झिनो आस लागेर आयो, यति दुःख पाएका छन्, कमसे कम मेरो साथमा रमाउँछन् कि।
1: तिमीले लिने हावा मैले लिने हावा, तिमीले पिउने पानी मैले पिउने पानी, फरक त होइन होला आखिर मान्छे मान्छेमा।

प्रेम प्रस्ताव राखे न मैले राखे न उनले कुरा बढाए न मैले बढाए बस हामी कुराकानी गर्दै आफ्ना दुःख सुखहरू सार्दै गयौं। दिनमा हामी कयौं छुट्टी कुरा गर्थ्यौं। यस्तै कुराकानी गर्दा गर्दै फोनको कुराकानी हुन थाल्यो। फोनको कुराकानी हुँदा हुँदै बानी पर्यो। एकछिन कुरा नगर्दाखेरि पनि अत्यास लाग्न थाल्यो अनि कुराकानी गर्दा गर्दै त्यसपछि एकले अर्कालाई मन पराउन थाल्यौं। मन पराउन थालिसकेपछि फेरि त्यो विभेदको कुरा निस्कियो अनि उनले भने, म त्यस्तो केही हेर्दिन, मैले तिम्रो मनलाई हेर्ने हो। उनले त्यसो भने। आखिरमा कुरो के रहेछ भन्दाखेरि उनको गरिबी देखेर उनी तर्सिएका थिए। पहिला पनि एक युवतीसँग उनको प्रेम परेको रहेछ। उनलाई मन पराइछिन्, उनको मनलाई मन पराइछिन्, उनको रूप सौन्दर्यप्रति मोहित भइछिन्। तर उनको घरको गरिबी देखेर उनी आत्तिएर सम्बन्ध जोडिनुभन्दा पहिले नै उनको मनलाई तोडेर हिँडेकी रहेछिन्। जातै ठुलो भएर के गर्नु, धन सम्पत्ति हेरेपछि व्यक्तिको मन र मुटुलाई नछामेपछि कमसेकम तिमीले त मेरो मनलाई बुझेकी छौ। यस कारणले म तिम्रो जात तिम्रो धरातल हेर्दिन, म तिम्रो मनलाई छाम्छु। उनले यसरी मेरो हात थाम्ने कुरा गरे। त्यो दिन म यति खुसी भएँ कि म के भनौँ। मैले फेसबुकमा हजारौँ व्यक्तिहरूको प्रोफाइल सर्च गर्दा गर्दा भेटिएका यी व्यक्ति मलाई बस उनको नाम उनको थरसँग सरोकार थियो। उनी जति दुखी भए पनि, जति गरिब भए पनि, जस्तो भए पनि म स्वीकार गर्न तयार छु। यति मैले मनस्थिति बनाएकी थिएँ। तर उनी रूपमा पनि राम्रो थिए, मनको पनि राम्रो थिए, व्यवहारका पनि असल थिए। बस एउटा कमजोरी भनेको अत्यन्तै गरिब थिए। बिहान के खाए, बेलुका के खाऊ भन्ने खालका सादा जीवन बिताउने सोझा खालका थिए। मैले तिनलाई मन दिएँ, आफ्नो जीवनको राजा बनाएँ, म उनकी रानी।

यसरी लगभग 2.5 वर्षसम्म हाम्रो प्रेम चल्यो। हामी एक अर्कामा पूर्ण विश्वस्त भयौँ कि अब हामीलाई यो विभेदले रोक्न सक्दैन, हामी एक भएरै छोड्छौँ चाहे जस्तो सुकै परिस्थिति किन नआओस्। उनले मलाई स्वीकार गरे, मैले उनलाई स्वीकार गरे। हामी बेला बेलामा भेट्थ्यौँ, धेरै कुराहरू सल्लाह गर्थ्यौँ, यो भयो भने के गर्ने, त्यो भयो भने के गर्ने, जस्तो सुकै परिस्थिति आए पनि त्यसलाई स्वीकार गर्ने भनेर हामीले कम्मर कसेका थियौँ। एक अर्कामा वचन पनि लिएका थियौँ, दिएका थियौँ, बाचा गरेका थियौँ, जस्तो सुकै परिस्थितिमा पनि हामी एक हुनेछौँ। यति भइसकेपछि हामीले आआफ्नो घरमा कुरा गर्ने योजना बनायौँ। मेरो घरमा पटक्कै मान्नु भएन, किन भन्दा तँ अहिले जति खुसी छस् त्यो खुसी तेरो हराउने छ, तैँले समाजलाई चिनेकै छैन, तैँले मानिसहरूको व्यवहार देखेकै छैनस्, बालापनमा त तैँले त्यति दुःख खेपिस् भने अब त झन् धेरै खेप्नुपर्छ, त्यसमाथि पनि ब्राह्मणको परिवार, तैँले सक्दिनस् छोरी, तैँले योभन्दा पनि बढी दुःख पाउँछेस्, भोलि तँ न यताको न उताको हुन्छेस्, छोड दे छोरी त्यो बाटो नहिँड। आमा र बाले खुब सम्झाउनु भयो मलाई, तर म मान्ने पक्षमै थिइनँ। यदि मैले यो घर छोडेर त्यो घरमा गएँ भने मेरो थर हाम्रो भन्दा माथिको हुनेछ, अनि मेरा छोराछोरीले, मेरा सन्ततिले त्यो दुःख भोग्नु पर्ने छैन। मैले जे जति सहे पनि मेरा छोराछोरीले त्यो भोग्नु पर्दैन, म त्यही भन्थेँ। अनि आमालाई भने, विश्वास गर्नु आमा, म सबैको मन जित्ने छु, उहाँले सबै राम्रो छ, सबैसँग घरमा कुरा गरेको हुन्छ भन्नुभयो। अहिले उहाँ हाँस्न थालेको, बाँच्न थालेको, रमाउन थालेको देखेर उहाँको परिवारले हुन्छ भन्नुभएको छ रे, हाम्रो बारेमा सबै थाहा छ रे उहाँको परिवारलाई, चिन्ता गर्नु पर्दैन आमा, त्यहाँ पुगिसकेपछि म त्यो घर परिवारलाई रिझाइहाल्छु नि। यसरी मैले आमा र बुवालाई सम्झाएँ, घरका परिवारहरूलाई सम्झाएँ, दिदी बहिनीहरू पनि आए, भिनाजु ज्वाइँहरू पनि आए, सबैसँग कुरा भयो। ऊ पूर्ण विश्वस्त छ भने हामीले किन रोक्नु, सबैको कुरा यस्तो भएपछि एकचोटि भेट्ने कुरा भयो। अनि मैले राजलाई बोलाएँ, राज एक साथीलाई लिएर मेरै घरमा आए, सबैसँग धेरै लामो लामो कुरा भइसकेपछि जस्तो सुकै परिस्थितिमा पनि शीतललाई म छोड्दिनँ, शीतललाई म माया गर्छु, उनी मेरो जीवनको अभिन्न अङ्ग भइसकेकी छिन्, हाम्रो 2.5 वर्षको लामो मनको नाता छ, त्यसकारणले तपाईँहरू ढुक्क हुनुहोस्, म छु शीतलसँग। उनले यसरी मेरो बा आमाको मन जिते, सबैजना खुसी भए, अब राजसँग मेरो विवाह गरिदिने पक्का पक्की भयो। तर राजको घरबाट धेरै मान्छे नआउने, 2-4 जना मात्रै आउने भयो, अनि त्यही अनुसारको विधि पुर्याएरै हाम्रो सामान्य हिसाबले विवाह भयो। पञ्चे बाजा नबजाए पनि 2-4 घरलाई बोलाएर भोज भतेर खुवाएर अनि राजसँग मेरो लगन गाँठो कसियो। अब म मेरो पुरानो थरबाट नयाँ थरमा परिवर्तन भए, विवाह दर्ता भयो, अनि म राजको घरमा बुहार

0: deal.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,

0: यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र आज शीतलजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा हामीले यति बेला सुनिरहेका छौँ। उहाँ अझ अगाडि लेख्नुहुन्छ, दिदी के भनौँ, यति खुसी भएर 2.5 वर्षको प्रेम एक एक कुराहरू बुझेर जानेर सोचेर घर परिवारसँग भेटघाट गरेर सबै सबै आन्द्रा भुँडी बताएर सबैजना राजी खुसी भएर विवाह गरेको त्यो 1.5 महिनासम्म राम्रै भयो। त्यसपछि बिस्तारै टोल छर छिमेकहरूले थाहा पाउन थाले, अनि को आएर के भनिदिने, सासु ससुरा बुढाबुढी अनि नपढेका अरूले भनेको कुराहरू सुनिहाल्ने, घरका मानिसले भनेको कुरा नमान्ने, बाहिरकाले आएर जे भने पनि त्यही पत्याउने। त्यसपछि 1 कान 2 कान 3 कान हुँदाहुँदै घरमा सासुले देखी नसहने गर्न थाल्नुभयो, भान्सामा पस्न दिनु भएन, बातै पछि लान्छना लगाउन थाल्नुभयो। त यस्ती त उस्ती त जात त बेजात कि कुजात कि हाम्रो घरमा आएर हामीलाई पापको भारी चढाइस् आदि इत्यादि हरेक दिन यस्तै रडाको हुन थाल्यो। अनि म 2 महिना माइती गएर बसेँ। 2 महिनापछि फेरि राज मलाई लिन आउनुभयो र म फेरि फर्केर गएँ। फर्केर गएपछि पनि सुध्रिने सुधार हुने कुनै पक्ष नै देखिएन। डेरा गरेर छुट्टै बसौँ भनेर कुरा भयो, तर उहाँ डेरा गरेर बस्न छुट्टिएर बस्ने मिल्दैन थियो। बा सधैँको बिरामी, दाई मानसिक हिसाब र शारीरिक हिसाबले पनि सबल हुनुहुन्न थियो, कमाई धमाई गर्न सक्नुहुन्न थियो, अनि कसरी घर चल्नु, आमा बुढी भइसक्नु भएको थियो। उहाँहरूले जे जे भने पनि त्यो जिम्मेवारी हामी माथि नै थियो। अनि हामी सुरु सुरुमा म माइती बसेँ, उहाँले आफ्नो घर हेर्न थाल्नुभयो। फाटाफुट्ट हामी बाहिरै भेट्थ्यौँ। बिस्तारै हुँदा हुँदै लामो दूरी हुन थाल्यो। त्यसपछि उहाँले बोलाउनु भयो, जे जस्तो भए पनि घरमै बस आऊ, किनभने म एक्लो भइसकेको छु, तिमी नभएपछि यो घर शून्य लाग्छ, जे भने पनि नबोलिदेऊ न, सिद्धिहालिने कुरा। उहाँले यसरी अनुरोध गरेपछि म गएँ, तर यो व्यवहार कहिले परिवर्तन भएन।
1: मुटु उस्तै, धड्कन उस्तै, धरती उस्तै, आकाश उस्तै, चोट उस्तै, रगत उस्तै, आखिर मान्छे मान्छेमा के नै फरक छ र?

सोचे परिवर्तन भएन, विचारे परिवर्तन भएन, मन भित्र नकारात्मक कुरा बसेपछि कसै गरेर धोएर पनि नजाँदो रहेछ। बिचरा मेरो श्रीमान राजलाई कति चिन्ता, रातो दिनको आमा बाको झगडा करकर, यतातिर मेरो करकर, उतातिर बा आमाको करकर, उता जागिरमा त्यत्तिकै गाह्रो, अनि के मात्रै गर्ने के मात्रै नगर्ने। बिचरा उनी यति गल्दै गए कि म के भनौँ, यति रणाको मचियो अब घरमा बस्नै नसकिने भइयो। त्यसपछि बा आमाले कि हामीलाई छोड कि उसलाई छोड भनेर राजलाई कर गर्न थाल्नुभयो। वृद्ध भएका बा आमालाई छोडेर कता जाने, कसले पाल्थ्यो र? छोड्नु भनेको त्यत्तिकै खान नपाएर मर भनेको जत्तिकै हो। त्यसपछि मैले नै बुझेर, राज तपाईँ र मेरो मेलै भएन, हामीले जति चाहेर पनि हामी एक हुन सकेनौँ, समाजले हामीलाई बस्नै दिएन, समाजलाई त जसरी भए पनि हामी झेल्थ्यौँ, तर घर परिवार नै नमिलेपछि हाम्रो साथ लामो समय जान्छ जस्तै लागेन। तपाईँ आफ्नो घरमा, म आफ्नो घरमा, दुवैजना कमाएर खानुपर्ने, अनि कसरी भेट हुन्छ, कसरी हाम्रो जीवन अगाडि बढ्छ? तपाईँले मलाई अँगाले, बा आमालाई छोड्नुपर्ने, बा आमालाई अँगाले, तपाईँसँग म टाढा हुने, गर्ने त गर्ने के? मैले रुँदै भने उहाँ पनि रुनुभयो। अन्तत ठिक छ, जहिलेसम्म समयले साथ मिलाउँदैन, जहिलेसम्म साथ दिँदैन, तिमी आफ्नो घरमा बस, म आफ्नो घरमा बस्छु, अनि जुन दिन हाम्रो सबै व्यवहार मिल्छ त्यो दिन हामी सँगै बसौँला। यही सरसल्लाहका साथमा राज र म त्यो दिन छुट्टियौँ। त्यो दिनदेखि आज 4 वर्ष भइसक्यो हामी छुट्टै बसेको, तर आजसम्म पनि हाम्रो मेल हुन सकेको छैन। हामी दुवैको मन एकै भए पनि समाज र परिवारको विभेदले हामी एक हुन पाएनौँ, हामीले हाँसेर खुसी भएर बाँच्नै पाएनौँ। दुवैजना खुसी छौँ, एकअर्काप्रति राजी छौँ, तर परिवार राजी नभइदिएपछि न हामीसँग धेरै पैसा छ, न हामी छुट्टै बसेर उहाँहरूलाई हेर्न सक्छौँ, आफू पनि बाँचेर आफूलाई खाने धौधौ भएपछि बा आमालाई कसरी हेर्ने? त्यही पनि तीनजना असक्षम घरमा भएपछि कसरी राजलाई मसँग छुट्टै बस भन्ने? मानवताको नाताले पनि मैले त्यसो गर्न सकिनँ। बस फाट फुट्ट हाम्रो भेटघाट हुन्छ, फोनमा कुराकानी हुन्छ, आज पनि हामी एकअर्काको साथमा छौँ, तर सँगै छैन। यसै गरी जीवन चलिरहेको छ। सायद हाम्रो सोचमा परिवर्तन नभएसम्म हामी भन्दा पनि म जस्ता थुप्रै युवतीहरूलाई कति गाह्रो हुन्छ होला। युवतीहरूलाई मात्र होइन, युवकहरूलाई पनि। समाजमा कस्ता कस्ता काण्डहरू पनि जन्मिएका छन्। यस्तै छ मेरो जिन्दगीको कथा। जे होस्, एकअर्काको भर छ, एकअर्काको आश छ, एकअर्काको साथ छ। हरेक दिन नभेटे पनि महिना दिन, 15 दिन, 10 दिन, 12 दिनमा हामी भेटघाट गर्छौँ, आफ्ना कुराहरू साट्छौँ, बाँड्छौँ। कहिले समय मिल्ला हामी त्यही प्रतीक्षामा बस्छ।

शीतलजी, जति अरूलाई तपाईँले भाव दिनुहुन्छ त्यति नै भाव उहाँहरूको बढ्छ। हात्ती लम्किँदै जाँदा बाटाका कुकुरहरू अवश्य भुक्छन्। लक्ष्य ताक्नु पर्यो, आफूले सकेको राम्रो गर्नु पर्यो, जीवनलाई अगाडि बढाउनु पर्यो। समाज छ, समाजलाई दूषित तुल्याउनु पनि भएन, तर तपाईँहरू सधैँ टाढा बसेर पनि काम चल्दैन। तसर्थ दुवैजनाले राम्रो जागिर खाएर आर्थिक सम्पन्नता गरेपछि बिस्तारै बिस्तारै आफ्नो परिवारलाई सम्झाएर त्यो परिवारको सोचलाई बदलेपछि तपाईँहरूको जिन्दगीमा अवश्य नै खुसियाली आउनेछ। आश नमार्नुहोला, हिम्मत नहार्नुहोला, किनकि तपाईँ दुवै सक्षम हुनुहुन्छ। तपाईँ दुवै एकअर्कालाई माया गर्नुहुन्छ, मन पराउनुहुन्छ, एकअर्कामा अगाध विश्वास पनि छ। यही विश्वासले तपाईँहरूको जीवनलाई अझ सुव्यवस्थित पक्की पनि बनाउनेछ। सही समयको प्रतीक्षा गर्नुहोस् र धेरै यसमा नसोच्नुहोस्। आफ्नो काम गर्नुहोस् अनि आफ्नो परिवारमा रमाउनुहोस्। यस्तो सक्षम बन्नुहोस् कि तपाईँको सासू ससुराले तपाईँलाई मेरी बुहारी भनेर स्वीकारुन्। यति राम्रो मन, यति राम्रो व्यवहार, यति राम्रो सोचको धनी मेरो बुहारी भनेर उनीहरूले तपाईँमाथि गर्व गर्न सकुन्। त्यो व्यवहार तपाईँले ल्याउनु भयो भने अवश्य नै तपाईँ सफल हुनुहुनेछ। तपाईँको जीवन सफल होस्, उत्कृष्ट बनोस्। तपाईँले जस्तो जीवन बाँच्न चाहनु भएको थियो त्यस्तै जीवन तपाईँको भागमा परोस्। यिनै शुभकामनाका साथ म तपाईँसँग बिदा माग्दछु। फेरि अर्को साता कसै अरूको जीवनको कथा लिएर अवश्य आउला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौं। नमस्कार।

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho. Sanya Samudai ma.
0: Pelain Buddy.
1: On air.
0: App ma.
2: Ani smart speaker ma bandh hos.
0: Play BFBS. You, BFBS Gorkha Radio Ho.
3: सरकारको यो कदमले प्रशासनिक शून्यता ल्याउने र विलम्ब हुने उनीहरूको चिन्ता छ। पूर्व प्रशासक लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली,
4: पक्कै पार्छ, अब यहाँ के सोचाइ होला सरकारको भने पहिलेको राजनीतिक दलले नियुक्ति गरेको व्यक्तिहरूसँग हाम्रो लय मिलेन, रिदम मिलेन भनेर चाहिँ सायद हटाएको होला। तर यसरी एकैचोटि हटाउँदा यसले जुन भ्याकुम सृजना गर्छ नि, जुन एउटा शून्यता ती संस्थाहरूमा एकैचोटि आउँछ नि, र त्यसको पदपूर्तिको प्रक्रिया जुन अहिलेको एक्जिस्टिङ ऐनमा छ त्यसले इट टेक्स टाइम, लामो समय लाग्छ। त्यसो भएको हुनाले यसले पक्कै पनि काम गर्नलाई असर पार्छ। बोर्डका चेयरम्यान छैनन् अनि कहीँका अध्यक्ष सदस्य छैनन्, होइन, आजदेखि अब शिक्षक सेवा आयोगमा शिक्षकहरूको इन्टरभ्यू थियो, अब त्यो सबै रोक्नुपर्ने अवस्था आयो। यस्ता यस्ता कुराहरू अलिक सोच दिएर क्रमशः गरेको भए हुन्थ्यो, उहाँहरूको अनुकूल व्यक्ति नियुक्ति गर्दै जाने भन्ने गरेको भए हुन्थ्यो। एकैचोटि झ्याप्पै एउटै डिसिजनमा जाने, एउटै दफा कार्यान्वयन हुन सक् जाने अवस्था चाहिँ नगरेको भए हुन्थ्यो। उहाँहरूको आफ्नो मान्छे ल्याउने त सिधै छ नि, उहाँहरू नै हो सरकार चलाउने, क्रमशः ल्याउन सकिहाल्थ्यो नि। एक्जिक्युटिभ डिसिजनहरू हुन्छ नि, डे टु डे प्रशासनिक काम बाहेक अरू त बोर्डमा जानु पर्यो नि, बोर्डै छैन भनेपछि यी सबै निर्णयहरू केही समय त रोकिने भए, र त्यसको पदपूर्ति तत्काल गर्न सक्ने अवस्था छैन। किनभने जस्तो उदाहरण भनौँ, चिकित्सा सेवा आयोगमा नियुक्ति गर्न अथवा शिक्षक सेवा आयोगमा नियुक्ति गर्नलाई शिक्षा ऐनमा भएको प्रावधान के भने, लोकसेवा आयोगको अध्यक्ष हुन्छ, शिक्षा सचिव हुन्छ, टियुको भाइस चान्सलर हुन्छ, भाइस चान्सलर पनि छैन, होइन। अब यस्तो अवस्थामा अब पदपूर्तिका प्रक्रिया अवलम्बन गरेर जाँदाखेरि दुई तिन महिना लाग्छ, दुई तिन महिनासम्मको भ्याकुम ठुलो हुँदैन यस्ता संस्थाहरूमा। मानिलिउँ न अब वैशाख जान लाग्यो, चिकित्सा आयोगका चाहिँ पदाधिकारीको नियुक्ति भएको छैन, अब ती नियुक्ति हुनलाई समय लाग्छ, वा आषाढ साउनतिर हामीले चाहिँ एमबिबिएसको भर्नाको कोठाहरू निर्धारण गर्नुपर्ने हुन्छ, यो त अप्ठ्यारै हुन्छ।
5: अनि जसरी हटायो त्यसरी ल्याउन चाहिँ सक्छ कि सक्दैन?
4: सक्दैन, सक्दैन, त्यो त अहिलेको अध्यादेशमा हटाउने पो प्रावधान आयो, त्यो प्रक्रियाहरू कहाँ काटिया छ त? त्यसरी गर्ने हो भने त फेरि के अर्थ भयो र? फेरि अर्को अध्यादेश ल्याएर हामी झ्यापै भर्ना गर्न सक्छौँ भनेर ल्याउने हो भने त त्यो त फेरि उही त पोलिटिसाइज, उही स्पोइल हो, आफ्नै मान्छे ल्याउने हो। अब यसलाई मेरिटमा लाने हो, उसले टोकियोको प्रक्रिया अनुसार जाने हो भने त टेक्स टाइम।
5: तर हालै मन्त्रीहरूको कुरा के सुनिँदैछ भनेदेखि अबको नियुक्ति चाहिँ राजनीतिक हुँदैन, भन्छुनको आधारमा हुँदैन भनेर भन्या छ।
4: राम्रो त असाध्य राम्रो, त्यो गर्न टेक्स टाइम मैले अघि नै भने त प्रक्रिया छ त, लोकसेवाको अध्यक्षको उसमा चाहिँ कमिटीहरू छ, अनि यो प्र्याक्टिस पहिले बाबुराम भट्टराईले गरेकै हो। बाबुराम भट्टराईले संस्थान निर्देशन बोर्ड भन्ने गठन गरेर संस्थानको सबै नियुक्ति मेरिटमा गरे होइन र, गरेको हो नि। विमल वागले हुनुहुन्छ त्यसको चिफ, अब त्यस्तो गर्ने हो भने त ठिकै छ नि, हामी पनि सपोर्ट नै गर्छौँ नि त मेरिटमा ल्याउने हो भने। तर मेरिटमा ल्याउनुको लागि त त्यस्ता संस्था चाहिएला नि त, मन्त्रालयमा एउटा फर्स कमिटी बनायो भने त आफ्नै मान्छे राख्न हुन्, निष्पक्ष चाहियो नि त।
5: अबको नियुक्ति चाहिँ राजनीतिक पक्षधरता भएका वा सिधै भन्दा रासपा निकटका बाहेकले पाउने कल्पना गर्न सकिन्छ कि सकिँदैन?
4: त्यो अहिले मैले बाबुरामको जस्तो व्यवस्था गर्ने हो, त्यस्ता संस्थाहरू निर्माण गर्ने हो भने मेरिटको आधारमा हुन्छ, र त्यो सधैँको लागि फ्री हो। अहिलेको प्रधानमन्त्री बालन शाहले पाउनुहुन्छ मेरिट बेस नियुक्ति भयो भने, होइन यो झुक्याउने अरू पहिलेको गभर्मेन्टले गरेको फाल दिने, अब अहिले पनि आफ्नो मान्छे गर्ने हो भने त यो त झन् विकृति निम्ताउँछ त, अनि त्यो चाहिँ राजनीतिक हुँदैन त। उनीहरूको मान्छे नियुक्ति अहिलेको राजनीति नियुक्ति भनेर फाल्ने, अर्को पनि राजनीतिक नै नियुक्ति गर्ने हो भने भन्यो, अर्को दोस्रो यसको गल्ती भनौँ मैले, सबै राजनीतिक नियुक्तिहरू एकै खालका हुँदैनन्। केही राजनीतिक नियुक्तिहरू मेरिट बेस मेरिट टेस्टिङबाट भएको छ, जस्तो चिकित्सा आयोगको उपाध्यक्ष, जस्तो राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष, जस्तो शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरू, र राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका चेयरहरू, यी पदहरू कस्तो हुन्छ भने लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा भएको कमिटीले मेरिट टेस्टिङ गरेर पठाएको, यिनीहरूलाई पनि एउटै क्याटेगोरीमा राखेर फालियो।
5: राजनीतिक प्रणाली हो हाम्रो, राजनीतिक प्रणालीमा गैर राजनीतिक नियुक्ति सम्भव हुन्छ?
4: एउटा कुरा के बुझिदिनुपर्छ भने, प्रशासन त निष्पक्ष खोजिया होला नि, मेरिट बेस खोजिया होला नि, प्रशासनमा पनि राजनीतिकरण हुन थाल्यो भने त यस्तो सिस्टम चाहिँ नभए होइन। फेरि फ्रान्स, जर्मन र अमेरिकामा छ यो, भनेको कस्तो भने जो जित्छ उसले माथिल्ला पद सबै आफै नियुक्ति गर्छ, जसलाई हामी के भन्छौँ एक्जिक्युटिभ लिडरसिप स्कुल अफ थट, त्यो गर्न खोजिया भने त्यही भन्दै भइहाल्यो नि।
3: शीर्ष चार ब्याटरको अर्धशतकमा युएईले विश्वकप लिग टू क्रिकेटमा ओमनमाथि 54 रनको जित हात पारेको छ। जितका बावजुद युएई पुछारमै छ। युएईको 24 खेलमा 14 अङ्क छ, युएई भन्दा दुई अङ्क बढी जोडेको नेपाल सातौं स्थानमा छ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा किर्तिपुरको मैदान विजयका कारण खेल 47-47 ओभरमा छोट्याइएको थियो। शीर्ष पंक्तिका चार ब्याटरहरूले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङ रोजेको युएले निर्धारित ओभरमा 8 विकेट गुमाएर 308 रन बनायो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: Radio.

नमस्कार श्रोताहरू, अब हाम्रो कार्यक्रम सुरु हुन लागिरहेको छ। साहित्यिक कार्यक्रम दोभानबाट यहाँहरूलाई म हार्दिक नमस्कार गर्दछु। यो कार्यक्रम बीएफपीएस गोर्खा रेडियोबाट आइतबार बिहान प्रसारण हुन्छ। यो कार्यक्रम नेपाल, भारत, बेलायत, सिङ्गापुर, ब्रुनाई आदि विभिन्न देशहरूमा सुन्न सकिन्छ र यहाँहरू पनि विभिन्न देशबाट यस कार्यक्रममा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ। त आज हामीले लेखनाथ पौड्याल, जसलाई हामी कवि शिरोमणि भनेर चिन्दछौँ, उहाँका विषयमा केही चर्चा गर्ने प्रयत्न गरेका छौँ। त श्रोताहरू, कवि शिरोमणि लेखनाथ भन्ने बित्तिकै हामी एउटा साहित्यका महारथी भनेर बुझ्दछौँ। उहाँले नेपाली भाषा र साहित्यमा आधा शताब्दीभन्दा बढी सेवा गरेर नेपाली साहित्यलाई, त्यसमा पनि खास गरिकन काव्य विधालाई धेरै माथि उठाउनु भएको छ। लेखनाथ पौड्याललाई नै काव्यगुरु मानेर उहाँभन्दा पछाडिका साहित्यकारहरूले आफ्नो आफ्नो कलम चलाउनु भएको छ। उहाँको शब्द सज्जा कस्तो छ, अनुप्रास योजना कस्तो छ, अलङ्कार योजना कसरी गर्नुहुन्छ, रस योजना कसरी चाहिँ मिलाइएको हुन्छ, ध्वनि योजना कसरी सजाइएको हुन्छ, त्यो कुरालाई अन्य लेखकहरूले, पाठकहरूले अध्ययन गरेर उहाँकै काव्य शैलीलाई, उहाँकै काव्य शिल्पलाई, उहाँकै काव्य लेखन प्रवाहलाई आत्मसात गर्दै नेपाली कविताहरू सृजना गरेको हामी पाउँछौँ। त्यसैले गर्दा हामी उहाँलाई कवि शिरोमणि त भन्छौँ, त्यो बाहेक उहाँ नेपाली काव्य जगतका पथ निर्माता हुनुहुन्छ। उहाँले बनाएको चौडा सडक सडकमा आज हामी अगाडि बढिरहेका छौँ। भानुभक्त आचार्यले नेपाली साहित्यको एउटा गोरेटो कोर्नु भएको थियो, एउटा बाटोको निर्माण गर्नुभएको थियो, त्यो बाटोलाई लेखनाथ पौड्यालले चौडा बनाउनु भएको छ, उबड खाबडलाई मिलाउनु भएको छ र त्यसलाई चिल्लो चम्किलो बनाउने प्रयत्न गर्नुभएको छ। उहाँका काव्य कृतिहरू पढ्दाखेरि हामी यो कुरा थाहा पाउन सक्छौँ। त उहाँ यस्ता प्रतिभाका धनी लेखनाथ पौड्याल 1941 सालमा पुष महिना 26 गते पोखराको अर्घौ अर्चले भन्ने गाउँमा जन्मनु भएको हो र उहाँले वास्तवमा प्रारम्भिक शिक्षा आफ्नै गाउँमा, आफ्नै पितृ परम्परामा प्राप्त गर्नुभएको थियो र पछि उहाँले 12-13 वर्ष अथवा करिब करिब 14-15 वर्षको उमेरमा काठमाडौँमा आएर संस्कृत प्रधान पाठशालामा भर्ना भएर उहाँले पढ्न थाल्नुभएको हो। उहाँका प्रारम्भिक रचनाहरू काठमाडौँको अध्ययन पश्चात बनारस जानुभयो र त्यसपछि उहाँका प्रारम्भिक रचनाहरू भारतबाट प्रकाशित हुने सुन्दरी आदि गरिएका पत्रिकाहरूमा छापिन थालेको हामी पाउँदछौँ। यस्ता प्रतिभाले चाहिँ लामो काव्य साधना गर्दा गर्दै त 2022 साल फागुन 7 गते 82 वर्षको उमेरमा देवघाटमा आफ्नो प्राण पखेरुलाई उत्सर्जन गर्नुभएको थियो। त त्यो समयमा उहाँ वास्तवमा तीर्थयात्राको लागि निस्किरहनु भएको थियो। तीर्थयात्राको लागि निस्किँदाखेरि त उहाँको चाहिँ के हो भने ज्यादै रोगले चाहिँ पीडा दियो, त्यो रोगबाट अत्यन्त पीडित भएर
यात्रा अगाडि बढाउन सक्नु भएन र उहाँलाई भारत प्रवेश गर्दा गर्दैको अवस्थामा फेरि फर्काएर देवघाटमा ल्याइयो र त्यसपछि केही दिन सप्तगण्डकीको पवित्र पावन जलधारामा रहेर सप्तगण्डकीको चिसो हावा प्राप्त गर्दै र काली गण्डकीबाट शिला शालग्रामका जल पान गर्दै केही दिन उहाँले जीवनयापन गर्नुभयो र त्यसपछि परमधाम हुनुभयो। उहाँले अन्तिममा लेखेको कविता देवघाटमा नै रहेर लेखेको कवितालाई आखिरी कविता भनिन्छ जो यस प्रकार लेखिएको पाइन्छ। यो दुःख भोग्ने परमेश्वरै हो, यो देह उसको रहने घरै हो, यो भत्कदा दुःख अवश्य मान्छ, सुटुक्क सामान लिएर जान्छ। यस प्रकारको लेखनाथ पौड्यालको अन्तिम कविता रहेको हामी पाउन सक्दछौँ। त उनको काव्य यात्रालाई कविहरूले विभिन्न रूपमा मूल्याङ्कन गर्नुभएको हामी देख्दछौँ। त उनको काव्य यात्रालाई कवि एवं समालोचक वासुदेव त्रिपाठीले पनि आफ्नै किसिमले विवेचना गर्नुभएको छ। उहाँका चाहिँ प्रमुख काव्य कृतिहरूलाई लिएर धेरै समालोचकहरूले समीक्षकहरूले विवेचना गरेको हामी पाउन सक्दछौँ। श्रोताहरू, त उहाँका चाहिँ ऋतु विचार खण्डकाव्य, बुद्धि विनोद खण्डकाव्य, सत्यकली संवाद खण्डकाव्य, गीताञ्जली खण्डकाव्य र बुद्धि विनोद पहिला विनोद खण्डकाव्य, अमर ज्योतिको सत्यस्मृति खण्डकाव्य, तरुण तपसी नब्बे काव्य यो 2010 सालमा छापिएको थियो, लालित्य कविता संग्रह भाग एक 2010 छापियो र लालित्य कविता संग्रह भाग दुई 2025 सालमा छापिएको हामी पाउँदछौँ। त यी कृतिबाहेक लेखनाथ पौड्यालले लक्ष्मी पूजा नाटक पनि लेख्नुभएको थियो, 1994 साल ताका छापिएको थियो। त्यस्तै गीता सार 2025 सालमा आएको हामी पाउँछौँ र उहाँको अर्को नाटक भर्तृहरि निर्वेद 1974 यसको प्रणयन भएको देखिन्छ। त्यसै गरिकन श्रोताहरू, पञ्चतन्त्रको अनुवाद पनि ज्यादै राम्रो छ, गद्य अनुवाद तथा पद्य अनुवाद, एउटा अनुवादको कला कस्तो हुन्छ, मूल सामग्रीलाई नबिगारिकन नभित्काइकन नेपालीमा पद्यानुवाद गर्ने कलाको एउटा प्रणयन पनि, त्यसको आरम्भ पनि कवि शिरोमणि लेखनाथ पौड्यालजीले गर्नुभएको हामी प्राप्त गर्दछौँ। त्यसो भए हुनाले उहाँको चाहिँ यी काव्यहरूको अध्ययन गरेर समीक्षकहरूले विभिन्न रूपमा चाहिँ विवेचना गरेको हामी पाउँदछौँ। त वास्तवमा माध्यमिक कालको उत्तरार्धमा चाहिँ शृङ्गारिक कविता लेख्दै कविता यात्रा प्रारम्भ गर्ने लेखनाथ पौड्यालले शृङ्गारिक धारा तोड्दै आधुनिक नेपाली कविताको प्रवर्तन गरेका हुन् भन्ने मानिन्छ। त माध्यमिक काल भन्नु नै मोतीराम भट्ट हो, माध्यमिक काल भन्नु शृङ्गार काल हो, माध्यमिक काल भन्नु रीति युग हो र चाहिँ माध्यमिक काल भन्नु एउटा कविता प्रणयनको चाहिँ युग चाहिँ रहेको थियो र त्यसलाई मोतीराम भट्ट लगायतका कविहरूले एउटा शृङ्गारिक भावधाराको रूपमा अगाडि बढाउनु भएको पाइन्छ। त यसलाई चाहिँ सुक्ति सिन्धु कृतिले चरम परिणतिमा पुर्याएको थियो। र श्रोताहरू, एउटा इन्ट्रेस्टिङ कुरा छ, जब माध्यमिक कालका कविहरूले नवै रसमा कविता लेख्ने र एउटा रसमय सृजना दिने, रसमय कविताबाट नेपाली भाषा र साहित्यलाई आप्लावित गरिदिने भन्ने पवित्र मनसाय राखेर
श्रृङ्गारिक भावधारामा जब कलम चलाउन थाले त्यतिखेर पहिलो रस कुन मनाउने त भन्दा पहिलो रस श्रृङ्गार नै बनाउने भनेर कविहरूले श्रृङ्गारिक भावधारामा लेखिएका कविताहरू 1974 सुक्ति सुन्दा छापियो। त्यहाँ करिब करिब 30-32 जनाका रचनाहरू कसैको एउटा कसैको दुईवटा गरेर परेका छन् र ती सबै कविताहरूले एउटा शृङ्गारिक भावलाई व्यक्त गर्दछन्। अनि त्यो शृङ्गारिक भावधारामा युक्त भएको सुक्ति सिन्धु जुन थियो त्यो छापिएर बजारमा आएपछि हात हातै चाहिँ बिक्री हुन थाल्यो। एउटा भनिन्छ नि हट केक जस्तै, त्यो हट केक जस्तै भयो। दरबार दरबारमा पनि सुक्ति सिन्धु पुग्न थाल्यो, जन जनमा पनि सुक्ति सिन्धु पुग्न थाल्यो। त्यो शृङ्गारिक भावधारामा लेखिएको हुनाले त्यसलाई राणा सरकारले मन पराएन र अनि हाम्रा चेलीबेटीहरूलाई चाहिँ उन्मुक्त बनाउन सिकाउने, अलिअलि चरित्र स्खलन हुन सिकाउने यस्तो किसिमको उत्ताउलो कविता रहनु हुँदैन भनेर सारा कपीहरूलाई फेरि खिचेर जलाउने काम भयो श्रोताहरू। त्यसपछि कता कता एउटा कपी चाहिँ खिच्दा खिच्दै पनि प्राप्त हुन सकेन र त्यो पछि 2025 सालमा सुक्ति सिन्धु फेरि भनेर प्रकाशित भयो र त्यो अहिले पनि चाहिँ हामी विभिन्न लाइब्रेरीमा विभिन्न कवि व्यक्तित्वहरूको घरमा हामी पाउन सक्छौँ र त्यसले एउटा कविताको युगमा कविताको यात्रामा त्यसले ठुलो उथलपुथल नै मचाइदिएको थियो। श्रोताहरू त्यतिखेर ठुलो खैलाबैला नै मचाइदिएको थियो। त्यसर माध्यमिक काल भन्नु नै शृङ्गारिक काल हो, शृङ्गारिक युग हो भन्नुको पछाडि यही सुक्ति सिन्धु पनि एउटा ठुलो कारक तत्त्वको रूपमा रहेको थियो भने मोतीराम भट्टका त धेरैजसो साहित्यिक रचनाहरू कविताहरू श्रृङ्गारिक भावधारामा कता न कता गएर जोडिएका छन्। मोतीराम भट्टले त गजल पनि लेखेका छन्, उनका सबैजसो गजलमा श्रृङ्गारिक भावधारा पाइन्छ, भक्तिमा पनि श्रृङ्गारिकता पाइन्छ। त्यसो भएको हुनाले यो माध्यमिक काललाई चाहिँ श्रृङ्गार युग भनिएको हो।

0: BFBS गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
2: लेखनाथ पौडेलले कविता लेख्न थाल्दाखेरि हलन्त बहिष्कारको एउटा भाषिक आन्दोलन चलिराखेको थियो एकथरी कविहरूले लेखकहरूले चाहिँ जस्तो बोलिन्छ त्यस्तै गरिकन लेख्नुपर्छ त्यसो भएको हुनाले हलन्त उच्चारण गरिन्छ नि हलन्त नै लेख्ने स्वरान्त उच्चारण गरिन्छ नि स्वरान्त नै लेख्ने भनेर यसरी त्यो चलिरहेको अवस्थामा एक थरीले होइन हलन्तलाई बहिष्कार गरौँ यो पढ्दाखेरि पनि अलिकति कस्तो कस्तो भयो लेख्दाखेरि पनि यो चाहिँ ज्यादै चाहिँ असजिलो पनि भयो पुस्तकमा पनि भद्दा देखिने भयो सबै खुट्टो काटिएका अक्षरहरू नराम्रो हुने भयो र प्रेसमा डिजाइनिङ गर्न प्रेसमा चाहिँ कम्पोजिङ गर्न पनि यो हलन्त अक्षरहरू राख्दाखेरि निकै नै गाह्रो हुन्छ त्यसरी यसलाई बहिष्कार गरौँ भनेर त रामणी आदिहरूले यसको बहिष्कारको अभियान चलाउनु भयो र एक धेरै होइन जस्तो बोलिन्छ त्यस्तै अगाडि आउनुपर्छ भन्ने एउटा धारा पनि रहिरहेको थियो त्यस्तो बेलामा

चाहिँ लेखनाथ पौडेलले यो हलन्त बहिष्कारको पक्षपाती बन्दै चिल्ला खिरिला र परिष्कृत खालका कविताहरू लेख्नु भएर हलन्त बहिष्कारलाई नयाँ उचाइमा चाहिँ पुर्याउनु भयो। त्यसो भएको हुनाले यो चाहिँ कवितामा नयाँ भावधारा र नवीन काव्य भाषाको बीजारोपण पनि वास्तवमा चाहिँ लेखनाथ पौडेलले गर्नुभएको चाहिँ हो। मुख्यत संस्कृत साहित्य र आंशिक रूपमा हिन्दी साहित्यको शास्त्रीय कविता धाराबाट प्रेरित कवि लेखनाथले आफ्नो परिष्कृत कवित्वका माध्यमबाट सर्वप्रथम नेपाली कविताको स्तरीकरण गर्दै अभिनव कविता सौन्दर्यको आमन्त्रण गरेका हुन् भन्ने कुरा हामीले उनका काव्य कृतिहरूको अध्ययन गर्दा पाउँदछौँ। लेखनाथले समसामयिक सामाजिक विकृतिहरूप्रति व्यङ्ग्य गरेका छन् र नैतिक र आध्यात्मिक शिक्षा दिँदै सुधारको चेतना पनि प्रस्तुत गरेका छन् भन्दा सायद अत्युक्ति नहोला। उनी वैचारिक कवि पनि हुन् र उनका कवितामा पूर्वीय दर्शन र हिन्दू नवजागरणका चेतनाबाट प्रभावित कवि लेखनाथले रोगाएको समकालीन मानव समाजको आध्यात्मिक उपचार आवश्यक छ भन्ने विचार प्रस्तुत गरेका छन् र उनका काव्य कृतिहरूमा शान्त रस नै प्रमुख रसको रूपमा चाहिँ उल्लसित भएको हामी प्राप्त गर्न सक्दछौँ। श्रोताहरू, उनका कवितामा प्रकृति चित्रण पनि एउटा महत्त्वपूर्ण विशेषताको रूपमा आएको छ र उनले लेखनाथ पौडेलले आफ्ना चाहे वसन्त यो ऋतु विचार जस्तो चाहिँ ऋतु नै ऋतुको वर्णन गरिएको ऋतु काव्य होस्, चाहे चाहिँ तरुण तपसी जस्तो काव्य होस् वा अरू अरू काव्य नै किन नहुन् अथवा कविता नै किन नहोस्, ती सबैमा चाहिँ हर ठाउँमा प्रकृतिलाई कुनै न कुनै रूपमा स्थान दिनुभएको छ, कुनै न कुनै रूपमा प्रकृतिको वर्णन गर्नुभएको छ, प्रकृतिको सौन्दर्य प्रकृतिको सौन्दर्यको छटालाई काव्य भाषाद्वारा प्रस्तुत गर्नुभएको छ। त्यसो भएको हुनाले त लेखनाथका धेरै जसो कविताहरूमा हामी प्रकृति उचित्रण पनि पाउँछौँ भने पौरस्थ दर्शनका सारभूत विचारहरू पनि हामी उहाँका काव्य कृतिमा उल्लसित भएको फेला पार्दछौँ। उनले आफ्ना कविता र काव्यमा नेपाली प्रकृतिको सौन्दर्यको वस्तुचित्र उतारेका छन्। उनले चाहिँ तन्मय प्रकृति भन्दा वस्तुमय प्रकृतिको चित्रण गरेको हामी पाउँदछौँ। प्रकृतिका पनि सौम्य रूप हुनसक्छ, प्रकृतिको भीषण रूप हुनसक्छ, प्रकृतिको मानवीकृत रूप हुनसक्छ, प्रकृतिको स्वस्थ र सुन्दर रूप हुनसक्छ। यस्ता प्रकृतिका विविध किसिमका रूपहरूमध्ये तन्मय र मनमय पनि प्रकृतिको स्वरूप हुनसक्छ, वस्तुगत र आत्मगत पनि प्रकृतिको स्वरूप हुनसक्छ। त्यस्तामध्ये लेखनाथले चाहिँ वास्तवमा धेरै जसो वस्तुगत प्रकृतिको चित्रण गरेको अनुभव हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले चाहिँ बढी आत्मगत प्रकृतिको चित्रण गरेको हामी पाउँछौँ भने लेखनाथ पौडेलले चाहिँ वस्तुगत प्रकृतिको चित्रणलाई बढी मन पराएको हामीले देखेका चाहिन्छौँ। त्यसो भएको हुनाले उनको काव्य कृतिमा प्रकृति यसरी छमछमाएर नाचेको हुन्छ। त्यहाँ कतै हिमाल बोलेको हामी पाउँछौँ, कतै हामी पहाड बोलेको पाउँछौँ र कतै हामी तराई बोलेको पाउँदछौँ। त्यसो भएको हुनाले समष्टिगत रूपमा त लेखनाथ पौडेलका कविताहरूमा काव्यहरूमा नेपाल नै बोलिरहेको जस्तो, तराई हाँसिरहेको जस्तो र अनि कुशी सुसको सुसेली चाहिँ आइरहेको जस्तो, गण्डकीका तरङ्गहरू उठिरहेको जस्तो र अनि कर्णालीका गानहरू बजानाहरू पल्लवित भइरहेको जस्तो हामीलाई आभास हुन्छ। श्रोताहरू, कवि लेखनाथ चाहिँ संस्कृत भाषा साहित्यका पनि अध्येता हुन् र संस्कृत व्याकरणमा पनि उनको दखल रहेकै थियो। त उनी नेपाली भाषा व्याकरणका पनि उनी पारखी हुन्। त उनले नेपाली भाषा र व्याकरणको चाहिँ मानदण्डलाई कतै पनि उल्लङ्घन नगरिकन त्यसलाई अझ परिष्कृत गर्दै, अझ चाहिँमा सम्याउँदै, गोड्दै, शिल्प र सौन्दर्यले त्यसलाई परिपूर्ण बनाउँदै शुद्ध र सुन्दर भाषा प्रयोग गरेको हामी प्राप्त गर्दछौँ। त्यसो भएको हुनाले त लेखनाथले नेपाली व्याकरणको अनुशासनलाई स्वीकार गरी कविता सृजना गर्ने बहुप्रचलित संस्कृत तत्सम र झर्रा नेपाली शब्दहरूको अनुपात मिलाउँदै आफ्ना परिष्कारवादी नवीन काव्य भाषाको सिगार पिटार गरेका छन् भन्दा अत्युक्ति हुँदैन। त्यस्तै उहाँको काव्यहरूमा अलङ्कार योजनाको पनि बडो सामर्थ्य पाइन्छ। प्रभावकारी अलङ्कार योजना र व्यञ्जना सामर्थ्य तथा वर्णमात्रिक र मात्रिक छन्दको कुशल प्रयोगले गर्दा उनको काव्य शिल्प परिष्कृत बन्न पुगेको पाइन्छ। धेरै समीक्षकहरूले यो उनको परिष्कृत काव्य शिल्पलाई प्रशंसा गरेका छन्। ए उनकै काव्य परिष्कृत काव्य शिल्पलाई आधार मानेर उनका अनुज प्रतिभाहरूले, उनका अनुयायी प्रतिभाहरूले आफआफ्नो भाषामा, आफआफ्नो भाकामा, आफआफ्ना विषयमा कविताहरूको प्रणयन गरेका छन् भन्ने समीक्षकहरूको धारणा हामी प्राप्त गर्न सक्दछौँ। त्यस्तै गरिकन त चाहिँ लेखनाथ पौडेलले आफ्नो व्यञ्जना सामर्थ्यलाई यति माथि उठाएका छन् जो चाहिँ समीक्षकहरूबाट बेला बेलामा समीक्षा भएको हामी पाउँछौँ र छन्दको अनुशासन, व्याकरणको अनुशासनलाई फेरि तालमेल मिलाएर भाषाको मिठास पनि दिनु छ, व्याकरण र छन्दको अनुशासनको पनि पालना गर्नु छ अनि प्रकृतिको वर्णन अनि पौरस्त्य चाहिँ दर्शनको वर्णन गर्दै परिपूर्ण खालको रचना पनि दिनु छ। त्यो तालमेल मिलाउनलाई लेखनाथ पौडेलले निकै परिश्रम गरेको हामी थाहा पाउँदछौँ। वर्णमात्रिक छन्दको साधनाका क्रममा कवि लेखनाथले विशेष सफलता सिद्धि प्राप्त गरेका छन्। यसरी हेर्दा लेखनाथ मुख्यत प्रकृति, समाज र अध्यात्म दर्शनलाई विश्वस्तुत्वलाई समिमित र सन्तुलित रूपमा अत्यन्त उत्कृष्ट कविता कौशल प्रदर्शित गर्ने एउटा अनन्य साधकका रूपमा देखा पर्दछन्। नेपाली कविताका प्रथम धारा स्वरूप परिष्कारवादी कविता कित्ताका अग्रणी कवि पनि ठहरिएका छन् लेखनाथ पौडेल। त्यसो भएको हुनाले त लेखनाथ पौडेललाई त कवि शिरोमणि पदबाट पनि विभूषित गरिएको छ भने 2008 सालमा लेखनाथ पौडेललाई रथयात्रा गरेर राष्ट्रिय स्तरको भव्य सम्मान प्रदान गरिएको थियो। त्यसैले गर्दा आज लेखनाथ पौडेल हामी सबैका बीचमा आदरणीय कवि व्यक्तित्वको रूपमा रहनु भएको छ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: लेखनाथ पौडेलका कहिन कविताहरूलाई लिएर र उहाँका चाहिँ गीतिलयमा लेखिएका कविताहरूलाई विभिन्न गायकहरूले गाउनु पनि भएको छ। त उहाँको चाहिँ पिजडाको सुगा एउटा प्रसिद्ध छ, जो चाहिँ हामी विभिन्न सञ्चारका माध्यमहरूमा गीत गायनका क्रममा हामी सुन्न पाउँदछौँ। त उहाँको चाहिँ पिजडाको सुगा पनि एउटा सुन्दर कविता पनि हो र यो सुन्दर गीतका रूपमा पनि प्रस्तुत भएको पाउँछौँ। त उहाँका केही गीतहरू हामी यस अवसरमा सुन्दछौँ, लेखनाथ पौडेलका रचनाहरू। श्रोताहरू, अब उहाँकै चाहिँ यो तरुण तपसी काव्य छ नि, जसलाई उहाँले नव्य काव्य भनेर अर्थ्याउनु भएको छ, तर समीक्षकहरूले नव्य काव्यलाई एउटा महाकाव्यको रूपमा अत्यन्त गर्विलो, अत्यन्त उन्नत र अत्यन्त मानववादी, मानवतावादी काव्यको रूपमा ठहर्याउँदै उत्कृष्ट काव्यको दर्जा चाहिँ दिएको हामी पाउँछौँ। त्यस काव्यमा अनेक किसिमका विषयवस्तुहरू छन्। त्यसमध्ये चरीको विलाप त्यो ज्यादै प्रसिद्ध रहेको छ। त्यो चरीको विलापलाई हाम्रो दीपलता उपाध्यायले सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ। श्रोताहरू, त्यस्तै कवि शिरोमणिका विषयमा हाम्रो चाहिँ प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले विद्यावारिधि गर्नुभयो। उहाँले सम्पूर्ण साहित्यको, उहाँले लेखिएका सबै 12-13 ग्रन्थहरूको अवलोकन गरेर, अध्ययन गरेर त्यसको चाहिँ विश्लेषण गर्नुभएको छ र उहाँको चाहिँ विद्यावारिधिको पुस्तक प्रकाशित पनि भएको छ। हामी धेरै नेपाली भाषा साहित्यका पाठकहरूले वासुदेव त्रिपाठीको उक्त ग्रन्थ हामीले पढेका छौँ। उहाँको पनि लेखनाथ पौड्यालका विषयमा गम्भीर विवेचनाहरू हामीले पाउन सक्छौँ। उहाँले पनि लेखनाथको जीवनयात्रा, कवित्व र व्यक्तित्वको बारेमा टिप्पणी गर्नुभएको छ। उहाँको टिप्पणी पनि एकपटक सुनौ है त।
3: समाजको मेरो कविताको आराधन भन्ने आत्मकथाबाट जो हामी प्रष्ट बुद्ध छौँ, उहाँबाटै कविता सिक्नुभयो लक्ष्मीप्रसाद देवकोटाजीले कविता कसरी लेख्ने। अब देवकोटाजीको त्यो वसन्त चौडसी कविता सुरुमा हेर्दा र श्रद्धापूर्वकका अनेकौँ रचना हेर्दा पूर्ण रूपमा लेखनाथको छाप छ र स्वच्छन्तावादी भावधारा पनि मिल्छ लेखनाथको त्यो श्रद्धापूर्वक त स्वच्छतावादबाट परिष्कारवादतर्फको उन्मुख यात्रा हो लेखनाथजीको। श्रद्धापछि चाहिँ उमेर पनि अलि गर्वी हो, अब एक प्रकारले 60 पुगिसक्यो। त्यसपछि चाहिँ त्यो हरिया तरुण भएका त्यो भावको स्वच्छ निर्धारमय सुरम्यता चाहिँ अब लेखनाथ जीवन कम छ पछि, तर त्यो फेरि पनि यो बुढेसकालमा गएर त्यस कारण त्यो गङ्गा गौरी पुरा भइदिएको भए धेरै ठुलो उपलब्धि अर्को तेस्रो शिखर हुन्थ्यो नेपाली कविताले प्राप्त गर्थ्यो। त्यस कारण सबैले नै उहाँबाटै कविता लेख्न सिके। छन्द कविताको भानुभक्त पछिको अब मोतीराम शम्भुप्रसादको पनि योगदान त छ, तर उहाँ अरू कविको पनि गुरु होइन। उहाँहरू गजलतर्फ मोतीराम सबै कविको गुरु हो, शम्भुप्रसादजी पनि अर्को नायक हो गजलतर्फको। तर छन्दोबद्ध कविता परम्परामा वार्णिक या वर्णमात्रिक दुईटा छन्दमा लेखनाथजी भानुभक्त पछिको दोस्रो कविगुरु हो। उहाँबाटै शर्माजीले, सिद्धिचरणजीले अनि देवकोटाजीले, माधव घिमिरेले, युद्धप्रसाद मिश्र आदिले कविता सिके। अब गोपाल प्रसाद रिमालले चाहिँ अब गद्य कविता धारातर्फ नयाँ युगको उद्घाटन गर्नुभयो। त्यो गद्य कविता युगमा हामी अहिले उत्कर्षमा छौँ, त्यसमा एक पछि अर्को उत्कर्ष थपिँदैछ। तर यसै बिचमा 2020 दशकतिर पद्यको अलि ओह्रालो सुरु भयो, तर त्यसपछि फेरि युवा कविहरूले पद्यलाई पनि त्यही उचाइमा जनप्रिय लोकप्रिय बनाउँदै अहिले ल्याइरहेका छन्। त्यस कारणले भारतमा हिन्दी लगायतका साहित्यमा यो वर्णमात्रिक या मात्रिक जुन छन्द प्राग वैदिक युगदेखि सुरु भयो, वेदहरूमा चार वेदहरूमा त्यो फैलियो, त्यसैको अलि मुक्त रूप उपनिषद्हरूमा आयो। त्यो अनादि कति हजारौँ हजार वर्ष पूर्वको यो आर्य द्रविड दुई सभ्यताको र अब किराँत सभ्यता पनि हो केही अंशमा, र यो यसको लोकधारादेखि त्यो शिष्ट लेख्य परम्परासम्मको यो सबै छन्, यो छन्द संस्कृति भनौँ, जुन वैदिक संस्कृति प्राग वैदिक संस्कृति वैदिक युग हुँदै लघु संस्कृति युग हुँदै अहिलेसम्म आयो, अन्त बचेन, भारतमा बचेन। भारतको अन्तिम यो छन्द संस्कृतिका हाम्रो भनौँ न यो वैदिक भनौँ अथवा सनातनी यो छन्द संस्कृति जुन हो भारतवर्षीय भारत नेपालको भारत नेपाल लगायतको त्यो छन्द परम्परा अन्त छैन। भारतमा अन्तिम महान कवि अयोध्या प्रसाद सिंह हरिऔधो, उहाँको प्रिय प्रवास महाकाव्य यो हिन्दीमा संस्कृतकै ढङ्गको महाकाव्य परम्पराको स्वच्छन्दतावादी अत्यन्त स्वच्छन्दतावादी भाव र परिष्कारवादी शैलीको सन्तुलन भएको कालिदास भनौँ कालिदासीय सिद्धि भएको त्यसको एउटा प्रिय प्रवास अन्तिम महाकाव्य हो। त्यसपछि भारतमा हिन्दी र अरू भाषामा पनि यो वर्णमात्रिक छन्द संस्कृति वाणी मात्रिक छन्द संस्कृति बचेन बचेन अहिले छैन। त्यसको मूल श्रेय हामीलाई भानुभक्तलाई जान्छ, उहाँले त्यसलाई जसरी रामायण आदि रचनामा संस्कृतका विद्वान समेत आकर्षित हुने भक्तमाला रचनामा हुँदै भानुभक्तले त्यसलाई नेपाली जनहृदयमा त्यो बिउ रोप्नु हो, त्यो बिउलाई उत्कृष्ट विश्वस्तरीय परिष्कृत तर स्वच्छन्दतावादी स्वस्फूर्त भावधाराको कुट रहेको त्यो किसिमले छन्दको कला कलाकारिता शैलीगत रूपमा वर्ण रचनाको कलाकारिता त्यो छन्दगत वर्ण विन्यास वर्ण के भन्ने आनुपूर्विको
2: धन्यवाद। त उहाँको यो टिप्पणी त चाहिँ ऋतु विचारलाई लिएर र तरुण तपस्यालाई लिएर पनि आफ्नै किसिमको टिप्पणी रहेको छ। त्यसै गरिकन वासुदेव त्रिपाठीजी जो नेपाली साहित्यका वरिष्ठ समालोचक हुनुहुन्छ, श्रृङ्गारिक काव्यधाराको कुरा गरी त माध्यमिक कालमा श्रृङ्गारिक काव्यधाराको एउटा प्रवाह चलिरहेको थियो जसको नेतृत्व चाहिँ शम्भुप्रसाद ढुङ्ग्याल र मूलत मोतीराम भट्टले गरिरहनु भएको थियो र अरू दर्जनौँ दर्जन कविहरूले पनि श्रृङ्गारिक काव्यधारालाई अगाडि बढाइरहनु भएको थियो। त्यसै बीचमा चाहिँ जुन लेखनाथ पौडेलले विरहिणीका उपर सकीको प्रश्न भन्ने एउटा कविता छ त्यो पनि सुक्ति सिन्धुमा छापिएको थियो, श्रृङ्गारिक कविताहरूको सङ्कलनमा त्यो पनि रहेको थियो। तर चाहिँ श्रोताहरू, विरहिणीका उपर सकीको प्रश्न कविता नै यस्तो बन्न गयो कि त्यो माध्यमिक कालको अन्तिम कविता र आधुनिक कालको प्रथम कविताको रूपमा पुरस्कारवादी काव्यधाराको प्रथम रचनाको रूपमा रहन गयो। यो विरहिणीका उपर सकीका प्रश्नको दुईटा अर्थ छ, त एउटा चाहिँ विरहिणी चाहिँ एउटा विप्रलब्धा विरहिणीका विषयमा कुरा गर्दा यहाँका श्लोकहरूले एउटा शृङ्गारी भावलाई अभिव्यञ्जित गर्दछन् भने एउटा चाहिँ योग मार्गमा लागेर विरहिणी बनेकी सखीको विषयलाई प्रस्तुत गर्दा यस्तै वैचारिक धरातल प्राप्त गर्दछ र आधुनिक वैचारिक काव्य यात्राको प्रथम कुशेलीको रूपमा यसले स्थान प्राप्त गर्दछ। त्यसरी यो लेखनाथ पौडेलको विरहिणीका उपर सकीको प्रश्न ज्यादै महत्त्वपूर्ण रहेको छ। एउटा दुईटा श्लोक म त्यहीँबाट चाहिँ पस्कन्छु। जुटाई शिरमा लटा बदन कान्ति फुस्रो गरी बसी बिजन ठाममा नयन नासिकामा धरी विचार कुन तत्त्वको गर्दछौ अकेली बनी सखी भन वियोगिनी हुन गयौ कि भा योगिनी। यसरी यहाँ चाहिँ योगिनी र वियोगिनीको कुरा सँगसँगै गरिएको छ। यहाँ चाहिँ जुटाई शिरमा लटा बदन कान्ति फुस्रो गरी बसी बिजन ठाउँमा नयन नासिकामा धरे, एउटा बिगुनी वियोगिनीको पनि यस्तै किसिमको अवस्था हुन्छ। एउटा विगोको विरहको व्यथामा जलेकी वियोगिनीले पनि आफूलाई यसै गरी अत्यन्त विरहको चाहिँ सागरमा डुबेर भाव विभोर भइकन यसरी आफूलाई उभ्याइरहेकी हुन्छन् र उनी वियोगिनी चाहिँ एउटा वियोगमा पनि सखीले छोडिदियो, मेरो चाहिँ प्रेमीले मलाई चाहिँ वास्ता गरेन भनेर यो विषयलाई चाहिँ विचारको रूपमा चाहिँ लिइरहेकी हुन्छन् भने त यतातिर योगिनीले चाहिँ परम तत्त्वको बारेमा चाहिँ सोचिरहेकी हुन्छन्। वियोगी पनि अकेली नै हुन्छन् र योग साधनामा लागेकी परम तपस्विनी पनि अकेली नै हुन्छन्। हामी यहाँहरूबाट बिदा लिन्छौँ। हस्त, नमस्ते, धन्यवाद।
4: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर त्रासमा नपर्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उहाँले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।
6: सरकारको कुनै व्यवसायलाई बनाएर उसको व्यवसायलाई लिएर जाने कुनै पनि उद्देश्य हामीले भोग्नुपर्ने, हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू डरको जस्तो भएको हो कि भन्ने तपाईँहरूलाई जुन वातावरण सृजना भएको छ, कुनै पनि डरबाट तपाईँहरू मुक्त हुनु होला। तर कतिपय स्टेपहरू यसरी चालिएको छ, इकोनोमीलाई नै कोलाप्स गराउन जस्तो गरी चाहिँ जुन किसिमको आक्रमक ढङ्गले इन्स्टिट्युसनहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा त्यस किसिमका गतिविधिहरू भएका कुरालाई त राज्यले निर्मलतापूर्वक हेर्नै पर्ला नि। अल्टिमेटली त्यो नगरिकन तपाईँहरू कसरी सिक्योर हुनुहुन्छ, इकोनोमी कसरी सिक्योर हुन्छ?
5: काठमाडौँका सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अनामनगरको सात तले घरमा पनि डोजर चलाएको छ। सत्तले घरको पाँच तल्लासम्म अगाडिको भाग डोजरले भत्काएको छ। डोजर चलाउने हल्लापछि घरधनी इन्द्र चामलिङले घर बाहिरै छोरीको नाममा रहेको जग्गाको लाल पूर्जा र नक्सा पास भित्तामा टाँसेर बस्नु भएको थियो।
7: पैसा लिने उही, नक्सा पास लिने उही, नापी र दिने मालपोत पूर्जा दिने उनीहरूले नक्सा पास गरिदिने, अब त्यसलाई चाहिँ एउटा चाहिँ इलिगल भनेको त भएन नि।
5: पोहोर पनि यो घर भत्काउने हल्ला चलेपछि चामलिङ उच्च अदालत जानुभएको थियो। त्यो बेला अदालतले यो घर भएको ठाउँलाई सरकारी जग्गा होइन भनेर ठहराएको उहाँको दावी छ। चामलिङ पछिल्लो समय श्रम संस्कृति पार्टी निकट हुनुहुन्छ। सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरिएको जनाएको छ।
8: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासीको नाम दर्ता गराएकाहरूको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन भू अभिलेख प्रणालीबाट परीक्षण शुरू गरिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण भइरहेको छ। हाल शहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौँ उपत्यका भित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाइ छ। मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप, प्रविधि र अरू स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ।
5: इरानले अमेरिकासँगको युद्ध स्थायी समाधानका लागि भन्दै 14 बुँदे नयाँ प्रस्ताव ल्याएको छ।
9: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार पाकिस्तानी मध्यस्थकर्ता मार्फत पठाइएको प्रस्तावमा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्छ।

0: BBC Sounds of the 90s. The best of British. For the British forces overseas.
1: CFBS Radio 2.
2: पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन 35 दिनको सूचना जारी गरेको छ। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
3: पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि पञ्चायत कालमा नै जग्गा छुट्याइएको हो। 2032 सालमा पृथ्वीचोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल ट्रेडिङ भित्रको चार किल्ला बस पार्कका लागि छुट्याइएर राजपत्रमा प्रकाशित गरिएको थियो। बस पार्कका लागि जमिन छुट्याइएको 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनीमा कुम्चिएको छ। बस पार्कको जग्गामा ठूलो संख्यामा सुकुम्बासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययनमा यहाँ मात्र करिब 400 परिवारको बसोबास रहेको छ। पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। वैशाख 3 गते महानगरपालिकाले यो सूचना जारी गरेको हो। महानगरले बस पार्कको अतिक्रमित संरचना हटाउन सूचना जारी गरेपछि यहाँका सुकुम्बासीहरूले विकल्प र उचित व्यवस्थापनको माग गरेका छन्। बस पार्क भित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष समेत रहनुभएकी स्थानीय रूपा केसीले आफूहरू अव्यवस्थित भएर बस्न नचाहेको बताउनुभयो।
4: त्यति हतोत्साहित भएको छ, यहाँको जनताहरू सबै कोही फोन मार्फत कोही भेटेर रुन कराउन घर घरै आउनु भएको छ। ल अब हामी त जानिने हो त भनिराख्नु भएको छ। उहाँहरूलाई भन्दा भन्दा कुनै शब्दहरू अब यो न्युजहरू देख्दाखेरि यति आतंकित भएर बसेका छौँ। बस पार्क विरोधी होइनौँ, बरु हामी श्रमदान गरेर भए नि बस पार्क बनाउनु पर्छ, बन्नु पर्छ। हामी पनि यसरी अव्यवस्थित भएर सबैको तिरस्कृत भएर हाम्रो कारणले बस पार्क बनेको छैन भनेर लालसना लाएर धब्बा लिएर हामी बस्न चाहन्नौ। हामीलाई चाहिँ व्यवस्थापन गर्नुहोस्, उचित व्यवस्थापन गरिसकेपछि बस पार्क बनाउनुहोस् भनेर हामीले हिजोदेखि भनिराखेको अवस्थामा अहिले चाहिँ माथिको निर्देशन जुन अहिले प्रधानमन्त्रीज्यूले बोलिराख्नु भएको छ, वास्तविक सुकुम्बासीलाई चाहिँ हामी व्यवस्थापन गर्छौँ के अरे हजुरहरू डराउनु पर्दैन भन्नुभएको छ एकातिर, भने अर्कोतिर चाहिँ कुनै बिना सूचना नै हामीलाई यसरी के अरे व्यवस्थापन नगरिकन पनि हामीलाई उठीवास लाउनु भयो भनेर रुवाबसी चलिरहेको यो सञ्जालमा त तपाईँ हामीहरूले देखिरहेका छौँ।
3: मजदुर नेता रुद्र गौतमले शक्तिको दुरुपयोग गरेर हडपेको जग्गा तथा व्यापारिक महलबाट काम थाले आफूहरूले सरकारको कदममा सहयोग रहने बताउनुहुन्छ। बस पार्कका लागि यसअघि छुट्याइएको 205 रोपनी जमिनमै बस पार्क बनाउनु पर्ने उहाँ बताउनुहुन्छ।
5: बस पार्क बनाउने नाउँमा गरिब जनताहरूलाई आतंक सिर्जना गर्न खोजिएको छ। बस पार्क बन्नुपर्छ, तर बस पार्क कुन आधारमा बन्नुपर्छ भनेर जुन जग्गा बस पार्कको लागि छुट्याइएको त्यो सबै खाली गरेर बस पार्क बन्नुपर्छ। जो शक्तिको दुरुपयोग गर्दै त्यति बेला यो जग्गा वितरण गरिएको छ, बस पार्कको जग्गा पूर्जा बनाएर चाहिँ वितरण गरिएको छ। 1-1.5 लाख रुपियाँमा तपाईँको घडेरी वितरण गरिएको छ र अझै चाहिँ त्यहाँ त आफन्तहरूको नाममा अब साला भतिजा अब को नाममा चाहिँ वितरण गरिएको छ। त्यो पहिला डोजा चाहिँ त्यहाँबाट लगाइनुपर्छ।
2: सिरहामा 60,000 बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने भएको छ। मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्य लिएर सुनौलो 1,000 दिनका आमाहरूसँग 5 वर्ष मुनिका बालबालिकाको समुदाय स्तरमा पोषण लेखाजोखा कार्यक्रम शुरू भएको छ। हिजो एक कार्यक्रमका बीच अभियानको औपचारिक उद्घाटन भएको छ। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख 15 अभियान सञ्चालन भइरहेको छ। देशव्यापी रूपमा सञ्चालन भइरहेको अभियान यही वैशाख 30 गतेसम्म चल्नेछ। कार्यक्रमको मुख्य उद्देश्य 6 देखि 59 महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेश स्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार पार्नु हो। इलामको फाक फोक थुङ गाउँपालिकाले पोखरी लगायत सिमसार क्षेत्र संरक्षण गर्न 1 करोड़ भन्दा बढी रकम खर्चेको छ। सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ। गाउँपालिकाभित्र पानीका 3 ठूल्ठूला मुहान छन्। वडा नम्बर 1 पञ्चमीमा पाण्डवधारा पछिमा मुहान र वडा नम्बर 5 लुम्रेमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन्। पालिकाले 4 वर्ष अघि 10 लाख लगानी गरेर वडा नम्बर 6 हाङवा चुलीमा ढाप सिम पोखरी संरक्षण शुरू गरेको हो। यसका लागि कोशी प्रदेश सरकारले 15 लाख विनियोजन गरेको थियो। पोखरी विस्तार हुने क्षेत्रको 27 रोपनी जग्गा स्थानीयले निशुल्क प्रदान गरेका छन्। अहिले पोखरीमा
6: बाढ़ निर्माण गरिएको छ।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ। आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर,
0: होइन?
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीती सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेला म अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ नि एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाईको भावना भवनौ, होइन? निन्द्राको भावना भवनौ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि।
1: हजुर हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखारवृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बने कतै काँडा बने, अनायासै परेली बीच मोती छल्किएछ. पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम टाढिएछ, संयोगले माया
1: गाँसिएछ
0: है. पहिलो गीत तपाईँको होइन?
1: हजुर.
0: हुन त अब भनौँ न, गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर.
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ, संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि?
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ, जुन मैले कविता भनेर लेखेको थिएँ, र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले त सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन, स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन?
0: हजुर,
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको चाहिँ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी, तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर.
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर, अनि हामीलाई एउटा कविता सुनाउन त ल. कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता, पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमाझ एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा, कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद?
1: हजुर, अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै, अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन? तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन, बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन? पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर, म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ, तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन?
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन, र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ, यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन, क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो, कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. अब गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू, ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो, तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर, काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन, जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटोलाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन।
1: काडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ रे म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइभ लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइभ भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जो खुसी साथ बिताउँदै हुनुहुन्छ, तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो बस,
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्।
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन।
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: 那是个机机子，
1: 你妈个嘛？
2: 那阿德尼斯鲁达宾塔鲁，阿巴比斯塔里，艾萨克帕奇尼阿巴塔哈文查，艾利克拉吉真尼古拉哈鲁戈皮尼拉科，
1: 基纳特蒂萨罗。हजुर श्रोता र अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोबल निकाल्दै हुनुहुँदो रहेछ लेख्दै हुनुहुन्छ होला सायद अहिले भनौँ लेख्दै जम्मा गर्नु पर्यो त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पर्यो फेरि त्यसलाई होइन त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ एक डेढ वर्ष त लागिहाल्छ र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको है
2: लेख्न चाहिँ नि मलाई मनपर्छ
1: मनपर्छ
2: सिकारु नै हो तर मलाई लेख्न चाहिँ मनपर्छ
1: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन नेपालमै जन्मेको हुर्केको बढेको तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो जस्तो छ त तपाईँको घरमा के छ भाषा
2: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ
1: हो
2: हजुर

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भनौँ न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नु हुन्छ नि एउटा, यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहु, र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु, एउटा कविता फेरि सुनौँ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्द नै सुनाउने छु।
0: हजुर हजुर, ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौँ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर, सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर, हुन्छ गहिरो तालको प्रेम, त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाई हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएँ, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर, अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस् हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलन काविछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, 14 मुभी भदौ 12 गते आउँदैछ, अनि त्यसमा लेखेँ. त्यसमा जातभातको कुराहरू समेटिएको छ, त्यस्तै लेखेको छु. तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: एक्सप्रेस गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: BFPS गोर्खा रेडियो।
4: जदौ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
5: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन, तर जात भाष सम्बन्धी हो। राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
4: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
5: होइन?
4: कसरी पुग्नुभयो जदौसम्म तपाईँ?
5: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीतिजी एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
4: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ। अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
5: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
4: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
5: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
4: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
5: गर्नुपर्ने छ, अब लेख्नै पर्ने, पहिला सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
4: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ। भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
5: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
4: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
5: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ। दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
4: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
5: म गीत गाउँदिनँ।
4: गाउनु यस्तै हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला?
5: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ।
4: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन आफ्नै पेसा पनि छँदैछ बाबा के गर्नुहुन्छ तपाईँको
5: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ
4: ए हजुर हजुर
5: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ
4: ए हजुर हजुर कुरै कुरामा मैले कहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है सोधिहालेँ भनौँ अनि अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको
5: धेरै नै छ जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु यस्तो चाहिँ नै गर्थेँ
4: जे होस् समाजसेवा सानो छँदा धेरै गर्नुभयो होइन अब पनि उन्नति जति गर्दै जानुहुन्छ समाजसेवाहरू गर्दै जानुहुन्छ होइन अनि सङ्गीतको क्षेत्रमा भनौँ अब सङ्गीतकै कुरा आउँछ गीतकार हुनुहुन्छ तपाईँ होइन सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ
5: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो र अर्को मैले भन्नुपर्दा मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय अति नै मलाई माया गर्नुभयो साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर आदरणीय सर्वज्ञ खड्का सर उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु
4: एकदमै राम्रो होइन जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन अनि अब गायक गायिकाहरूमा भनौँ पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ मन छुन्छ भन्ने चाहिँ कसको छ
5: त्यसरी त म भन्न सक्दिनँ होइन सबैजना आदरणीय हुनुहुन्छ सबैको गीत त एकदम राम्रो लाग्छ होइन सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन तर प्रायः जस्तो म शिव परियार सर राज सिक्देल सर होइन अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु
4: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ कविताहरू पनि सुनाउनु भयो गीत पनि सुनाउनु भयो र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई
5: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु जसरी मलाई माया गर्नुभएको छ जसरी साथ दिनुभएको छ अहिलेसम्म त्यसरी नै साथ दिइरहनुहोस् जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले आदरणीय हाम्रो सुसान बाला राई म्यामलाई पनि धेरै धन्यवाद बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
4: हजुर श्रोताहरू हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो सङ्केत चाहिँ गर्नुभयो र पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद साथसाथै अल द बेस्ट
5: थ्याङ्क यू
4: हजुर श्रोताहरू अब हामी छुट्ने बेला भइसक्यो अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु र आजलाई पनि म सुसन बालालाई पनि आँकिदिनुहोस् नमस्ते बाबाई

0: उत्तिकै लोकप्रिय छ। विक्रमसम्म 2030 को दशकदेखि व्यावसायिक मोड लिएको तेह्रथुमी ढाकाले तेह्रथुमका धेरै महिलालाई आत्मनिर्भर बनाएको छ। तेह्रथुमबाट पविता राईको रिपोर्ट।
1: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु। काम चोलो बुन्छु, कोट बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी बुलान हुन्छ, आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
2: तेह्रथुमको फेदाब गाउँपालिका 5 समदुकी सबिना लिम्बु, सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाई र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्छ्यायम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाइ खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
3: तान बनेरै घरको ऋण पनि छिन्यो, अहिले सम्मान चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे, अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ। अब कान्छा छोरा यहाँ पढ्दैछ, अब यसमा 12 एक्जाम दियो, खर्चहरू मै भोर्छु तान बनेर।
2: तेह्रथुममा ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रुमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा।
4: अब लिम्बुनी ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ। नेपाल मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ, यसलाई जसरी पपुलराइज गरेका छ, सबैलाई स्वीकार बनाएको छ। जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन। त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। अब अहिले चाहिँ म नियमित आइराखेको छु, किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेह्रथुममा, र हामीले यो यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ। त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ।
2: तेह्रथुमे ढाका कपडाबाट साडी, चोली, मेखली, कुर्ता सुरुवाल, पछ्यौरा, कोट, टोपी, रुमाल, जुत्ता, चप्पल जस्ता सामग्री बनाइन्छ। सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दा बढी ढाका कपडाका पसल सञ्चालनमा छन्। ढाका उत्पादक समाजका अध्यक्ष भीम लुवागुन।
5: सबै पालिकामा लगभग सोरुमहरू छन्। दुई वर्ष अगाडितिर चाहिँ हामीले एकचोटि सबै हामीले पनि डाटा सङ्कलन गरेका थियौँ होइन। बुन्ने नै चाहिँ हामीले त्यतिखेर एक्ज्याक्ट त लगभग 5,000 भन्दा चाहिँ माथि नै सङ्कलन गरेका थियौँ। तेह्रथुम जिल्लाबाट बाहिर एक वर्षमा कम्तीमा नभएको पनि 5 करोडको चाहिँ जान्छ बाहिरसँग।
0: सरकारले एकपछि अर्को गर्दै पठाएका 7 अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेलले शुरूमै पठाएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने सरकारलाई नै फर्काइदिनु भएको छ।
6: संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले फिर्ता पठाउनु भएको हो। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नु भनेर फिर्ता पठाइएको जानकारी दिएको हो। राष्ट्रपति कार्यालयले अघिल्ला सरकारकै पालामा पनि यो विधेयक दुई पटक फिर्ता गरिएको स्मरण गराएको छ। संवैधानिक परिषद सम्बन्धी यसअघि 2082 असार 25 आएको विधेयक र 2082 भदौ 2 आएको अध्यादेश समेत जारी नभएको राष्ट्रपति कार्यालयले अहिले आएको अध्यादेशको विषयवस्तुबारे पुनर्विचार गर्न भनेको छ। सरकारले गएको 14 गते पठाएको अध्यादेशमा यसअघि जस्तै बहुमतीय प्रणाली अनुसार नियुक्ति गर्ने व्यवस्था नभएको बुझिएको छ। संवैधानिक परिषदमा प्रधानमन्त्री सहित 6 सदस्य हुने प्रावधान छ। सरकारले प्रधानमन्त्री सहित 3 निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो। यस्तो व्यवस्था संविधान र संवैधानिक परिषद सम्बन्धी मूल कानूनको विपरीत हुने भन्दै राष्ट्रपतिले 2 फिर्ता गर्नुभएको छ। सरकारले अध्यादेश सिफारिश गर्न थालेपछि राष्ट्रपतिले संविधानविदहरूसँग पनि परामर्श गर्नुभएको थियो। प्रतिपक्षी दलहरूले पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
0: नमस्कार।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: लाइन भरि
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

0: निर्धन नागरिकको उठिबास लगाएको भन्दै नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाई सरकारमाथि खनिनु भएको छ। राजसभा सांसद केपी खनाल घर जोगाएको भन्ने प्रसंग जोड्दै प्रसाईले आफू सुकुम्बासीको पक्षमा लड्ने उद्घोष गर्नु भएको छ।
1: अब सर्वहारा वर्ग, भूमि मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, मजदुर, किसान सबैको पक्षमा दुर्गा प्रसाई लड्छ। सक्छौ भने मलाई पक्रेर लैजाऊ। उहाँ सामाजिक अभियन्ता हुँदै बालेनको किचन क्याबिनेटको मान्छे हो नि त। भनेपछि उहाँको चाहिँ भत्काउनु नदिने, उहाँको भत्किनु नहुने, उहाँ चाहिँ सुकुम्बासी नहुने, उहाँको बुवा आमाले कमाएर बनाएको अरे भनेपछि अरूले पनि त मकै बेचेर, सागको मुठो बेचेर, बाटामा सर्ट बेचेर, मोजा बेचेर कमाएको थियो होला नि त। त्यसरी भत्काइदिनु हुन्छ? घर भनेको सपना हो जोसुकैको, नेपालको नागरिक हो नि। आज तिब्बतीले बास पाउने, यहाँ रोहिङ्ग्याले बास पाउने, हिजो भुटानीले बास पाउने, घर बनाएर राख्यो, आज नेपालीले बास नपाउने।
0: प्रसाईले सुकुम्बासी बस्तीमा डोजर लिएर जानुको साटो भारतले मिचेको भूमिमा जान प्रधानमन्त्री र सेनालाई चुनौती समेत दिनुभएको छ।
1: भोलिदेखि मानव सर्भर जाने बाटो इन्डिया र चाइनाले मिलाएर खोल्दैछन् त, नेपाली सेना त्यहाँ जानु नि, त्यो आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेनजीले मेयर हुँदाखेरि, त्यो भूमि किन फिर्ता ल्याउँदैन? अनि नेपाली सेना आज सुकुम्बासी बस्तीमा हुनुपर्ने कि लिपुले कालापानीमा हुनुपर्ने? नेपाली सेना नेपाली सेना कहाँ हुनुपर्ने ल भन्नुहोस् त? बालेन सुकुम्बासीमा होइन आज डोजर लिएर, बालेन लिपुले र कालापानीमा हुनुपर्थ्यो, किन हुन सक्दैन? सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। तपाईँ भूमि विहीन हुनुभयो भने तपाईँ जाने कहाँ? अर्काको प्राइभेट जग्गामा दिँदैन, जानुपर्ने त्यही खोलाको डिलमा त हो। फाँसीवाद लादिँदैछ, यहाँ बोल्न दिँदैन।
0: बुटवलको मुख्य बजार क्षेत्रमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाइने भएको छ। बुटवल उपमहानगरपालिकाले सम्बन्धित वडा कार्यालयलाई पत्र पठाउँदै सार्वजनिक जग्गामा निर्माण गरिएका घरधनीलाई सार्वजनिक सूचना जारी गर्न निर्देशन दिएको छ। एकसाथ अघि बुटवलको दरबार मार्गमा रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासको अतिक्रमण भएको जग्गामा डोजर चलाएको उपमहानगरपालिकाले अन्य अतिक्रमित स्थानको पहिचान गरी खाली गराउने प्रक्रिया अघि बढाएको छ। बारामा यो वर्ष गहुँ उत्पादनमा 20% कमी आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा 18,000 मेट्रिक टनले कमी आएको हो। केन्द्रका प्रमुख राजनारायण शाहले यो वर्ष 29,000 हेक्टरमा गहुँ खेती गरिएकामा प्रति हेक्टर 3.1 मेट्रिक टन उत्पादन हुनुपर्नेमा 2.48 मेट्रिक टन मात्रै उत्पादन भएको जानकारी दिनुभएको छ। मुलुकका विभिन्न भागमा भएका आगलागीका घटनामा 32 लाख बराबरको धनमाल जलेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा भएका आगलागीमा 32 लाख बराबरको धनमाल नष्ट भएको हो। रौतहटको देवाही गोनाही नगरपालिका 5 टिकुलिया टोलका वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठमा 1,50,000 बराबरको क्षति भएको छ। पर्साको पटेरवा सुगौली गाउँपालिका 1 गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा 5,50,000 बराबरको धनमाल जलेको छ। दार्चुलाको महाकाली नगरपालिका 4 जसु लुहारको कस्मेटिक पसल र सँगैको चिया नास्ता पसलमा आग लागि हुँदा 16,50,000 बराबरको धनमाल जलेको छ। अब खबर फटाफट।
2: गएको साउन यता काँकडभिट्टा नाकाबाट 16,81 करोडको पेट्रोलियम पदार्थ आयात, 7,76 करोडको पेट्रोल, 5,87 करोडको डिजल, 1,90 करोडको एलपी ग्यास सहितका इन्धन आपूर्ति हुँदा 7,45 करोड राजस्व संकलन। बागलुङमा 20% चालकले लागू पदार्थ खाएर गाडी चलाउने गरेको भिडियो, 65 जनाको लागू पदार्थ सेवन जाँच्दा 14 जनाले खाएको फेला पर्यो। इभी भ्यान, स्कर्पियो, ट्र्याक्टर, पिकअप, मोटरसाइकल, अटो र टिप्पर चालक कार्यवाहीमा। लैंगिक हिंसामा परे तत्काल खबर गर्न पीड़ितलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रह, शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसामा परेमा तुरन्त 11:45, 10:98 र 104 फोन गर्न अनुरोध। नेपाल चीन सिमानाका रसुवागढी हुँदै मानसरोवर कैलाश तीर्थयात्रा शुरू। गएको वर्ष रसुवागढी नाका भएर 11,500 तीर्थयात्री कैलाश गएकोमा यो वर्ष हालसम्म 300 तीर्थयात्री केरुङ नाका हुँदै मानसरोवरतिर लागे। र चितवन निकुञ्जको मेघौली क्षेत्र भीमले पोस्ट नजिकै 2 वर्षको मरेको बाघ भेटियो। गएको साउन यता निकुञ्जमा 6 बाघ मरे।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आफ्नो पार्टीलाई अझ एकताबद्ध हुन आह्वान गर्नुभएको छ। कामकाजी जनताको जीवनस्तर सुधार गर्न एकता आवश्यक रहेको उहाँको भनाइ छ। नेतृत्व परिवर्तनको सम्भावनाबारे अड्कलबाजी चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो पार्टीलाई अघिल्लो सरकार जस्तो राजनैतिक आन्तरिक द्वन्द्वमा नफस्ने चेतावनी दिनुभएको छ।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: एकसाथ 1550 बढी नियुक्ति खाली हुने गरी सरकारले अध्यादेश ल्याएपछि सार्वजनिक प्रशासन क्षेत्र झस्किएको छ। सरकारको यो कदमले प्रशासनिक शून्यता ल्याउने र विलम्ब हुने उनीहरूको चिन्ता छ। पूर्व प्रशासक लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली,
1: पक्कै पार्छ। अब यहाँ के सोचाइ होला सरकारको भने, पहिलेको राजनीतिक दलले नियुक्ति गरेको व्यक्तिहरूसँग हाम्रो लय मिलेन, रिदम मिलेन भनेर चाहिँ सायद हटाएको होला। तर यसरी एकैचोटि हटाउँदा यसले जुन भ्याकुम सृजना गर्छ नि, जुन एउटा शून्यता ती संस्थाहरूमा एकैचोटि आउँछ नि, र त्यसको पदपूर्तिको प्रक्रिया जुन अहिलेको एक्जिस्टिङ ऐनमा छ त्यसले इट टेक्स टाइम, लामो समय लाग्छ। त्यसो भएको हुनाले यसले पक्कै पनि काम गर्नलाई असर पार्छ। बोर्डका चेयरम्यान छैनन् अनि कहीँका अध्यक्ष सदस्य छैनन् होइन। आजदेखि अब शिक्षक सेवा आयोगमा शिक्षकहरूको इन्टरभ्यू थियो, अब त्यो सबै रोक्नुपर्ने अवस्था आयो। यस्ता कुराहरू अलिक सोच दिएर क्रमशः गरेको भए हुन्थ्यो, उहाँहरूको अनुकूल व्यक्ति नियुक्ति गर्दै जाने भन्ने गरेको भए हुन्थ्यो। एकैचोटि झ्यापै एउटै डिसिजनमा जाने, एउटै दफा कार्यान्वयन हुन सक्छ जाने अवस्था चाहिँ नगरेको भए हुन्थ्यो। उहाँहरूको आफ्नो मान्छे ल्याउनु त सिधै छु नि, उहाँहरू नै हो सरकार चलाउने, क्रमशः ल्याउन सकिहाल्थ्यो नि। एक्जिक्युटिभ डिसिजनहरू हुन्छ नि, डे टु डे प्रशासनिक काम बाहेक अरू त बोर्डमा जानु पर्यो नि, बोर्डै छैन भनेपछि यी सबै निर्णयहरू केही समय त रोकिने भए, र त्यसको पदपूर्ति तत्काल गर्न सक्ने अवस्था छैन। किनभने जस्तो उदाहरण भनौँ, चिकित्सा सेवा आयोगमा नियुक्ति गर्न अथवा शिक्षक सेवा आयोगमा नियुक्ति गर्नलाई शिक्षा ऐनमा भएको प्रावधान के भने, लोक सेवाको अध्यक्ष हुन्छ, शिक्षा सचिव हुन्छ, टियुको भाइस चान्सलर हुन्छ, भाइस चान्सलर पनि छैन होइन। अब यस्तो अवस्थामा अब पदपूर्तिका प्रक्रिया अवलम्बन गरेर जाँदाखेरि दुई तिन महिना लाग्छ, दुई तिन महिनासम्मको भ्याकुम ठुलो हुँदैन यस्ता संस्थाहरूमा। मानिलिउँ न अब वैशाख जान लाग्यो, चिकित्सा आयोगका चाहिँ पदाधिकारीको नियुक्ति भएको छैन, अब ती नियुक्ति हुनलाई समय लाग्छ, वा आषा साउनतिर हामीले चाहिँ एमबिबिएसको भर्नाको कोठाहरू निर्धारण गर्नुपर्ने हुन्छ, यो त अप्ठ्यारै हुन्छ।
2: अनि जसरी हटायो त्यसरी ल्याउन चाहिँ सक्छ कि सक्दैन?
1: सक्दैन, सक्दैन, त्यो त अहिलेको अध्यादेशमा हटाउने पो प्रावधान आयो, त्यो प्रक्रियाहरू कहाँ काटिया छ त। त्यसरी गर्ने हो भने त फेरि के अर्थ भयो र, फेरि अर्को अध्यादेश ल्याएर हामी झ्यापै भर्ना गर्न सक्छौँ भनेर ल्याउने हो भने त त्यो त फेरि उही त पोलिटिसाइज उही स्पोइल न हो, आफ्नै मान्छे ल्याउनु न हो। अब यसलाई मेरिटमा लाने हो, उसले तोकिएको प्रक्रिया अनुसार जाने हो भने त इट टेक्स टाइम।
2: तर हालै मन्त्रीहरूको कुरा के सुनिँदैछ भनेदेखि, अबको नियुक्ति चाहिँ राजनीतिक हुँदैन, भन्छुनको आधारमा हुँदैन भनेर भनेको
1: छ। राम्रो त असाध्य राम्रो, त्यो गर्न इट टेक्स टाइम। मैले अघि नै भने त प्रक्रिया छ त, लोक सेवाको अध्यक्षको उसमा चाहिँ कमिटीहरू छ, अनि यो प्राक्टिस पहिले बाबुराम भट्टराईले गरेकै हो। बाबुराम भट्टराईले संस्थान निर्देशन बोर्ड भन्ने गठन गरेर संस्थानको सबै नियुक्ति मेरिटमा गरे होइन र, गरेको हो नि। विमल वागले हुनुहुन्थ्यो त्यसको चिफ। अब त्यस्तो गर्ने हो भने त ठिकै छ नि, हामी पनि सपोर्ट नै गर्छौँ नि त मेरिटमा ल्याउने हो भने। तर मेरिटमा ल्याउनुको लागि त त्यस्ता संस्था चाहिएला नि त, मन्त्रालयमा एउटा फर्स कमिटी बनायो भने त आफ्नै मान्छे राख्नु हुन्, निष्पक्ष चाहियो नि त।
2: अबको नियुक्ति चाहिँ राजनैतिक पक्षधरता भएका वा सिधै भन्दा रासपा निकटका बाहेकले पाउने कल्पना गर्न सकिन्छ कि सकिँदैन?
1: त्यो अहिले मैले बाबुरामको जस्तो व्यवस्था गर्ने हो, त्यस्ता संस्थाहरू निर्माण गर्ने हो भने मेरिटको आधारमा हुन्छ, र त्यो सधैँको लागि फ्री हो। अहिलेको प्रधानमन्त्री बालन शाहले पाउनुहुन्छ मेरिट बेस नियुक्ति भयो भने, होइन यो झुक्क्याउने अरू पहिलेको गभर्मेन्टले गरेको फाल दिने, अब अहिले पनि आफ्नो मान्छे गर्ने हो भने त यो त झन् विकृति निम्ताउँछ त, अनि त्यो चाहिँ राजनीतिक हुँदैन त। उनीहरूको मान्छे नियुक्ति अहिलेको राजनीति नियुक्ति भनेर फाल्ने, अर्को पनि राजनीतिक नै नियुक्ति गर्ने हो भने भन्यो, अर्को दोस्रो यसको गल्ती भनौँ मैले, सबै राजनीतिक नियुक्तिहरू एकै खालका हुँदैनन्। केही राजनीतिक नियुक्तिहरू मेरिट बेस मेरिट टेस्टिङबाट भएको छ, जस्तो चिकित्सा आयोगको उपाध्यक्ष, जस्तो राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष, जस्तो शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरू, र राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका चेयरहरू, यी पदहरू कस्तो हुन्छ भने लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा भएको कमिटीले मेरिट टेस्टिङ गरेर पठाएको, यिनीहरूलाई पनि एउटै क्याटेगोरीमा राखेर फालियो।
2: राजनैतिक प्रणाली हो हाम्रो, राजनैतिक प्रणालीमा गैर राजनीतिक नियुक्ति सम्भव हुन्छ?
1: एउटा कुरा के बुझिनु पर्छ भने, प्रशासन त निष्पक्ष खोजिया होला नि, मेरिट बेस खोजिया होला नि, प्रशासनमा पनि राजनीतिकरण हुन थाल्यो भने त यस्तो सिस्टम चाहिँ नभए होइन। फेरि फ्रान्स, जर्मन र अमेरिकामा छ यो, भनेको कस्तो भने, जो जित्छ उसले माथिल्ला पद सबै आफै नियुक्ति गर्छ, जसलाई हामी के भन्छौँ एक्जिक्युटिभ लिडरसिप स्कुल अफ थट, त्यो गर्नु खोजिया भने त त्यही भन्दै भइहाल्यो नि।
0: भारतले लिपुले खोदै कैलाश मानसरोवर जाने बाटो पुरानो भएको जवाफ फर्काएको छ। भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै मार्ग खुल्ला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतको धारणा सधैँ स्पष्ट र यति स्थिर रहेको बताउनु भएको छ। लिपुलेख पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् 1954 निरन्तर चलिरहेको पुरानो मार्ग भएको र कुनै नयाँ विषय नभएको उहाँको भनाइ छ।
3: BFBS, Gorkha Radio.

झझल को आई रहे तिम्रो छिन छिन झझल को आई रहे तिम्रो छिन छिन आतुर छन् ओठहरू तिम्रै नाम लिन थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै यतै कतै छौ जस्तो लाग्छ किन

0: त होसी खोलाको माई परङ जस्तो छ। फोहोर त सानोको देखेको थिए, अहिले त दुहोरो अङ्कुर हर्लक्दो भो भाइ छ।
1: हाम्रो

0: भारतले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानो भएको जवाफ फर्काएको छ। भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै मार्ग खुल्ला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको बताउनु भएको छ। लिपुलेख पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् 1954 निरन्तर चलिरहेको पुरानो मार्ग रहेको उहाँको भनाइ छ। भारतले नेपालका केही भूभाग सम्बन्धी दावीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै यस्ता एकतर्फी दावी अस्वीकार्य रहेको पनि बताएको छ। साथै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयमा विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको जनाएको छ। भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाफ फर्काएको हो। अदालतले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा सफाई दिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले बमजनलाई सफाई दिएको हो। अदालतले गएको वैशाख 8 गते बमजनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले सफाई दिएको हो। नेपालमा प्रेस स्वतन्त्रतामाथि दबाव र आक्रमण उल्लेखनीय रूपमा बढेको तथ्याङ्क आएको छ।
1: फ्रिडम फोरमले सन् 2025 मे 1 देखि 2026 अप्रेल 30 सम्मको वार्षिक प्रतिवेदन